0: पनि लाग्ने भयो, अनि यसरी नि गाडी भाडा अहिले यतिकै बढिरहेछ, झन् अहिले एक्सपेन्सिभ भइरहेछ, पढ्न जानु छ नि यहीँ बसेर पढेर आउनुमा चाहिँ घरमा अलिकति डिफिकल्ट हुन्छ आफूले एक्लै पढ्नलाई चाहिँ। यहाँबाट वहाँ जान टाढा हुन्छ, मेबी उतैतिर केही भए चाहिँ सजिलो हुन्थ्यो भन्ने।
1: दुई हप्ताको सुत्केरी अञ्जली महत्त्व पनि अस्थायी सेन्टरमा हुनुहुन्छ। न सुत्केरीको स्याहार पाउनु भएको छ, न बच्चाको राम्रो हेरचाह। अपरेसन गरेको आलो घाउ लिएर गर्नु परेको भाग दौड झन दर्दनाक छ।
2: त्यतिखेर थपाथेरीमा गर्भवती थियो, अनि डोजरहरू भस्काइदिएपछि त्यहाँ राखेको थियो। त्यहाँबाट हस्पिटलमा गएर त्यो छोरी भएको छैन, त्यहाँबाट लगाइदिन्छ, त्यही खान्छु खानेकुरा।
1: दुई वर्ष बालक साथमा लिएर बनेपाको होल्डिङ सेन्टरमा पुगेकी निशा सुनारले आफ्नै परिवार भेट्न पाउनु भएको छैन।
3: म चाहिँ मनोहर बस्तीबाट आएको हो, अनि यहाँ चाहिँ सुविधाहरू चाहिँ अब सुत्नहरू सबै राम्रो छ, अलिक खानपिनको चाहिँ अलि उयो छैन। यहाँबाट हामीलाई कहाँ लग्छ त्यो चाहिँ थाहा छैन। सके भएर हामीलाई चाँडै व्यवस्थित गरिदिनु पर्यो सरकारले। परिवारहरू पनि छुट्टा छुट्टै छ, यहाँ छैन हाम्रो परिवारहरू पनि, कोही कहाँ छ। अब बच्चाको पढाइहरू छैन, धेरै उयो बिचल्ली भएर बसेको छ।
1: मनोहरा बस्तीबाट घरमा डोजर चलेपछि केही दिन बालाजुको होटलमा बसेर अहिले बनिपाको होल्डिङ सेन्टरमा पुग्नु भएकी चाँदनी कुमारी पनि खाना र बस्ने समस्या भएको बताउनुहुन्छ।
4: यहाँ त दुई टाइम मात्रै खाना दिन्छ, खाजा पनि दिँदैन। 9 बजेतिर खाना दिन्छ, एकैचोटि खाएको खायो 5 बजेतिर मात्रै दिन्छ, अनि खाँदा त यहाँ पाउँदै पाउँदैन। के गर्ने, हामीहरूलाई आफू कोठा भएपछि आफू कोठामा जान्थ्यो, घर पनि कहीँ छैन, के गर्ने। अब जहाँ राखिदिए पनि त्यही बस्नु पर्यो, बच्चालाई पनि दुध छैन।
1: 60 जनाको क्षमता रहेको नेपाल रेड क्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा दोब्बर मान्छे राख्दा बसाई अस्त व्यस्त छ।
5: जापानको मियामी तटमा 6.4 म्याग्निच्युडको भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रबिन्दु मियागी प्रान्तको तटीय क्षेत्रमा 46 किलोमिटर गहिराईमा रहेको जनाएको छ। भूकम्पको असर मुलुकका 5 प्रान्तमा महसुस गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: प्रहरीले काठमाडौँका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट 69 जना सञ्चालकलाई पक्रेको छ। मापदण्ड पूरा नगरी दर्ता तथा नवीकरण नगरी चलाइएका शैक्षिक परामर्श केन्द्रहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उपत्यका 95 वटा शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा गैर कानूनी कार्य गरेको फेला परेको हो। केन्द्रहरूबाट ठगीमा परेको भए निवेदन दिन पनि प्रहरीले आग्रह गरेको छ। सर्वोच्च अदालतले 100 रुपियाँ माथिको दैनिक उपभोग्य वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ।
1: नेपाल भारत सिमानाकाबाट सर्वसाधारणले ल्याउने 100 रुपियाँ भन्दा माथिका वस्तुमा सरकारले लगाएको भन्सार करमा सर्वोच्चले तत्कालका लागि रोक लगाएको हो। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालय सहितका निकायलाई अन्तरिम आदेश दिएको छ। अर्थ मन्त्रालयको यो कडाई विरूद्ध अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख 14 गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। यसअघि अर्थ मन्त्रालयले 100 रुपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गर्ने निर्णय गरेको थियो। त्यसपछि तराई मधेस क्षेत्रका सिमानाकामा कडाई थालिएको थियो। सर्वोच्चको यो आदेशसँगै यो रिट निवेदनको अन्तिम किनारा नलागेसम्म सरकारले दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउन नपाउने भएको छ।
0: इट्टाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा 1 भारतीय सहित 3 जनाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। गएको साँझ हरिपुर नगरपालिका 5 मर्जुवा गाउँमा इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा चाङले थिचिएर 3 जनाको मृत्यु भएको हो। इट्टाको चाङले थिचिएर भारत लखिमपुरका 35 वर्षीय अंगद कुमार, सर्लाहीको गोडैता 7 रामबनका 50 वर्षीय फिताई मनसुर र गोडैता 9का 35 वर्षीय शम्भु राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभएको छ। यस्तै मलङ्गवा 7का 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ। प्रहरीले घटनास्थलबाट दुवैको दारगरी अस्पताल पठाएको छ। खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजनको उत्पादन र परीक्षण सफल भएको छ। बागलुङको बडीगाड गाउँपालिकामा गरिएको परीक्षण सफल भएको हो। बागलुङबाट संगम घरती मकरको रिपोर्ट।
2: नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ। बागलुङको बडीगाड गाउँपालिका 2 को गिरिङदी खोला लघु जल विद्युतबाट हाइड्रोजन उत्पादन गरिएपछि शुक्रबार यसको उत्पादन र खाना पकाउने प्रविधि विकास नमुना कार्य उद्घाटन गरेको छ। इनोभेट युकेको आर्थिक सहयोग र विभिन्न साझेदार संस्थाको सहकार्यमा नमुना परीक्षण सफल भएको नेपाल इनर्जी फाउन्डेसनका कार्यकारी व्यवस्थापक दिल्ली घिमिरेले बताउनु भयो।
3: युके सरकारको इनोभेट युके भन्ने चाहिँ एउटा विन्डो छ, त्यसमा चाहिँ हामीले बिड गरेको र यसका चाहिँ साझेदारहरू चाहिँ नि नेपालमा नेपाल इनर्जी फाउन्डेसन र ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल भन्ने 2 अर्गनाइजेसन हामी साझेदारको रूपमा काम गरेका छौँ भने स्थानीय सरकारको बडीगाड गाउँपालिका, यो गिरिङदी खोला लघु जल विद्युत उपभोक्ता सहकारी, त्यस पछाडि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र चाहिँ कोलाबोरेटरको रूपमा काम गर्छ। लुसरन विश्वविद्यालय स्विजरल्यान्ड खाना पकाउने चुलोको पार्टमा डिजाइन गर्ने चाहिँ नि ऊ हो। जेट इन्जिनियरिङ युके यो इलेक्ट्रोलाइजरको साइडमा काम गर्ने र लोकल यो लघु जल विद्युत र चुलोको यो कुकिङको रिजाइनमा काम गर्ने चाहिँ हामीहरू हो। यस्तो खालको कन्सोर्टियममा हामीले काम गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर 8 चाहिँ संस्थाहरू यसमा साझेदारको रूपमा काम गरेका छन्।
2: विगत 3 वर्षको प्रयासपछि नेपालमा खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन उत्पादन सफल भएको हो। खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन परीक्षण विश्वमै पहिलो पटक भएको नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्दरको दावी छ।
4: एक्सपेरिमेन्ट जुन आगो ल्याएको पनि फर्स्ट टाइमै हो, काठमाडौँ युनिभर्सिटीमा टेस्ट गरेकै हो 1 वर्ष अगाडि। हामीले बनाउने भनेर जुन अगाडि बढाएको छौँ, अब एउटाको सत्ता 20-30 घरमा हामीले देखाउन ल्याएको, त्यो पनि फर्स्ट टाइम हो। यो त संसारकै फर्स्ट टाइम हो। पहिले
2: हाइड्रोजनको उत्पादनमा थप खोज अनुसन्धान गर्ने हो भने यसले एलपिजी ग्यास र दाउरालाई विस्थापन गर्न सक्ने उहाँ बताउनुहुन्छ।
4: यो खेर जाने विद्युतहरू चाहिँ रातभरि दिनभरि चलाएर एउटा हाइड्रोजन ग्यास उत्पादन हामीले गर्न सक्यौँ भने यसरी यो ग्यास लगेर चाहिँ घर घरमा एलपिजीको सत्ता दाउराको सत्ता यो चलाउने हाम्रो उद्देश्य हो। यसको 1 किलोले बाल्ने र एलपिजीको 4 किलोले बाल्ने बराबर हो।
2: नमुना परीक्षण सफल भएकाले अब यसलाई नेपाल सरकारले अपनत्व लिएर अगाडि बढाउने कार्यमा सहकार्य र सहजीकरण गर्नुपर्ने बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।

0: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट बैंक एनआईएमबी का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई रिहाको आदेश दिएको छ। आवश्यक परेको समयमा उपस्थित हुने शर्त सहित पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको हो। न्यायाधीश सारङ्गा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले पाण्डेलाई आफूले रोजेको वरिष्ठ अधिवक्ताको निगरानीमा रिहा गर्न भनेको छ। पाण्डेलाई गैर कानूनी रूपमा हिरासतमा राखिएको दावी गर्दै उहाँकी पत्नी निरु दाहालले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। प्रहरीले काठमाडौँका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट 69 जना संचालकलाई पक्रेको छ। मापदण्ड पूरा नगरी र दर्ता तथा नवीकरण नगरी चलाइएका शैक्षिक परामर्श केन्द्रहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाइएको कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उपत्यका 95 शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा गैर कानूनी कार्य गरेको फेला परेको हो। केन्द्रहरूबाट ठगी गरेको भए निवेदन दिन पनि प्रहरीले आग्रह गरेको छ। सर्वोच्च अदालतले 100 रुपियाँ माथिको दैनिक उपभोग्य वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ।
1: नेपाल भारत सिमानाकाबाट सर्वसाधारणले ल्याउने 100 रुपियाँ भन्दा माथिका वस्तुमा सरकारले लगाएको भन्सार करमा सर्वोच्चले तत्कालका लागि रोक लगाएको हो। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालय सहितका निकायलाई अन्तरिम आदेश दिएको छ। अर्थ मन्त्रालयको यो कडाई विरूद्ध अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख 14 गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। यसअघि अर्थ मन्त्रालयले 100 रुपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गर्ने निर्णय गरेको थियो। त्यसपछि तराई मधेस क्षेत्रका सिमानाकामा कडाई थालिएको थियो। सर्वोच्चको यो आदेशसँगै यो रिट निवेदनको अन्तिम किनारा नलागेसम्म सरकारले दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउन नपाउने भएको छ।
0: भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाल चिनी उत्पादक संघले मौजदात पर्याप्त रहेको बताएको छ।
1: संघले विज्ञप्ति निकाल्दै चिनीको मौजदात रहेको र मूल्य नबढाइएको जानकारी दिएको हो। चालु क्रसिङ सिजनसम्म 13 चिनी उद्योग सञ्चालनमा आएको र करिब 1,90,870 मेट्रिक टन चिनी उत्पादन भएको संघले जनाएको छ। उत्पादन भएको मध्ये केही नगण्य मात्रामा बिक्री भएको र हालसम्म करिब 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको संघले जनाएको छ। संघका अनुसार बजारमा व्यवसायीहरूसँग अनुमानित 20,000 मेट्रिक टन चिनी मौजदात छ। चालु आर्थिक वर्षको हालसम्म करिब 60-70 हजार मेट्रिक टन चिनी आयात भएको पनि जनाइएको छ। खुला सीमाबाट हुने चिनी आयातको अभिलेख नरहने भएकाले आगामी क्रसिङ सिजनसम्म नेपालमा पर्याप्त मात्रामा चिनी उपलब्ध हुने संघको भनाई छ।
0: इटाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। गएको साँझ हरिपुर नगरपालिका 5 मर्जुवा गाउँमा कृष्णा इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा चाङले थिचिएर 3 जनाको मृत्यु भएको हो। इट्टाको चाङले थिचिएर भारत लाखिमपुरका 35 वर्षीय अंगद कुमार सर्लाहीको गोडैता 7 रामबनका 50 वर्षीय फिताई मन्सुर र गोडैता 9 का 35 वर्षीय शम्भु राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभएको छ। यस्तै मलङ्गवा 7 का 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ। प्रहरीले घटनास्थलबाट दुवैको उद्धार गरी अस्पताल पठाएको छ। आईसीसी विश्वकप लीग 2 अन्तर्गत आज नेपालले अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 बजे त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा हुँदैछ। नेपालमा भइरहेको लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। अमेरिका 25 खेलबाट 36 अंक जोडेर 2 स्थानमा छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार 2 जित निकालेपछि 2 झरेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। कीर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपाल र अमेरिका अहिलेसम्म एक दिवसीय खेलमा 11 पटक खेलेका छन्। नेपाल 4 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। नेपालले तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते अमेरिकासँग।
2: KFBS गोरखा रेडियो हो। मूवी एंड मोर।

मुभी एन्ड मोरको एउटा अर्को एपिसोड आइसकेको छ। बिएफबिएस गोर्खा रेडियोमा तपाईँहरूको लागि नेपाली सिनेमासँग रिलेटेड धेरै धेरै इन्फर्मेसनहरूको साथमा आज फेरि पनि यो कार्यक्रम आइसकेको छ। म सङ्गीता श्रेष्ठ तपाईँहरूको साथमा हुनेछु र आजको मेरो मुभी एन्ड मोरको कलेक्सनमा पनि तपाईँहरू माझ राख्नलाई केही यस्ता सिनेमाका कुराहरू मैले लिएर आएको छु जुन पछिल्लो समयको पछिल्लो दिनहरूको अपडेट तपाईँहरूको लागि हुनेछ। सो आजको कार्यक्रममा मेरो कलेक्सनहरू के छ बिस्तारै अनफोल्ड गर्दै जानेछु, तर त्योभन्दा पहिले आजको लागि हाम्रो कार्यक्रमको जुन सुरुवात भइसकेको छ भने सुरुवातमा एउटा गीत तपाईँहरूलाई सुनाउँछु, त्यसपछि हाम्रो बाँकीको जानकारीहरू तपाईँहरू माझमा राख्नेछु।

आउनुहोस् आजको कार्यक्रमको न्युजहरूको सुरुवात, अपडेटहरूको सुरुवात, पछिल्लो दिनहरूको अपडेटको सुरुवात गरौँ परालको आगोबाट। यस वर्षको लागि या वैशाख महिनाको लागि जुन एकदमै धेरै अपेक्षा गरिएको सिनेमा थियो त्यो थियो परालको आगो, जुन लगभग दुई हप्ता या त्योभन्दा अलिकति बढी समय भयो रिलिजमा आएको, होइन। तर जे होस् हाम्रो यो वर्षको लागि, नयाँ वर्षको लागि, होइन, कम्प्लिटली नयाँ सिनेमा भनेर भन्दा पनि फरक हुँदैन। फरक यो कारणले पनि पर्दैन किनकि यो सिनेमा नै, परालको आगो नै, यसरी नयाँ वर्षको लागि सुरुवात गरिएको सिनेमाहरूमध्येको पहिलो सिनेमा जसले चाहिँ 4 करोडको बिजनेसको आँकडा चाहिँ पार गर्यो भन्दा, यो भन्दै गर्दाखेरि एकदमै खुसी पनि लाग्छ किनकि नेपाली सिनेमाले जति राम्रो बिजनेस गर्यो, जति राम्रो कमाइ गर्यो, जति धेरै चर्चा पायो भनेको सुन्दाखेरि तपाईँ हामी जो नेपाली सिनेमालाई माया गर्छौँ हाम्रो लागि वास्तवमै खुसीको कुरा हो। सो परालको आगोको कुरा गर्नुपर्दाखेरि यो सिनेमाले चाहिँ व्यापारमा 4 करोड बिजनेस नागेको छ, बिजनेस चाहिँ राम्रो गरेको छ भनौँ। अहिले थुप्रै अझै बिजनेस गर्नु त बाँकी नै छ, होइन, तर पछिल्लो रेकर्ड हेर्दाखेरि चाहिँ राम्रो बिजनेसको हिसाबले चाहिँ 4 करोड नाग्ने पहिलो नेपाली सिनेमा बनेको छ। र यो सिनेमाको बिजनेसले फाइदा त प्रड्युसर्सलाई हुने नै भयो, त्यसमा त डाउट छैन, होइन, राम्रो बिजनेस गरेको। तर त्योभन्दा पनि राम्रो बेनिफिट यदि कसैलाई भएको छ भने त्यो प्रकाश सपूत, फिल्मका एक्टर र सुहाना थापालाई, किनकि पछिल्लो दिनहरूलाई फर्केर हेर्ने हो भने एकपछि अर्को गर्दै प्रकाश सपूतको सिनेमाहरू फ्लप भयो, सुहाना थापाको सिनेमा फ्लप भयो भन्ने ट्याग लागेको थियो। आफ्नै होम प्रोडक्सनबाट आफ्नै निर्देशनमा तयार गरिएको प्रकाश सपूतको बसन्तले सोचे जस्तो व्यापार गर्नै सकेन, इनफ्याक्ट फ्लप भएको थियो फिल्म। भने अर्कोतिर सुहाना थापाको पनि भागवत गीता, जसबाट एकदमै धेरै अपेक्षा गरेको थियो, त्यो सिनेमा पनि नसोचेको असफलता त्यो सिनेमाले चाहिँ बेहोर्नु परेको थियो। सो दुवैजनालाई एक किसिमको मनमा घाउ थियो कि मैले यस्तो अपेक्षा गरेको मेरो सिनेमा चलेन, सो अब के हुने हो अगाडि, मेबी मेरो करियरै धरापमा पर्ने हो कि, होइन, के हुने हो भन्ने जुन एउटा सोच थियो, त्यो सोचलाई तोड्दै यति बेला परालको आगोले जुन किसिमको बिजनेस गरेको छ, यो बिजनेसले दुवैजनाको अबको फिल्मी करियरमा अझ धेरै ऊर्जा चाहिँ थप्नेछ, त्यसमा चाहिँ डाउट नै छैन। सो भनौँ न, यो सिनेमाको होल टिम जसले चाहिँ एफोर्ट आफ्नो किसिमले लगाएको थियो फिल्मलाई राम्रो बनाउनको लागि, चलाउनको लागि, होइन, सो सिनेमाले जुन किसिमले बिजनेस गर्दैछ, गरिराखेको छ, दर्शकहरूले रेस्पोन्स दिइरहेको छ सिनेमालाई, हाम्रो तर्फबाटै धेरै धेरै बधाई दिन चाहन्छौँ यो होल टिमलाई नै।

नेपाली सिनेमाको जर्नी लाई फर्केर हेर्ने हो भने बेला बेला कुनै बेला एक्सन फिल्महरूको असाध्यै दर्शकहरूमा क्रेज देखिन्छ भने कुनै बेला चाहिँ कमेडी सिनेमाको होइन कमेडी जनरको सिनेमा. तर यति बेला हेर्ने हो भने नेपाली सिनेमामा प्रायः जसो नेपाली सिनेमामा पारिवारिक सिनेमा, त्यसमा पनि एउटा परिवारभित्रको दुःख पीडा अनि मिलन बिछोड होइन रिलेसनसिप भनौँ त्यो किसिमको सिनेमाहरूलाई असाध्यै मन पराइएको माया गरेको छ देखिन्छ. पछिल्लो समय हेर्ने हो भने परान फिल्म जसले एउटा यस्तो राम्रो रेकर्ड राख्यो होइन जसमा चाहिँ बाबा छोराको बिचको सम्बन्धलाई लिएर बनाइएको सिनेमा थियो, त्यो फिल्म परान बनिसकेपछि जुन किसिमको सफलता त्यो फिल्मले पायो सायद त्यसैले पनि हुनसक्छ. यो सिनेमाको टिम हामीले यस्तै यस्तै विषयमा या हुनसक्छ यस्तै पारिवारिक विषयहरूलाई लिएर चाहिँ सिनेमा बनाउनुपर्छ भन्ने किसिमको सोच पनि पलाएको हुनुपर्छ उनीहरूमा मात्रै होइन बाँकी फिल्म मेकिङमा लागेका टिमको पनि अवस्था चाहिँ त्यही देखिन्छ अहिलेको बेलामा. र यही क्रममा परान फिल्मका निर्देशक दीपक प्रसाद आचार्य, जसलाई हामी काकु भनेर पनि चिन्छौँ होइन, उनैले चाहिँ निर्देशन गर्ने एउटा अर्को नयाँ सिनेमाको अनाउन्समेन्ट भएको छ जुन फिल्मको नाम राखिएको छ चिरञ्जीवी भव. शुभ मुहूर्त भर्खरै मात्र सकिएको छ यो सिनेमाको होइन, चाँडै नै यो सिनेमा हुनसक्छ तयार भएर तपाईँहरू माझ पनि आउनेछन् होइन. विषय पक्कै पनि परिवारभित्रकै हो कि जस्तो लाग्छ, टाइटल सुन्दाखेरि चिरञ्जीवी भव भनिएको छ, केही विशेष त पक्कै पनि छ फिल्ममा. र त्योभन्दा पनि विशेष यो सिनेमामा जुन क्यारेक्टरहरू जुन कलाकारहरूलाई कास्ट गरिएको छ होइन त्यो देख्दाखेरि चाहिँ हामी के भन्न सक्छौँ भने सिनेमाले रेस्पोन्स आगामी दिनमा पक्कै पनि पाउनेछ, किनकि सिनेमामा जसरी कास्ट गरेको छ कलाकारहरू प्रियङ्का कार्की, सुवर्ण थापा, कमलमणि नेपाल, सरोज अर्याल, हरीश निरौला र साथमा हरिवंश आचार्य पनि. चाँडै नै सिनेमाको सुटिङ सकाएर पोस्ट प्रोडक्सनको काम सकाएर सबै कुरा मिलेको अवस्थामा माघको 1 गते सिनेमालाई रिलिज गर्ने यो सिनेमाको टिमको तयारी रहेको छ. सो हाम्रो तर्फबाट परानले जुन किसिमको रेस्पोन्स पाएको थियो होइन पारिवारिक सिनेमाको हिसाबले, हामी आशा गरौँ चिरञ्जीवी भवले पनि त्यही लेभलको चर्चा, त्यही लेभलको सक्सेस र त्यही लेभलको कमाई पनि गर्नेछ.

0: BFBS Gorkha Radio.
1: तो पहिलै फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio
2: Movie

आउनुहोस् हामी कार्यक्रममा एकछिन कुरा गरौँ। बाल गायकको रूपमा चिनिएका अशोक दर्जी, जसको आवाजमा रहेको गीत मन बिनाको धन त सबैलाई थाहा नै छ, होइन? अब त सबैलाई थाहा नै छ यो विषयमा कुरा गर्नुपर्दा, गीतको बारेमा कुरा गर्नुपर्दा, यस सिनेमाको बारेमा पनि। यही टाइटल दिएर जुन एउटा सिनेमा बनाइयो मन बिनाको धन, त्यो सिनेमा तपाईँले सम्झिनु भएको होला, अशोक दर्जीलाई नै कास्ट गरिएको थियो यो सिनेमामा, र साथै निता ढुङ्गानालाई पनि कास्ट गरिएको थियो, या भनौँ निता ढुङ्गाना अनि अशोक दर्जीलाई हामीले सिनेमामा देखेका थियौँ। र यति बेला यो कुरा मलाई किन गर्नु मन लाग्यो भने, यो सिनेमा मन बिनाको धनले राम्रै कमाई गरेको थियो त्यो बेला, होइन? र त्यो कमाई सँगसँगै यति बेला यो सिनेमाले जुन अर्को सिक्वेल सिनेमाको यही टाइटल दिएर मन बिनाको धन सिक्वेल या पार्ट टू भनेर जुन नाम दिएर अर्को सिनेमा निर्माण गर्ने यति बेला जुन तयारी गरेको छ, यसको बारेमा हालसालै मात्रै जानकारी दिइयो सबैलाई, होइन? सिनेमाको पक्कै पनि जसले तयारी गरेका छन् उनी हुन् सङ्गीतकार अनि निर्देशक टङ्क बुढा थोकिनी, किनभने सुरुवातदेखि नै अशोक दर्जीलाई सपोर्ट गर्दै आएका व्यक्ति हुन् उनी। यति बेला यो सिनेमाको कुरा म यस कारणले गर्दैछु किनकि यो सिनेमाको जुन सिक्वेल भन्दैछ, यो सिनेमामा हामीले अब निता ढुङ्गानालाई चाहिँ देख्ने छैनौँ, जबकि पार्ट वानमा हामीले निता ढुङ्गानालाई देखेकी थियौँ। तर यसपल्टको पार्टमा चाहिँ अब निता ढुङ्गानाको ठाउँमा हुनसक्छ उनलाई रिप्लेस गरियो, या कथा नै फरक होला के होला, तर जस निता ढुङ्गानाको सट्टामा यो सिनेमामा अब हामीले देख्नेछौँ पूजा शर्मालाई, र उनलाई अनुबन्ध पनि गरिसकिएको छ मन बिनाको धनको पार्ट टूमा। अर्कोतिर कुरा गर्ने हो भने निता ढुङ्गानाकै उनैले आफैले आफ्नो होम प्रोडक्सनमा एउटा नयाँ सिनेमाको अनाउन्स गरेर त्यसको सुटिङहरू पनि होइन भइरहेको छ भनेर मैले तपाईँलाई जानकारी गराएको थिएँ। पार्वती नाम गरेको सिनेमा, जुन सिनेमालाई फर्स्ट टाइम निता ढुङ्गाना आफैले निर्देशन पनि गरेकी हुन्, र यो सिनेमामा भने उनले आफूले कास्ट गर्नुपर्ने क्रममा अशोक दर्जीलाई पनि कास्ट गरेका छन्। पार्वतीमा हामीले निता ढुङ्गानालाई त देख्नेछौँ, साथमा अशोक दर्जीलाई पनि देख्नेछौँ। निताको आफ्नै होम प्रोडक्सन सिनेमामा हो यो। अर्कोतिर भने टङ्क बुढा थोकीले आफैले निर्माण गरेको, होइन, आफैले निर्देशन गरेको यो सिनेमाको सिक्वेलमा चाहिँ निता ढुङ्गानालाई हटाई पूजा शर्मालाई कास्ट गरिएको छ। एनिवेज, नेपाली सिनेमामा यस्तो किसिमको होइन इन्सिडेन्टहरू रिपिट भइ नै रहन्छ, जसमध्येको यो जानकारी तपाईँलाई मैले गराउन अलिकति इन्ट्रेस्टिङ होला कि भन्ने लागेर सेयर गरेको, र यो जानकारी पछि म तपाईँलाई गीत सुनाउँछु। गीतपछि फेरि पनि हामी कुरा गर्नेछौँ अन्य विषयमा नेपाली सिनेमाबाट।

पछिल्लो समय लाली बजार सिनेमा, यो सिनेमाको कथा होइन, यसको विषयवस्तु र जुन समुदायलाई लिएर यो सिनेमा बनाइयो भनेर भनियो, त्यो समुदायबाट निकै नै विरोध भएपछि होइन, प्रदर्शन भइसकेपछि कोर्टमा होइन फाइल केस नै फाइल भइसकेपछि चाहिँ सिनेमालाई रोकेको थियो अदालतले, र रोकिएको बेलामा आफ्नै किसिमको कुराहरू चल्यो, कलाकारहरू पनि चाहिँ बाटोमै ओर्लिए, यसरी कलामाथि प्रतिबन्ध लगाउन मिल्दैन, कथा विषयवस्तु जे पनि हुनसक्छ भन्ने कुराहरू चल्यो, र धेरै प्रयासपछि अदालतले चाहिँ सिनेमा प्रदर्शन गर्ने अनुमति दियो र सिनेमा प्रदर्शनमा आयो पनि, र प्रदर्शनमा सिनेमा आए लगतै जुन दृश्यहरू देखियो त्यो दृश्यहरू प्राय जुन भाइरल भयो त्यो के थियो भने, सिनेमाका मुख्य कलाकारहरू विशेष गरी स्वस्तिमा खड्कालाई हामीले यहाँ वहाँ सबै ठाउँमा चाहिँ होइन कलाकारहरूको साथमा अनि आफ्नै दर्शकहरूको साथमा सेल्फी लिँदै ह्याप्पिनेस सेयर गर्दै गरेको देख्यौँ भने, कुनै कुनै दृश्यमा उनलाई हामीले आफ्नै सिनेमा र सिनेमाभित्रको आफ्नै अभिनयलाई देखेर रुँदै गरेको समेत पनि देख्यौँ, र ट्रोल पनि बनिन् उनी कि आफ्नै सिनेमा आफैले बनाएको सिनेमा आफ्नै कथा आफैले एक्टिङ गरेको देखेर पनि रुने अवस्था पनि आउँदो रहेछ भन्ने किसिमको कुराहरू ट्रोल पनि भयो। तर एनिवेज जे भए पनि यो सिनेमा हेरेर धेरैले जुन किसिमको प्रतिक्रिया दिएको छ त्यो प्रतिक्रियामा चाहिँ धेरैलाई सिनेमा असाध्यै मन पर्यो अनि स्वस्तिमाले गरेको अभिनय साह्रै सजीव लाग्यो होइन, र साह्रै राम्रो कथा एकदमै राम्रो ढङ्गले प्रस्तुत गरेको सम्पूर्ण कुरालाई नै एप्रिसिएट गरियो, मन पराइयो, र आई थिङ्क यो जुन रिलिजभन्दा अगाडि जे जति होइन लडाइँ भयो, जुन जति जे जति कुराहरूको विवाद भयो त्यो सबै कुरालाई बेचिने हो भने, यो सिनेमा हेर्न यति बेला जसरी दर्शकहरू ओर्लिएका छन् र हेरिसकेपछि दर्शकहरूले जसरी रेस्पोन्स दिएका छन् त्यो आफैमा एउटा रेकर्ड राख्ने कुरा चाहिँ हो। अहिले धेरै बाँकी त छ, सिनेमा अझै पनि कन्टिन्यू नै छ, आउने दिनमा कस्तो रेकर्ड अझै राख्दै जाने हो त्यो त हेर्न बाँकी नै छ। एउटा कुरा चाहिँ के हो भने, यम थापाद्वारा लेखिएको अनि निर्देशन गरिएको सिनेमामा स्वस्तिमा खड्का त्यस्तै गरी हामीले रविन्द्र सिंह बानिया, समायर थापा, प्रशंसा सुवेदी, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल होइन राम्रा राम्रा कलाकारहरू देख्यौँ, र सब को प्रस्तुति उत्तिकै दमदार थियो भनेर दर्शकहरूबाट रेस्पोन्स आइरहेको छ। सो सुरुवातको दिनमा जति सङ्घर्ष गर्नु पर्यो पनि होइन, अन्त्य सुखद भइसकेपछि सबै कुरा सुखद हुन्छ भनिन्छ कि। सो लाली बजारको केसमा पनि यति बेला लाली बजारले लिएर स्वस्तिमा खड्काको जुन चर्चा भएको छ त्यो चर्चा उनको लाइफमा सदैव यतिकै रहोस्। हाम्रो तर्फबाट अल द बेस्ट टिम लाली बजारलाई।

0: FBS Gorkha Radio. Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS Gorkha Radio. Movie and more.
4: सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। तपाईँको साथमा छु म सङ्गीता श्रेष्ठ। हामी सिनेमाको कुरा गर्छौँ, विशेष गरी नेपाली सिनेमाको कुरा गर्छौँ यो कार्यक्रममा। तर यति बेला सिनेमाको कुरा गर्ने क्रममा चाहिँ मलाई एउटा अर्को सिनेमाको कुरा गर्न मन लाग्यो, तर यो सिनेमा भने नेपाली सिनेमा नभई हिन्दी फिल्मको म कुरा गर्न जाँदैछु। एक्चुली कहिलेकाहीँ चाहिँ अलिकति ट्र्याकदेखि बाहिर अलिक फरक किसिमको केही कुराहरू रह्यो भने मलाई कुरा गर्न मन लाग्छ तपाईँहरूसँग। र यति बेला मलाई कुरा गर्न मन लागिरहेको छ बलिउडका सुपरस्टार, होइन, मानिने कलाकार, एक्टर, हिरो आमिर खानको होम प्रोडक्सनमा बनेको सिनेमा एक दिनको बारेमा। एक दिन नाम गरेर जुन एउटा फिल्मको प्लान बन्यो, होइन, आमिर खानको होम प्रोडक्सनमा बन्ने अनि यो सिनेमाबाट चाहिँ आमिर खानको छोरा जुनेद खानलाई चाहिँ कास्ट गर्ने भनेर कुरा चल्यो। सिनेमाको कथा लभ स्टोरी त हो, तर त्यसमा मेडिकल टर्म्स पनि छ। कुनै मेडिकल एउटा रिजनले गर्दाखेरि त्यो होल सिनेमाको कथा चाहिँ बुनिन्छ भनौँ न। सो मेडिकल टर्म्स पनि कथामा राखिएको छ। जुनेद खानलाई कास्ट गर्ने कुरा त आयो, जुनेद खानलाई पहिलोपल्ट कास्ट गर्न लागिएको पनि होइन। जुनेद खानले योभन्दा अगाडि पनि महाराज नाम गरेको सिनेमाबाट चाहिँ डेब्यू गरिसकेका छन्। त्यो सिनेमामा उनको तारिफ नै गरिएको थियो। सो त्यही क्रममा आमिर खानले एउटा अर्को कथा भेटिएको छ, यो कथामा चाहिँ छोरालाई नै कास्ट गरौँ भनेर पनि हुनसक्छ बनाए यो सिनेमा। तर यो सिनेमाको चर्चा कुरा जुनेद खानलाई आफ्नै छोरालाई कास्ट गरेर आमिर खानले बनाउन लागेको सिनेमा भन्दा पनि एउटा अर्को विषयले बढी चर्चामा आयो। त्यो के थियो भने पहिलोपल्ट साउथका अति नै मानिएका एक्ट्रेस साई पल्लवीलाई चाहिँ हिन्दी सिनेमामा कास्ट गर्न लागेको थियो, या उनलाई डेब्यू गराउन लागेको थियो पहिलोपल्ट, या भनौँ जे भनौँ हिन्दी भाषाको सिनेमामा चाहिँ, प्योर हिन्दी भाषाको सिनेमामा चाहिँ पहिलोपल्ट चाहिँ साई पल्लवीलाई कास्ट गर्न लागेको थियो। हुन त योभन्दा अगाडि पनि हामीले साई पल्लवीका थुप्रै फिल्महरू हेरिसक्यौँ, होइन, तर हिन्दीमा डब गरिएको अवस्थामा। प्राय हेर्ने हो भने दक्षिणका कलाकारहरूलाई हिन्दी राम्रोसँग बोल्न आउँदैन, जसमध्ये साई पल्लवी पनि पर्छिन्। र तिनै साई पल्लवीलाई चाहिँ कास्ट गर्न लाग्यो, उनले हिन्दी सिनेमामा डेब्यू गर्न लागिन् भनेर निकै चर्चा चल्यो है। यो सिनेमामा चाहिँ जुनेद खान र साई पल्लवीको जोडी देखाइएको छ, र सिनेमा अपेक्षा पनि गरियो किनकि साई पल्लवी यसै पनि एकदमै सेलेक्टेड र एकदमै स्ट्रङ स्क्रिप्टलाई मात्रै चाहिँ उसले ओके गर्ने गर्छिन् भनेर कुराहरू चलिरहेको बेलामा यो सिनेमा उसले गर्ने भइन्, त्यसको मतलब यो सिनेमाको कथा एकदमै स्ट्रङ हुनुपर्छ, केही एकदमै स्पेसियल हुनुपर्छ भन्ने फिल गरिएको थियो। तर सिनेमा रिलिज भयो, जसरी फिल्मको नाम राखिएको छ एक दिन भनेर, त्यस्तै गरिकन यो सिनेमाभित्रको आर्टिस्टहरूको, होइन, क्यारेक्टरहरूको एक दिनको कथा, होइन, मेडिकल टर्म्समा जुन एक्ट्रेसको चाहिँ नि कुनै एउटा इन्सिडेन्टबाट चाहिँ उनले चाहिँ आफ्नो कुराहरू सबै बिर्सिएपछि, अनि त्यो एउटा दिन, एक दिन भनौँ न, जुन उनले चाहिँ जुनेद खानसँग बिताउँछिन्, त्यसलाई लिएर कथा बनाइएको छ। र फिल्म रिलिज भयो, हेरिसकेपछि जुन अपेक्षा गरिएको त्यो किसिमको फिडब्याक चाहिँ आउन सकेन। प्राय जसो दर्शकहरू जस्तै सिनेमा हेरे उनीहरूले चाहिँ नि रिलेट गर्न सकिएन, त्यति रमाइलो फिल गरेन, त्यति धेरै कनेक्ट फिल गरेनौ, हामीले कथालाई क्यारेक्टरलाई फिल गर्न सकेनौ भन्ने जस्तो किसिमको कुराहरू धेरै आयो। तर तपाईँलाई एउटा कुरा के बताइदिइहालौँ भने यो सिनेमा जुन एक दिन भनेर दिएको छ, होइन न, यो सिनेमा एक्चुली सन 2016 एउटा थाई फिल्म थियो वान डे भनेर, त्यो वान डेको चाहिँ हिन्दी रिमेक चाहिँ हो। 2016 चाहिँ रिलिज भएको थियो एउटा थाई फिल्म है, तर त्यो थाई फिल्मलाई चाहिँ असाध्यै मन पराइएको थियो अनि कनेक्ट फिल गरेको थियो दर्शकहरूबाट। तर यो हिन्दीमा बनाइएको सिनेमा जुन छ, यो सिनेमालाई चाहिँ त्यति कनेक्ट गर्न सकेनौँ हामीले, त्यति फिल गर्न सकेनौँ भन्ने कुराहरू आइसकेपछि सिनेमा फ्लप रह्यो। जसरी अपेक्षा गरेको थियो त्यो केही पनि हुन सकेन। साई पल्लवीको हिन्दी सिनेमा इन्डस्ट्रीमा डेब्यू एकदमै दमदार हुन्छ भनेर जुन अपेक्षा गरेको थियो त्यस्तो केही पनि हुन सकेन। अहिले यति बेला कुरा के चलिरहेछ भने किन त यो सिनेमा चलेन, यो प्रश्नको उत्तरमा यति बेला के आइरहेछ र जुन इन्ट्रेस्टिङ कुरा मलाई तपाईँहरूसँग सेयर गर्नु मन लाग्यो त्यो के हो भने यति बेला बलिउडमा या भनौँ भारतमा चाहिँ दर्शकहरूले हिन्दी सिनेमामा आजभोलि ओरिजिनल स्क्रिप्टमा हामीले फिल्म हेर्नै पाउँदैन। प्रायः जस्तो फिल्महरू चाहिँ रिमेक गरिएको हुन्छ, कतिबाट इन्सपायर भएको हुन्छ, हुबहु सारिएको हुन्छ, रिमेक गर्ने जुन चलन छ यो रिमेकलाई चाहिँ अब हामीले बहिष्कार गर्नुपर्छ भनेर एक किसिमले भारतका दर्शकहरूले चाहिँ यस्तो किसिमको फिल्मलाई बहिष्कार गरिरहेका छन् पनि त्यो पनि चलिरहेको छ, त्यो ट्रेन्ड पनि चलिरहेछ। हुनसक्छ यो सिनेमा एक दिन पनि यसै बहिष्कारको शिकार बन्यो, एउटा कुरा त्यो। अर्को कुरा चाहिँ स्वयं साई पल्लवी आफैले जसले चाहिँ हिन्दीमा डेब्यू गर्दै थिइन् जसलाई हिन्दी भाषाको सिनेमामा हेर्न चाहने दर्शकहरू पनि धेरै छन् होइन, उनी आफैले पनि यति बेला के भनिरहेकी छिन् भने सायद यो सिनेमामा मलाई मिसकास्ट गरियो, सायद म यो रोलमा चाहिँ फिट हुन्न थिएँ होला, सायद अरू नै कोही एक्ट्रेसलाई चाहिँ कास्ट गर्नुपर्ने थियो होला जो चाहिँ म्याच हुन्थ्यो होला जुनेदसँग, त्यो केमिस्ट्री त्यो कनेक्सन हामीहरूको क्यारेक्टरमा भइरहेको छैन, सो त्यो अवस्थामा मलाई चाहिँ मिसकास्ट नै गरेको हुनुपर्छ त्यस कारणले पनि सिनेमा चलेन भनेर पनि भनिरहेकी छिन्। प्रायः यसो हेर्ने हो भने कलाकारहरूले आफूले काम गरेको सिनेमाहरूलाई लिएर यसरी हत्तपत्त भन्दैनन् कि होइन मैले त आफ्नो तर्फबाट 100% गरेको हो, मैले गर्न सकेकै हो होइन भनेरै एक किसिमको दाबी गरिरहेको देखिन्छ। तर यहाँ चाहिँ जुनेद खानको लागि बनाइएको सिनेमामा चाहिँ साई पल्लवीले अनेस्ट भएर आफ्नो कुरा राखेकी छिन् कि सायद मलाई मिसकास्ट गरियो, म यो क्यारेक्टरको लागि सुटेबल थिइनँ। यतिको अनेस्ट भएर आफ्नै कुरा आफैले अभिनय गरेको सिनेमाको कुरा होइन एक किसिमले एक्सेप्ट गर्दै भन्ने अगाडि आएर बोल्ने कलाकारहरू हत्तपत्त भेटिँदैन, सो यो कुराको लागि पनि साई पल्लवीलाई अप्रिसिएट नै गरिएको छ। र त्यो जे होस् जुन एउटा अपेक्षा गरिएको थियो साई पल्लवी अनि जुनेद खानको यो सिनेमा एक दिन सुपर डुपर हिट हुन्छ भनेर त्यो हुन सकेन अनफर्चुनेटली। सो यो कुरा मैले तपाईँहरूसँग सेयर यस कारणले पनि गरेँ किनकि नेपाली सिनेमाले पनि धेरै कुराहरू छ सिक्नुपर्ने, धेरै कुराहरू छ उदाहरणहरू जसमध्येको एउटा उदाहरण यो पनि थियो जुन मैले तपाईँहरूसँग सेयर गरेँ मुभी एन्ड मोरमा।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: बैठक आज बस्ती छ। दिउँसो एक बजे अध्यक्ष केपी शर्मा ओली निवास कुण्डुमा बस्ने बैठकमा पार्टी भित्रको कार्य विभाजन बारे छलफल हुनेछ। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा कांग्रेस र एमाले बीच छलफल जारी छ। सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठक बस्न लागेको हो। एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलो पटक एमालेको सचिवालय बैठक डाकिएको हो। राष्ट्रपति पौडेलले बढ्दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
4: बेरोजगारी फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु।
3: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले मुलुकमा बेरोजगारी झन बढ्दै गएको देखाएको छ।
5: आर्थिक वर्ष 2081-82 मात्रै करिब 88.9 अर्ब रुपियाँ नयाँ बेरोजगारी थपिएको हो। यससँगै मुलुकको कुल अध्यावधिक बेरोजगारी 7.55 अर्ब रुपियाँ पुगेको छ। प्रतिवेदन अनुसार संघीय सरकारमा 53.49 अर्ब, प्रदेशमा 5.23 अर्ब, स्थानीय तहमा 19.05 अर्ब र अरू समिति तथा संस्थामा 10.32 अर्ब रुपियाँ बेरोजगारी देखिएको छ। 753 स्थानीय तहमध्ये 268 स्थानीय तहले लेखा परीक्षण नै नगराएको पाइएको छ। प्रतिवेदनले नेपाल एयरलाइन्सको दायित्व पनि बढेर 55 अर्ब पुगेको देखाएको छ। 36 अर्ब ऋणको सामाव्यास नतिर्दा सञ्चय कोष र नागरिक लगानी कोष प्रति दायित्व 55 अर्ब रुपियाँ करोड़ पुगेको छ। त्यस्तै सरकारी सम्पत्ति व्यवस्थापनमा गम्भीर लापरवाही देखिएको छ। अदालतले जफत गर्न आदेश दिएको सम्पत्ति प्रतिवादीकै कब्जामा रहेको र श्रीलंकामा दूतावासका लागि खरिद गरिएको करिब 87 करोड़ रुपियाँ बराबरको जग्गा समेत अर्कैलाई बिक्री भइसकेको खुलासा भएको छ। स्वास्थ्य क्षेत्रमा पनि करोड़ौंका मेसिन प्रयोगविहीन छन् भने करिब 9.17 करोड़ रुपियाँका औषधि म्याद नागेर खेरा गएको प्रतिवेदनले देखाएको छ। त्यस्तै उद्धार गरिएका 8,000 भन्दा बढी बाल बालिका मध्ये 575 जना राज्यकै संरक्षणबाट बेपत्ता भएको उल्लेख छ। कृषि क्षेत्रमा 32 अर्ब भन्दा बढी अनुदान खर्च भए पनि वास्तविक किसानसम्म लाभ नपुगेको र 26 अर्ब भन्दा बढी मल खरिद भए पनि किसानले समयमै मल नपाएको पनि प्रतिवेदनमा औलाएको। प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत करिब 1.74 करोड़ वर्ग मिटर जग्गा मध्ये 6,53,000 वर्ग मिटर अतिक्रमणमा परेको छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको करिब 380 बिघा मध्ये 300 बिघा र पोखरा विश्वविद्यालयको 625 रोपनी भन्दा बढी जग्गा पनि अतिक्रमणमा परेको उल्लेख छ। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार 249 मध्ये 153 टेलिभिजन संस्थाले इजाजत पत्र नवीकरण गरेका छन् भने 7 संस्थाले नवीकरण नगरी नियमित प्रसारण गरिरहेका छन्। जेनजी आन्दोलनका कारण करिब 1.5 खर्ब रुपियाँको लेखा परीक्षण हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्दै सार्वजनिक निकायमा जवाफदेहिता, पारदर्शिता र वित्तीय अनुशासन कमजोर रहेको भन्दै 8 क्षेत्रमा सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ।
3: अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बिहानी 17:00 चलाउन लागेका हुन्। कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू आइतबार पनि सञ्चालन गर्न लागि छ। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 5 बजेदेखि शुरू भएर दिउँसो 1 बजे बन्द हुनेछन्। नगरपालिकाका शिक्षा प्रमुख टिकेन्द्र राज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाई हुने देखिएपछि बिहानी 17 सञ्चालन गर्ने निर्णय गरिएको हो। जापानको मियागी तटमा 6.4 म्याग्निच्युडको भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रबिन्दु मियागी प्रान्तको तटीय क्षेत्रमा 46 किलोमिटर गहिराईमा रहेको जनाएको छ। भूकम्पको असर मुलुकका 5 प्रान्तमा महसुस गरिएको छ। भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरी र भूकम्प पछि पराङ्कम्प आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अप्नाएको छ। भूकम्पपछि हुन सक्ने क्षतिको विवरण संकलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट तपाईँको आफ्नो कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो श्रोताहरू। र आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना आइपुग्नु भएको छ हाम्रो स्टुडियोमा। र आजको नारीमा हामी उहाँसँगको एक घन्टाको बसाइमा, लगभग एक घन्टाको बसाइमा बस्नेछौँ। साथमा गीत सङ्गीत त छँदैछ श्रोताहरू, होइन त? र श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रमले आज श्रीनेहा पोखरेललाई लिएर आएको छ श्रोताहरू। उहाँ समाजसेवी हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काखको, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित पनि हुनुभएको छ। वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट उहाँ सम्मानित हुनुभएको छ। र यसै खुसीमा मैले आज उहाँलाई स्टुडियोमा निम्त्याएकी छु। र अबेर नगरौँ, आउनुहोस्, अब हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते श्रीनेहाजी।
1: नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु। हजुरलाई भेटेपछि त म झन् सन्चो हुन्छु।
0: जे होस्, भर्खरै तपाईँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट, त्यो खुसी हामीसँग सेयर गर्नुहोस् न अलिकति।
1: यो नेपाली स्नेही काख भने सम्पूर्ण नेपालीको हो, र म आज यहाँ बस्नु र पहिलोचोटि 3 महिनाको बच्चा लिएर आउनु मलाई उस्तै त्यही ताजा फिल भइरहेछ। त्यो कलिलो बच्चा लिएर आएर यहाँ कुरा गर्दाखेरि हामीले बेसार खुवाउन सक्ने अवस्था थिएन नेपाली स्नेही काखमा, र आज ओल्ड बुक अफ रेकर्डमा हामी पढ्दाखेरि चाहिँ यो नेपाली स्नेही काखको होइन, यो नेपाल आमाको छोराछोरीको सम्पूर्णको पसिना मिसिएको सफलता हो यो। र मैले सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई जतिजना नेपाली स्नेही काखमा अनुदान गर्न आउनु भएको थियो नि, सम्पूर्णको अनुहार झलझल आउँछ, र म बिएफबिएसमा आएको दिन झलझल याद आउँछ, र यो सम्पूर्णले प्राप्त गर्नुभएको उहाँहरूको पसिनाको प्रतिफल हो, र सम्पूर्णलाई अझै धेरै आशीर्वाद लागोस् भन्न चाहन्छु। र यो खुसीको चाहिँ सीमा कस्तो भने, त्यो सम्मान थापिराख्दाखेरि मुटु फुलेको जस्तो भयो कि। साँच्ची नै हामीले पाएको हो र यो, होइन, हामीले नै प्राप्त गरे हो त यो भन्ने चाहिँ एउटा प्रश्न चिन्ह चाहिँ मनमा थियो। अझै आएर पनि मैले होइन त्यो हेरिराखेँ, हामीले कसरी पायौँ, किनभने नारायण गोपाल सर होइन, लक्ष्मीप्रसाद देवकोटा सम्झेँ क्या मैले त्यो मेरो हातमा पर्दा। इकोनोमिकली चाहिँ हामी त्यस्तो वाइल्ड डेभलप भइसकेका छैनौँ, तर सम्पूर्णको आशीर्वादले चाहिँ एउटा नाम चाहिँ इतिहासमा रहने काम गरेको रहेछौँ भन्ने चाहिँ त्यो फिल भयो।
0: हजुर श्रोताहरू, उहाँको खुसी उहाँको आँखामा झल्किरहेको छ, मैले देख्दैछु अहिले। र जे होस्, उहाँ सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मान गर्नुभएको छ। र जे होस्, हामी सबैको तर्फबाट तपाईँलाई थुप्रै थुप्रै बधाई फेरि अनि शुभकामना पनि।
1: थ्याङ्क यू सो मच।
0: तपाईँले सुरुमा यहाँ 3 महिनाको बच्चा लिएर आएको थिएँ भनेर भन्नुभएको थियो होइन, त्यति बेला चाहिँ अलिकति भनौँ न अवस्था भनौँ अलिकति धेरै नै दयनीय नै थियो तपाईँको संस्थाको, भर्खर भर्खर सुरुवात थियो भनौँ होइन। मलाई पनि थाहा छ तपाईँको बच्चा रुएर बोल्नु नदिएर रेकर्ड गर्दाखेरि होइन, त्यो कुराहरू तपाईँ पहिला आजको नारीमा आउनु भएको थियो होइन, सबभन्दा पहिला, त्यसपछि हाम्रो विनोदजीको प्रोग्राममा आउनु भएको जस्तो लाग्छ।
1: होइन, विनोद सरको प्रोग्राममा आए,
0: ए
1: हजुरसँग मेरो भेटघाट भयो नि आजको नारीमा।
0: ए हजुर, श्रोताहरू, सबैभन्दा पहिला यहाँ हाम्रो श्रीनेहा पोखरेल बहिनी, उहाँ चाहिँ विनोदजीको लाइभ सोमा आउनु भएको थियो, 3 महिनाको बच्चा लिएर आउनु भएको थियो। कत्रो भएको छ त्यो बच्चा अहिले?
1: त्यो अहिले एकदमै चकचके है, 8 वर्ष, अब 9 वर्ष लाग्छ।
0: ए
1: छोरी, 9 वर्ष लाग्छ।
0: 9 वर्ष लाग्छ है।
1: हजुर,
0: अनि अब धेरै भयो है तपाईँले यो नेपाली स्नेही काख सुरु गर्नुभएको, कति वर्ष पो भयो?
1: 16 वर्ष भयो। 16 वर्ष भयो। सुरुमा चाहिँ कस्तो भने, म जेम्समा काम मैले स्टार्ट गर्दा 10 इयर्स भर्खरै लागेको एज थियो।
0: हजुर।
1: र अनि मैले यसकै लागि धेरै काम गरेँ, थिएटर गरेँ, मोडलिङ गरेँ होइन, त्यो 10 इयर्स टाइम भरपूर सदुपयोग भएको थियो, अनि त्यहाँबाट आएको अलिअलि पैसा पनि उहाँहरूलाई नै लाउँथेँ त्यतिखेर धेरै मान्छे हुनुहुन्थेन, तर जब बच्चाहरू जन्मिएर मैले आफ्नै काखमा हुर्काउन थालेपछि चाहिँ नुन नहुने, काम सबै छोडिदिनु पर्ने त्यस्तो अवस्था आयो। र मैले बिएफबिएसमा चाहिँ परिचित गराउनु हुने हाम्रो सुमन खरेल सरलाई मैले बिर्सिनुहुन्न, उहाँले एकछिन आउन त यहाँ भन्छ थियो, विनोद सरलाई भेटाइसक्यो, हजुरलाई भेट्न पाएँ र आज चाहिँ हामी वर्ल्ड बुक अफ रेकर्ड लन्डनसम्म पुग्न पायौँ। थ्याङ्क यू सो मच। र यसमा मैले बिर्सिनै नाम हामीलाई वर्ल्ड बुक अफ रेकर्डमा पढ्नुपर्छ है भन्ने भवानी राणा म्याम, ज्योति दवाडी र विनोद श्रेष्ठ सरलाई मैले सम्झिनुपर्छ। हाम्रो विनोद खड्गा सर पनि भइसक्यो अनि विनोद श्रेष्ठ सर पनि ग्रिन ब्रिकमा उहाँले कर्म गर्दै हुनुहुन्छ, सिए हुनुहुन्छ होइन, उहाँलाई पनि धन्यवाद।
0: जे होस् बिएफपिएसमा पहिलोचोटि आउँदाको हामीले सम्झ्यौँ भर्खरै श्रोताहरू, अहिले वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मानित गर्नुभएको छ। र अब भनौँ न, तपाईँको त अब काम सबैलाई थाहा छ, विश्वभरि बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई थाहा छ होइन, के गर्नुहुन्छ कसरी गर्दै हुनुहुन्छ भन्ने कुराहरू। अब अहिले परिवार चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरू?
1: हाम्रो 96 परिवार हुनुहुन्छ अहिले।
0: लास्ट इयर मैले सोद्धा 90 भन्दै हुनुहुन्थ्यो होइन, 6 बढिसकेछ। बच्चाहरू कतिजना, ठुलाहरू कतिजना छन्?
1: आमाहरू 60 हुनुहुन्छ, बच्चाहरू 17 अनि हाम्रो बुवाहरू चाहिँ कहिले घटबड गरे कहिले 21 कहिले 20 कहिले 19 भइराख्नुहुन्छ।
0: हजुर हजुर। बच्चाहरू चाहिँ तपाईँले विशेष गरेर बाटोमा भेट्नुभएका महिलाहरू जति पनि हुन्छ उहाँहरूको बच्चाहरू विशेष गरेर होइन?
1: हजुर।
0: कोही त तपाईँले बाटोमा जन्मिँदा पनि लिएर आउनु भएको छ नि है?
1: हजुर,
0: त्यो कथा अलिकति सुनौँ।
1: व्यथा लाग्दा लाग्दै पनि रेस्क्यु गरेका छौँ। कतिले त आमाले आफ्नो बच्चा स्वीकार नै नसक्ने अवस्थामा म प्रेग्नेन्ट छु म महिला हुँ भन्ने थाहा नभएको महिलाहरू चाहिँ बाटोमा बेवारिसे त्यो फोहोरको थुप्रोमा दिसा पिसाबको बिचमा खाना खोजिरहेको महिला बलात्कृतबाट प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई व्यथा लाग्दा लाग्दै रेस्क्यु गरेका छौँ। अनि बच्चाहरू चाहिँ उहाँले के दिसा पिसाब गरे जस्तो पाउने त्यो सालनालाई त्यो दिसा पिसाब छोडेर हिँडे जस्तो उहाँहरू हिँड्ने अवस्थामा पनि हामीले फोहोरमा बच्चाहरू लिएर आएका छौँ होइन। र कतिजनाले चाहिँ बच्चा पाउनै नखोज्ने के म चाहिँ प्रेग्नेन्ट छु थाहा छ तर त्यो अब्युज भएको पीडाले चाहिँ उहाँले बच्चालाई माया नगर्ने हो त्यस्तो अवस्थाको नानीहरू चाहिँ हामीसँग हुर्किराख्नु भएको।
0: हजुर, त्यही त अब बिचराहरू मेन्टल्ली अलिकति डिस्टर्ब हुन्छ होइन, अब मेन्टल्ली भनौँ न मनोरोगीहरू हुनुहुन्छ उहाँहरू सबैजना, र उहाँहरूलाई थाहा हुँदैन म प्रेग्नेन्ट छु म भित्र एउटा बच्चा बढ्दैछ भन्ने कुराहरू पनि त थाहा हुँदैन है उनीहरूलाई। र त्यस्तो बेलामा एउटा मलाई एउटा के सोध्नु मन लाग्यो, अघि तपाईँले बाटोबाट जन्मिँदै गरेको आमा बच्चा उठाएर ल्याउनु भएको छ रेस्क्यु गर्नु भएको छ, त्यो सिन अलिकति तपाईँको शब्दमा एउटा हामी सुनौँ न कस्तो थियो?
1: अहिले त हजारौँ स्टोरीहरू दिमागमा घुमिरहेको छ कि हामीले एकजना आमालाई चाहिँ प्रेग्नेन्ट महिला जो चाहिँ टाउकोमा फेटा बाँध्नु भएको छ वरिपरि एकदमै फोरै फोरको थुप्रोमा होइन अनि रोइराख्नु भएको, किन रुनु भएको भने त्यो बच्चा जन्मिँदै गर्दाखेरि भएकोबाट चाहिँ रोइराख्नु भएको अनि हामीले रेस्क्यु गऱ्यौँ। रेस्क्यु गर्दाखेरि चाहिँ चिथार्नु भयो क्या उहाँले, अब उहाँलाई चाहिँ मलाई हार्म गर्न लिएर जान लाग्यो कि के गर्न लायो भन्ठान्नु भएछ अनि हामीले त्यो गाडीमा राख्यौँ अनि गाडीमा राखेर लिएर आउँदै गर्दाखेरि अब प्रहरी रिपोर्ट पनि चाहियो वरिपरिको चाहिँ हो यो मान्छे चाहिँ बेवारिसै नै हो यसरी बाटोमा यति दिनदेखि बसिरहेछ भन्ने थाहा नपाउने उहाँलाई लिएर आयौँ अनि उहाँलाई त्यो खाना खाने आइडियै छैन कि अनि त्यसपछि चाहिँ उहाँको पानी ब्रेक भन्छ नि वाटर ब्रेक चाहिँ हुन थालेको थियो प्रहरीबाट एकदम रिक्वेस्ट गरेर हतार हतार लेटर बनाएर हामी चाहिँ गयौँ हस्पिटल गयौँ हामी प्रसूति गृह गयौँ। प्रसूति गृह गएर जब बच्चा पाउन लाग्छ उहाँले चाहिँ खुट्टा बटार्नुहुन्छ कि एउटा खुट्टासँग अर्को खुट्टा टच गरेर त्यो बच्चा चाहिँ होल्ड गरिदिनुहुन्छ कि बच्चा पाउनै न उहाँलाई मन नलागेको अनि हामीले चाहिँ दुईवटा नर्सले दुईवटा खुट्टा र मैले यसरी चाहिँ उहाँलाई यसरी शरीरमा समाएर अनि त्यो बच्चा जन्मिँदाको हेन्ड चाहिँ मलाई यस्तो गाह्रो भएको थियो होइन त्यो दृश्य चाहिँ रियालिटीमा भइरहेको छैन मैले कुनै सपना देखिरहेछु जस्तो के त्यो पीडा ऊ चिच्चाको बच्चा पाउन नखोजेको अर्को होइन मिश्रित त्यो भाव चाहिँ सहनै नसक्ने अनि फेरि त्यहाँ त्यो खालको बेवारिसे भनेर होइन अब त्यो खालको वातावरण चाहिँ नउब्जियोस् उसलाई चाहिँ मेरो मान्छे भनेर एकदम सादा तरिकाले चाहिँ हामीले बच्चा पाऊँ भनेर एकदमै हामीले त्यहाँ चाहिँ सकारात्मक वातावरण क्रिएट गरिरहेको थियौँ तर उहाँले चाहिँ नर्सलाई पाए नर्सलाई मलाई लुस्दिने अब म त पछाडि छु मलाई लुस्ने होइन एक त मलाई पीडा भएको छ बच्चा पाउनु भनेको चाहन्छु नै कुरा पीडा होइन त्यो होइन यो संसारैको दुःख भन्दा पनि माथिको दुःख सहेर आमाले एउटा बच्चालाई जन्म दिन्छन् अनि त्यो बच्चा बल्ल बल्ल टाउको निक्लिरहेछ तर उहाँले चाहिँ हामीले पिसाब रोक्छौँ नि हो त्यसरी होल्ड गरिदिने के नर्सले चाहिँ यसरी तानेर बच्चा निक्लिएपछि चाहिँ म यसलाई मार्छु मेरो पकेटमा ब्लेड छ झिक म यसलाई मार्छु भन्नुभएको चाहिँ मलाई एकदमै पीडा हामीले कैयौँ आमाहरूले आफ्नो कोख नभरिएर मलाई कल गर्नुहुन्छ कि मेरो कोख नभरिए पनि मैले काख भर्न पाउँछु कि भनेर मैले तपाईँलाई कल गरेको भन्नुहुन्छ होइन त्यस्तो विडम्बना र यता चाहिँ उहाँलाई कोख पनि नभरियोस् र काख पनि नभरियोस् भन्ने एउटा आमा दुईवटा आमाको मिश्रित त्यो अनुहार देखेको छु होइन त्यो एकदमै पीडा लाग्छ मलाई
0: हामीलाई सुन्दै कस्तो लाग्छ होइन तपाईँले त प्रत्यक्ष देख्नु भएको छ स्याहार्नु भएको छ माया गर्नु भएको छ उनीहरूलाई मनोरोगीहरूलाई भनौँ होइन अब अहिले भर्खरै तपाईँले भन्नुभयो कतिले मलाई फोन गर्छ काख अलिकति भर्न पाइन्छ कि होइन मेरो काख रित्तिएको छ मेरो काख खाली छ कसरी हुन्छ भनेर जुन चाहिँ तपाईँलाई फोनहरू आउँछ के छ लिगल्ली तपाईँको लिगल उसमा होइन गएर चाहिँ दिनु भएको छ बच्चाहरू
1: हामीले कुनै पनि बच्चा दिन मिल्दैन कसैले चाहिँ ल म एडप्ट गर्छु अदालतै गएर म प्रोसेस वाइज हाम्रो देशको कानुनले जस्तो दिएको छ त्यसरी गर्छु भन्नु भने तपाईँहरू आफै कुरा गर्नु तर हामीले दिन मिल्दैन भनेर चाहिँ गर्छौँ त्यस्तो छ सबैजना आउन चाहिँ आउनुहुन्छ हामीले आइएम सरी भन्ने चाहिँ आइएम सरी नै हुन्छ कि हजुरलाई होइन किनभने भोलि गएर निको भएर मेरो बच्चा खोइ भनेर एउटा आमाले खोज्नु भयो भने चाहिँ अर्को आमाको काख भरे मैले भन्न त त्यो सहज हुँदैन जस्तो लाग्छ अनि म चाहिँ यसो दा आमा हो उहाँको होस् नआइन्जेल उहाँ सबल नभइन्जेल मैले मेरो बच्चालाई चाहिँ हुर्काइदिने कर्म मात्र मेरो हातमा पर्छ र मैले उहाँको बच्चालाई दिन सक्ने अधिकार म भित्र पर्दैन त्यो कारणले चाहिँ हामीले एडप्सनको केससम्म जान पाउँदैनौँ
0: हजुर हजुर अब दिनुमा त तपाईँकै मन मान्दैन होला फेरि जस्तो लाग्छ मलाई
1: त्यो एउटा ठुलो ठुलो विडम्बना चाहिँ त्यो एउटा हो किनभने जब त्यो बच्चा मेरो हातमा आउँछ नि मलाई त्यो मैले पीडा नगरे पनि होइन हुन्छ नि फिजिकल्ली चाहिँ मलाई पीडा भएर मैले बच्चा जन्मा त होइन नि तर त्यो मुटुबाट जन्मिँदो रहेछ क्या त्यो बच्चा र त्यो जब अनुहार हेर्छु कसैले माग्नु भने मेरो बच्चा कसरी माग्न सक्नु भएको भन्ने चाहिँ एउटा हुन्छ क्या मलाई त्यो जति पनि 17 बच्चा हुर्काएँ मैले मलाई कहिले त्यो बच्चा धेरै लाग्दैन र मलाई कहिले हुन्छ नि भैँसीलाई सिङ्गको भारी हुँदैन भने जस्तो मेरो बच्चाहरूलाई चाहिँ बेस्ट लाइफ दिउँ है भन्ने चाहिँ जहिले पनि आइरहेको छ कि यो एउटा कुरा चाहिँ
0: अब आफैले आफूलाई यसोदा माको रूपमा राखिसकेपछि भनौँ होइन मेन्टल्ली इमोसनल्ली होइन तपाईँ आफैले आफूले यशोदा माको रूपमा राखिसकेपछि आफूले आफूलाई यशोदा माको रूपमा स्वीकार गरिसकेपछि ती बच्चाहरूलाई दिनु त मन मान्दैन नै है
1: एकदमै म दिनै सक्दिनँ मैले त्यही भएर केही त्यस्तो केस हो भने बरु बाहिरै तपाईँहरू कुरा गर्नु होला मैले यसरी मेरो हातमा जन्मेको बच्चा चाहिँ म एक त म दिन सक्दिनँ अर्को कानुनको दायराभित्र पर्दैन
0: हजुर हजुर
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
3: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेर विचार गर्नु
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: हामी भन्ने गर्छौँ प्रिभियस बर्थ हजुर पहिलो जन्मको कर्मको फलहरू हामी यो जन्ममा भोग्छौँ रे भनेर होइन रहेको जति पनि कर्महरू छ यो यो जन्ममा गर्छौँ रे भन्ने पनि सुनिन्छ कस्तो लाग्छ तपाईँले के गर्नुभएको थियो रे यति ठुलो सेवा गर्ने मौका पाउनु भएको छ कस्तो लाग्छ आफूले कल्पना गर्दा म के गर्थेँ होला
1: अब यो धर्मतिर गएर सम्झिँदा पूर्व जन्म सम्झिँदा चाहिँ होइन एउटा ठुलै पुण्य गरेका थिएँ होला कि चाहिँ एकदमै पुण्य गरेको मदरहरू होइन जन्मेको थिएँ होला कि अनि उहाँका अधुरा सपनाहरू चाहिँ मैले पुरा गरिरहेको छु कि जस्तो लाग्छ। अनि फेरि कहिले काहीँ चाहिँ हुन्छ नि अब साइन्टिफिक सोच्ने हुन्छ, अघिको आउँदा आउँदै त कतिवटा कुरा बिर्सिसकेँ त्यो पूर्व जन्ममा त के थियो होला, तर यो जन्म चाहिँ मैले ठुलो भाग्य लिएर जन्म्या हुँ कि मैले यत्रो ठुलो फ्यामिली पाएको छु, एकदम प्लेजर होइन, कहिले काहीँ उहाँहरूबाट पाउने प्रेम चाहिँ एकदमै चोखो अमूल्य हुन्छ कि। म कसैले इच्छा खाना खुवाउनु भयो भने म प्रार्थना गर्छु कि उहाँहरूको घरमा चाहिँ हामीलाई दिनुभएको चामलको सीता गन्न नसकेका जस्तो सफलता र खुसी प्राप्त होस् उहाँको घरमा, किनभने यत्रो ठुलो परिवारलाई पाल्नलाई आजको दिनलाई हेल्प गर्नुभएको छ। अनि मैले गरे प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ कि हुँदैन थाहा छैन, तर त्यो गाँस भरिरहेको छ अनि पेट भरिरहेको व्यक्ति जो चाहिँ भोलि के खाने भरे के खाने नै मतलब छैन, जसलाई चाहिँ समाजकै भर छ, उहाँले जे ल्याउनुहुन्छ त्यसले पेट भर्नु पर्नेछ भन्ने व्यक्तिले गरेको प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ भनेर प्रार्थना गर्छु कि म।
0: हजुर हजुर, तपाईँ जस्तो मान्छेको प्रार्थना त सुन्न पनि पर्छ होइन, र यति धेरै ठुलो परिवार छ तपाईँको है, 17-18 जना साना साना बच्चाहरू, त्यसपछि ठुलाहरू सबै धेरै जस्तो मनोरोगी होइन, धेरैलाई सन्चो बनाएर पनि पठाइसक्नु भएको छ तपाईँले होइन, कहिलेकाहीँ झर्को लाग्दैन?
1: अब त प्लेजर हुने टाइम आएछ, त्यो झर्को भन्दा नि अब त्यतिखेर त लागेन जुन दिन मेरो होइन सुतिरहेको ठाउँमा टाउकोमा आएर आची गर्नु भएको थियो, अब अहिले त त्यो आची गर्ने व्यक्तिहरू निको भएर आमा भन्नुभएको हुँदैछ, भनेपछि अब त झन् सुखको दिन आयो कि।
0: त्यही त अब होइन, मैले सोध्नु खोजेको छ, अब यति यङ एजमा हुनुहुन्छ होइन, अब लाउ लाउ खाउ खाउ बेला नै छ तपाईँको, यति बेला यति धेरै ठुलो परिवार पालेर त्यही पनि राम्रो कन्डिसनमा छैन कोही पनि होइन, त्यो हेर्दाखेरि चाहिँ कहिलेकाहीँ यसो हाम्रो सृजना पोखरेललाई झर्को लाग्छ कि लाग्दैन होला भन्ने होइन चाहिँ क्वेसन मार्क मेरो एउटा।
1: मलाई कहिले झर्को लागेन, बरु बच्चाहरू चाहिँ कहिले काहीँ हुन्छ नि, मैले धेरै माया गरेँ, नो हिट फर चाइल्डमा हुर्काएँ होइन, म आफै पनि साइकोलोजिस्ट भएको कारणले चाहिँ नो हिट फर चाइल्डमा हुर्काएँ, अनि यिनीहरूलाई चाहिँ मैले हुन्छ नि अनुशासित चाहिँ कसरी बनाउने, त्यो एउटा चाहिँ बच्चाको पार्ट, 17 जना बच्चाको पार्ट होइन, उनीहरूले फेरि के सोच्छन् भने यो मेरो आमा हो, जसरी मैले आमालाई घुर्काउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ, जसरी मैले आमालाई चाहिँ मैले मागेको कुरा नपाउँदाखेरि सताउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ, र जसरी मैले मेरो आमासँग 100% अधिकार खोज्थेँ त्यो मेरो बच्चाले नि पाउनुपर्छ भनेर होला, मलाई झर्को लाग्दैन। हुन्छ नि आफ्नो बच्चाले गरेको चाहिँ अरूलाई बरु झर्को लागिसकेको हुँदो रहेछ होइन, त्यो देखेर मलाई चाहिँ लाग्दैन। अनि अर्को आयो आमाहरूको आमा, म उहाँहरूले चाहिँ जति निको हुनुहुन्छ नि थ्याङ्कफुल भइदिनुहुन्छ कि। अब हजुरलाई एउटा कुरा अचम्म लाग्ला, नेपाली स्नेही काखमा त्यत्रो ठुल्ठुलो महिलाहरूसँगै हुनुहुन्छ, कहिले झगडा हुँदैन कि, त्यो एउटा कुरा त एउटा भाग्यमानी आमाले मात्र प्राप्त गर्न सक्छ।
0: अब यस्तो नि त तपाईँ यही कर्मको लागि विशेष गरेर जन्मिनु भएको, तपाईँको जन्म हामीले देख्दाखेरि
1: हजुर
0: होइन, त्यसले गर्दा अब झर्को लाग्दैन पनि। एक त अर्को फेरि साइकोलोजी लिएर पढ्नु भएको रहेछ होइन, साइकोलोजिस्ट हुनुहुँदो रहेछ, कम्प्लिट गरिसक्नु भयो होला भनेपछि है।
1: मैले ब्याचलर सिद्धाएँ, अब मास्टर्स गर्न
0: लाग्नु भएको छ। जे होस् तपाईँ जस्तो मान्छेले तपाईँले जुन कर्म गर्नुहुँदैछ यो फिल्डमा त एउटा साइकोलोजी पढेर आएको मान्छे, बच्चाहरूको साइकोलोजी बुझ्न पर्यो, ती मनोरोगी महिलाहरूको पुरुषहरूको, पुरुषहरू पनि छन् नि होइन, उहाँहरूको साइकोलोजी बुझ्न पर्यो, उहाँहरूले भन्नु खोज्नुभन्दा पहिला तपाईँले बुझ्नुपर्ने हुन्छ, किनभने अब उहाँहरूले भनेको बुझेन भने उहाँहरू अचानक अग्रेसिभ हुन सक्छ होइन, त्यसले गर्दा तपाईँ त जहिले त्यसले अलर्ट भएर बस्नुपर्ने हुन्छ।

0: श्रोता र हाम्रो श्रीनेहा पोखरेल हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काकको। उहाँको बारेमा तपाईँहरू सबैलाई थाहा छ उहाँले के गर्दै हुनुहुन्छ भन्ने। तपाईँहरू पनि आउँदाखेरि अवश्य पनि तपाईँहरू जानुहुन्छ उहाँको आश्रममा भनौँ, होइन, पवित्र आश्रम हो नि त्यो त, होइन। र उहाँ एउटा थिएटर आर्टिस्ट पनि हुनुहुन्छ, मोडल पनि हुनुहुन्छ, साइकोलोजिस्ट हुनुहुन्छ। थिएटर चाहिँ सानैदेखि गर्नुभएको तपाईँले?
1: थिएटर चाहिँ मेरो सानैदेखि, मैले सानो विधाहरूमा काम गरिरहेको थिएँ। अनि पछि चाहिँ ठ्याक्क सडक एउटा नाटक गरेपछि चाहिँ मैले लिड क्यारेक्टरहरू पाएँ। मैले स्कुलहरूमा गर्ने त छुट्टै भयो त्यो बचपना, होइन, अनि लिड क्यारेक्टरहरू पाइसकेपछि चाहिँ दुई तिनवटा सिरियलहरू गर्दै जाँदा त अब म बच्चैदेखि सेवामै भएको भएर चाहिँ यता धेरै तानियो कि, कर्तव्यले तानिएपछि हुन्छ नि त्यो सपनाहरू चाहिँ कति चाहिँ अधुरा हुँदो रहेछन्।
0: सिरियल पनि खेल्नुभयो, कुन खेल्नुभयो?
1: मैले अनौठो समय खेले, एउटा चाहिँ गाँस भन्ने छ, त्यो चाहिँ युट्युबमा आइसकेको छैन। त्यो चाहिँ मैले आफैले लेखेर आफैले नै त्यो नेपाली स्नेह काकै इकोनोमिकको लागि बनाएको थिएँ, अनि त्यसले चाहिँ त्यो नेपाली स्नेह काक बनाउनलाई चाहिँ मदत गर्यो त्यो प्रोग्रामले।
0: हजुर, भनेपछि जति पनि थिएटरहरू खेल्नुहुन्छ, मोडलिङ गर्नुहुन्छ, होइन, सिरियलहरूमा खेल्नुहुन्छ, सबै यतै भनौँ न
1: सेवामा,
0: आफ्नो परिवारको सेवामा नै जान्छ भनेपछि, होइन।
1: यतिसम्म कि मेरो दिदीहरू बाहिर हुनुहुन्छ विदेशमा, एउटा बच्चा त पढाइदिनु न, अनि मेरो दिदीहरूको नि प्रोग्राम, फुपूहरूको यस्तो प्रोग्राम भयो भने चाहिँ मलाई के गर्नुहुन्छ नि, उहाँहरूको जस्तो वर्तमान भयो त्यसमा उठेको पैसा ल श्रीनेहालाई नै दिउँ है, यसलाई गाह्रो छ, यस्तो यसरी मदत गर्दै हुनुहुन्छ कि हजुरले भइसक्यो, होइन। अनि फेरि मेरो फ्यामिली चाहिँ मैले, होइन, मेरो म जन्मेको फ्यामिली मात्र मेरो हो भनेर मान्ने चाहिँ भन्दा पनि यो नेपालको सम्पूर्ण नेपाली, होइन, स्नेह काकलाई सहयोग गर्नुहुने नै मेरो फ्यामिली हो भनेर मान्छु कि। अनि त्यही भएर एकदम थ्याङ्कफुल छु सबैप्रति।
0: तपाईँको त आमा पनि ठुलो समाजसेवी हुनुहुन्छ है?
1: हजुर, त्यो मम्मीकै आएको होला कि मलाई, होइन, मम्मीले डक्टर इन्जिनियर बनाइसक्नुभयो तर कहिले पनि त्यो भाइ बहिनी र हामीमा कहिले फरक गर्नु भएन, त्यतिसम्मको बिग हार्ट त मसँग छैन जस्तो लाग्छ कि मलाई।
0: आमा छोरी दुवैजना भनौँ समाजसेवाको लागि जन्मिनु भएको रहेछ भन्ने कुरा हामी छर्लङ्ग देख्न सक्छौँ, बुझ्न सक्छौँ, होइन। उहाँले पनि अनाथ आश्रम खोलेरै चलाउनु भएको थियो अरे, होइन, मैले त हुन त भेटेको छैन। अहिलेसम्म छ
1: मम्मीको, अहिले पनि मम्मीले 3 महिनाको बच्चा ल्याएर चाहिँ अहिले 9 महिनाको बनाउँदै होस्, भर्खर 9 महिनाको छ। अनि मैले भन्छु कि मम्मीलाई, मम्मी तपाईँ 70 वर्ष पुगिसक्नुभयो, तपाईँलाई इरिटेसन लाग्दैन बच्चा रुँदाखेरि रुममा भन्दा, तिमी रुँदा मलाई लागेको थियो र भन्छ कि। अनि त्यो कुरा चाहिँ हुन्छ नि, हामीले साइन्टिफिकली हेर्ने हो भने आफ्टर 45 चाहिँ बच्चाहरू करायो रोयो यताउता भने अलिकति झर्को मान्छ है मान्छेले भन्ने हुन्छ नि त,
0: हजुर।
1: तर त्यो मम्मीमा छैन कि, एउटा हुन्छ नि बचपना जहिले पनि मम्मीसँग छ कि, त्यसले चाहिँ काम गरिरहेको जस्तो लाग्छ कि।
0: त्यही त भनिन्छ पनि नि, आफूभित्रको बच्चालाई मर्न नदिनु भनेर भन्ने पनि गर्छौँ नि हामी, होइन। जे होस्, श्रोता र उहाँको आमा पनि समाजसेवी हुनुहुन्छ, अहिलेसम्म पनि उहाँले बच्चाहरू पालेर बस्नु भएको रहेछ। उहाँले पाल्नु भएको बच्चाहरू अहिले डक्टर इन्जिनियर बनिसक्नु भएको छ, कन्ट्याक्टमा हुनुहुन्छ उहाँहरू?
1: कन्ट्याक्टमा हुनुहुन्छ, सबैजना कन्ट्याक्टमा हुनुहुन्छ। एउटा बहिनी वीरगन्जमा अहिले यो लास्ट सेमेस्टर गर्दै हुनुहुन्छ, प्राप्ति पोखरेल, उसलाई नागरिकता पनि मम्मीकै नामबाट प्राप्त भयो।
0: हजुर हजुर, त्यही त है, अब सबैले गर्न सकिँदैन नि, किनभने मान्छेको डेस्टिनी हुन्छ, एउटा एउटा लिएर आएको, होइन, जिम्मेवारी लिएर आएको, कर्म गर्नुपर्ने, के गर्नुपर्ने भन्ने कुराहरू, त्यसले गर्दा आफ्नो आफ्नो कर्म हो, श्रोताहरू आफू आफूले लिएर आएको भनौँ न डेस्टिनी हो। र अब तपाईँको जुन चाहिँ यो नेपाल स्नेही काकको चाहिँ खर्चहरू कस्तो प्रकारले चलाउनुहुन्छ? अब आफूले काम गरेको त लगाउनै हुन्छ, होइन, कसरी चल्दैछ त
1: यो लोकल? हामी बर्थडे तिथि एनिभर्सरी यसले नै सपोर्ट गरिरहेको छ अहिलेसम्म चाहिँ, त्यही भएर हामी गाँसभन्दा माथि उठ्न सकेका छैनौँ, किनभने आज कसैले खुवाइदिनु भयो भोलि कसरी खुवाइदिनु भयो, अहिले नै खसीको मासु र भात मजाले खान्छन्, होइन, भरे गुन्द्रुक पनि हुनसक्छ क्या, हो यो स्थिति। अघि म अस्ति त्यही वर्ल्ड बुक अफ रेकर्डको त्यो प्रमाणपत्र हातमा लिँदाखेरि म त नारायण गोपाल, होइन, अनि लक्ष्मीप्रसाद देवकोटा भएँ क्या हो जस्तो पनि फिल भएको क्या, किनभने लक्ष्मीप्रसाद देवकोटानी घरमा आउँदा रित्तै हुनुहुन्थ्यो अरे के, ओल्ड बुक अफ रेकर्डको सर्टिफिकेट नेपाली स्नेह काखमा भित्र छिराउँदाखेरि त्यो दिन चाहिँ फेरि उत्साह नै थियो। प्रेरणा थापा दिजुले चाहिँ उहाँको छोरीको बर्थडेमा, मेरो दुईटा बच्चाको नि बर्थडे थियो त्यो दिनमा, उहाँले चाहिँ खसकै मासु खुवाउनु भएको थियो कि, तर भोलिपल्ट फेरि त्यस्तो दिनहरू छ। अब अहिले झन् हामी यस्तो डिफिकल्ट टाइममा छौँ कि जहाँ हामीले मेहनत गरेर बिएफ बिएसमा हामीले एउटा शब्द बोलेर चाहिँ हामी ब्रिटिस लाउरेज्यूहरूले चाहिँ त्यहाँ फलाम झार्छ थियो कि पहिलोचोटि, त्यो बनेको थियो, त्यो ठाउँ पनि छोड्न पर्ने भएको छ कि अहिले हामीले, अनि कसरी गर्ने त,
0: अहिले जहाँ बस्नु भएको छ त्यो ठाउँ पनि अब छोड्नु पर्ने
1: हामीलाई परार भन्नुभएको, अनि हामीले चाहिँ थोरै टाइम मागेछौँ, अनि त्यसपछि चाहिँ अब नयाँ घर बनाउनलाई चाहिँ अब च्यालेन्ज भइरहेछ। अनि मैले चाहिँ मेरो हजुरबाको सम्पत्ति, मम्मी पनि सेवातिर लाग्छु होइन, दाइहरूले आफ्नै गरेर खानुभएको छ, बुवाले आफै कमाएर गर्छु, हजुरबाको सम्पत्ति चाहिँ हामीले चला छैनौँ, अनि मैले चाहिँ अंश देऊ न, म त्यो अंशमा चाहिँ मेरो छोराछोरी लर राख्छु भनेर मैले मागिरहेको छु, अनि पोजिटिभ एन्सर आइरहेछ। अब हेरौँ, त्यो जग्गा पाएँ भने चाहिँ घर बनाउन सबैले सहयोग गरिदिनु भयो भने भोलि उठेर जा कसैले पनि भन्नुहुन्न,
0: पक्का हो। अनि जग्गा चाहिँ कहाँनिर छ?
1: मेरो लुबुमा छ।
0: ए हजुर,
1: लुबुबाट चाहिँ त्यहाँ बेचेर चाहिँ अझै सस्तो ठाउँमा चाहिँ अलिक ठुलो ठाउँ लिने प्लानमा हामीले बढी खेलमा हेरिरहेछौँ।
0: ए हजुर हजुर, भनेपछि अब अंश पहिला पाउनु पर्यो होइन, त्यसपछि चाहिँ तपाईँको बन्दोबस्त हुने रहेछ। विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, श्रोताहरू आफ्नो छोराछोरीको लागि भनौँ, आफ्नो लगभग 100 पुग्नु आँटेको रहेछ उहाँको परिवार, आफ्नो परिवारको लागि उहाँ अंश पनि माग्दै हुनुहुँदो रहेछ, आफ्नो मम्मीसँग आफ्नो बाबासँग भनौँ, हजुरबाको अंश जति पनि छ अलिकति मात्रै पायो भने पनि धेरै सपोर्ट हुन्छ नि होइन, त्यसमा सबैको साथ सहयोग अवश्य पनि हुन्छ मलाई जहाँसम्म लाग्छ। अनि रुटिन कस्तो छ तपाईँहरूको, भनौँ स्कुल पठाउने नानीहरू कतिजना नानीहरू चाहिँ स्कुल जान्छ?
1: बच्चाहरू सबै जानुहुन्छ, अहिले 2 वर्षसम्मको बच्चालाई चाहिँ स्कुल हाल्दैछ।
0: हजुर हजुर,
1: अनि सानो बच्चालाई 9 बजे, अनि एउटाले चाहिँ सेन्ट जेभियर्समा नाम निकाल्यो, अनि उसलाई चाहिँ स्कलरसिप छ, अनि त्यो स्कलरसिप भएको कारणले ऊ 7:30 बजे चाहिँ बस चढिसक्नुपर्छ, अनि अर्को 9:30 बजे चाहिँ होइन, बिहान त हामी एकदमै बिजी नै हुन्छौँ, बुक पेन होइन ब्याग यताउता गरेर बिजी हुन्छ, अनि कसैको चाहिँ जुत्ता पोलिस गरेको छैन, कसले के गरेको छैन, कसैले कलर मिलाएको छैन होइन, बिहान उठ्ने बित्तिकै उनीहरूलाई नास्ता पछि हात खुट्टा धुने, अनि मैले चाहिँ अहिले मेरो एउटा बच्चा चाहिँ 11 वर्ष पुग्न लाग्यो, अनि 2-3 छोरीलाई चाहिँ यसो घरमा धुप बाल्न सिक्नु पर्छ है, भोलि केही सिकाएन म त होइन यसरी हुर्केको नभनोस् भनेर घरमा जे हुँदैछ त्यो चाहिँ सिकाइरहेको छ, यसो धुप बाल्छन्, अनि त्यसपछि चाहिँ खाजा खान्छन्, अनि त्यसपछि एकछिन पढ्न 5 मिनट भयो भने तिमीले रिभिजन गर हिजो होमवर्क गरेको भनेर भन्छु, एकछिन पढ्छन् अनि त्यसपछि ब्याग प्याक गरेर खाना खाएर स्कुल जान्छन्, अनि फेरि ठुलोहरूको चाहिँ त्यही टाइममा योगा भइरहेको हुन्छ, अनि उनीहरू योगा गर्छन्, अनि त्यसपछि एकछिन तातो पानी खाएर डुल्नुहुन्छ आफ्नो दैनिकी सरसफाइतिर 1/2 घन्टा लागेपछि, अनि फेरि आफ्नो खाना खाने, औषधि खाने, दिउँसोको क्लास गर्ने, अनि त्यसपछि फेरि आफ्नो सेयरिङ गर्ने, त्यो गरेर चाहिँ दिन बिताउनुहुन्छ।
0: हजुर, अनि स्कुलहरूमा चाहिँ के छ, सबैले पढाइदिँदै होला स्कुलले?
1: स्कुलमा हामीले लगभग हजुरलाई 8-9 जतिको चाहिँ स्कलरसिप पाएका छौँ, अरू बच्चाको पाउन बाँकी छ।
0: अरू बच्चालाई चाहिँ आफैले पढाउँदै हुनुहुन्छ?
1: हजुर, आफैले।
0: नत्र त अब स्पोन्सरसिप खोज्दा पनि त हुन्छ, तपाईँले एउटा बच्चा पढाइदिने ट्राई गर्नु भएको छैन?
1: रिक्वेस्टमा चाहिँ पढ्नुभयो बच्चाहरू, लगभग 9-10 जस्तो पढ्नुभयो होला।
0: ए हजुर हजुर, जे तपाईँको रुटिन बिहानभरि चाहिँ एकदमै व्यस्त है, एकदमै व्यस्त। अनि स्टाफहरू साँच्चै कतिजना छन् त तपाईँको?
1: स्टाफहरू हामीसँग पहिला धेरैजना हुनुहुन्थ्यो, अहिले घट्दा 8 पुग्नु भएको छ, किनभने त्यो निको भएको छोरीहरू आफै गर्न सक्ने भइसक्नु भयो कि, अनि त्यो भएको भएर सरसफाइ यताउतामा चाहिँ अहिले त्यहीँकै घरकै छोरीहरू हुनुहुन्छ, 2-4 त ब्याग बनाउने, 11 ग्रुप बनायो, उसले ब्याग बनाउँछ, कहिले के बनाउँछ, स्वेटर बनाउँछ होइन, अनि आमा यसको प्रचार गर्दैन अब म बेच्नतिर लाग्छु भन्ने भइसक्यो।
0: ठिकै हो नि त, अहिले अब यो युट्युबतिर किसिम बनाउनु सिकाउँछ होइन, ट्रेनिङ गर्न जानै पर्दैन, घरमै बसेर सबै सिकेर होइन अनि भनौँ न बुकेहरू बनायो भने कागजको के को बुकेहरू बनायो भने बाहिरसम्म विदेशतिरबाट पनि मगाउँदो रहेछ त्यस्तो अहिले त धेरै गर्नेलाई धेरै छ अहिले होइन तपाईँले विशेष गरेर छोराछोरीलाई अब चाहिँ एउटा स्किल भनौँ न केही सिकाउने ट्रेनिङ ताकि पछि गएर उनीहरूले त्यही गरेर खाँदा पनि हुन्छ होइन भनेपछि स्टाफहरू पनि हुनुहुन्छ है हुनुहुन्छ सबैलाई हेर्नु पर्यो सबैको मिलाउनु पर्यो होइन कहिलेकाहीँ अब स्टाफ त चाहियो नि कहिलेकाहीँ अग्रेसिभ हुनसक्छ त्यस्तो सिचुएसन ह्यान्डल गर्नेहरू के छ तपाईँको
1: त्यहाँ चाहिँ एकजना नर्सै पढ्नु भएको बहिनी औषधि दिनुहुन्छ अनि एकदमै गाह्रो सिचुएसनमा चाहिँ हामीले हस्पिटलै लान्छौँ कि अहिले अब त्यहाँ चाहिँ कुट्ने पिट्ने नहोस् भनेर चाहिँ अहिले एकदम सरल भइरहेको छ दुई तिनजना स्टाफले चाहिँ च्याप्प उहाँहरूलाई काउन्सिलिङ गर्दै हस्पिटलसम्म लानुहुन्छ अनि कतिजना चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ हरेक दिन चाहिँ काउन्सिल हामी सबै त्यहाँ हुनुभएको होइन हाम्रो सचिवजी हुनुहुन्छ म छु सबै यो साइकोलोजीकै स्टुडेन्ट भएकोबाट चाहिँ हामीलाई सजिलो भएको छ कि त्यहीँभित्रै एउटा काउन्सिलर भएकोबाट चाहिँ सजिलो भएको छ अनि महिनामा हप्तामा योगाहरूले पनि धेरै डेभलप गर्दो रहेछ अब त मैले मेरो बच्चाहरूलाई लगभग 20-25 पुनस्थापना गरेर नयाँ स्ट्रिटको बिरामीहरूलाई चाहिँ हामीले रेस्क्यु गर्ने वातावरण बनिसक्यो त्यहाँ
0: ए भनेपछि त होइन सेवा गर्नेहरू पनि सबैजना
1: सेवै गर्न
0: थालिसकेको रहेछ होइन भनिन्छ नि प्रार्थना गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू धेरै पवित्र हुन्छन् भनेर भन्छन् है होला पनि सायद तपाईँलाई हेर्छु म है जहिले तहिले उज्यालो अनुहार त्यस्तो लगभग 100 भनौँ 95-96 परिवार त्यसमाथि पनि मनोरोगीहरू उहाँहरूले जन्माउनु भएको बच्चाहरू भनौँ सबै सम्हाल्दा सम्हाल्दै पनि यति उज्यालो चाहिँ किन फेरि
1: यस्तो रहेछ कि रिफ्लेक्सन हजुरलाई पानी मुनि जति लाइट जान्छ नि त्यसको डबल लाइट चाहिँ बाहिर निक्लिन्छ अरे कि
0: हजुर हजुर
1: त्यो रिफ्लेक्सन होला त्यो प्रेमको रिफ्लेक्सन मलाई कहिले पनि हजुरलाई भरे केही छैन भने पनि पिरै लाग्दैन कि केही न केही हुन्छ किनकि म एक्लै त कहाँ हो र त्यो नेपाल आमाको होइन सम्पूर्ण छोराछोरीको बिचमा हामी छौँ केही न केही त हुन्छ हजुरलाई फोन गरे पनि नुन एक प्याकेट चाहिँ मैले पठाइदिएँ है भनेर होइन गर्सिन्छ भने त्यो पिर लिने होइन कि आउने दिनलाई चाहिँ हाउ टु डु बेटर होइन त्यतातिर लाग्नुपर्छ जस्तो लागेर म अलवेज रिफ्लेक्सन ह्याप्पिनेसमा भरिरह हुन्छु कि
0: त्यही त तपाईँको अनुहारमै झल्किन्छ भनौँ उज्यालो अनुहार होइन अब यस्तो नि त यो पनि त हो नि जसले पठायो यो कामको लागि
1: उनी त छन्
0: उसले त ऊ त पछाडि पिलर भएर बस्नु पर्यो नि होइन श्री नेहालाई पठाएर यति ठुलो कामको लागि पठाएर ऊ चाहिँ अर्कोतिर हिँड्ने त मजा आएन नि त माथि जसले हामीलाई सञ्चालन गर्छ होइन उसैले पठायो होइन त्यसले गर्दा उसले पठाएपछि त पछाडि तपाईँको पछाडि एउटा पिलर बनेर त उही बस्नु पर्यो नि होइन भरोसा त उसैको छ त्यसले गर्दाखेरि अब सुर्ता भन्ने वरी भन्ने चाहिँ भएन भनौँ होइन जो छ उहाँ हुनुहुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ त्यो एउटा विश्वासमा पनि बस्नु पर्यो होइन
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग 2-4 पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ जीवनलाई भाग्यको सहारामा नछोडौँ
0: अनि अरू के छ तपाईँ अब व्यस्त हुन्छ दिनभरि होइन सोसियल मिडियामा अब रिल्सहरू हाल्नु पर्यो अनि यता टिकटकमा हाल्नु पर्यो त्योबाट पनि इन्कम त हुन्छ होला नि तपाईँलाई होइन
1: टिकटकबाट चाहिँ लाइभमा बस्यो भने चाहिँ हुन्छ
0: हजुर
1: त्यो भएकैबाट चाहिँ मैले त्यो बडी खेलमा मैले अहिले अंश होइन मागेर त्यो बेचेर चाहिँ त्यहाँ आउनेसम्म चाहिँ फेरि टिकटकले पनि गर्यो
0: त्यही
1: हदसम्म त्यो गिफ्टहरूले काम गर्यो त्यहाँ मैले बैना चाहिँ गर्न पाएको छु कोभिडको टाइममा अनि त्यसमा चाहिँ पुरा प्योरली टिकटकको मात्र होइन कि कसैले चाहिँ तपाईँहरू पर्मानेन्ट त्यता कतै बस्नुपर्छ है भनेर 10,000, 15,000, 50,000 कलेक्सन गर्नुभएको थोरै मनीहरू छ. त्यो चाहिँ मैले त्यहाँ बैना गरेको भएर म त थिचिरहेको छु नि त, कसैले दिएको पैसालाई चाहिँ त्यहाँ फ्रिज भइरहेछ भने चाहिँ गर्नुपर्छ भनेर अंश मागेको मैले.
0: ए हजुर, यो कामको लागि पठाउने त छँदैछ होइन,
1: उहाँले नै हो सब रच्नु भएको.
0: हो हो, मिलाउने हाम्रो हातमा केही छैन, हाम्रो हातमा केही छैन होइन. कहिले काहीँ याद गर्नु भएको छ, यतातिर जाँदै गर्दा एक सेकेन्डको डिसिजनले अर्कोतिर जानुपर्छ. त्यो जाँदै गरेको बाटो हाम्रो लागि नै हुँदैन खासमा. कहिलेकाहीँ नसोचेको कुरा हुन्छ, कहिलेकाहीँ कस्तो हुन्छ भने नि कसैको लागि पकाइराखिदिएको खाना होइन, पकाएर राख मतलब भन्नाले त्यो कसैको लागि पकाइराखेको खाना अर्को आएर खाइदिन्छ. त्यो दिनको त्यो भनौँ न भाग उसको लागि लेखिएको एउटा भनाइ छ नि, दाने दाने पर लिखाए खानेवालेका नाम भनेर होइन. त्यसैले गर्दाखेरि नत्र त यो सेवा हामीलाई किन आउँदैन मनमा? हामी पनि त बाटोमा देख्छौँ, कति देख्छु मै देख्छु, तर त्यो भावना आउँदैन. यसो हेऱ्यो होइन, बिचारा भने सक्यो. त्यस्तो देख्दा त तपाईँले त आफूले आफूलाई रोक्न सक्नुहुन्न, किनभने तपाईँ त्यही कामको लागि आउनुभएको हो होइन. तपाईँलाई यसरी क्वेसन सोध्नु चाहिँ म आएको हो.
1: हजुर, यो साथ दिनलाई चाहिँ हजुर आइस, फेरि हजुर होइसिन्न थियो भने होइन. विनोद सर, मैले भने नि फर्स्ट टाइममा मैले त्यो छोरी च्यापेर ल्याउँदा बेसार थिएन नेपाली स्नेहकाकमा. आज मलाई एक बोरा चामल दिनु न भन्नको लागि व्यक्तिहरू जम्मा गरिदिसकेको छ कि, मैले फोन गर्न सक्छु. यहीँ फोन गऱ्यो भने ल एक बोरा चामल पठाइदेऊ त, त्यहाँ भोका आएछन् भन्छु भने मैले व्यक्तिहरू चाहिँ पाएको छु जसको दयालु हृदयहरू छ कि. त्यो कारणले चाहिँ म थ्याङ्कफुल छु बिएफबिएसमा. मैले जहिले पनि कुरा गर्दा हजुरको नाम सुजन बाला म्याम र विनोद सर, बिएफबिएसलाई मैले कहिले पनि त्यो बिर्सिन सक्दिनँ. र बिएफबिएसबाट जम्मा हुनुभएको दाताहरू जो चाहिँ मेरो लागि भगवान् स्वरूप उभिनु भएको छ, उहाँहरूलाई म थ्याङ्कफुलै भन्छु. आज हामीले वर्ल्ड बुक अफ रेकर्डसम्म पुग्नको लागि नेपाली स्नेहकाक एक्लै हुन्थ्यो र त्यो बेसारकै अवस्थामा हुन्थ्यो, र म यहाँ नटेकेको भए चाहिँ त्यो अवस्था आजको अवस्था आउँथेन.
0: अच्छा, एउटा कुरा, तपाईँले यति मिठो बोल्नु, म बिएफपिएसमा नआएको भएदेखि होइन सायद म यहाँ हुन्थिनँ होला भन्नुभयो होइन, यहाँसम्म पुग्ने थिएन होला भन्नुभयो. तर अरू बेला किन आउनुहुन्न?
1: होइन, अब यो
0: इन्टरभ्यू दिनलाई मात्रै बोलाउँदाखेरि मात्रै आउनुहुन्छ, त्यही माथि होइन, अरू बेला किन आउनुहुन्न? यो मेरो गुनासो.
1: म त जहिले पनि यताबाट हिँड्दाखेरि म सम्झेँ मैले पोडकास्ट यहीँ चलाएको, यहीँ तल यसको दुई घर उतापट्टि होइन. म जहिले आउँछु हजुर यति बिजी देख्छु मैले होइन, अनि मलाई पनि थाहा छ नि त, कहिलेकाहीँ म कोही मेरो आफ्नो मान्छे नेपाली स्नेहकाकमा आउँदा नि उहाँहरू बस्नुहुन्छ बस्नुहुन्छ, म चाहिँ बिजी भएर आउँछु, अनि यतिकै ल है म जान्छु, ए जाने एकछिन बस्नु न तपाईँसँग कुरा गर्न पाएको छैन भन्ने कहिलेकाहीँ त्यो दिन आउँछ कि नेपाली स्नेहकाकमा. अनि हजुरहरूको अवस्था पनि सेम हो, त्यो भएको भएर बोलाउँदा आएँ भने त अङ्गालो त मार्न पाउँछु नि त मैले.
0: है त है, जे होस् श्रोताहरू, व्यस्तता उहाँको छ होइन, र मेरो त एउटा भनौँ न एउटा उहाँ बोल्दा बोल्दा मनमा आएर मात्र किन आउनुहुन्न अरू बेला भनेर. जे होस् व्यस्त हुनुहुन्छ, पोडकास्ट पनि चलाउनुहुन्छ, उहाँ आफै मोडल हुनुहुन्छ, थिएटर आर्टिस्ट हुनुहुन्छ, सिरियलहरूमा पनि खेलिसक्नु भएको छ, त्यसले गर्दा उहाँको व्यस्तता अब रिल्स बनाउनु पर्यो, किनभने इन्कमलाई त फेरि छोड्नु भएन, रिल्स बनाउनु पर्यो, टिकटकमा लाइभ बस्नु पर्यो. तपाईँहरू सबैलाई थाहा छ उहाँको व्यस्तता, र यसो अब हुन त सबैजना आउनुहुन्छ छुट्टी आउँदाखेरि है तपाईँकोमा, र पनि एउटा रिक्वेस्ट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, हाम्रो श्रीनेहाजीलाई भेट्नुहोला, नेपाल स्नेहि काखमा आउनुहोला यसो कहिलेकाहीँ नेपाल छुट्टी आउँदाखेरि. र उहाँकोमा मनोरोगीहरू उहाँले राख्नु भएको छ, भनौँ न एउटा परिवार जस्तो गरेर राख्नु भएको छ. सडकबाट प्रायः जस्तो सबैजना सडकबाट उठाएर उहाँले ल्याउनु भएको छ, कतिलाई त घरमा नसकेर गाउँघरमा नसकेर पनि ल्याउनु भएको छ नि तपाईँकोमा है.
1: हामीले चाहिँ प्योरली व्यवहारिसी ल्याएछौँ, अनि फ्यामिली भेट्यो पछि हामीले राम्रो काउन्सिलिङ गरेर उहाँहरूलाई फेरि बेवारिसे हुनबाट बचाउने तरिकाले घरमा पठाछौँ.
0: हजुर,
1: फ्यामिली भेटियो.
0: कतिजनालाई चाहिँ सन्चो बनाइसक्नु भएको छ अहिले?
1: अनगिन्ती, अब गन्ती नै बिर्सिन थालिसक्यो, अब त फाइलै पल्टाउनु पर्छ होला कि. 24 आवरभित्र गरेको त हजारौँ भए होइन, 2 वर्ष अलि लङ टाइम बस्नु भएको छ थोरैजना, नभए भने 2 दिन 3 दिन 1 हप्तामा त हजारौँ माथि कटिसक्नु भयो.
0: हजुर, श्रोताहरू धेरैलाई उद्धार गर्नु भएको छ भनौँ, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले पनि सम्मानित हुनुभएको छ, वर्ल्ड बुक अफ रेकर्ड लन्डनले. तर उहाँ अघि भन्दै हुनुहुन्थ्यो वर्ल्ड बुक अफ रेकर्ड लन्डनको सर्टिफिकेट सर्टिफिकेट हातमा थियो तर मन उदास थियो भनेर उहाँ भन्दै हुनुहुन्थ्यो. सर्टिफिकेट मात्रै पाउनुभयो भनेपछि एउटा सम्मान मात्रै पाउनु भयो, एउटा जे होस् केही होला होइन, त्यसले पनि केही होला, केही गर्ला आउँदो दिनहरूमा भनौँ होइन, पोजिटिभ बनाऊ, तपाईँ त्यसै पनि पोजिटिभ हुनुहुन्छ होइन. र श्रोताहरू फेरि पनि एउटा रिक्वेस्ट, नेपाल आएको बेलामा नेपाल स्नेह काखमा चाहिँ आउनुहोला प्लिज. मेरो यो तपाईँहरू सबै सबैलाई आग्रह, हाम्रो श्री नेहा पोखरेललाई चाहिँ भेट्नुहोला, यसो उहाँको हालखबर के कसो छ, उहाँको परिवारको हालखबर के कसो छ त्यो पनि यसो सोध्नुहोला. र अब आजको नारीलाई प्राय प्राय बिट मार्ने बेला भयो श्री नेहा बहिनी होइन. अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: आज यो नारीमा म आउन पाउँदा म साँच्चै नै भाग्य माने, किनभने म मौका खोजिरहन्छु हजुरलाई भेट्नलाई. र सम्पूर्ण विश्वभरि छरिनु भएको व्यक्तिहरूको आशीर्वादले चाहिँ सबैले बहिनी छोरी दिदी होइन भन्छेर मैले यो पाएको आशीर्वादले पाएको हो यो. र सुजन बाला म्यामले भन्छ जस्तो नेपाली स्नेह काखमा एकचोटि आइसेला हजुरहरूलाई त्यहाँ हामीले पाऊँ. र अहिले घर बनाउँदैछौँ हामीले, त्यो घर बनाउनलाई चाहिँ एउटा इट्टामा त थपिदिनु भयो भने पनि भोलि उठेर जा कसैले भन्नु हुँदैन, त्यसको लागि चाहिँ मैले बिन्ती गरेँ यसो हातेमालो गरिदिनु होला. र थ्याङ्क यू सो मच नारी यो प्रोग्रामलाई मैले हृदयदेखि थ्याङ्क यू. र बिएफबिएसलाई त झन्दै ब्लेस होस् कि म यहाँ आएर बोलिराख्न पाऊँ. थ्याङ्क यू
0: हजुर श्री नेहा बहिनी, तपाईँलाई धेरै धेरै धन्यवाद, समय दिनुभयो, यहाँसम्म आउनुभयो व्यस्त हुँदाहुँदै पनि होइन. जे होस् विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट मेरो तर्फबाट तपाईँलाई फेरि पनि धेरै धेरै बधाई छ यो सम्मान प्राप्त गर्नुभएकोमा र अल द बेस्ट पनि. हजुर श्रोताहरू, हाम्रो श्री नेहा पोखरेलजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ. र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुजन बालालाई पनि आज्ञा दिनुहोस्. नमस्ते, बाई.

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio Gorkha Radio Ho.
3: केपी शर्मा ओली निवास गुण्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्य विभाजनबारे छलफल हुनेछ। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा काँग्रेसले एमाले

0: छलफल जारी छ। सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठक बस्न लागेको हो। एमाले अध्यक्ष ओलीको गिरफ्तार पछि पहिलो पटक एमालेको सचिवालय बैठक डाकिएको हो। काठमाडौँ उपत्यकामा एकै दिन 2200 सवारी चालक कार्यवाहीमा परेका छन्। चालकलाई कार्यवाही गर्दा 20,39,000 जरिवाना उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जाँड रक्सी खाएर चलाउने 168, नियम विपरीत राइड सियरिङ गरेका 155, ट्राफिक संकेत उल्लंघन गर्ने 137 र तीव्र गतिमा हाँक्ने 152 चालक कार्यवाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन मिच्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 178, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 123, एकतर्फी सड़कमा सवारी चलाउने 113, अरू नियम मिच्ने 1,072 जना कार्यवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजनको उत्पादन र परीक्षण सफल भएको छ। बागलुङको बडीघाट गाउँपालिकामा गरिएको परीक्षण सफल भएको हो। बागलुङबाट संगम घरती मगरको रिपोर्ट।
1: नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ। बागलुङको बडीघाट गाउँपालिका 2 गिरिङदी खोला लघु जलविद्युतबाट हाइड्रोजन उत्पादन गरिएपछि शुक्रबार यसको उत्पादन र खाना पकाउने प्रविधि विकास नमुना कार्यक्रमको उद्घाटन गरिएको छ। इनोभेट युकेको आर्थिक सहयोग र विभिन्न साझेदार संस्थाको सहकार्यमा नमुना परीक्षण सफल भएको नेपाल इनर्जी फाउन्डेसनका कार्यकारी व्यवस्थापक दिल्ली घिमिरेले बताउनुभयो।
2: युके सरकारको इनोभेट युके भन्ने चाहिँ एउटा विन्डो छ, त्यसमा चाहिँ हामीले बिड गरेको र यसका चाहिँ साझेदारहरू चाहिँ नि नेपालमा नेपाल इनर्जी फाउन्डेसन र ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल भन्ने दुईवटा अर्गनाइजेसन हामी साझेदारको रूपमा काम गरेका छौँ भने स्थानीय सरकारको बडीघाट गाउँपालिका यो गिरिङदी खोला लघु जलविद्युत उपभोक्ता सहकारी त्यस पछाडि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र चाहिँ कोलाबोरेटरको रूपमा काम गर्छ। लुसरन विश्वविद्यालय स्विजरल्यान्ड खाना पकाउने चुलोको पार्टमा डिजाइन गर्ने चाहिँ नि ऊ हो। जेट इन्जिनियरिङ युके यो इलेक्ट्रोलाइजरको साइडमा काम गर्ने र लोकल यो लघु जलविद्युत र चुलोको यो कुकिङको डिजाइनमा काम गर्ने चाहिँ हामीहरू हो। यस्तो खालको कन्सोर्टियममा हामीले काम गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर 8 चाहिँ संस्थाहरू यसमा साझेदारको रूपमा काम गरेका छन्।
1: विगत 3 प्रयासपछि नेपालमा खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन उत्पादन सफल भएको हो। खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन परीक्षण विश्वमै पहिलो पटक भएको नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्दरको दावी छ।
3: एक्सपेरिमेन्ट जुन आगो ल्याएको पनि फर्स्ट टाइमै हो, काठमाडौँ युनिभर्सिटीमा टेस्ट गरेकै हो 1 अगाडि। हामीले बनाउने भनेर जुन अगाडि बढाएको छौँ, अब एउटाको सत्ता 20-30 घरमा हामीले देखाउन ल्याएको त्यो पनि फर्स्ट टाइम हो। यो त संसारकै फर्स्ट टाइम हो। पहिले
1: हाइड्रोजनको उत्पादनमा थप खोज अनुसन्धान गर्ने हो भने यसले एलपिजी ग्यास र दाउरालाई विस्थापन गर्न सक्ने उहाँ बताउनुहुन्छ।
3: यो खेर जाने विद्युतहरू चाहिँ रातभरि दिनभरि चलाएर एउटा हाइड्रोजन ग्यास उत्पादन हामीले गर्न सक्यौँ भने यसरी यो ग्यास लगेर चाहिँ घर घरमा एलपिजीको सट्टा दाउराको सट्टा यो चलाउने हाम्रो उद्देश्य हो। यसको 1 बाल्ने र एलपिजीको 4 बाल्ने बराबर हो।
1: नमुना परीक्षण सफल भएकाले अब यसलाई नेपाल सरकारले अपनत्व लिएर अगाडि बढाउने कार्यमा सहकार्य र सहजीकरण गर्नुपर्ने बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
4: उत्पादन गरेर जस्तै घर घरमा दिनको लागि पनि त हाम्रो नीति विधि त चाहियो नि त। नेपाल सरकारले यसलाई चाहिँ लिगलाइज गर्नु पर्यो, कानुन बनाउनु पर्यो, विधि बनाउनु पर्यो। हाम्रो त बडीघाट गाउँपालिकामा 14 तपाईँको लघु जलविद्युतहरू छ। यही 14 लघु जलविद्युतबाट खेर गइरहेको विद्युतबाट हरित हाइड्रोजन ग्यास निकालेर आफ्नै पालिकालाई ग्यासमा आत्मनिर्भर बनाउन सकिन्छ। तर यसमा चाहिँ फुल्ली कानुन विधि सम्मत नेपाल सरकारको साथ सपोर्ट चाहिन्छ।
0: अत्यधिक गर्मीका कारण कञ्चनपुरका 2 स्थानीय तहले विद्यालय समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्ला फाटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बिहानी 17 चलाउन लागेका हुन्। कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू आइतबार पनि सञ्चालन गर्न लागि यसअघि बिहान 10 सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 शुरू भई दिउँसो 1 बन्द हुनेछन्। नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाई हुने भएपछि बिहानी सत्र सञ्चालन गर्ने निर्णय गरिएको हो। रासोपा सांसद केपी खनालले किसानले मलका लागि सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभएको छ।

मानिसको दिमागमा छ नि, एक दिनमा हजारौँ हजार विचारहरू उत्पन्न हुन्छन् रे भन्ने मान्यता छ, होइन? अब यो त दिमागमा आएका हजारौँ विचार भयो, तर इन्ट्रेस्टिङ कुरा के भन्दाखेरि चाहिँ एउटा सकारात्मक सोचले तपाईँ हाम्रो शरीरको एनर्जी नै यति पोजिटिभ, यति सकारात्मक हुन जान्छ रे, जसले गर्दाखेरि हामी अत्यन्तै निरोगी, एकदमै उत्साहित हुन सक्छौँ रे। त्यस्तो सोचका साथ हामीले आफ्नो जीवनलाई अगाडि बढायौँ भने त सोच्नुहोस् त, जस्तो सोच त्यस्तै दिन, जस्तो दिन त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै फल। कति राम्रो कुरा! तपाईँको दिन अत्यन्तै सुन्दर होस्, तपाईँको रात उत्कृष्ट रहोस्, तपाईँको मन स्वच्छ रहोस्, तपाईँको विचार पवित्र रहोस्, तपाईँको स्वास्थ्य स्वस्थ रहोस्, तपाईँको मन सदैव प्रसन्न रहोस्। यिनै शुभकामनाका साथ तपाईँलाई स्वागत छ मनको आवाजमा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिरा हाजिर भइसकेको छु। हजुर, के छ तपाईँको हालखबर? मस्तीमा हुनुहुन्छ होला, यस्तै खुसीमा दिन बिताउनुहोला। आज पनि हाम्रो मनको आवाजको साथ हामी यात्रा गर्नेछौँ, रमाइलो यो साथ रहनेछ, त्यसैले साथै बस्नुहोला। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ, अभिनन्दनका साथ यो गीत पनि तपाईँको नाममा समर्पित गर्छु।

हजुर, अत्यन्तै सुन्दर गीत तपाईँले सुन्नुभयो मनका आवाजमा रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो। आज पनि हामी रमाइला रमाइला कुराहरूको साथमा अगाडि बढ्नेछौँ, किनकि जीवनमा सधैँ खुसी मात्रै होइन, सधैँ अवसर मात्रै होइन, चुनौती पनि आउँछ। कहिलेकाहीँ त्यही चुनौतीबाट निस्किनलाई सानो आइडियाले पनि जीवनको डिरेक्सन नै बदलिदिन्छ, जीवनलाई सहज बनाइदिन्छ। यस्ता थुप्रै कुराहरू छन् जुन आज हामी गर्नेछौँ। एउटा प्रेरणादायी कुरा पनि छ, आफ्नो स्वास्थ्य आफ्नो सौन्दर्यका बारेमा पनि आफैले ख्याल राख्नुपर्छ, होइन। अब सबैजनाले केही न केही गर्न चाहन्छन्, व्यापार व्यवसाय आफ्नो केही होस् भन्ने हुन्छ नि त। सानो सानो पाइलाबाट घरबाटै बिजनेस स्टार्ट गर्न सकिन्छ कि, सानो सानो आइडियाका बारेमा पनि कुरा गरौँला। अनि एउटा मिठो मोरल स्टोरी पनि छ, यी सबै तपाईँले आज पाउनुहुनेछ मनको आवाजमा। यसको साथसाथै मिठा मिठा गीतहरू मैले तपाईँको लागि छानी छानी लिएर आएकी छु। यी सबै कुरा तपाईँको मनको लागि हुनेछ, यो मनको आवाज त्यो मनसम्म, त्यो मनको आवाज यो मनसम्म हुन्छ हजुर। र यो गीत तपाईँको लागि आउन सुनाऊ।

हेर्नुहोस् है, तपाईँको मन सुन्दर पवित्र छ र तपाईँको मन भित्रको भावना पनि त्यस्तै छ। कति राम्रो कुरा। बनोट राम्रो हुनका साथसाथै मन सुन्दर पवित्र हुनुको साथसाथै तपाईँको स्वास्थ्य स्वस्थ छ भने झन् वा वा भइहाल्यो। त्यसमाथि पनि तपाईँमा भरपूर क्षमता छ भने झन् डबल वा वा भयो है। त्यसपछि तपाईँको रङ रूप सबै राम्रो छ र तपाईँको अनुहारको छाला पनि एकदम सुन्दर चम्किलो छ भने सुनमा सुगन्ध। हाम्रो अनुहारको स्किनलाई हेल्दी राख्नको लागि चाहिँ हामीले प्रत्येक बिहानी उठ्न साथै 2 ग्लास मनतातो पानी त पिउनु परिहाल्यो। पर्याप्त निद्रा त चाहियो चाहियो, चाहे जुनसुकै काममा होस्। यो 2 चिज त नियमित गर्नै पर्छ, सौन्दर्यको साथसाथै अरू काम गर्नको लागि पनि। यति गरिसकेपछि 1 चम्चा बेसन, 1 चम्चा दही, 1 चम्चा मह, 1/2 चम्चा बेसार र 1 चम्चा चन्दनको पाउडरलाई मिसाएर यसलाई पेस्ट बनाउनुहोस् र यो सिम्पल फेस प्याक तयार भयो। र यसलाई तपाईँले हप्ताको 2 चोटि आफूलाई फुर्सद भएको समयमा अनुहारमा लगाउनुहोस् र 15-16 मिनट राखेर यसलाई धुन सक्नुहुन्छ। यो सबैभन्दा एकदम नेचुरल, तपाईँको अनुहारलाई ग्लो ल्याउने, घरमै गर्न सकिने, पैसा पनि खर्च नहुने ब्युटी टिप हो। यसलाई प्रयोग गरेर आफ्नो अनुहारको छालालाई सुन्दर बनाउन सक्नुहुन्छ। यो त भयो एउटा ब्युटी टिप तपाईँको लागि, तर आत्मविश्वास सबैभन्दा ठुलो ब्युटी टिप हो मानिसका लागि, उसको जीवनमा।

0: SBS गोरखा रेडियो
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
3: BFBS गोर्खा रेडियोमा मनको आवाज।

तपाईँले भर्खरै रेडियो अन गर्नु भएको हो भने चाहिँ यो हो BFBS गोर्खा रेडियो। सातै दिन चौबिसै घण्टा तपाईँ जहाँ बसे पनि यसले तपाईँसँग केही माग्दैन, बस दिइरहन्छ। माग्छ त केवल तपाईँको अलिकति माया। यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ। मन्दिरा तपाईँको नजिकै छु। एउटा मानिस थियो होइन, ऊ चाहिँ 50 कटिसकेको थियो। अब गाउँ घरमा चाहिँ आँगन ठुलो हुन्छ होइन, अनि उसले चाहिँ के गरेछ भने त्यो आँगनको एउटा छेउमा चाहिँ एउटा बिरुवा लिएर आएर रोपेछ। सबैजनाले भनेछन् के भएको तपाईँ, यो उमेरमा आएर अब बिरुवा रोपेर कहिले ठुलो हुन्छ, कहिले बढ्ने र कहिले यो ठुलो भएर तपाईँलाई शीतल छहारी दिने, यसले यो रोपेर तपाईँलाई के फाइदा। मानिसहरूले चाहिँ उनलाई त्यसो भन्दा रहेछन्। तर उनले कसैको पनि कुरा नसुनिकन त्यो बिरुवालाई रोपे र हरेक दिन उनले त्यसलाई पानी हाल्न थाले, मलजल गर्न थाले, गोड्न थाले। उनको त्यो दिनचर्यामा समावेश भयो त्यो काम पनि। वर्षौँ पछि त्यही बिरुवा ठुलो रुख बन्यो, किनकि उनले मेहनत गरिरहे। उनले पानी हाल्न छोडेनन्, उनले त्यसको स्याहार सुसार गर्न छोडेनन्। मान्छेहरूले भनिरहे अब यी बुढा हुन थालिसके, कहिले यो रुख ठुलो हुने र यिनले यसको छहारीमा बस्न पाउने। मान्छेको भाग्यको कुरा कसलाई थाहा हुन्छ, मान्छेको उमेरको कुरा कसलाई थाहा हुन्छ, को कति वर्ष बाँच्छ भनेर, होइन। वर्षौँ बित्यो, ती बुढा बुढै भए, तर त्यही बिरुवा ठुलो रुख बन्यो जसको छहारीमा धेरै मानिसहरू बस्न पाए, धेरै मानिसहरूले त्यसको छाया लिन पाए, बुढाले पनि त्यो अनुभव गर्न पाए। किनकि उनी धेरै वर्ष पनि बाँचे र उनले आफ्नै जीवनमा आफूले रोपेको त्यो बिरुवालाई ठुलो रुख भएको पनि हेर्न पाए, त्यसको छहारीमा बसेर उनले शीतल खान पनि पाए। उनको त्यो मेहनत, उनको त्यो परिश्रमको प्रशंसा अरूले पनि गरे। कुनै दिन उनलाई के गरेको यस्तो, के फाइदा भन्थे मानिसहरूले, तर त्यही रुखमुनि बस्ने मानिसहरूले उनलाई धन्यवाद दिइरहेका थिए। एउटा नियमितता हुन्छ नि, जुन प्रत्येक दिन नियमित रूपमा त्यो कार्यलाई गर्नाले चाहिँ त्यसको परिणाम, त्यसको असर, त्यसको रिजल्ट चाहिँ एकदमै राम्रो सुखद हुन्छ, राम्रो परिणाम आउँछ। त्यसैले एक दिन दुध उम्रेको जस्तो अनि अर्को दिन चाहिँ सेलाको जस्तो गर्नु हुँदैन, नियमित रूपमा एकदम निरन्तर काम गर्नुपर्छ भनेको सायद यही बुढाबाको कथाबाट हामीले सिक्न पाउँछौँ।

हामी भन्छौँ केही गर्न पाए हुन्थ्यो, हो केही न केही गर्न पाए हुन्थ्यो। हामी पनि भन्छौँ कोही ठुलो ठुलो व्यवसाय एकैचोटि आँट्छन्, कोही सानो सानो गर्छन्, कोही के गर्ने भनेर अल्मलेका हुन्छन् भने कोही अर्काको काम पनि गरिरहेका हुन्छन्। तर कहिलेकाहीँ चाहिँ हामीले अलिकति आइडिया लगाएर सानै सोचबाट, सानै कुराहरूबाट पनि आफ्नो बिजनेस स्टार्ट गर्न सक्छौँ। कसरी भन्दा, अहिले सोसल मिडियाको यस्तो समय छ होइन, जे पनि हामीले घरबाटै सुरुवात गरेर संसारभरि पुर्याउन सक्छौँ, इन्कमको बाटो जेनेरेट गर्न सक्छौँ। त्यसको लागि पनि उही अघि भने जस्तै संयम र धैर्यता हुनु पर्यो, मेहनत त गर्नै पर्छ पर्छ होइन। त्यो एउटा नियमितता भएन काममा भने त्यसले सुख दिँदैन। हुनसक्छ तपाईँ हामीले घरमै बनाएको होममेड रेमेडिजहरू हुन्छ नि होइन, घरमा बनाउन मिल्ने अचार हुन्छ, गुन्द्रुक हुन्छ, मस्यौरा हुन्छ, दाल हुन्छ, कति चिजहरू, दालमोठ हुन्छ, भुजियाहरू हुन्छ, यति धेरै सिप छ मानिसहरूको हातमा। उहाँहरूले अलिकति त्यो चिजलाई चाहिँ कसरी प्याकेजिङ गर्ने, कसरी लेबल टाँच्ने, कसरी त्यसलाई कति महिनासम्म राखेर खान हुन्छ, त्यसको बारेमा अलिकति ज्ञान हासिल गरेर घरमा आफूले जानेको सिपलाई पनि व्यापारमा बदल्न सकिन्छ, बिजनेस बनाउन सकिन्छ। अहिलेको जमानामा सबैभन्दा पहिला आफ्नो क्षमता केलाउनु पर्यो, आफ्नो क्षमताको हतियार कुन चाहिँ तिखो छ त्यसलाई चाहिँ तपाईँले एउटा कापीमा लेख्नुहोला, अनि आफूले गर्न सक्ने आफूसँग भएको क्षमतालाई चाहिँ एउटा दुईवटा जे छ त्यसलाई निकालेर यो आफ्नै घरबाट पनि बिजनेस सुरु गर्न सक्नुहुन्छ, दुई पैसा कमाउन सक्नुहुन्छ। आजकल त जे पनि बिजनेस, जे पनि करियर हुन्छ, सानो आइडियाले पनि जीवनलाई बदल्न सक्छ, त्यो करियरको रूपमा रूपान्तरण हुन सक्छ। त्यसकारणले मैले के गर्न सक्छु र कहिले पनि

देख्छु कि केटाकेटीहरूका लागि पनि अनि घरमा हुनुभएका महिलाहरूको लागि पनि अनि वृद्ध वृद्धाको लागि तिनीहरूको लागि पनि अलिकति घरको मुलीहरूले चाहिँ के भन्छन् भने किन जानु पर्यो, बसे भइहालिन् घरमै, किन हिँड्नु पर्यो, बुढाबुढीलाई पनि त हिँड्न मन लाग्छ नि, अब कसै कहाँ पूजा छ अथवा कसैलाई भेट्न जान मन लाग्यो भन्यो भने आज म फलान कहाँ जान्छु नि भनेर आफ्नो घरका अलिकति जवानहरूसँग सोध्छन् अनि उनीहरूको एउटै सिधै गोली जस्तो जवाफ आउँछ, किन जानु पर्यो, आफ्नो घरमा थेचेर बसे हुँदैन, त्यही शब्द पनि राम्रोसँग त बोल्न सकिन्थ्यो होला नि त होइन। बुढाबुढीले सोध्छन् डराई डराई बिचरा, ती आँखाहरूमा अपेक्षा हुन्छ अनि यताबाट चाहिँ किन जानु पर्यो, किन गर्नु पर्यो, चुपो लागेर बसे हुँदैन अनि ती बुढाबुढी खुल्चिन्छन्। जति जति वृद्ध हुँदा गए बोल्न पनि बन्देज, किन बोल्नु पर्यो, किन भन्नु पर्यो, किन जानु पर्यो, किन खानु पर्यो, यस्ता कुराहरूले चाहिँ मानिसहरूलाई दुःख दिन्छ, मनमा चोट पुर्याउँदछ। हामीले सक्छौँ भने चाहिँ बुढाबुढीहरूलाई वातावरण बनाइदिउँ, जति जति उमेर छिप्पिँदै गयो उनीहरूले गर्ने व्यवहार पनि अलि बेग्लै हुँदै जान्छ अनि हामीहरूसँग फुर्सद हुँदैन अनि त्यही कुरा जसरी सुन्नु पर्दाखेरि हाम्रो मन पनि भारी हुन्छ अनि हामी पनि कराउँछौँ। अब हामीले चाहिँ अन्डरस्ट्यान्ड गर्नु पर्यो कि उहाँहरूको स्वभावै यस्तै भइसक्यो, अँ गरेर उहाँहरूको मनलाई दुखाउनु भन्दा उहाँहरूको मनलाई खुसी पार्दा राम्रो हुन्छ कि जस्तो लाग्छ। अनि केटाकेटीहरूलाई पनि मायाले कि अब गर्न सक्दैन कि हुँदैन कि केही भइहाल्ला कि भनेर उनीहरूलाई पनि हामी फ्री छोड्न सक्दैनौँ। कहीँ गएर आउँछु भन्यो भने 10 शङ्का 10 क्वेसन, उनीहरू पनि इरिटेट हुन्छन्। कन्ट्रोलमा राख्नुभन्दा केयर जरुरी छ भन्ने कुरा चाहिँ हामीले पनि बुझ्नुपर्छ जस्तो लाग्छ कि मलाई। कति घरमा चाहिँ यस्तै यस्तै कुराहरू नबुझ्नाले मनमुटाव भएको, बच्चाहरू बिग्रेको, बुढाबुढीहरूले पनि घरकै मान्छेको कुरा काटेको यस्तो समाजमा देखिन्छ। आफ्नो घरमा कसैले हेरचाह गर्यो, केयर गर्यो भने त गुणगान गाउँछ मान्छेले, कुरा काट्दैन नि त। त्यस्तै लाग्छ मलाई चाहिँ होइन, यो अब मेरो व्यक्तिगत धारणा हो, यो म गलत पनि हुन सक्छु, मेरो सोच तपाईँसँग नमिल्न पनि सक्छ अथवा मैले भनेको कुरा ठिकै पनि हुनसक्छ, मलाई थाहा छैन, मलाई लागेको कुरा मैले तपाईँसँग भनेकी मात्रै हो, मनको कुरा।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

म यो साता महाकवि लक्ष्मी प्रसाद देवकोटाज्यूको संग्रहालय सँगै उहाँको संग्रहालय सँगै बनेको उहाँको छोरा पद्म देवकोटाको घरमा एउटा सानो कामले म त्यहाँ पुगेको थिएँ। प्राय मौका मिलेको बेलामा म जान्छु, गफसफ गर्छु अनि उहाँको घरमा चिया खाएर आउँछु। कवि लक्ष्मीप्रसाद देवकोटाज्यूको बुहारी पद्म देवकोटाज्यूको श्रीमती, उहाँको हात चाहिँ मिठो छ भन्नुपर्छ। उहाँले पकाउनु भएको चिया असाध्यै स्वादिलो, अत्यन्तै मिठो हुन्छ अनि म जहिले पनि भन्छु चिया खाने बेला म तपाईँलाई जहिले पनि सम्झिन्छु तपाईँको हातको चिया चाहिँ असाध्यै मिठो हुन्छ। म भन्छु उहाँ फुसुक्क हाँस्नुहुन्छ कि मिठो हुनु भन्नुहुन्छ, एकदम सरल उज्याली हुनुहुन्छ होइन। अब बिस्तारै बिस्तारै वृद्ध अवस्थाले छुँदैछ, तैपनि आफ्नो काम आफै गर्नुहुन्छ, पुटु पुटु सबै काम हँसिलो तरिकाले गर्नुहुन्छ अनि हामी जान्छौँ, रमाइलो गफसफ हुन्छ, बसेर चिया खान्छौँ। रमाइलो गफसफ गऱ्यौँ, कविजीको बारेमा पनि कुरा गऱ्यौँ, उहाँ कविजीको चम्पा नामक उपन्यासको अलिअलि हामीले आफ्नो लागेको कुराहरू पनि व्यक्त गऱ्यौँ, धारणा व्यक्त गऱ्यौँ। अनि पद्म देवकोटाले चाहिँ आफ्नो पिता लाई पनि कविजी भन्नुहुन्छ होइन, एकातिर नेपाली एकातिर अङ्ग्रेजी भएको कविताको पुस्तक पनि छापिएको रहेछ, त्यो चाहिँ मलाई दिनुभयो उहाँले, पागल र अन्य कविताहरू भनेर, यो पढ्नुहोस् है भनेर दिनुभयो। त्यो किताब पनि लिएर आएँ मैले होइन, अनि रमाइलो भयो। जे होस् म त्यहाँ पुगेँ, हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा अलिकति त्यहाँ बसेर कुराकानी गरियो, रमाइलो लाग्यो र त्यही भेट त्यही रमाइलोपन मैले तपाईँलाई बाँडेकी हुँ होइन। धेरै कुरा त केही होइन, र म उहाँले दिनुभएको त्यो कविताको किताबबाट पागल भन्ने जुन कविता छ त्यो अत्यन्तै चर्चित कविता पनि हो, त्यसको केही केही लाइन म तपाईँलाई सुनाउँछु। जरुर साथी म पागल, यस्तै छ मेरो हाल, म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु, बास्नालाई स्वाद लिन्छु, आकाश भन्दा पाताला कुरालाई छुन्छु, ती कुरा जसको अस्तित्व लोक मान्दैन, जसको आकार संसार जान्दैन, म देख्दछु ढुङ्गालाई फूल, जब जल किनारका जल चिप्ला ती कोमलकार पाषाण चाँदनीमा स्वर्ग कि जादु गर्ने मतिर हाँस्ता, पत्रिएर नर्मिएर झल्किएर बल्किएर उठ्दछन् मुख पागल झैँ, फुल झैँ एक किसिमको चकोर फुल, म बोल्दछु तिनसँग जस्तो बोल्दछन् ती मसँग, एक भाषा साथी जो लेखिन्न छापिन्न बोलिन्न बुझाइन्न सुनाइन्न, जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा साथी छाल छाल, जरुर साथी म पागल यस्तै छ मेरो हाल। कस्तो राम्रो, कति गहिरो, कति मनलाई आनन्दित पार्ने खालको। त यति बेला उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्दको यो गीत पनि तपाईँको लागि राख्छु मनको आवाजमा।

तपाई हामीलाई सबैले विश्वास नगर्न सक्छन्, गर्नै पर्छ भन्ने पनि छैन, तर केहीले गर्छन् पनि। तर अरूले जे गरे पनि आफूले आफैलाई विश्वास गर्न भने कहिले छोड्नु हुँदैन। अरूले जेसुकै गरून्, आफूले आफैमाथि विश्वास गरिन्छ भने कमसेकम आफूले आफैलाई माया गरिन्छ, आफूले आफैलाई विश्वास गरिन्छ, आफैले आफ्नो क्षमतामाथि विश्वास गरेर अगाडि बढ्न सकियो भने त अरूले पनि गरिहाल्छ नि। यो आफूले आफैलाई विश्वास गर्न चाहिँ छोड्नु हुँदो रहेनछ। यस्तै साना साना आफ्ना राम्रा बानीहरूलाई चाहिँ सदैव आफूसँग राखेर अगाडि बढ्नुपर्ने रहेछ, त्यही बानी त्यही आफ्नो राम्रोपनको सहारामा। यस्तै साना साना राम्रा राम्रा सुरुवातले जीवनलाई सुन्दर बनाउँछ, राम्रो बनाउँछ, अनि अगाडि बढ्नलाई प्रेरणा पनि दिन्छ। अब आजलाई चाहिँ मैले तपाईँसँग बिदा पनि माग्नुपर्छ। तपाईँको मनमा पक्कै पनि केही कुराहरू छन्, यसो लेखिदिनु होला। तपाईँले जानेका कुराहरू पनि हुन सक्छन्, ती कुराहरू सुनेर म पनि त दङ्ग पर्छु नि, होइन? तपाईँको मनको आवाज मसम्म आइपुग्नका लागि mandira.dhungel3@gmail.com यो ठेगानालाई प्रयोग गर्नुहोला। म तपाईँको चिठी, इमेल, मेसेज

अघिल्लो महिनादेखि लागू भएको इजरायल र लेबनान बीचको युद्ध विराम थप 45 दिन लम्ब्याउन दुई देश सहमत भएका छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पछिल्लो सहमति बारे जानकारी दिनुभएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले सामाजिक सञ्जाल एक्स मार्फत तनाव अन्त्यको प्रयासका लागि थप 45 दिन युद्ध विराम लम्ब्याएको उल्लेख गर्नुभएको छ। यो बीचमा इजरायल र लेबनान बीच वार्ताका लागि थप प्रयास हुने भनिएको छ। अमेरिकी विदेश मन्त्रालयमा दुई देश बीच राजनीतिक वार्ता हुनेछ। त्यसअघि दुवै देशका सैन्य प्रतिनिधि बीच पेन्टागनमा सुरक्षा केन्द्रित वार्ता हुनेछ। युद्ध विरामको समयावधि थपिए पनि दक्षिणी लेबनानमा इजरायल सशस्त्र समूह हिजबुल्लाह बीचको संघर्ष भने रोकिएको छैन। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार हिजो दक्षिणी लेबनानमा

0: भएको इजरायली आक्रमणमा कम्तीमा 9 जनाको ज्यान गएको छ। सिन्धुपाल्चोकको भोटेकुसी गाउँपालिका 3 गन्जे खोलाबाट 56,70,000 बराबरको 1,006 थान भेपसहित 7 जना पक्राउ परेका छन्। चीनबाट भोटेकुसी बोकचेन हुँदै अरनीको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 9 वटा बोराले छोपेका कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक राईले जानकारी दिनुभएको छ। राईका अनुसार सिन्धुपाल्चोकको भुटेकुसी 4 का 35 वर्षीय गणेश खड्का, 46 वर्षीय हिमाल खड्का, 24 वर्षीय विकास बिक, 48 वर्षीय राम बहादुर बिक, 17 वर्षीय विशाल रकपाल, 37 वर्षीय मंगल बहादुर थाम्बी र 12 विषय नगरपालिका 5 का 42 वर्षीय कान्छा तामाङ छन्। काठमाडौँ उपत्यकामा एकै दिन 2,200 सवारी चालक कारबाहीमा परेका छन्। चालकलाई कारबाही गर्दा 20,39,000 जरिवाना उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जान रक्सी खाएर चलाउने 168, नियम विपरीत राइड सेयरिङ गरेका 155, ट्राफिक संकेत उल्लंघन गर्ने 137 र तीव्र गतिमा हाँक्ने 152 चालक कारबाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन मिच्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 178, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 123, एकतर्फी सवारी सड़कमा सवारी चलाउने 113, अरू नियम मिच्ने 1,072 जना कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाल चिनी उत्पादक संघले मौजदात पर्याप्त रहेको बताएको छ।
1: संघले विज्ञप्ति निकाल्दै चिनीको मौजदात रहेको र मूल्य नबढाइएको जानकारी दिएको हो। चालू क्रसिङ सिजनसम्म 13 वटा चिनी उद्योग सञ्चालनमा आएको र करिब 1,90,870 मेट्रिक टन चिनी उत्पादन भएको संघले जनाएको छ। उत्पादन भएको मध्ये केही नगण्य मात्रामा बिक्री भएको र हालसम्म करिब 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको संघले जनाएको छ। संघका अनुसार बजारमा व्यवसायीहरूसँग अनुमानित 20,000 मेट्रिक टन चिनी मौजदात छ। चालू आर्थिक वर्षको हालसम्म करिब 60,000-70,000 मेट्रिक टन चिनी आयात भएको पनि जनाइएको छ। खुला सीमाबाट हुने चिनी आयातको अभिलेख नरहने भएकाले आगामी क्रसिङ सिजनसम्म नेपालमा पर्याप्त मात्रामा चिनी उपलब्ध हुने संघको भनाइ छ।
0: लुम्बिनी प्रदेश सरकारमा आउँदो साउन 1 गतेदेखि मन्त्रालयको संख्या 8 वटा कायम हुने भएको छ। मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या 8 कायम गर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ। लुम्बिनीमा हाल 12 वटा मन्त्रालय छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट 27 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा 20 जना पुरुष र 7 महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। पक्राउ परेकाबाट 4 वर्ष 15 दिन कैद सजाय र 48 लाख बढी जरिवाना असुल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको छ। सर्वोच्च अदालतले नेपाली चलचित्र लाली बजारका मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश द्वयम महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता निराशन पाण्डेले बताउनु भएको छ। चलचित्र लाली बजारको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको थियो। सुनवाईपछि अदालतले अन्तिम फैसला सुनाउँदै निवेदकको माग बमोजिम आदेश दिन अस्वीकार गरेको हो।
2: यो BFBS गोर्खा रेडियो हो।

बिया बिया गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बिया बिया गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आदरणीय श्रोता, आज शनिबार हो। शनिबार हामी भगवान शिवका विविध स्वरूप हरूको उपासना गर्ने गर्दछौँ, समग्रमा पनि गर्ने गर्दछौँ। अर्थात् शिव पार्वतीको रूपमा पनि, भैरवादी देवताको रूपमा पनि, शक्ति स्वरूपिणी देवीको रूपमा पनि, र भक्तहरूका राजाको रूपमा रहनुभएका हनुमानजीको स्वरूपमा पनि हामी भगवान शिवकै उपासना गर्ने गर्दछौँ। आशुतोष औडर दानी भगवान शिव नीलकण्ठ हुनुहुन्छ। त्यस्ता भक्तहरूका प्रिय गर्ने भगवान शिवको उपासनाबाट हामी सदैव सन्तुष्ट रहन सकौँ, सदैव भगवान शिवको उपासना गर्न सकौँ, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा कुनै विषयको चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज शनि जयन्तीको विषयमा हामी चर्चा गर्नेछौँ, किनभने शनि एउटा ग्रह हो र ग्रहको पूजा नवग्रहमा गर्ने गरिन्छ। नवग्रहको पूजा गर्दा एउटा ग्रह शनि पनि हो र शनिलाई क्रूर ग्रहको रूपमा मानिएको छ र यसलाई छाया ग्रह पनि भनिन्छ र यसको पिता सूर्य हुनुहुन्छ, किनभने सूर्यपुत्रको रूपमा शनिलाई ज्योतिषीय ग्रन्थहरूमा उल्लेख गरिएको छ। शनिसँग मानिसहरू अलि डराउने पनि गर्दछन् र शनिलाई फकाउन शनिबारका दिन निकै भक्ति भाव देखाउने पनि गर्दछन् र कति अवस्थामा शनि प्रसन्न पनि हुन्छन् र कति अवस्थामा शनि टेरपुछर नलगाउने पनि हुन्छन् भनिएको छ। त्यसैले सबै कुरालाई मिलाएर नै गर्ने व्यवस्था बताइएको छ। त्यसै गरी नै गर्नुपर्छ, जो परम्परा बताइएको छ त्यसै गरी नै गर्नुपर्छ, किनभने गर्नेहरूले नै त्यसको फल प्राप्त गर्ने हो। तर वास्तवमा शनि ग्रहको उत्पातबाट बच्नलाई निकै मुस्किल छ भनिन्छ, किनभने शनि ग्रह एउटा क्रूर ग्रह हो र तामसी ग्रह पनि हो। उसको दृष्टि मात्रले भस्म गरिदिने गर्छ। गणेशजीको जन्म प्रसङ्गमा शनिको एउटा प्रसङ्ग उल्लेख छ शास्त्रमा। माता पार्वतीले पुत्र गणेश को प्राप्ति गरेपछि सम्पूर्ण देवी देवता यक्ष नाग गन्धर्व ग्रह सबै आए, बधाई दिए, दर्शन गरे र गए, तर शनि आएन। माता क्रोधित भएर किन आएन भनेर खोजी गर्दा शनिले खबर पठायो, मेरो दृष्टि खराब छ त्यसैले नआएको हुँ, बालकमा कुनै समस्या नआओस् भनेर। तर माताले त्यसलाई सुन्न चाहनु भएन, मेरो पुत्रमा के को समस्या आउँछ भनेर। अनि शनि आएर दर्शन गर्यो, दर्शन गर्न साथ गणेशजीको टाउको गायब भयो। त्यसपछि शिवजीले माता पार्वतीको हार गुहार पछि आफ्ना दूतहरूलाई जे भेट्छौ त्यसैको टाउको लिएर आऊ भनेर पठाउनु भयो। हात्ती भेटे, हात्तीकै टाउको लिएर आए र गणेशजीमा लगाएर बचाइदिनु भयो भन्ने एउटा प्रसङ्ग आउँछ। यस्तो क्रूर ग्रह मानिएको छ शनिलाई। शनिले अढैया, साढे साती र मूल दशामा आफ्नो प्रभाव देखाउने गर्दछ। यो सधैँ चल्दैन। शनिको साढे साती 30 वर्षमा एकचोटि मानिसको जीवनमा आउँछ, हरेक 30 वर्षमा यसले भेट्ने गर्छ। अढैया पनि यो 30 वर्षभित्रै अलिक छिटो छिटो आउने गर्छ र मूल दशा शनिको क्रमले आउने नै गर्छ। यो सबैका लागि आउँछ, तर शुभ भाव र अशुभ भाव जो ज्योतिषीय हिसाबमा छ तिनीहरूमा शनिको अवस्थितिले मानिसमा प्रभाव कुनै सकारात्मक हुन्छ र कुनै नकारात्मक हुन्छ भनिएको छ। त्यसैले यो ज्योतिषीय दृष्टिबाट शनि ग्रहको विभिन्न शान्तिका व्यवस्थाहरू धर्मशास्त्रले बताएका छन् र त्यसमा मानिसहरू प्रवृत्त हुने गर्दछन्। त्यसैले यो शनिको अढैया, साढे साती र मूल दशामा देखाउने शनिको प्रभाव निकै कडा हुन सक्छ भनिएको छ। नकारात्मकतातर्फ पनि अलिक गम्भीरै हुन्छ र सकारात्मकतातर्फ पनि अलिक गम्भीरै हुन्छ, अलिक ठुलै हुन्छ। मोक्ष कारक ग्रह हो, भगवानको भक्तितर्फ अग्रसर गराउने ग्रह पनि शनिलाई मानिन्छ र ढिलो ढिलो फल प्रदान गर्छ शनिले र शनिले गरेको फल जो ढिलो ढिलो छ उसले ढिलै रूपमा दिने गर्छ र ढिलो भए पनि निकै कडा अर्थात् अलिक बल लगाएर दिने गर्छ भनिएको छ। 2.5 वर्षमा एकचोटि एउटा शनिले एउटा ग्रहबाट अर्को ग्रहमा आफ्नो यात्रा तय गर्छ भनिएको छ। त्यसैले यस्तो शनि ग्रहको आज जन्म जयन्ती हो र शनि ग्रहलाई मान्नेहरूले पिपलमा पानी चढाउने शनिबारका दिन यो वास्तवमा आम रूपमा चलेको एउटा हाम्रो धार्मिक व्यवस्था अन्तर्गतको एउटा प्रक्रिया हो। त्यसै गरी हनुमान चालिसाको पाठ
पनि शनिलाई मनाउन गर्ने गरिन्छ। अर्थात् हनुमानजीलाई प्रसन्न बनाएमा शनिले केही गर्दैन भन्ने एउटा प्रसङ्ग हामी त्यो पनि सुन्नेछौँ। तर त्योभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी यो शनि ग्रहको जयन्तीको विषयमा चर्चा गरिरहेका छौँ। सूर्यको पुत्र हो शनि, र शनि वास्तवमा एउटा क्रूर ग्रह हो, र यसलाई फकाउन फुल्याउन केही न केही गर्नै पर्छ। शनिको वास्तवमा मानिसहरूले पिपलमा पानी चढाएर हनुमानजीको उपासना गरेर पनि शनिलाई शान्त गर्ने प्रयास गर्छन्। नवग्रह शान्ति अथवा शनिको मन्त्रको जप, अनेक विधिहरू छन्, ती आफ्नो अनुकूलता अनुसार गर्न सकिन्छ। फलामको औँठी लगाएर, निलम लगाएर, अनेक रत्न धारण गरेर, अरू विविध व्यवस्थाहरू छन्, त्यसलाई हामीले सबै यहाँ उल्लेख गर्न सकिँदैन, तर आफ्नो अनुकूलता अनुसार तिनीहरू गर्ने गर्छन्। र एउटा शनिको स्तोत्र बताइएको हुन्छ, यो पात्रमा पनि उल्लेख गरिएको हुन्छ, र यसलाई पनि वाचन गर्ने गर्छन्, पाठ गर्ने गर्छन्। नमस्ते कोण संस्थाय पिङ्गलाय नमस्तुते, नमस्ते विभुरूपाय कृष्णाय च नमस्तुते, नमस्ते रौद्र देहाय, नमस्ते चान्तकाय च, नमस्ते यम संज्ञाय, नमस्ते सौर्य विभो, नमस्ते मन्दसङ्गाय, शनिश्चर नमस्तुते, प्रसादम कुरु देवेश, दिनस्य प्रणतस्य च, भनेर यो स्तोत्र पनि पाठ गर्ने गर्छन्। वास्तवमा मन्द गति भएको एउटा ग्रह हो, त्यसैले शनिश्चर शनै बिस्तारै हिँड्ने भएको हुनाले, शनै भनेको विस्तार, चर भनेको हिँड्ने, बिस्तारै हिँड्ने भएको हुनाले शनिश्चर यसको नाम रहन गएको भनेर उल्लेख गरिएको छ। त्यसैले यो वास्तवमा शनिको प्रभावबाट बस्ने जो चेष्टा छ, त्यसका लागि यिनै विविध उपायहरू गर्ने गरिन्छ, र शनिलाई प्रसन्न पारेर आफ्नो जीवनलाई सुख शान्तिको खोजीमा अगाडि बढ्ने मनुष्यहरूको पंक्ति निकै ठुलो मानिएको छ। धर्मशास्त्रको आज्ञा हो, ज्योतिषीय परम्परा, पुरोहितहरूको आज्ञा, वास्तवमा यी सबैको मेलमा एउटा भक्तिभावले गरिने जो व्यवस्था छ, त्यही वास्तवमा धर्म हो, र त्यसबाट प्राप्त हुने लाभको अधिकारी जसले गर्छ त्यसैले गर्छ, तर यी सबै नाश बान्छन्, किनभने शनि पनि भगवान्ले खटाएको एउटा कर्मचारी मात्रै हो, र कर्मचारीको उपासना गरेर प्राप्त हुने उसको हैसियत अनुसार नै उसले जे दिन्छ त्यही दिने हो, किनभने उसँग सीमित अधिकारहरू दिएर एउटा स्थानमा भगवानको कृपाले ऊ रहेको छ, उसको पुण्यको प्रभावले उसले यो सबै कुरा गर्ने हो पनि भनिएको छ। त्यसैले वास्तवमा उपासना त मालिककै गर्नुपर्छ, किनभने मालिकले दिन चाह्यो भने मालिकै बनाउन सक्छ, तर मालिकको सान्निध्यता भयो भने निकै कुरा ठुलो कुरा प्राप्त हुन सक्छ, तर नोकरबाट प्राप्त गर्ने त सानै हो, नोकरबाट प्राप्त गर्ने के चाहिँ हुन्छ र नोकरबाट प्राप्त गर्ने नोकरभन्दा अलिक तलकै चिज हुन्छ। त्यसैले वास्तवमा भक्तहरूले भगवानकै भक्ति गर्छन्, ग्रहको भक्ति गर्दैनन् भनेर पनि उल्लेख गरिएको छ। तर हामी यहाँ सामान्य धर्मको चर्चा गरिरहेका छौँ, यहाँ विशेष धर्मको वास्तवमा चर्चा होइन, किन शनि जयन्तीको हामी चर्चा गरिरहेका छौँ, जुन वास्तवमा यो हाम्रो सामाजिक व्यवस्था अन्तर्गतको एउटा सामान्य धार्मिक प्रक्रिया हो, त्यसैले यसको चर्चा पनि हो, तर वास्तवमा यही गन्तव्य चाहिँ होइन। भगवानको चरणमा पुग्नका लागि यी भगवानका भक्तहरू हुन्, यिनीहरूलाई प्रसन्न गरायो भने यिनीहरूले भगवान्तर्फ जाने बाटो देखाउँछन् भनेर चाहिँ बताइएको छ। त्यसैले यिनीहरूको उपासनालाई पनि खेर जाने चिज मानिएको छैन भनेर पनि उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको अन्तर्गत शुभ जागरण कार्यक्रममा छौँ र हामी शनि जयन्तीको विषयमा चर्चा गरिरहेका छौँ र यो शनि जयन्ती भनेर वास्तवमा हामीले मान्ने गर्छौँ र यसमा शनिका केही चरित्रहरूको प्रसङ्गहरू हामीले भेट्ने गर्छौँ। रामायणका केही प्रसङ्गहरू छन्, त्यसको हामी छोटो चर्चा गरौँ। राजा दशरथ शनिसँग युद्ध गर्न जाँदा शनिको दृष्टिबाट मूर्छित भई पृथ्वीतर्फ खसिरहेको अवस्थामा जटायुले उनको प्राण बचाएको र पछि मित्रता भएको हुनाले भगवानको वनवासको क्रममा जटायुलाई पिता समान मानेर जटायुको मृत्युमा क्रिया समेत गर्नुभएको प्रसङ्ग हामी सबैका अगाडि छँदैछ। त्यसैले भगवानसँगको सम्बन्ध जटायुको कसरी भयो भन्दा यहाँ यो कथाले त्यहाँ जोडेको छ। र राजा दशरथ किन शनिको शनिसँग युद्ध गर्न गएका थिए भन्दा पृथ्वीमा शनिको दृष्टिले एकदमै खडेरी परेको र जनताहरू दुखी भएको, अन्नहरू उत्पादन नभएको, सम्पूर्ण रूपमा एउटा अव्यवस्था हुन थालेको कुरो गुरुहरूबाट जानेर बुझेर उहाँले शनिलाई प्रसन्न गर्ने प्रयत्न गर्नुभयो। तर अटेरी गरेपछि उहाँ युद्ध गर्न शनिकै जहाँ शनि रहने हो त्यहाँ जानुभयो। तर शनिको दृष्टिले राजा दशरथ मूर्छित भएर झर्नुभयो र त्यसै अवस्थामा जटायुले आफ्नो पङ्खा प्वाखमा पखेटामा राजा दशरथलाई अडाएर उहाँको जीवन रक्षा गरेर मित्रता गरेको कुरा यहाँ आउँछ। शनिको एउटा प्रसङ्ग यो हो। अर्को रावणको लङ्काको प्रसङ्ग छ। रावणले सबै देवताहरूलाई आफ्नो हैसियत अनुसारको काम दिएर आफ्नो दरबारको नोकरी गर्ने बनाएको थियो। सबैले आफ्नो काम गर्थे, सूर्यले तातो चिसोको व्यवस्था गर्थे, वायुले बढार्ने काम गर्थे, पानीले पखालेर सफा गर्ने, सबैलाई शीतलता प्रदान गर्ने गर्थे, सूर्यले चर्को ताप दिनु हुँदैन थियो र जाडामा मन्द ताप पनि दिनु हुँदैन थियो, तातो बनाइहाल्नु पर्थ्यो, चन्द्रमाले प्रकाश दिन्थे, अनेक आफ्ना कामहरू थिए। र शनिलाई एउटा क्रूर ग्रहको क्रूर शक्ति भएको भनेर उसले चाहिँ शनिलाई टाउको तल खुट्टा माथि पारेर एउटा कोठरीमा झुन्ड्याएको अवस्थामा थिए। र हनुमानजी जब माताको खोजी गर्न लङ्का प्रवेश गर्नुभयो तब शनि चिच्याएको आवाज सुनेर हेर्दा शनि उँधो मुन्टो लाएर झुन्डिरहेका थिए। र किन यस्तो भन्दा रावणले यसो गरेको, सबै देवी देवताहरूलाई उसले आफ्नो पकडमा राखेको थियो, आफ्नो कब्जामा राखेको थियो र शनिलाई पनि त्यसै राखेको थियो। र शनिलाई हनुमानजीले उद्धार गर्नुभयो र शनिले हनुमानजीलाई वचन दिएको थियो, यदि तपाईँलाई कसैले प्रसन्न पार्छ भने अथवा तपाईँसँग तपाईँको भक्ति कसैले गर्छ भने, तपाईँले भनेको कसैले मानेर भगवान्को भक्ति गर्छ भने त्यसलाई मेरो दृष्टिले कुनै असर गर्दैन, म यो वचन दिन्छु भनेर उसले वचन दिएको थियो। त्यसैले हनुमानजीको प्रसन्नताबाट पनि शनिको प्रभावबाट बच्न सकिन्छ भनेर हनुमान चालिसाको पाठ अथवा अरू सुन्दरकाण्डको पाठ अथवा हनुमानजीलाई प्रसन्न गर्ने अरू जे जे विधि लड्डु चढाएर अरू अनेक प्रकारहरू बताइएका छन् तिनीहरू गर्ने गरिन्छ। त्यसरी हनुमानजीसँग सम्बन्ध रहेको भनेर यो एउटा रावणको लङ्काको यो प्रसङ्ग, शनिको उद्धार भएको प्रसङ्ग। त्यसैले वास्तवमा यो भयङ्कर स्थिति छ। को कता कहाँ के हो, शास्त्रको अनेक वचनहरू छन् तर भगवान्को भक्ति सबै एक रूपमा व्यक्त गर्छन् र त्यतैतर्फ अग्रसर हुने प्रेरणा दिन्छन्, आज्ञा दिन्छन्, उपदेश गर्छन्। मान्ने नमान्ने जीव आफ्नै कुरा हो, त्यसमा केही चिन्ता गर्नु पर्दैन भनेर भनिएको छ। त्यसैले यो जो शनि जयन्तीको विषयमा हामीले चर्चा गर्यौँ, वास्तवमा यो केवल भगवान्तर्फ अग्रसर हुनका लागि आएको प्रेरणाको एउटा स्रोत हो। किनभने शनि स्वयं पीडित छ, त्यस्ता पीडितहरूबाट मनुष्यहरूले कति के लाभ गर्छन्, वास्तवमा लाभ जसले पाएका छन् तिनीहरूलाई नै थाहा होला, तर वास्तवमा भगवान्बाट जसले पाएका छन् तिनीहरूले फेरि कहिले केही चाहेका छैनन् भनेर उल्लेख गरिएको छ। त्यसैले भगवान्तर्फ जाने प्रेरणा शनि ग्रहबाट प्राप्त होस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। नमस्कार।

गत भदौको जेएनजी विद्रोहका कारण झन्डै 1.5 खर्बको लेखा परीक्षण समेत हुन नसकेको तथ्य आएको छ। महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जेएनजी विद्रोहको ध्वंसका कारण सरकारी र सार्वजनिक संस्थाका कागजात आगजनी हुँदा 1,47,89,70,00,000 बराबरको लेखा परीक्षण हुन नसकेको हो। प्रतिवेदन अनुसार विद्रोहका कारण 179 सरकारी निकायले आवश्यक श्रेष्ठता र कागज पेश गर्न नसक्दा ती निकायको आर्थिक कारोबार परीक्षण गर्न नसकिएको हो। खर्चको हिसाब किताबको लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको वास्तविक अवस्था आउन नसक्ने र यस्ता घटनाले सरकारी पारदर्शिता र उत्तरदायित्वमै गम्भीर असर पार्ने महालेखाले चेतावनी दिएको छ। पछिल्लो समय वर्षेनी खर्च हुने तर खर्चको हिसाब देखाउन नसक्ने बेरोजुको दर समेत बढ्दै गएको प्रतिवेदनले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 15,43,000,000,000 बढी बेरोजु पुगेको छ। त्योभन्दा अघिल्लो आर्थिक वर्ष 2080-81 सरकारी कार्यालय संगठित संस्था सहित प्रदेशका निकाय र स्थानीय तहको बेरोजु 12,84,00,000,000,000 थियो। आर्थिक वर्ष 2079-80 बेरोजु 11,83,26,00,00,000,000 थियो। हालसम्म फर्छुट गर्न बाँकी 7 खर्ब

0: 1557 करोड नागरिकको महालेखाले जनाएको छ। बेलायतको सत्तारूढ लेबर पार्टीले ग्रेटर म्यान्चेस्टरमा अब हुने मेयर फिल्डको उपचुनावका लागि उम्मेद्वार छान्ने प्रक्रिया थालेको छ। यो उपचुनावले स्वर्गीय स्टारको नेतृत्व भूमिका निर्धारण गर्ने खबर छ। यो चुनावका लागि ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बर्नहमलाई उम्मेद्वार बन्ने बाटो खुलिसकेको छ। यो निर्वाचन क्षेत्रमा रिफर्म युकेले कडा चक्कर दिने अड्कल छ। बीबीसीका राजनीतिक संवाददाता डेमियन ग्रामेटिक्स उपचुनाव नहुँदासम्म सर्कियरको नेतृत्वमाथि चुनौती कम हुने टिप्पणी गर्नुभएको छ।
1: The potential candidates for any leadership challenge seem to be saying they'll wait to see what happens in this by-election. That leaves a bit of time. There is the question then, if Andy Burnham is selected and goes ahead, can he win it? If he does win it, Andy Burnham will potentially be in a position to say, look, this was a tough fight against reform. I won it. I can do this nationally.
0: सिन्धुपाल्चोकको बटेकोसी गाउँपालिका तीन गन्जे खोलाबाट 56,70,000 को 1,000 भेपसहित 7 पक्राउ परेका छन्। चीनबाट बटेकोसी बोक्चिन हुँदै हरनेको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेको प्रहरीले जनाएको छ। बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक राईले जानकारी दिनुभएको छ। राईका अनुसार सिन्धुपाल्चोक बटेकोसी चारका गणेश हिमाल खड्का, विकास बिक, राम बहादुर बिक, विशाल रागपाल, मंगल बहादुर थामी र 12-25 का कान्छा तामाङलाई पक्राउ गरिएको छ। काठमाडौँ उपत्यकामा एकै दिन 2,200 सवारी चालक कारबाहीमा परेका छन्। चालकलाई कारबाही गर्दा 20,39,000 जरिवाना उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जाँड रक्सी खाएर चलाउने 168, नियम विपरीत राइड सेयरिङ गरेका 155, ट्राफिक संकेत उल्लंघन गर्ने 137 र तीव्र गतिमा हाक्ने 152 चालक कारबाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन बेच्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 178, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 123, एकतर्फी सड़कमा सवारी चलाउने 113 सहित अरू नियम मिच्ने 1,072 जना कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकारमा आउँदो साउन 1 गतेदेखि मन्त्रालयको संख्या 8 कायम हुने भएको छ। मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या 8 कायम गर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ। लुम्बिनीमा हाल 12 मन्त्रालय छन्। सर्वोच्च अदालतले नेपाली चलचित्र लाली प्रसारको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वयम महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाठनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले बताउनु भएको छ। चलचित्र लाली प्रसारको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको थियो। सुनवाईपछि अदालतले अन्तिम फैसला सुनाउँदै निवेदकको माग बमोजिममा आदेश दिन अस्वीकार गरे को हो। यो फैसलासँगै चलचित्र लाली बजारलाई प्रदर्शनको लागि कानूनी बाटो खुल्ला भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

म मरे पनि मेरो देश बाँचिराखोस्। योगेश्वर मात्रले गाउनु भएको यो अत्यन्त मिठो देशप्रेमले ओतप्रोत गीत रहेको थियो प्रिय श्रोता पनि, जसलाई पहिला नै यो गीत गाइएको थियो र जुन गीतमा म विषयको शब्द रचना हामीले सुन्न सक्छौँ र यसलाई योगेश्वर मात्रले फेरि आफ्नै तरिकाबाट गाउनु भएको थियो। जुन गीत एकदमै सुन्दर छ, एकदमै मिठो छ, यसको भाव जुन छ यो अत्यन्तै राष्ट्रप्रेमले ओतप्रोत छ। र यही गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम सुनौलो बिहानी शनिबारको यो आफ्नो मर्निङ सो ब्रेकफास्ट सो लिएर म तपाईँको सेवामा हाजिर भइसकेँ तपाईँकै सहयात्री साथी शिरीष सनवार। आजको यो कार्यक्रममा अब तपाईँसँग ठिक 10 बजेसम्म म रहनेछु, बेलायतको समयअनुसारको ठिक 10 बजेसम्म, अहिले पनि बिहानको 7:13 जानै आँटेको छ। यो लगभग 3 घन्टाको समय अवधि अब तपाईँ सँगसँगै बिताउनको लागि आएकी छु। विभिन्न मिठा मिठा गीत सङ्गीतहरू अनि विभिन्न हाम्रा सर सामग्रीहरू लिएर यहाँहरू सबैले साथ दिनुहुन्छ होला भन्ने मैले आशा गरेको छु। अ भेरी गुड मर्निङ टु यहाँहरू सबै सबैलाई, मेरा प्रिय श्रोतावृन्दलाई शुभ बिहानी भन्दै स्वागत गर्न चाहे मेरो सप्रेम नमस्कार स्वीकारेर साथ दिनुहोला। विक्रम सम्म 2083 साल जेठ महिनाको आज 2 गते, तदनुसार 16 मे 2026 शनिबारको दिन आज ज्येष्ठ कृष्ण पक्षको औँसी तिथि, आज शनि जयन्ती पनि परेको छ र शनि जयन्ती भन्ने बित्तिकै हामी शनिदेवलाई सम्झन्छौँ। आज कस्तो मौका परेको छ भने शनि जयन्ती शनिबारकै दिनमा, शनिबारको दिन शनिदेवको दिन भनेर हामी मान्छौँ होइन, यसर्थमा आजको दिनमा नै शनि जयन्ती पर्नु भनेको अर्को एउटा राम्रो चाहिँ अवसर हो शनिदेवलाई पूजा गर्नको लागि अथवा उहाँलाई सम्झना गर्नको लागि। शनि जयन्ती भनेको शनिदेवको जन्मदिन हो, ज्येष्ठ कृष्ण अमावस्याका दिन शनिदेवको जन्म भएको विश्वास गरिन्छ र यस दिन शनिको व्रत बस्दै पूजा अर्चना गरिन्छ। हिन्दू धर्मशास्त्रहरूमा शनिदेवलाई कर्मका आधारमा फल दिने ग्रहका रूपमा वर्णन गरिएको छ है। र शनिको शक्ति र प्रभावको बारेमा त मैले तपाईँलाई भनिरहन पक्कै पनि परेन होइन, शिवजीबाट पाएको वरदानले शनिदेवले चाहिँ शुभ फल र दुःखद फल दिने सामर्थ्यका साथ निर्भीक भएर विचरण गर्ने शक्ति पाउनुभएको हो र शनिका कुदृष्टिका कारण सूर्यलाई समेत कुष्ठरोग, गणेशजीको शिर काटिनु, रामचन्द्रलाई वनवास र राजा बलिको सारा सम्पत्ति र राज्य गुमाउने जस्ता घटनाहरू भएका छन्। हामी चाहिँ पौराणिक कथाहरूमा यो सुन्छौँ पनि, तथापि उहाँलाई पाप नाशक पनि मानिन्छ है। यसर्थमा शनिदेवले पाप पनि नाश गर्नुहुन्छ। यसर्थमा शनि जयन्तीको अवसरमा शनिदेवलाई सम्झना गरेर पूजापाठ गरेर भक्ति अर्चना गरेर आज शनिदेवको कृपा हामीमा रहोस्, सुखद फल उहाँले हामीलाई चाहिँ प्रदान गर्नुहोस् भन्ने एउटा कामनाको साथमा चाहिँ आज शनि जयन्तीमा शनिदेवको हामीले सम्झना गर्न सक्छौँ, पूजा आराधना गर्न सक्छौँ प्रिय श्रोतावृन्द। र शनि जयन्ती परेको हुनाले थोरै मैले यस विषयवस्तुमा बोले तपाईँको लागि जानकारी राखे र अगाडि कार्यक्रममा गीत सङ्गीत त छँदैछ, यसको अलावा तपाईँको लागि कार्यक्रमको यो चरणमा अब एकछिन पश्चात म तपाईँलाई सुनचारीको दरभाउ अनि हाम्रो नेपाल राष्ट्र ब्याङ्कले तोकिएको वैदेशिक विनिमय दर आदि इत्यादिदेखि लिएर तपाईँको राशिफल आज कस्तो रहन्छ, मेषदेखि मीन राशिसम्मको राशिफलको पनि कुरा म गर्नेछु। अनि 8 बजेको समाचार पश्चात कार्यक्रमको अर्को चरणमा रहनेछ हाम्रो बहिनी सोनियाले तयार पार्नुभएको प्रस्तुतिमा कफकाफ विथ लाउरेन्स, यस अन्तर्गत तिलकुमारी लिम्बु ज्यूसँग गरिएको कुराकानी सुन्न सक्नुहुन्छ भने अन्तिम चरणमा 9 बजेको समाचार पश्चात युथ ड्रिम्स अन्तर्गत हाम्रो दिदी रूपा राणाले भान्जी शिवानी घलेसँग गर्नुभएको कुराकानी तपाईँको लागि राख्ने मेरो तयारी छ। त यहाँहरू सबै सबैले चाहिँ नि कार्यक्रममा साथ दिनुहुन्छ होला भन्ने मैले आशा गरेको छु र यही आशा र यही भरोसाको साथमा अब अगाडि बढ्छु प्रिय श्रोता पनि। आज केही विशेष दिनहरू पनि परेका छन् र विशेष दिनको कुरा गर्नुपर्दाखेरि चाहिँ नि आज इन्टरनेसनल डे अफ लिभिङ टुगेदर इन पिस रहेको छ। यो चाहिँ भनौँ न हाम्रो जुन चाहिँ यहाँ संसार छ यहाँनिर चाहिँ एकदमै मजाले मिलेर शान्तिको साथमा बस्नको लागि रहनको लागि आजको दिनले जागरुकता प्रदान गर्छ, हामीलाई उत्साह प्रोत्साहन प्रदान गर्छ भन्दा फरक नपर्ला। अब शान्ति नै भएन भने संसारमा
के नै रहन्छ है केही पनि रहँदैन यसर्थमा शान्ति सबैको चाहना हो र शान्तिको साथमा सबैजना बाँच्न पाउनुपर्ने सबैको एउटा चाहिँ अधिकारको कुरा पनि हो भन्दा सायद गलत नहोला सधैँ नै यो दिनमा शान्तिको साथमा संसारभरि मिलेर बाँचौँ भन्ने एउटा भावनासहित आजको दिनलाई मनाइने गरिन्छ प्रिय श्रोतावृन्द र यो सधैँ नै मे महिनाको 16 तारिकको दिनमा मनाइने भएको हुनाले आज यो इन्टरनेसनल डे अफ लिभिङ टुगेदर इन पिस हामी यसलाई चाहिँ नि मनाइरहेका छौँ विश्वमा शान्तिको साथमा मिलेर रहनु मतभेदहरूलाई स्वीकार गर्नु र एकअर्कालाई सुन्नु एकअर्काको कुरालाई बुझ्नु एकअर्कालाई चिन्नु सम्मान गर्नु र एकअर्काको सराहना गर्ने क्षमताको साथसाथमा शान्तिपूर्ण र एकजुट तरिकाबाट मिलेर जुलेर बस्नुको बारेमा नै आजको दिन विशेष गरिकन हो भन्दा फरक पक्कै पनि नपर्ला प्रिय श्रोतावृन्द र प्रत्येक साल 16 मेको दिनमा यो दिनलाई हामीले सेलिब्रेट गर्ने गर्दछौँ र आज यही दिन परेको छ शान्तिको साथमा एकअर्कासँग मिलेर बस्ने दिन हो आज आज मात्र नभएको यो चाहिँ हामीले भनौँ न होइन हाम्रो चाहिँ वर्षको 365 दिन नै शान्तिको साथमा एकअर्कासँग मिलेर रहनु पर्छ नै त्यो आफ्नो ठाउँमा छँदैछ तर पनि आजको दिन चाहिँ विशेष किन पनि छ भने यस दिनले यो कुरालाई अझ हामीलाई स्मरण गराउँछ सम्झना गराउँछ कतिपय कुराहरू हामीले समयको साथसाथमा बिर्सेर जान्छौँ त्यसको महत्त्वलाई हामीले चाहिँ भनौँ न व्यवस्था गर्दै जान्छौँ मान्छेको नेचर नै त्यस्तो हो तर यस्तो दिनहरू आउँदाखेरि चाहिँ हामीले ए भनेर एकछिन टक्क अडिएर फेरि सोचेर फेरि बुझेर फेरि सम्झेर त्यसलाई अनुसरण गर्ने कोसिस गर्छौँ यस अर्थमा पनि जरुरी छ झन् आज भोलि त यो संसारमा आजको युगमा आजको यो समयमा शान्ति कति महत्त्वपूर्ण छ भन्ने कुरा तपाईँ हामी सबैले बुझेकै कुरा हो होइन एक कुनै पनि एक ठाउँमा शान्ति भएन भने संसारको हरेक कुराहरू प्रभावित हुन्छन् जसले गर्दाखेरि संसारमा रहने हरेक मानिसहरूको चाहिँ नि जनजीवन प्रभावित हुन्छ यसर्थमा शान्तिको साथमा मिलेर हामी सबजना रहँ चाहे संसारको जुनसुकै कुनामा हामी किन नहौँ है आजको दिनको यो एउटा सन्देशलाई चाहिँ नि हामीले मनन गरौँ भन्न चाहन्छु यतिखेर र यति भन्दै गर्दाखेरि अब भने म अलिकति तपाईँको लागि एउटा साङ्गीतिक एउटा बसाइको जमर्को गर्दैछु है एउटा विश्रामको जमर्को गर्दैछु किरण गजमेर र अस्मिता अधिकारीले गाउनुभएको गीत मेरो प्लेलिस्टमा बिल्कुलै तयार छ यसलाई एकैछिन सुनौँ है त त्यस पश्चात हामी फेरि पनि अगाडि बढिहाल्छौँ

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

तिमी नहुँदा मेरो छेउमा याद आउँछ झन झन झन। मिठो गीत सुन्दैनुहुन्थ्यो त्रिशाला गुरुङको आवाजमा, आदरणीय श्रोता पनि यतिखेर, र यहाँहरू सबै सबैले इन्जोय गर्नुभएको छ होला, गर्दै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। यहाँ हाम्रा केही श्रोताहरूले सुन्दैछौँ है भनेर खबर पनि गर्नुभएको छ, थ्याङ्क यू सो मच यहाँहरूलाई। डान्स टेबलबाट हाम्रो दाजु हुनुहुन्छ मेघ मल्ल, गुड मर्निङ सिरिज बहिनी, आज पनि ड्युटीबाटै हाजिर जनाएको छु, मनोरञ्जन लिँदैछु है हजुर भन्नुभएको छ, थ्याङ्क यू सो मच दाजु। हजुरको ड्युटी रहेछ आज, अनि राम्रोसँगले ड्युटी गर्नुहोला, इन्जोय गर्नुहोला आजको दिनलाई भनेर भन्न चाहेँ मैले, काममै भए पनि होइन। र शोभा गुरुङ ज्यू पनि आउनुभएको छ, उहाँले चाहिँ शनि जयन्तीको ह्याप्पी शनि जयन्ती भनेर भन्नुभएको छ सबै सबैलाई, अनि गुड मर्निङ बहिनी सुन्दैछु भन्नुभएको छ, थ्याङ्क यू सो मच दिदी, साथ रहनुहोला अगाडि तपाईँको लागि, तपाईँ जस्तै हाम्रा सम्पूर्ण श्रोताहरूको लागि मिठा मिठा गीत सङ्गीतहरू सर सामग्रीहरू छन्, साथमा रहनुहोस् भन्न चाहन्छु है त। ज्ञानु गुरुङ ज्यू आउनुभएको छ एन्डोभरबाट, गुड मर्निङ नमस्ते श्रीजी, एन्डोभरबाट सुन्दैछु है, ह्याप्पी स्याटरडे भन्नुभएको छ, थ्याङ्क यू हजुर, तपाईँलाई पनि ह्याप्पी स्याटरडे, इन्जोय यो विकेन्ड भन्न चाहन्छु यतिखेर। अनि बडो राम्रो सुन्दर तस्विरको साथमा हाम्रो दाजु वीर बल्लालज्यूले चाहिँ गुड मर्निङ, सुन्दर दिनको शुभकामना भनेर भन्नुभएको छ। एउटा महिला हुनुहुन्छ हिमालतिर, उहाँले पोइन्ट गर्दै हुनुहुन्छ, अनि उहाँले चाहिँ डोकोमा केही बोकिराख्नु भएको छ, र उहाँ चाहिँ डोकोमा यसो घाँसपात लिएर आउनुभएको जस्तो लाग्यो घरतिर होइन, एकैछिन सुस्ताएर उहाँले हिमालतिर देखाउँदै हाम्रो देशको त्यो जुन सुन्दरता छ होइन त्यसलाई निहाल्दै हुनुहुन्छ। एकदमै सुन्दर तस्विरको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु दाजु, यो सुन्दर तस्विर हेरेर एकैछिन म पनि नेपाल नै पुगेँ भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई। हाम्रो बहिनी धनु गुरुङ उहाँले पनि हामीलाई सम्पर्क गर्नुभएको छ, उहाँले पनि आजको दिनको यो शुभकामना सहित कार्यक्रम सुन्दैछु, 10 बजेसम्म नै तपाईँलाई साथ दिन्छु, किप रकिङ है दिदी भन्नुभएको छ। अफकोर्स बहिनी, तपाईँ जस्ता हाम्रा श्रोताहरूले यसरी माया गर्नुहुन्छ, हामीलाई सुनेर साथ दिनुहुन्छ, सो अब रकिङ नहुने त कुरै भएन होइन, गर्दाखेरि म तपाईँ पनि साथै रहेर इन्जोय गर्नुहोला भन्न चाहन्छु। यो बेलामा 7 बजेर बिहानको अहिले 33 मिनट गएको छ, मौसमलाई यसो ध्यान दिँदाखेरि आज चाहिँ उज्यालोको साथमा दिनको सुरुवात भएको छ, तर बिस्तारै बिस्तारै पश्चिमी भूभागहरूतिर पनि बदली भइकन वर्षा हुन सक्ने सम्भावना अलिकति बढी नै छ, र उज्यालो चाहिँ पूर्वीय भूभागहरूमा धेरै नै देखिन्छ, आज घाम पनि लाग्नेछ, टेम्परेचर चाहिँ हिजो अस्तिको जस्तै नै अलिक कम त रहन्छ नै एभरेजभन्दा होइन, तर पनि हिजो अस्तिको तुलनामा अलिकति एभरेजबाट चाहिँ एभरेजतिर नजिक नजिक हुँदै गइरहेको देखिन्छ, अलिकति बढेको छ हिजो अस्तिको तुलनामा, र आज राति पानी पर्ने क्रम पूर्वीय भूभागहरूमा फैलिँदै जानेछ भने दक्षिण पूर्वीय इङ्ल्यान्ड र नर्दर्न आइल्समा भोलि बिहानको समयसम्म वर्षा हुन सक्ने सम्भावना देखिन्छ, बाँकी भूभागमा आकाश खुला रहनेछ। त यो मौसमी विवरणको साथसाथमा अगाडि बढ्छु म, अब अगाडि बढ्नुपर्दा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमयको दरको पनि कुरा गर्नुपर्ने हुन्छ, र यतिखेर चाहिँ नि म नेपाल राष्ट्र ब्याङ्कलाई सावार गरिहाल्छु। आज अमेरिकी डलरको खरिदार 153.25 रुपियाँ बिक्री दर 153.85 रुपियाँ छ, युरोको खरिदार 178.38 रुपियाँ बिक्री दर 179.08 रुपियाँ, र पाउन्ड स्टर्लिङको खरिदार 104.95 रुपियाँ बिक्री दर 102 रुपियाँ, माफ गर्नुहोला, पाउन्ड स्टर्लिङ एकको खरिददार 204.95 रुपियाँ र बिक्री दर 205.75 रुपियाँ रहेको छ। त यो चाहिँ नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दरको कुरा गरिहालेँ, र अब भने अलिकति हाम्रो सुन चाँदीको दरभाव के कस्तो छ हेरौँ है। त आज चाहिँ सुन चाँदीको दरभाव हेर्दाखेरि आजको सुन चाँदीको दरभाव चाहिँ अलिकति अपडेट नभइसकेको स्थिति म देख्छु, गर्दाखेरिमा हिजो चाहिँ 2,98,500 रुपियाँ थियो प्रति तोला छापावाल सुन, र चाँदी प्रति तोला 5,390 रुपियाँ रहेको थियो, र आज शनिबार भएको कारणले गर्दाखेरि होला अलिकति यो अपडेट भइसकेको स्थिति देखिँदैन। नर्मली त नेपालको 12 बजेको समय पश्चात चाहिँ यो अपडेट हुने गर्दछ भने आज चाहिँ अब नेपालमा त 12 बजेर 20 मिनट गइसक्यो र पनि अपडेट नभएको स्थिति रहेछ। एनिवे जब अपडेट हुन्छ तपाईँहरूले थाहा पाइ नै हाल्नुहुन्छ होइन, यो तलमाथि भइ नै रहन्छ। सुन चाँदीको कुरा त अब के गराइ भयो र, अब यो सुन चाँदीको कुरा त अब अहिले गर्नुभन्दा नगर्नु नै जाति जस्तो लाग्छ, सायद सबैलाई त्यस्तै महसुस हुन्छ पनि होला।
होला हैन कहाँ त अब हामीले 30 40,000 अथवा 50,000 maximum प्रति तोला सुन चाँदी किनेको कहाँ त अब अहिले यतिका चाहिँ भनौं न धेरै बढिसकेको छ टाइम 6 नै भनौं न अब 3 लाखको वरिपरि छ भने त है त्यो कारणले गर्दाखेरि अब यो सुन चाँदीको दरबाव चाहिँ सुन्दाखेरि पनि एकदमै दिगदार लाग्ने खालको चाहिँ स्थिति देखिन्छ एनीवे यो कुरालाई तिमी थाती राखौ के गर्ने जुन सुन्छ जुन जान्छ त्यो बढ्छ नि अब तपाई हामीले गर्न सक्ने त केही कुरा आएन हैन र यो कुरालाई तिमी थाती राख्दै अगाडि म तपाईलाई लिएर जान चाहन्छु अब भने अगाडि बढ्नु पर्दाखेरि तपाईको लागि म फेरि पनि एउटा मिठो गीत राख्ने तयारीमा छु एउटा म्युजिकल ब्रेकमा हामी लागौ र म्युजिकल ब्रेकमा जानु पर्दाखेरिमा चाहिँ नि बन्दकी यो गीत पुष्पन प्रधानको आवाजमा यो गीत राख्दैछु त्योभन्दा पनि अगाडि हाम्रो दुईजना श्रोताहरूले हामीलाई चाहिँ सम्पर्क गर्नुभएको छ गुड मर्निङ सिरिज बहिनी शुभ बिहानीको कामना देवान गुरुङ फ्रम फ्लिट एन्ड ह्याप्पी स्याटरडे टु यु अल भन्नुभएको छ थ्याङ्क यू सो मच हजुर तपाईँलाई दाजु अनि तपाईँले पनि पक्कै सुनेर इन्जोय गरिराख्नु भएको छ होला भन्ने आशा गरेको छु अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ टङ्क सिर्जनज्यू उहाँले पनि सुन्दै हुनुहुँदो रहेछ र उहाँलाई पनि धेरै धेरै धन्यवाद सुनिरहनु भएकोमा र उहाँले हामीलाई एउटा चाहिँ भनौँ बडो मजाको कार्यक्रमको पनि एउटा फ्लायर पठाउनु भएको छ नौ लोक दोहोरी स्वर्णिम साँझ नाइन्थ लोक दोहोरी गोल्डन नाइट जुन चाहिँ 30 मई शनिबारको दिनमा हुन गइरहेको छ यसको बारेमा जानकारी तपाईँहरूलाई हामी गराउँदै पनि छौँ हामीले हिजोबाट यसको जानकारी सुरु गरेका छौँ होइन उहाँले पनि फेरि फ्लायरलाई चाहिँ पठाउनु भएको रहेछ थ्याङ्क यू सो मच भन्न चाहे दाजुलाई र सुनिरहनु भएको रहेछ र तपाईँलाई पनि कार्यक्रममा समृद्धै अगाडि बढ्दैछु है म भनेर भन्न चाहेँ र यति भन्दै अगाडि अब पुष्पन प्रधानको आवाजमा यो गीत राखिहाल्छु

0: BFBS Gorkha Radio.
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं।

हजुर, अब भने म तपाईँलाई राशिफलतिर उन्मुख गराउँदैछु प्रियेश प्रताप्रेन्द. हामी राशिफल सुन्छौँ सधैँ झैँ. आज पनि हाम्रो मेषदेखि मीन राशिसम्मको राशिफल तपाईँको लागि राख्ने बेला भइसक्यो. आज मेष राशिको कुरा गर्न सबैभन्दा पहिला विशेष भेटघाटले काममा उत्साह बढाउला. आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ. कीर्तिमानी काम गर्ने समय छ अनि साथीभाइको सहयोगले हिम्मत पनि दिलाउनेछ. अरूलाई प्रभावित पारेर काम बनाउने समय छ. मेहनतले नामधाम र इनाम तपाईँलाई दिलाउन सक्छ यो मेष राशिको लागि. अब हामी अगाडि बढ्छौँ वृष राशिको लागि. समयमा होसियार बन्न नसक्दा खर्च अलिक बढ्ने देखिन्छ है. श्रम अनुसार फाइदा कमै होला. ठुलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ अनि परिवारजनबाट टाढिनु पर्ला. आफ्नै कमजोरीले विवादमा परिएला. सद्विचारले अभिप्रेरित हुनेहरूलाई पनि फाइदा नै हुनेछ. समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू फेला पर्नेछन् यो वृष राशिको लागि. अब हामी मिथुन राशितर्फ लाग्छौँ. अवसर पाइनेछ र मेहनतले लक्ष्यमा पुर्याउनेछ. दिगो फाइदा हुने काम हात लागि हुनेछ. श्रमको उचित मूल्याङ्कन होला अनि पढाइमा पनि प्रगति हुनेछ. व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ. दिगो योजना प्रारम्भ गर्ने समय छ. श्रमको उचित मूल्य प्राप्त हुन्छ अनि सञ्चित धनको उपयोगले लाभ पनि दिलाउनेछ. प्रतीक्षा गरेको काम बन्नेछ भने उठ्नुपर्ने रकम हात लागि हुनेछ. अब मिथुन पश्चात हामी कर्कट राशितर्फ लाग्छौँ. मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ. आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ. दाम र प्रतिष्ठा कमाउने बेला छ. सामाजिक दायित्व बढ्नेछ. भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ. व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ. प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला भनेर कर्कट राशिको लागि आजको दिनको यस्तो राशिफल आएको छ. सिंह राशितर्फ लागौँ अब है त. जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला. शरीरमा कमजोरी अनुभूति हुनेछ. लगनशील बन्दा बन्दै पनि काममा पछि परिनेछ. स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला. पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ. समस्या दर्शाउँदा सहयोगीहरूको साथ सहयोग पाइनेछ भने काम रोकिनाले चिताएको फाइदा नहुन सक्छ. कन्या राशिको लागि पनि जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ. अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ. पहिलेका समस्या धोरिनाले अलमल बढ्न सक्छ. गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला. काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला. आमदानी रोकिनाले योजना स्थगित हुन सक्छ. अब तुला राशिको लागि कस्तो छ त आजको राशिफल हेरिहालौँ. साथीभाइको आगमनले दिन मनोरञ्जन पूर्ण हुनेछ. रमाइलो यात्रा जमघट एवं खानपानको आनन्द प्राप्त होला. पहिलेको सफलताले थप हौसला जगाउनेछ. व्यापार बढ्नाले आमदानी पनि बढ्नेछ. कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ. नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि प्रशस्तै भेटिनेछन् यो तुलाको लागि. अब वृश्चिक राशिको लागि चाहिँ चुनौती अँगाल्नु परे पनि आँटले लक्ष्यमा पुर्याउनेछ. ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ. मेहनतले काममा पनि सफलता नै दिलाउनेछ. समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ. दिगो फाइदा हुने काममा जग बसाउने मौका छ. रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ भने प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ वृश्चिक राशिहरूको लागि. अब हामी धनु राशितर्फ लाग्छौँ. परिस्थिति सोचे जस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ. अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ. प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला. सङ्घर्षले कर्मयोग अघि बढ्नेछ. अध्ययनमा धेरै समय जुट्न नसकिएला. महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अगाडि बढ्नुहोला. परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पुर्याउन सक्छ. अब हामी मकर राशितर्फ लाग्छौँ. अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिकति प्रतिकूल बन्न सक्छ. छातीको समस्याले स्वास्थ्य कमजोर रहला. हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला. समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ. बेसुरमा दिएको वचनले अप्ठ्यारो पनि पर्न सक्छ मकर राशिघरको लागि. अब कुम्भ राशितर्फ लाग्छु म. पुरुषार्थी काम गर्दै नामधाम र इनाम आर्जन गर्न सकिनेछ. उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ. शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्. अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ. गरिएका कर्मको उचित प्रतिफल प्राप्त होला अनि मेहनतले सफलताको उचाइमा पुर्याउनेछ. आँस मारेको नतिजा समेत सकारात्मक हुन सक्छ. अब हामी यसैको साथमा मीन राशितर्फ लाग्छौँ. परिस्थिति बस आफ्नै वचनबद्धता पालना गर्न नसकिएला. बोली व्यवहारको कठोर शैलीले समस्या निम्त्याउन सक्छ. आलोचकहरूलाई व्यवहारले समेट्नुहोला. दुविधाले निर्णय कमजोर बन्नेछ. अरूको भर पर्दा काम प्रभावकारी नहुन सक्छ.
अनि पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ, काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा पनि चित्त बुझाउनु पर्ने परिस्थिति आउन सक्ला।

तपाईं यस दाबिन हाम्रो 12 वटा राशिको राशिफल मैले तपाईसँग शेयर गरिसके मेषदेखि मीन राशिसम्मको राशिफल सुन्ने मौका पक्कै पनि यहाँहरूले पाउनु होला भन्ने आशा गरेको छु र तपाईहरूले चाहिँ अब आजको दिन यस्तो हुनेछ भन्ने लगभग लगभग तपाईले पनि अन्दाजा लगाइहाल्नु भयो होला हैन र अब यति भन्दै अगाडि बढ्न चाहन्छु म अगाडि बढ्नु पर्दाखेरि तपाईँलाई फेरि पनि एउटा मिठो गीतको साथसाथमा 8 बजेको समाचारतर्फ लिएर जान्छु अहिले पनि अब 7 बजेर 54 मिनट गइसकेको छ लगभग 55 मिनट नै जान आँटेको छ प्रिय श्रोतावृन्द यो समयमा मिलिना राई र बलबहादुर राज वंशीले गाउनु भएको गीत मेरो प्लेलिस्टमा छ यो गीत सुनाउँदै तपाईँलाई अगाडि 8 बजेको समाचारतर्फ लान्छु त्यस पश्चात फेरि पनि कार्यक्रमको दोस्रो चरणमा तपाईँको र मेरो भेट त अवश्य पनि हुने नै छ

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायतको सत्तारूढ लेबर पार्टीले ग्रेटर म्यान्चेस्टरमा अब हुने मेयरफिल्डको उपचुनावका लागि उम्मेद्वार छान्ने प्रक्रिया थालेको छ। यो उपचुनावले सर कियर स्टारमरको नेतृत्व भूमिका निर्धारण गर्ने खबर छ। यो चुनावका लागि ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बनहमलाई उम्मेद्वार बन्ने बाटो खोलिसकेको छ। यो निर्वाचन क्षेत्रमा रिफर्म युकेले कडा टक्कर दिने अड्कल छ। बीबीसीका राजनैतिक संवाददाता डेमियन ग्रामेटिकस उपचुनाव नहुँदासम्म सर कियरको नेतृत्वमाथि कुनै चुनौती कम हुने टिप्पणी गर्नुभएको छ।
4: The potential candidates for any leadership challenge seem to be saying they'll wait to see what happens in this by-election. That leaves a bit of time. There is the question then, if Andy Burnham is selected and goes ahead, can he win it? If he does win it, Andy Burnham will potentially be in a position to say, look, this was a tough fight against reform. I won it. I can do this nationally.
3: गत भदौको जेएनजी विद्रोहका कारण झन्डै 1.5 करोडको लेखा परीक्षण समेत हुन नसकेको तथ्य आएको छ।
5: महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जेएनजी विद्रोहको ध्वंसका कारण सरकारी र सार्वजनिक संस्थाका कागजात आगजनी हुँदा 1,47,89,70,00,000 बराबरको लेखा परीक्षण हुन नसकेको हो। प्रतिवेदन अनुसार विद्रोहका कारण 179 सरकारी निकायले आवश्यक श्रेष्ठता र कागज पेश गर्न नसक्दा ती निकायको आर्थिक कारोबार परीक्षण गर्न नसके खर्चको हिसाब किताबको लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको वास्तविक अवस्था आउन नसक्ने र यस्ता घटनाले सरकारी पारदर्शिता र उत्तरदायित्वमै गम्भीर असर पार्ने महालेखाले चेतावनी दिएको छ। पछिल्लो समय वर्षेनी खर्च हुने तर खर्चको हिसाब देखाउन नसक्ने बेरोजुको दर समेत बढ्दै गएको प्रतिवेदनले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 15,43,00,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000, सम्बन्धमा सरकारी कार्यालय संगठित संस्था सहित प्रदेशका निकाय र स्थानीय तहको बेरोजु 12 खर्ब 84 अर्ब थियो।

0: आर्थिक वर्ष 2079-80 11,83,26 करोड रुपियाँ थियो। हालसम्म फरछोट गर्न बाँकी 7,55,17 करोड नागेको महालेखाले जनाएको छ। चीनबाट भोजेखुसी बोक्सिन हुँदै हरनेको राजमार्ग 10 किलो निक्लिने
1: सारङ्गीको मधुर धुनसँगै गाउँ गाउँ डुलेर नेपाली लोक संस्कृतिले मनोरञ्जन दिँदै आएको गन्धर्व समुदायको पुर्ख्यौली पेसा संकटमा पर्दै गएको छ। विराटनगरबाट ध्रुव भट्टराई।
2: हरियाली डाँडा, चिसो हावा र मनोरम दृश्य पूर्वकै पर्यटक स्थल भेटारको पहिचान हो, जहाँ दैनिक सयौं पर्यटकहरूको भिड लाग्छ। तर त्यही भिडबीच कहिल्यै छुट्न नहुने एउटा आवाज छ, सारङ्गीको मधुर धुन।

0: भेटारको मुख्य पर्यटकीय चोकमा जहाँ गन्धर्व समुदायका कलाकारहरू दिनभरि सारङ्गी बजाउँदै गीत सुनाउँछन्, उनीहरूको संगीतले पर्यटकलाई केही बेर रोक्न बाध्य बनाउँछ। भोजपुरको अरुण गाउँपालिका छ जरायटारका मौसम गन्धर्व भेटारमा सारङ्गी रेटेर गीत सुनाउनुहुन्छ। उहाँलाई साथ दिनुहुन्छ र लय थप्नुहुन्छ अर्का गन्धर्व विनोद गन्धर्व। मौसमको गाउँ जरायटारमा अहिले 16 घर परिवार गन्धर्वको बसोबास रहेको छ। पहिले गाउँ गाउँ डुलेर गीत सुनाउँदै हिँड्ने परम्परा बिस्तारै हराउँदै गएको छ। सानैदेखि यही पेसा अँगालेको बताउने मौसम गन्धर्व अहिले पेसा संकटमा परेको बताउनुहुन्छ। पहिला गाउँ गाउँ पुगेर गीत सुनाउँदा राम्रो आमदानी हुने गरे पनि अहिले सारङ्गी सिक्ने र पेसा अँगाल्ने नयाँ पुस्ता नै नभएको उहाँको गुनासो छ। सांस्कृतिक कार्यक्रम होमस्टे फेस्टिभलमा गन्धर्व संगीतलाई प्राथमिकता दिन सके पुर्ख्यौली पेसा जोगाउन मद्द पुग्ने मौसमको भनाइ छ।
1: मौसम पूर्वानुमान महाशाखाले आज 6 प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना देखिएको जनाएको छ। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले आज कोशी र मधेसका केही भेग सहित बागमती गण्डकी र कर्णालीको केही हिमाली र पहाडी भेग तथा सुदूरपश्चिमको हिमाली र पहाडी भूभागको एकाध ठाउँमा चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना देखिएको महाशाखाको भनाइ छ। मधेस लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा हावाहुरीको पनि सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: यो BFBS गोर्खा रेडियो।

बाबुल गिरी र इब्साल सनियालको आवाजमा यो गीत सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता बहिनी तपाईँले, र यही गीतको साथमा आजको हाम्रो कार्यक्रम आइसकेको छ दोस्रो चरणमा। सुनौलो बिहानी सुन्दै हुनुहुन्छ यतिखेर शनिबारको बिहानको यो प्रस्तुतिमा म शिरीष सनवार तपाईँको सेवामा छु, तपाईँको साथमा छु। अब अगाडि बढ्नुपर्छ कार्यक्रममा। यहाँहरू सबैलाई फेरि पनि मैले स्वागत अभिवादन टक्राइसकेकी छु र यो बेलामा अब चाहिँ नि म तपाईँलाई लिएर जाँदैछु अगाडि बाँकी रहेको हाम्रो यस चरणको सर सामग्रीहरूतर्फ। गीत सङ्गीत छँदैछ, यसको अलावा आजको हाम्रो यो प्रस्तुतिमा गफ गफ विथ लाउरेनिज रहनेछ हाम्रो बहिनी सोनियाको प्रस्तुतिमा, जस अन्तर्गत तिल कुमारी लिम्बुज्यूसँग उहाँले कुराकानी गर्नुभएको छ र यही कुराकानीलाई तपाईँको सेवामा राख्ने मेरो तयारी रहेको छ आज। अब भने लगत्तै तपाईँलाई त्यसतर्फ लिएर गइहाल्छु, तर त्योभन्दा पनि अगाडि म एउटा गीत सुनाउँछु जुन गीतको लागि विशेष अनुरोध आएको छ। र यो गीतको कुरा गर्नु पर्दाखेरि हाम्रो दाजु देवान गुरुङले सम्पर्क गर्नुभएको छ। लास्ट विकेन्ड उहाँको 36th एनिभर्सरी रहेछ, लास्ट सन्डे इनफ्याक्ट, तर त्यति बेला चाहिँ रिक्वेस्टेड नम्बर बजाउनको लागि अलिकति समय नपुगेको कारणले गर्दाखेरि उहाँको उक्त गीत उहाँले सुनाउन र सुन्न पाउनु भएनछ। यस अर्थमा आज अलिकति एक हप्ता ढिलै भए पनि यो गीत सुनाइदिनुहुन्छ कि भनेर भन्नुभएको छ। अफकोर्स दाजु, किन नसुनाउनु, होइन, तपाईँहरूको अनुरोध पुरा गर्नु हाम्रो एकदमै ठुलो कर्तव्य हो जस्तो लाग्छ मलाई। तपाईँहरूले इच्छा गर्नुभएको गीत सङ्गीत सुन्न तपाईँहरूले पाउनुहुन्छ भने त्योभन्दा ठुलो खुसी हाम्रो लागि के हुनसक्छ। त्यसमाथि पनि यो विशेष अवसरमा त सुनाउनै पर्यो है, र तपाईँको 36th एनिभर्सरीको लागि तपाईँ एवं दिदीलाई पनि धेरै धेरै शुभकामना भन्नु पऱ्यो। बिलेटेड नै भए पनि मैले एनिभर्सरीको शुभकामना पठाउन चाहेँ तपाईँलाई सम्पूर्ण बिएबिस परिवारको तर्फबाट है। अनि तपाईँले रोज्नुभएको यो गीत म अब सुनाइहाल्छु, आशा भोसले र बप्पी लहरीले गाउनुभएको गीत प्यार कभी कम नहीं करना कोई सितम कर लेना, एकदमै सुन्दर गीत छ र यो भनौँ न एकदमै एकदमै यो प्रेम माया प्रेमको अभिव्यक्ति यो गीतले जुन तरिकाले गरेको छ साँच्चै नै यो गीत चाहिँ एकदमै सटिक यो तपाईँको एनिभर्सरीको लागि फिट हुने गीत नै रोज्नु भएको रहेछ। ल दाई र दिदी, तपाईँहरू दुवैजनाको लागि एकअर्काप्रतिको माया प्रेम कहिले पनि कम नहोस् है, तपाईँहरूको हाम्रो पनि यही शुभकामना सहित सुनाइहाल्छु है त। अनि म्युजिकल ब्रेक पश्चात हाम्रो गफ गफ विथ लाउरेनिज लगत्तै सुन्न सक्नुहुनेछ यहाँहरू सबैले।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: BFB's Gurkha Radio Suneo and Sasrada, Karikram Govka with Lahuri Nisma, the way Sampura Lateri, the Swagat Gurnachahansu Azako, Same Ma. Business career bo Lahuri Neru, go you Pratha, Ani Same Itti, Dere Purano, Same the Hiai go sign up. It has a good agor so many Gurkha Leru, which it do say Borsabanda Agari de Hirai go sub. Ra Azako Din Sama, you Lahuri, Ani Lahuri Niko Chalan Prataru, you Same Sama I go sub. Ra आमी समयहरुको कुरा गर्दाखेरि हाम्रो बाजे बराजुहरुको पालाहरुमा उहाँले गर्नुभएको योगदान अनि बलिदानको यति धेरै कुराहरु गर्दछौ त्यसैको साथमा एउटा भनाई पनि हुन्छ नि हरेक सफल पुरुषको पछाडी चाहिँ एउटा नारीको हात हुन्छ भनेर र यस्तै क्रममा लाहुरिनीहरुको आफ्नै श्रीमानप्रतिको त्यो त्याग त्यो बलिदान त्यो सम्मान अनि जुन एउटा सहायता उहाँहरुको तर्फबाट उहाँहरुले निरन्तर पुर्याउनु भइरहेको हुन्छ यो कुरा चाहिँ कति पटक हामी गरिरहेका हुँदैनौ समयको कुरा गर्दाखेरि यति धेरै समय आइसकेको छ दुई सय वर्ष पनि कटिसकेको छ टू सेन्चुरिज कटिसकेको छ यो प्रथाहरूलाई हामी हेर्दाखेरि र पहिला बाजे बोजूहरूको कुरा गर्दाखेरि हामीलाई त एकदमै इतिहासको त्यो कथाहरू जस्तै मात्र लाग्छ होइन आज कति पटक उहाँहरू बोजूहरूको बाजेहरूको मुखबाट हामीले प्रत्यक्ष सुन्दाखेरि चाहिँ एकदमै हामीलाई अचम्म पनि लाग्ने गर्दछ र एकदमै प्रोत्साहनयुक्त पनि हामीलाई लाग्ने गर्दछ र यसै क्रममा आज मलाई धेरै धेरै खुसी लागेको छ धेरै पश्चात कार्यक्रम गफकापित लाहुरी न्युजमा तपाईँको समक्ष चाहिँ मैले यस बजारहरू लिएर उपस्थित भएको छु पहिलेको लाहुरिनीहरू हुनुहुन्छ जुन समयमा त टेक्नोलोजी पनि थिएन डिजिटल टाइमहरू पनि थिएन एउटा चिठीको भरमा चाहिँ वर्षौँ वर्ष कुर्नुपर्ने अवस्थाहरू हुन्थ्यो एउटा पिछोडमा यति धेरै वर्षहरू बस्नुपर्ने अवस्थाहरू हुन्थ्यो र त्यो सुन्दाखेरि चाहिँ अहिलेको यो हामी डिजिटल एरामा त होइन फोनबाट एकैछिनमा हामी कुराहरू गर्न सक्दछौँ तर उहाँहरू कसरी त्यो समय चाहिँ एउटा लाहुरिनीको जीवन चाहिँ उहाँहरूले बिताउनु भयो भन्दाखेरि अचम्म पनि लाग्छ होइन त्यसै कारणले आउनुहोस् अब भने हामी यहाँ एकजना बोजूसँग कुरा गर्नेछौँ उहाँको लाहुरिनी जीवनको यात्राको विषयमा तिल कुमारी लिम्बू बज्यू तपाईँलाई बिएफबिएस गोर्खा रेडियोमा धेरै धेरै स्वागत छ
1: धन्यवाद नातिनीलाई आज हामीलाई फेरि पनि यहाँ बोलाउनु भयो धेरै धेरै धन्यवाद आशीर्वाद छ नातिनी सोनियालाई अनि हामी यसरी बोल्छौँ हाम्रो पहिला पहिलाको हामी त्यस बेलाको समयको कुराहरू सुन्दाखेरि अचम्म पनि लाग्छ अहिलेको लौरेनीहरू र त्यस बेलाको लौरेनीहरूमा आकाश पातालभन्दा धेरै फरक छ धेरै फरक छ आज हाम्रो कुराहरू सुन्दाखेरि तपाईँलाई हाँस उठ्छ
0: अवश्य पनि बज्यू धेरै धेरै धन्यवाद तपाईँसँग हामी जुन तपाईँको त्यो पल्टन बसा हरेक कुराहरूको बारेमा पनि हामी कुराकानी गर्ने नै छौँ बाजेको नाउँ अनि उहाँ चाहिँ कुन पल्टनमा हुनुहुन्थ्यो होला
1: मेरो श्रीमान चाहिँ गोर्खा सिग्नेलको हो अनि उहाँको नम्बर चाहिँ 2114-81 पदमबहादुर लिम्बू अनि युनिट चाहिँ सेरेम्बनमा थियो मलाई आएको सेरेम्बनमा अनि पछि हामी चाहिँ त्यहाँ म फ्यामिली भएर गएपछि चाहिँ एक महिना पछाडि सिङ्गापुरको 248 स्क्वाडनमा हामीलाई ट्रान्सफर गरिदियो त्यतिखेर 248 स्क्वाडन चाहिँ सिङ्गापुरमा थियो 249 चाहिँ हङकङमा थियो तर हामी सिङ्गापुरमा पर्यौँ अनि परमेश्वरलाई धन्यवाद होस् म चाहिँ एउटा परमेश्वरको छोरी हुँ योसँग मैले बिएफबिएसमा बोलेको दुईचोटि दोस्रोचोटि भयो होला अनि यो समयको कुराहरू गर्दाखेरि साँच्चै अघि टेक्नोलोजीको कुरा हुँदै थियो साँच्चै त्यो पहिला के पनि थिएन न पासपोर्ट न नागरिकता क्याम्पमा तल घोपा क्याम्पमा झरेपछि श्रीमान र श्रीमतीको बुढाबुढीको दुईवटाको फोटो खिच्यो बुढाको नाम नम्बर लेखिदियो त्यही फोटोले चाहिँ जानु आउनु सबै हुन्थ्यो अनि त्यसरी गऱ्यौँ अनि अब पल्टनको कुरा गर्दाखेरि अब फ्यामिली भएर बस्ने कुरा गर्दाखेरि चाहिँ म चाहिँ फ्यामिली भएर गएको चाहिँ 2022 सालमा हो त्यतिखेर बुर्नैमा लडाइँ चलिरहेको थियो म गएपछि एक महिना मात्रै श्रीमानसँग बस्न पाएँ त्यो जब ट्रान्सफर भएर हामी 248 आएपछि 248 स्क्वाडनमा आएपछि अनि सबैजना छोरा मान्छे चाहिँ बुर्नैमा गएको हामीले एउटा पुलिसले मात्रै त्यहाँ हेरेर के गरेर भएको थियो तर त्यो समयहरू अहिले विचार्दाखेरि यति राम्रो समय यति राम्रो हामीलाई गरेको हरेक फ्यामिलीहरूलाई चाहिँ व्यवस्था गरेको यति हेरचाह गरेको बिमारी पो छ कि नानी पो बिमारी छ कि गर्भवती पो भएको छ कि अथवा के पो भएको छ भने डेली हामीलाई त्यसै हेर्थ्यो सोध्थ्यो अनि त्यो रिपोर्टिङ अनि त्यतिखेर केही फोनहरू थिएन अनि उताबाट आवामा आउँथ्यो समाचार अनि यताबाट आवामा पठाउनु पर्ने केही भयो भने केही समाचार पठाउनु आवामा पठाउनु पर्ने त्यसरी चाहिँ हुन्थ्यो अहिले त्यो चाहिँ त्यो समयहरू सम्झिँदाखेरि मलाई एक किसिमको अहिले धेरै वर्ष भयो होइन सम्झिँदाखेरि चाहिँ साँच्चै कता कता यो त एउटा इतिहास जस्तो क्या कथा जस्तो र लाग्छ मलाई अहिलेको समय सम्झिँदा धेरै नै ऊ भइसकेको रहेछ अहिले हामी कस्तो भएर अहिलेको लौरेनीहरू हामी यतिको वृद्ध भएर फेरि पनि युके आउने पाएर बसेका छौँ यसरी बोल्न पाएछौँ बेसबाट हाम्रो कुराहरू तपाईँहरूले सुनिराख्नु भएको छ त्यस बेलाको समयहरू त्यस बेलाको श्रीमान बिना बसेर एउटै एक्लै फ्यामिली भएर बस्नुपर्ने त्यस्तो कुराहरू हामीले बिहोरेर आएका छौँ
0: विशेष फ्यामिलीवाला चाहिँ कति सालमा हुनुभयो त
1: फ्यामिली भएको चाहिँ 2022 सालमा नेपाली
0: 2022 सालमा हजुर भनेपछि त तपाईँहरूको यो कुरा गर्दा त झन्डै 61 वर्ष अगाडिको कुरा रहेछ होइन बजू
1: होला होला
0: भन्दाखेरि त अब 6 दशक पनि कटिसकेको छ समय पनि कति छिटो गएको जस्तो लाग्छ होला है बजू सम्झिँदाखेरि त
1: सम्झिँदा त हो नि समय कति छिटो बितेर गयो हिजस्ति जस्तो लाग्छ नि त
0: र यसै क्रममा हामी कुरा नै गर्दाखेरि इतिहासकै कुराहरू गर्छौँ समय यति छिटो गइरहेको हुन्छ समय अनुसार नै जाँदाखेरि जुन त्यो तपाईँहरूको आफ्नो भोगाहरू पल्टनको बसाहरू रहेको थियो र त्यसरी नै निरन्तरता अहिलेको समयसम्म पनि यसरी ब्रिगेड अफ गोर्खास पनि चलिरहेको छ नयाँ भर्तीहरू हुने क्रम र नयाँ फ्यामिलीहरू हुने क्रमहरू पनि हुन्छ र बेसी गरी बजूसँग पनि अब मैले सोध्न चाहे अहिले बाजे त यो संसारमा हुनुहुन्न होइन
1: हजुर 2023 सालमा 2023 फेब्रुअरीमा उहाँ बित्नु भएको छ
0: फ्यामिलीवाला भएर कति वर्ष बस्नुभयो त बाजेसँग चाहिँ
1: 3 वर्ष
0: 3 वर्ष मात्र बस्नु पाउनुभयो
1: 3 वर्षमा त्यतिखेर 3 वर्ष मात्रै पाउँथ्यो
0: ए हजुर
1: अफसरहरूले होइन स्टाफ सर्जनदेखि चाहिँ पाउँथ्यो होइन अरू अधिनिक्सहरूले त 3 वर्ष मात्रै हो
0: यसैमा चाहिँ तपाईँ कुन ठाउँमा चाहिँ बस्नुभयो त फ्यामिलीवाला
1: म फ्यामिली भएर आउँदाखेरि चाहिँ सेरेम्बनमा 1 महिना बसे युनिट चाहिँ सेरेम्बन थियो मलाई सेरेम्बनमा
0: हजुर
1: अनि त्यस पछाडि स्क्वाड्रनमा ट्रान्सफर गरिदियो सिङ्गापुरमा 248 स्क्वाड्रनमा सिङ्गापुरको नेसुन क्याम्पमा आएर बसेको
0: त्यो 3 वर्षको अन्तरालमा पनि तपाईँ मलेसिया अनि त्यस पछाडि सिङ्गापुर दुइटै बस्न पाउनुभयो
1: हजुर
0: छोटो बसाइ पनि रहेको थियो कस्तो अनुभव भयो त बजे यसो सम्झिँदाखेरि
1: सम्झिँदाखेरि एक किसिमले फ्यामिली भएर बस्नु धेरै साथीहरूसँग भेट हुनु पूर्व पश्चिम उत्तर दक्षिणकोसँग भेट हुन्छ विभिन्न थेगोहरू हुन्छ होइन हाम्रो नेपालीको बोल्ने गर पश्चिमको थेगो भिन्ने पूर्वको थेगो भिन्ने कुन जिल्लाको थेगो भिन्ने हुन्छ त्यसरी भेट भएर बस्यौँ तर हाम्रो श्रीमानहरू चाहिँ त्यतिखेर बुर्नेमा लडाइँ थियो लडाइँमा जानुभएको थियो होइन अनि 3 महिनामा 7 दिनको छुट्टी आउनुहुन्थ्यो आरएनआर भनेर अनि 3 महिनामा 7 दिनको छुट्टी आउनुहुन्थ्यो हामी एक्लै बस्थ्यौँ एकजना आरपी चाहिँ निरन्तर डेली हामीलाई सोध्न आउनुहुन्थ्यो कस्तो छ के छ खबर पठाउनु पर्ने छ कि सन्चै छ कि भनेर अनि यसरी चाहिँ हामीलाई राखेको थियो र पनि ठिकै भयो
0: त्यो समयकै कुरा गर्दाखेरि हामी बोर्नियोहरू मलायाको सुनिमा त रहेको हुन्छौँ होइन बजु अहिले यहाँ कति पल्टनहरूको पार्टीहरू फङ्सन महत्त्वपूर्ण इभेन्ट्सहरू हुँदाखेरि चाहिँ पहिला यसरी लडाइहरू गर्नुभएको थियो हाम्रो वीर बाजे पुर्खाहरूले भनेर चाहिँ हामी सुनिमा त रहेको हुन्छौँ र प्रत्यक्ष रूपमा चाहिँ अब बाजेले पनि त्यसरी लडाइहरू चाहिँ गरिरहनु भएको थियो जसको कथाहरू आज पनि गुणगानहरू गाइन्छ बजु र अहिलेको लागि भने आउनुहोस् हामी छोटो ब्रेक लिनेछौँ र त्यस पछाडि बजूसँग अझै यो बारेहरूमा हामी अवश्य पनि कुरा गर्नेछौँ

0: एस गोरखा रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

0: बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम गफगाफ विथ लाहुरिनीमा अहिले म कुराकानी गरिरहेको छु लाहुरिनी तिलकुमारी लिम्बू बजेको साथमा. विशेष गरी उहाँ चाहिँ 61 वर्ष अगाडि चाहिँ फ्यामिली वाला हुनुभएको थियो बाजेसँग, र उहाँको समयमा त्यो लाहुरिनीको यात्रा, त्यो भोगाई, त्यो परिस्थिति अवस्थाहरू कस्तो थियो भन्ने विषयमा उहाँबाट हामी जानिरहेका छौँ. र विशेष गरी बजू हामीले अघि भर्खरै कुरा गरिरहेका थियौँ, त्यो समयमा 3 वर्ष मात्र फ्यामिली वाला बस्नु भएन तपाईँ, र त्यो अवधिमा पनि बाजे लडाइहरू जानुहुन्थ्यो. त्यो समयमा आफ्नो नम्बर नि साथीहरूसँग एक्लै बस्ने, र त्यो समयमा जब उहाँ लडाइहरू गइरहनु भएको छ भन्ने सोच्दाखेरि चाहिँ तपाईँलाई आफ्नो भावनामा कस्तो लाग्थ्यो? त्यो डर, आफूलाई एक्लोपनहरू त्यस्तो महसुस हुन्थ्यो कि हुँदैन थियो त्यो बेला?
1: एकदमै हुन्थ्यो, किनभने एक्लोपनको महसुसको त अब वर्णन गर्नै सकिँदैन होइन. एकजना म त त्यति 16 वर्षमै मात्रै थिएँ, एकजना स्त्रीले होइन छोरी मान्छेले श्रीमान आफ्नो परिवारबाट अलग भएर बस्नु चाहिँ त्यसलाई चाहिँ हामी सोचेर ल्याउँदाखेरि होइन त्यसको त्योभन्दा ठुलो ऊ चाहिँ हामी सोच्नै सक्दैनौँ. अनि अर्को कुरा डरको कुरा हुँदाखेरि डर सरी नै हो, अब लडाइँमा गएको श्रीमान त्यहाँनिर आज हो कि भोलि हो संसारमा आउँछ, त्यहाँ पनि एम्बुसमा पर्यो अरे, उता पनि एम्बुसमा पर्यो अरे भनेर धेरै एम्बुसहरू सुन्नु पाउँथ्यो, तर हामी यसरी डरमा बसेको थियौँ हामी फ्यामिलीहरू. तैपनि एक किसिमले हामी साथी साथी भेला भएर दिनभरि सिलाइ बुनाइ गर्दै बाहिर बसै गफ गर्दै बस्दाखेरि समय बितेको हामीले थाहा पायौँ. अनि 3 महिनामा 7 दिनको छुट्टी आउँदाखेरि हामी खुसी हुन्थ्यौँ, फेरि फर्केर जाँदाखेरि चाहिँ निकै कष्ट नै हुन्थ्यो. आज यी सबै बिहोरेर बसेको थियौँ अनि त्यतिखेरको. अनि जब इन्डोनेसियाको लडाइँ सकियो त्यस पछाडि मलेसिया भयो, मलेसिया भएपछि हामी पेन्सन निक्लेको 2025 सालमा.
0: र बाजेले चाहिँ सर्भिस कति वर्ष गर्नुभयो होला?
1: बाजेको चाहिँ बोई भर्ती हो, बोई भर्तीसँग गरेर जम्मा 15 वर्षै पुग्यो.
0: त्यो समयहरूमा चाहिँ इभन हाम्रो ड्याडीहरूको समयमा पनि मैले सुन्थेँ सर्भिसको अन्तरालहरू चाहिँ 15 वर्ष त्यस्तै हुन्थ्यो होइन बजू?
1: 15 वर्ष
0: अनलेस अफिसर हुनुभयो भने. अहिले यसै गरी अहिलेको समयहरूमा पनि अब भ्याङ भन्नेहरू पनि हुन्छ, तर कति पटकहरू लम्बिँदा चाहिँ 22 देखि 24 वर्षसम्म हुने गर्दछ, र सुसाखेरि पनि त्यो 15 वर्ष चाहिँ अलिक छोटो नै लाग्छ होइन समय बजू?
1: त्यतिखेरको समयमा त्यही मात्रै थियो, अब आर्मीको रुल हो होइन, त्यो रुल आर्मीको रुल मान्नै पर्ने.
0: र अब यसै गरी बजू त्यस पछाडि फ्यामिलीवाला हुनुभएपछि युके त्यो बेला त पक्कै पनि बस्न पाइँदैन थियो, नेपाल फर्किनु पर्थ्यो होइन. यसै गरी तपाईँको नेपालमा चाहिँ कुन ठाउँमा थियो होला तपाईँहरूको बसाइ युके आउन कि?
1: युके आउन अगाडि, युके आउन अगाडि चाहिँ पहाडबाट 34 सालमा झरेको धरानमा, अनि धरानबाट आएको युके. अनि यो चाहिँ कुन प्रकारले यसरी साँच्चै नै हामी नेपालीहरू गोर्खालीहरू यसरी युके आएर बस्नु पाउँछ होला भनेर त कल्पना गरेको थिएन, तर यो पनि पिता पुर्खाले बगाएको रगतको एउटा त्यसको आशिष हो. किनभने जुन ब्रिटिस आर्मीमा पसेपछि गोर्खालीहरूले रगत बगाएको थियो, त्यहाँनिर त्यसरी दुश्मनबाट बचाएको थियो यो ब्रिटिसलाई, अनि त्यसको नतिजा चाहिँ हामीले हाम्रो श्रीमानहरूले चाहिँ पाउने, सबै गोर्खालीहरूले चाहिँ पाउने भयो, पेन्सनहरूले पाउँदाखेरि चाहिँ हामी त्यो अवस्थामा आएका हौँ यहाँ युकेमा. युकेमा आएपछि युकेको अवस्थालाई हेरेपछि कस्तो, यो युके एक किसिमको यहाँको वेदरहरू हेर्दाखेरि अरू देशभन्दा पनि एउटा शान्ति के अरे महसुस हुने एउटा देश जस्तो लाग्यो मलाई.
0: तपाईँले कहिले कल्पना गर्नुभएको थियो बजू कि तपाईँ एक दिन चाहिँ यसरी युके आउँछु भनेर?
1: कल्पना नै गरेको थिएन यो त.
0: हजुर,
1: यो सुनेको मात्रै, युकेमा यहाँ छ अरे, यहाँ ऊ छ अरे, त्यस्तो छ अरे भनेर सुनेको मात्रै हो. पहिला धेरै अगाडि पनि ल्याएको थियो अरे एकचोटि फ्यामिलीहरू, अनि पछि बाटो दिएन त्यो, अनि त्यो सुनेको मात्रै हो, नत्र भने यसो देख्न पाउँछ भनेर चाहिँ सपना पनि सोचेको थिएन, कल्पनै गरेको थिएन.
0: अवश्य पनि. र अब हुन त एउटा ब्रिटिस लाहुरे नै भनेर होइन, ब्रिटिस लाहुरिनी नामहरू नै हुन्थ्यो, तर तपाईँहरूको जुन त्यो पालामा चाहिँ प्रायः जसो फेरि पनि अब मलाया सिङ्गापुरहरूतिर फ्यामिलीवाला बस्ने निकै नै अवस्थाहरू पनि हुन्थ्यो, र अहिलेको समयमा चाहिँ प्रायः जसो आरजेहरूको चाहिँ ब्रुनाई र युकेको नै दौरानहरू भइरहेको हुँदछ. तपाईँले ब्रुनाई चाहिँ जानु पाउनु भएन होइन?
1: म ब्रुनाई गइनँ.
0: र त्यो समयमा ब्रुनाई जाने चलन थियो कि थिएन होला तपाईँको पालामा पनि?
1: पेन्सनरहरूलाई लान्थ्यो, बुढ्नेमा पेन्सनरहरूलाई लान्थ्यो. जब पेन्सन आएपछि त्यो उसले चाहिँ एउटा भनौँ न संस्था, ग्रुपै संस्था बनाएको थियो, त्यो संस्थाबाट चाहिँ छानेर लान्थ्यो. त्यतिखेर सबैलाई लान्थ्यो, त्यो छानेर लान्थ्यो.
0: अब बाजेको सर्भिस 15 वर्ष पछाडि चाहिँ उहाँले आफ्नो जीवन चाहिँ कसरी यापन गर्नुभयो त?
1: गाउँघरमै पुरा, अब हामी त गाउँमै बसेर खेतीपाती गरेर होइन गाउँले जीवन बिताएर बसेको थियौँ. सिधै गाउँ गएको, पछि 34 सालमा मात्रै धरान झरेको.
0: कुन गाउँको हुनुहुन्छ होला तपाईँहरू चाहिँ हजुर?
1: माइती चाहिँ मेरो ताप्लेजुङ हो, घर चाहिँ तेह्रथुम सम्दुमा हो।
0: हजुर, र यही नै मलाई लाग्छ मेरो पहिला बाजेहरूको पनि त्यही, पहिला पल्टन गयो र पल्टन पछाडि फेरि आफ्नो जन्मथलो गाउँमा गएर चाहिँ उहाँहरू चाहिँ बस्नुहुन्थ्यो र कतिहरू काठमाडौँहरू झर्नुहुन्थ्यो होइन, कतिहरू धरानहरू झर्नुहुन्थ्यो, त्यसरी नै अवस्थाहरू रहेका थिए। र त्यस पछाडि अब जब धरान झर्नु भयो बाजु, तपाईँको युके आउन अगाडिको हामीले अलिकति सुनेका पनि थियो, तपाईँले निकै यो राजनीतिहरूमा पनि लगावहरू थियो भन्ने कुरा रहेन बाजु?
1: हजुर हजुर,
0: र अवश्य पनि निकै नै तपाईँ चाहिँ एकदमै धेरै कुराहरूमा चाहिँ अग्रसरहरू पनि हुन्थ्यो, तपाईँको त्यो राजनीतिको यात्राको बारेमा पनि अलिकति बताइदिनुहोस् न।
1: त्यो राजनीतिको यात्रा भन्दाखेरि सुरुमा म चाहिँ नेपाली कङ्ग्रेसमा विश्वास राख्ने हुँ, अनि नेपाली कङ्ग्रेसमा गएपछि मेरो चाहिँ फेरि अर्कै किसिमको मेरो आफ्नै ऊ थियो कि त्यहाँ अब राजनीति भनेको त कस्तो ताना तान खुट्टा तान्ने या पछार्ने उहाँ पछार्ने थियो, अनि त्यो देखेर मलाई वाक्क लागेर म चाहिँ एउटा ग्रुपमा म लागेँ। त्यहाँ चाहिँ कविता गोष्ठीहरू गर्थ्यो, त्यहाँ आफ्नो लेखहरू लेखेर सुनाउन पाउँथ्यो, कविताहरू सुनाउन पाउँथ्यो। त्यतापट्टि लाग्दा लाग्दै पार्टीले नै मलाई फेरि पनि त्यहाँनिर फ्यामिली प्लानिङ यो परिवार नियोजन सङ्घ जिल्ला शाखामा चुनाउ हुँदै थियो, त्यो चुनाउमा मलाई दियो। अनि दियो त्यो चुनाउमा उठ्दाखेरि चाहिँ मैले विजय भएर आएर त्यो मैले प्रेसिडेन्ट चाहिँ 8 वर्षसम्म चलाएँ, सुनसरी जिल्लाको फ्यामिली प्लानिङको प्रेसिडेन्ट मैले 8 वर्षसम्म चलाएँ। त्यतिखेर प्रोजेक्टहरू थियो, जापानिज प्रोजेक्ट थियो, कोरियन प्रोजेक्ट थियो, नर्सहरू आउँथ्यो, अनि त्यस्तो हुँदाखेरि मलाई चाहिँ साँच्चै नै धेरै मलाई ज्ञान चाहिँ मैले पाएको चाहिँ अझ यही फ्यामिली प्लानिङबाट हो। त्यो जब म प्रेसिडेन्ट भएर बसेँ त्यहाँबाट, त्यतिखेर नेपालमा हेड चाहिँ काठमाडौँ ललितपुरमा थियो, अनि नेपालमा 56 शाखाहरू थियो, 56 कि कतिवटा छाए शाखाहरू थियो, शाखाहरूमध्येमा सुनसरी जिल्लामा चाहिँ अनि महिला प्रेसिडेन्ट म भएको, पहिलो प्रेसिडेन्ट म भएको। न दिन्न थियो शाखामा यसरी छोरी मान्छेले आउनै दिन्न थियो के, तर म चाहिँ त्यहाँ अचम्म गरी नै यसरी जितेर आएँ। जितेर आएपछि त्यहाँ मैले धेरै सेवा गर्न पाएँ, त्यसबाट मैले फ्यामिली प्लानिङको काम गर्दा गर्दै मैले धेरै छोरी मान्छेहरूको विषयमा मैले काम गर्न सुरु गरेँ, अनि अलिकति भिक्टिमहरू जस्तो गरिबको छोरीहरूलाई धेरै बलात्कार हुन्थ्यो होइन, रेप हुन्थ्यो, त्यस्तोहरूलाई तयारी बनाइदिने, उनीहरूलाई व्यवस्थित गरिदिने एउटा ग्रुप थियौँ हामी साथीहरू, त्यसरी गर्न थाल्यौँ। त्यो राम्रो हुँदै गयो, कतिजनालाई त हामीले बालग्राममा पनि पुर्याइदियौँ, कतिजनालाई त पढाइदिने दाताहरू पनि खोजेर उनीहरूलाई पाल्ने बढाउने जस्तो टुरा टुरीहरू यस्तोहरूलाई त्यो प्रकारले काम गर्दै बस्दा बस्दा पछि फेरि पनि आउने मौका पाएर म फेरि युकेमा आएँ।
0: र अवश्य पनि बजूसँग हामी कुराकानीहरू गर्दाखेरि अब यो छोटो समयमा त साँच्चै नै बजूको कुराकानी हामी गर्यो भने त धेरै नै छ, तर पनि यो छोटो समयमा पनि तपाईँको केही पहिला पल्टनको कुराहरू तपाईँले जानकारीहरू गराइदिनु भयो, धेरै धेरै धन्यवाद अनि आभारी छु बजू यो समयको लागि। र यसै गरी तपाईँ अन्तमा जो जति अहिले तपाईँलाई सुनिरहनु भएको छ उहाँहरूको लागि पनि केही सन्देशहरू दिन चाहनुहुन्छ होला?
1: विशेष गरेर यहाँ फोस्टन नेप्लिज कम्युनिटी छ, हामी ट्युजडे अनि थर्सडे हामी भेला हुन्छौँ, सधैँ नै भेला छ। त्यहाँ सबै किसिमको प्रोजेक्टहरू छ, त्यहाँको सिकाउने चिजहरू छ, मैले आर्ट्समा झन्डै 6-8 हप्तासम्म पनि गरेँ, अनि त्यहाँ एकदम राम्रो छ। अनि हामीलाई साँच्चै अहिले धेरै हामी बुढाबुढीलाई सुविधा छैन भन्छौँ, तर हामीलाई धेरै सुविधा छ। जसरी हामी बुढाबुढीलाई चाहिने कुराहरू पेन्सन क्रेडिट पाइराखेका छौँ, कम्युनिटीबाट बेला बेलामा कम्युनिटीलाई दिइराखेको हुन्छ, कम्युनिटीबाट पाएको फुड भाउचरहरू हामी लिन्छौँ, अहिले हामी एकदम राम्रो छौँ। हामी ब्रिटिस सरकारले चाहिँ हाम्रो बुढाबुढीको लागि चाहिँ धेरै राम्रो गरेको छ होइन, अब अरू गोर्खालीहरूले पाउने चिजहरू चाहिँ के छ त्यो पाउने लडाइँ आफ्नो उसमा मुद्दा लड्नेहरूको त्यो भिन्नै हो, भिन्नै आफै लडिबस्नुहुन्छ, तर त्यो उहाँहरूले लड्नु भएको कुराले हामीले पाइराखेका छौँ। त्यो चाहिँ एउटा अनसिन भनौँ न, हामी कतिजनाले थाहा पनि छैन को चाहिँ मुद्दा लड्दैछ, कताबाट पाउँदैछौँ भन्ने थाहा पनि छैन। यस्तो प्रकारको हामी कुना कप्चामा बसेर भेला भएकोहरूले यसरी पाइराखेको भएको छ, अनसिन भए तापनि जसले जताबाट आए तापनि यो सबै यो सरकारले यहाँको गभर्मेन्टले दिइराखेको छ। हामी यति भएपछि हामीले नराम्रो हो भन्न मिल्दैन, जुन चिजले चाहिँ एकदम हामीलाई सुख दिइरहेको छ, खानु दिइरहेको छ, बिहान बेलुकीको खाँचो छैन, खानुको खाँचो छैन, लाउनु को खाँचो छैन बस्न कोठाको लागि अनि हाउसिङ बेनिफिट पनि दिइरहेछ अनि धेरै बेनिफिटहरू छ हामी बुढाबुढीको लागि यसको लागि चाहिँ साँच्चै नै यो गभर्नमेन्टलाई पनि धन्यवाद दिनै पर्छ अनि हाम्रो फोस्टर नेप्लिज कम्युनिटीलाई पनि धन्यवाद दिनुपर्दछ उनीहरूले पनि धेरै हाम्रो कामहरू गरिदिन्छ हामी नबुझ्नेहरूलाई बुझाइदिनुहुन्छ अनि यसरी यो चाहिँ मलाई एकदम राम्रो लागेको छ आज साँच्चै नै एउटा यो संसारमा चाहिँ हाम्रो नेपालीहरूले वीर गोर्खाली भनेर वीर गोर्खाहरू भनेर चिनिएको हामी त्यस्ताहरूको हामी श्रीमती हुन पाउँदाखेरि गर्वको कुरा हो म त खुसी लाग्छ एकदम खुसी लाग्छ
0: अवश्य पनि बजे धेरै धेरै धन्यवाद अब विशेष गरी हाम्रो बाजे पुर्खाहरूले अहिलेसम्म उहाँले गर्नुभएको बलिदान त्यागको कारणले गर्दाखेरि त हो आज यो अवस्था हामीले देखिरहेका छौँ पाइरहेका छौँ तपाईँलाई पनि तपाईँको यो अमूल्य समय दिनुभएको लागि धेरै धेरै धन्यवाद
1: धन्यवाद नातिनीलाई पनि यसरी आएर फेरि पनि बिएफबिएफमा बोल्न पाएँ सुन्नेहरूले पनि तपाईँ कहाँ कहाँबाट सुनिन्छ होइन तपाईँहरूले पनि हामी जस्तै पहिला बस्नेहरूले पनि याद होला होइन यसरी हामी बसेको थियौँ त हो साँच्चै भन्ने हुन्छ म तपाईँलाई धन्यवाद दिन्छु

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपालमा यो वर्षको मनसुन औसतभन्दा केही दिन अघि नै आउने सम्भावना देखिएको छ। भारतको मौसम विभागले औसत मितिभन्दा छ दिन अघि नै मनसुन केरल आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि औसतभन्दा अघि नै भित्र नै मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केरलामा जुन एकको आसपासमा मनसुन प्रवेश गर्ने गरेको छ, तर यसपालि छ दिन अघि नै मनसुन केरल आइपुग्ने सङ्केत देखिएको भारतको मौसम विभागले जनाएको छ। विभागले चार दिन अघि पछिको अन्तर राख्दै यसपालि मे 22 30 कुनै पनि दिन मनसुन केरल आइपुग्ने आकलन गरेको हो। भारतमा सरदर जुन 1 भित्रने मनसुन नेपालमा सरदर जुन 13 आइपुग्ने गरेको छ। भारतमा मनसुन प्रवेशको 12-13 दिनमा नेपाल आइपुग्ने भएकाले यसपालि केही छिटो मनसुन प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। तर नेपालमा मनसुन भित्रिने मिति अहिले नै अनुमान गर्न नसकिने पनि उहाँको भनाइ छ। गएको वर्ष भने औसत मितिभन्दा 15 अगाडि मे 29 नेपालमा मनसुन प्रवेश गरेको थियो। नेपालमा सरदर 13 भित्रने मनसुन अक्टोबर 2 बाहिरिने गर्छ, तर पोहोर साल औसत मितिभन्दा 8 ढिला बाहिरिएको थियो। यो वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने र मुलुकभर सरदरभन्दा बढी गर्मी हुने मौसम विभागले अनुमान गरेको छ। यो वर्षको वसन्तकालीन हिमाल आरोहणका लागि अनुमति बापत पर्यटन विभागले 1,25,00,000,000 भन्दा बढी कमाएको छ। विभागले यो सिजनमा हिजोसम्ममा 30 हिमाल आरोहणका लागि अनुमति दिँदा 1,25,84,00,000 रोयल्टी सङ्कलन गरेको हो। यो सिजनमा 142 आरोहण दलका 283 महिलासहित 1,181 आरोहीले नेपालका 30 हिमाल चढ्ने अनुमति पाएका छन्। यो वर्ष पनि अरू हिमालभन्दा सगरमाथा चढ्ने धेरै छन्। सगरमाथा आरोहणका लागि 51 टोलीका 105 महिलासहित 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा चढ्ने अनुमति दिँदा विभागले 1,07,87,00,000 रोयल्टी उठाएको छ। त्यस्तै लोत्से हिमालबाट 6,36,00,000, मकालु 1,03,17,00,000, आमा दबलमबाट 1,66,00,000 र कञ्चनजङ्घा चण्डेबाट 1,60,00,000 रोयल्टी उठेको विभागले जनाएको छ। यो सिजनमा 79 मुलुकका आरोही नेपाल आएका छन्। चीनबाट 156, अमेरिकाबाट 150, भारतबाट 97, बेलायतबाट 74 र रसियाबाट 70 हिमाल चढ्न नेपाल आएको पर्यटन विभागले जनाएको छ। नेपालका 4 महिलासहित 43 पनि हिमाल आरोहणको अनुमति लिएका छन्। त्रिभुवन विश्वविद्यालयले शिक्षा अध्यक्षको जिम्मेवारी प्राध्यापक डाक्टर शङ्कर प्रसाद खनाल र रजिस्ट्रारको जिम्मा प्राध्यापक डाक्टर महानन्द चालिसालाई दिएको छ। उपकुलपति प्राध्यापक डाक्टर सुशील भद्राचार्यले

0: कक्षा अध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक डाक्टर खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर चालिसालाई जिम्मा दिनु भएको छ। सरकारले नयाँ अध्यादेश ल्याएपछि विश्वविद्यालयको उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएका थिए। अध्यादेश जारी हुनु अघि नै त्रिविको उपकुलपतिबाट प्राध्यापक डाक्टर दीपक अरियालसँगै शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालले राजीनामा दिनुभएको थियो। नयाँ उपकुलपति नियुक्तिका लागि आवेदन खुलेको छ। काठमाडौँ महानगरले कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका बालबालिकालाई आवाससहितको छात्रवृत्तिका लागि पहल थालेको छ।
1: शिक्षा मन्त्रालयले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निधि तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिम छात्रवृत्ति प्रदान गरे नगरेको विषयमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको हो। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075मा निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयले विद्यार्थी संख्याका आधारमा निशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने व्यवस्था छ। यस्तै शिक्षा नियमावली 2059मा संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तीमा 10% नगरलाई गरीब महिला दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ। नियम अनुसार सम्पूर्ण विद्यालयहरूले तोकिए बमोजिम छात्रवृत्ति प्रदान गरिएको र छनौट विधिबाट छनौट भई छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली IMIS मा तत्काल अध्यावधि गर्न मन्त्रालयले आग्रह गरेको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण सम्पूर्ण अभिभावकले देख्ने गरी सार्वजनिक गर्न तथा विद्यालयले प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधि गरी नगरेको अनुगमन गरी नगर्ने विद्यालयलाई तत्काल अध्यावधि गर्न लगाउन भनिएको छ।
0: गएको साउने र साउदीमा 130 नेपाली श्रमिकको ज्यान गएको तथ्याङ्क आएको छ। यही अवधिमा 544 जना नेपाली साउदीको जेलमा पनि परेका छन्। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर हृदयको सिंहासन प्रताप दास र प्रविशा अधिकारीको आवाजलाई यतिखेर सुन्दै हुनुहुन्थ्यो तपाईँले प्रिय श्रोतावृन्द। यो गीतको साथसाथमा हाम्रो आजको यो अन्तिम चरणको यात्रा कार्यक्रम सुनौलो बिहानीको सुरु भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा मैले एकपटक स्वागत अभिवादन फेरि पनि टक्राउन चाहेँ। समय बिहानको 9:10 गएको छ। यतिखेर कार्यक्रममा अब अन्तिम चरणमा हामी युथ ड्रिम्स सुन्छौँ, जसमा शिवानी घले भान्जीलाई हाम्रो दिदी रूपा राणाले आज आफ्नो गेस्टको रूपमा स्वागत गर्दै हुनुहुन्छ। उहाँसँगको रमाइलो भलाकुसारी अब हामी सुन्छौँ। र त्यसतर्फ लाग्न पर्दा अगाडि चाहिँ केही श्रोताहरूले पठाउनु भएको जानकारी पनि म तपाईँसँग जानकारी भन्दाखेरि पनि उहाँहरूको जुन चाहिँ मेसेजहरू छ त्यो मैले तपाईँहरूलाई सेयर गर्न चाहन्छु। हाम्रो धनु गुरुङ बहिनीले फेरि पनि हामीलाई सुन्दैछु भनेर खबर गर्नुभएको छ। उहाँले लाउरिनीको गफ गफ कति मिठो लाउरिनी बजाएर सोनिया बहिनीको गफ गफ साह्रै नै मिठो लाग्यो भनेर भन्नुभएको छ। धनु बहिनीलाई थ्याङ्क यू सो मच। अनि यसै गरिकन हाम्रो दाजु कृष्ण चामलिङज्यूले पनि आज बिएबिस कार्यक्रममा लाउरिनीको जीवन्त कथा तिलकुमारी लिम्बू आमाले कति राम्रो त्यतिखेरको दुःखद भोगाईहरूलाई सहज तरिकाले मिठो शब्दलयमा आफ्नो समकालीन लाउरिनीहरू र लाउरीहरूको सत्य कुराहरू भन्नुभएको सुन्न पाउँदा रमाइलो लाग्यो। समयको परिवर्तन र नेपालको पनि राजनीतिक परिवर्तनले गर्दा जुन ब्रिटिस आर्मी गोर्खा आर्मीहरूमा आमूल परिवर्तन भयो त्यो कुराको पनि उहाँले कुरा गर्नुभयो। त्यति बेलाको पनि त्यति यो पनि मलाई एकदमै भनौँ सुन्दाखेरि रचनात्मक कार्यक्रम यसरी अझै पनि सुन्न पाऊँ जस्तो लागिरहेको छ। यो कामलाई चाहिँ नि अगाडि बढाउनु होला, निरन्तरता दिनुहोला भनेर भन्नुभएको छ। पक्कै पनि दाजु थ्याङ्क यू सो मच। अनि यसै गरिकन सो ब्युटिफुल कन्फिडेन्ट आमालाई सल्युट छ भनेर हाम्रो दाजु देवान गुरुङले पनि हामीलाई यो मेसेज पठाउनु भएको छ भने हाम्रो यसै गरिकन विमला मुक्तानज्यूले पनि हामीलाई सम्पर्क गर्नुभएको छ फेसबुक पेज मार्फत। उहाँले लेख्नु भएको छ, श्रीजी नमस्कार हजुर, प्रत्यक्ष प्रसारणमा समय नमिले पनि आज सुनौलो बिहानीमा हजुरलाई सुन्न पाउँदा मनमा एउटा फरक अनुभूति भइरहेको छ। केही साता अघि टिपन टापन कार्यक्रममा हजुरले साझा गर्नुभएको केही विचारले मेरो मन निकै छोएको थियो। ती कुराहरू मेरो आफ्नै सोचसँग पनि मिल्दा रहेछन्। त्यसैले हजुरसँग म पनि केही भावना बाँड्न चाहन्थेँ तर अवसर मिलेको थिएन। विशेष गरी हाम्रो देश नेपालमा चाहिँ पशुहरूलाई केवल एउटा साधन वा बाहना बनाएर मानिसहरूले आफ्नो जीविका चलाउने गरेको देख्दा मन धेरै दुख्छ। काम लगाउन परे पनि ती निर्दोष पशुहरूले कमाएको श्रमको कम्तीमा आधा सम्मान त उनीहरूको खानपान र हेरचाहमा दिनु पर्थ्यो नि भन्ने लाग्छ, तर धेरै ठाउँमा त्यो पनि भएको देखिँदैन। केही महिना अघि नेपाल जाँदा पहाडी क्षेत्रमा भारी सामान बोकाउनेदेखि पर्यटकहरू चढाएर हिँडाइने घोडा खच्चड र अन्य पशुहरूको अवस्था देखेर मन निकै भारी भयो। उनीहरू थाकेको कमजोर र कहिलेकाहीँ घाइते अवस्थामा काम गरिरहेको देखिन्थे। मानिसले आफ्नो आवश्यकता पुरा गर्न खोज्नु स्वाभाविक होला, तर त्यो क्रममा ती मौन प्राणीहरूको पीडा पनि बुझ्न सक्नुपर्छ भन्ने लाग्छ। मानवता भनेको केवल मानिसप्रतिको व्यवहार मात्र होइन, बोल्न नसक्ने जीवहरूप्रतिको दया र जिम्मेवारी पनि हो भन्ने मेरो विश्वास छ। हजुरले यस्ता विषयहरू कार्यक्रममा उठाइदिनुहुन्छ भन्ने आशा राखेको छु, किनकि हजुरका शब्दहरूले धेरै मानिसको सोच बदल्न सक्छ। धन्यवाद, अन्यथा नलिनु होला, खालि मेरो मनका भावना बाँड्न खोजेकी हुँ भनेर भन्नुभएको छ लन्डन हित्रबाट विमला मुक्तानजी, हाम्रो एकदमै नियमित श्रोता। र उहाँले भन्नुभएको कुरा 100% सही हो भन्दा फरक पक्कै पनि नपर्ला। जसको आवाज छैन उसको मौन भाषालाई हामीले बुझ्नुपर्छ, स्पेसली पशुहरूको जुन हामीले उपयोग गरिरहेका छौँ त्यसलाई दुरुपयोग नगरौँ भनेर पनि म पनि भन्न चाहन्छु, हाम्रो विमलाजीले भन्नुभएको जस्तै नै। र जहाँ सक्दो हामीले चाहिँ नि उहाँहरूको चाहिँ वेलफेयरलाई हेरेर विचार गरेर सोही अनुरूप काम गर्न सक्यो भने मानवता पक्कै पनि अर्को लेभलमा चढ्छ, अर्को लेभलमा उक्लिन्छ भन्दा फरक नपर्ला। उहाँले भन्नुभयो जस्तै मानवको लागि मात्र होइन मानवता, होइन पशु पक्षी हामी जस्तै प्राणीहरू जो जति छन् यो संसारमा सबैप्रति समान व्यवहार राख गर्नु र समान भावना मनमा हुनु त्यो चाहिँ सच्चा रूपमा मानवता हो भन्दा सायद तपाईँहरूले पनि सहमति जनाउनुहुन्छ होला जस्तो लाग्छ। थ्याङ्क यू सो मच विमलाजी, हजुरलाई यो मनको भावना सेयर गरिदिनु भएकोमा यो भेरी राइट, हामी सबैले मनन गर्नुपर्ने नै कुरा हो जस्तो लाग्छ। र त्यसैमा उहाँले कति राम्रो बोल्नु हुँदो रहेछ उहाँका हाम्रो क्षमा, मैले त उहाँको स्वर सुन्ने बित्तिकै इङ्ग्लिस नेपाली बुहारीको सासु भनेको थिएँ, मेरो ठ्याम्मै सही रहेछ भनेर भन्नुभएको छ। रमाइलो यो कुराकानी हामीले गफ गफ विथ लाउरिनीजमा आज सुन्न पायौँ।
एकदमै तपाईहरु सबैले इन्जोय गर्नुभएछ खुशी लाग्यो है अनि यसै गरी गर्न चाहिँ नि अब मैले अगाडि एउटा मिठो गीत सुनाउन चाहेकी छु टीका थापा दाजु आउनु भएको छ उहाँले चाहिँ गुड मर्निङ सोनिया बहिनी भन्नुभएको छ र सोनिया बहिनी चाहिँ भोलि आउनुहुन्छ दाजु म चाहिँ शिरीष बहिनी परे सायद धेरै हाम्रो श्रोताहरुले चाहिँ सोनिया बहिनी र मेरोमा मेरो आवाजलाई आई डोन्ट नो अब सिमिलर ठान्नु हुन्छ कि पाउनु हुन्छ कि आई डोन्ट नो तर कति श्रोताहरुले चाहिँ सोनिया बहिनी हुनुभएको बेलामा मेरो नाम र म भएको बेलामा सोनिया बहिनीको नाम पनि लिइरहनु भइरहेको यो इन्सिडेन्ट्सहरू भइ नै रहेको छ एनिवे उहाँले चाहिँ आफ्नो नातिनी बेबिसा खड्काको 16 जन्मदिन परेको हुँदा आज एउटा जन्मदिवस गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ र उहाँले अनुरोध गर्नुभए अनुसार उहाँको लागि स्पेसली उहाँको नातिनीको लागि एउटा बर्थडे सङ मैले सुनाउने तयारीमा छु पक्कै पनि उहाँले सुन्ने मौका पाइराख्नु भएको छ होला भन्ने आशा गर्दछु यतिखेर र यो गीत अब म सुनाउँछु दिपेश किशोर भट्टराईले गाउनुभएको बर्थडे गीत मैले रेडी गरेकी छु इन्जोय गर्नुहोला भन्न चाहन्छु नानीलाई पनि हाम्रो तर्फबाट ह्याप्पी 16th बर्थडे इन्जोय यो डे भन्छौँ है त हार्दिक शुभकामना

0: गोर्खा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
0: यो PFBS गोर्खा रेडियो हो।

युवाहरूको संसार युथ ड्रिम्स यस कार्यक्रममा युवाहरूको चिन्तन मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ। विश्वमा सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ। युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष सफलता चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ। युवा समय भनेको जोस जाँगर र सृजनात्मक रचनात्मक नलेज एबिलिटिज एन्ड स्किल्सबाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो। आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ।

0: आजको युथ ड्रिम्समा मेरो गेस्ट हुनुहुन्छ शिवानी घले. शिवानी घले आजभन्दा पहिला पनि युवा वाइब्स कार्यक्रम गर्नको लागि बिएफबिएस गोर्खा रेडियोमा अनुभव रेडियोमा कसरी बोल्नुपर्छ, के गर्नुपर्छ, गेस्टलाई कसरी स्वागत गर्नुपर्छ आदि इत्यादि कुरा उहाँलाई थाहा छ. धेरै लामो समयपछि उहाँसँग भेट भयो र आज हामी युथ ड्रिम्समा कुराकानी गर्दैछौँ. सबैभन्दा पहिला त युथ ड्रिम्समा वेलकम छ शिवानी.
1: हजुर आन्टी, थ्याङ्क यू सो मच आन्टी फर इन्भाइटिङ मी टु दिस सो. अनि अलि बिएफबिएस सुनेको श्रोताहरू सबैजनालाई पनि मेरो नमस्ते.
0: हजुर, खुसी लाग्यो शिवानी, तपाईँको समयको लागि धेरै धेरै धन्यवाद. र आजभोलि के गर्दै हुनुहुन्छ तपाईँ?
1: हजुर, द्याट्स अ बिग क्वेस्चन. सो अहिले चाहिँ करेन्टली म चाहिँ अहिले करियर एन्ड हेल्थ ब्रेकमा छु. सो आई वर्क इन द ह्युमेनिटेरियन सेक्टर. वाट द्याट मिन्स इज म चाहिँ एउटा एनजिओको लागि काम गर्छु ओभरसिज. So we work in different countries like in Africa, in the Middle East, where we provide humanitarian assistance to people affected by conflict, by humanitarian disasters. So more recently, I was in Syria for nearly 2 years, where we provided health services for people affected by conflict. Tyo bhanda agadi, I was in Nigeria, travel garcha yo kaam dekhi, which is very interesting. म अझै भनौँ मेरो
0: एकदमै इन्ट्रेस्टिङ.
1: हजुर, सो अहिले चाहिँ म ब्रेकमा छु एन्ड देन अब नेक्स्ट मन्थदेखि आई विल स्टार्ट वर्किङ अगेन. एन्ड मोस्ट लाइकली अब आई थिङ्क म अफ्रिकातिर सुडानमा जान्छु होला.
0: तपाईँहरू पहिला युवा वाइब्स कार्यक्रम गर्नुहुन्थ्यो तर आज केही समयपछि, यो कति वर्ष अगाडिको कुरा हो
1: यो युवा वाइब्स चाहिँ? त पहिला कस्तो, आइ एम रियली ग्ल्याड द्याट वी डिड द्याट, किनभने त्यतिखेर 2013 थियो होला.
0: हजुर,
1: 13 years ago. सो लास्ट टाइम यता स्टुडियोमा आउँदा कस्तो पहिला, तर त्यतिखेर त्यो सो गऱ्यो अनि अरू भाइ बहिनीहरू पनि थियो, लाइक दाई पनि थियो. सो द्याट वाज अ रियली गुड इनिसिएटिभ टु यु नो कनेक्ट हाम्रो अब नेपाली युथहरू टु आवर कम्युनिटी. अनि मैले पनि एकदम धेरै चिजहरू सिकेँ. सो आइ एम रियली ग्ल्याड टु सी यो युथ ड्रिम्स. हजुर आन्टीले गर्दै हुनुहुन्छ, इट्स रियली रियली इन्ट्रेस्टिङ.
0: तपाईँले विभिन्न देशमा काम गरिराख्नु भयो, अब यस्तै प्रसङ्गमा हाम्रो देश नेपालतिर पनि जाने कतिको मौका मिल्छ यो प्रोजेक्टबाट?
1: भेरी इन्ट्रेस्टिङ क्वेसन, किनभने एक्चुली मलाई चाहिँ अब लङ टर्ममा चाहिँ मलाई एक्चुली नेपालमा काम गर्नु मन छ. म पहिला चाहिँ वेन आई वर्क विथ सेभ द चिल्ड्रेन इन लन्डन, म आई डिड गो टु नेपाल. नेपाल गएँ अनि नेपालमा एउटा जजरकोट भन्ने ठाउँ छ, क्वाइट रिमोट होइन. त्यहाँ चाहिँ सेभ द चिल्ड्रेन थ्रु हामीले त्यहाँ स्कुलहरूलाई हेल्प गरिरहेको थियो त्यहाँको स्टुडेन्ट्सहरूलाई. कति महिनाको लागि त्यहाँ पनि गएँ म, त्यो स्कुल भिजिटहरू गरेँ. वी डिड इम्प्लिमेन्ट सम प्रोजेक्ट्स देयर. सो मलाई त एक्चुली माई गोल इज द्याट भेरी सुन मलाई नेपालमा गएर नै काम गर्नु मन छ.
0: पक्कै पनि आफ्नो देशमा यो अवसर शिवानीलाई छिट्टै नै मिल्नेछ हामी आशा गर्छौँ. ओके, अनि शिवानी अब पहिलो पटक घर छोडेर जाँदा हुन त अब कति कुराहरू अलि नौलो, हुन त तपाईँहरूले यहाँ विभिन्न किसिमको बिजनेस अथवा तपाईँहरूले जब एक्सपिरियन्स गर्नुभयो र यो सेभ द चिल्ड्रेन अन्तर्गत जुन तपाईँको जागिर छ होइन, देश विदेशमा कति धेरै ठाउँमा तपाईँ भिजिट गरिसक्नु भएको रहेछ, पहिलो पटक मम्मी ड्याडी परिवारलाई छोडेर जाँदा कस्तो फिल भएको थियो?
1: त्यतिखेर अल्दो मेरो चोइस नै थियो, इट वाज माई चोइस. आई वान्टेड टु अब बाहिर गएर मलाई ट्राभल गर्नु मन थियो, मलाई बाहिर नै काम गर्नु मन लागेर मैले छाडेर गएको. तर अभियसली के अरे परिवार आमा बाबाहरूलाई के अरे बायो भन्दा त एकदम गाह्रो हुन्छ. सो एयरपोर्टमा अब झार्नु भयो, त्यसपछि म रुएँ, त्यसपछि आमा रुनुहुन्छ. सो इट्स रियली डिफिकल्ट, तर एट द सेम टाइम मेरो इट वाज फर माई करियर एज वेल अनि फर माई इन्ट्रेस्ट भनौँ न. सो सुरुमा त स्याड हुन्छ अनि प्लेनमा पुगेपछि चाहिँ अलि एक्साइटेड, अलि नर्भस पनि हुन्छ. तर यु नो because of my I'm thankful mero kaam le garda I get to travel and see all these different cultures and countries. ani tara actually like maile sochda ke lagyo bhane hami sano ma aba mero baba army ma hununthyo haina, ma Hong Kong ma janmeko sano age dekhi hami Brunei ma basyo, feri UK gayo, feri Brunei ho, teso garda childhood चाहिँ त्यसरी when you move around you get exposed a lot to different environments so you get to adapt quickly so actually it's thanks to अब मेरो बाबाको career firstly that I could go to university and study but then अब बाबाको कामले गर्दा different country मा move गर्दा it gave me this ability to adapt very quickly so that's why now when I go to different countries नया language नया culture it's quite easy for me and also I find it very interesting. So I think mero aba baba ra ama dekhi sano dekhi tesari sarda sarda aba I think adult ma pani testai sarnu nai man lagdo raicha.
0: Ah good. Jasle garda aba suru ma baba ama le airport ma chhodda ta alikata sentimental bhayo ani tespachi jab plane ma gaisake pachi alikati nervousness ani excitement haina kaha hola ke hola kasto hola I sabai kura le tapai lai baba ko army career ma bibhinna sthan ma move होइन देश विदेशमा मुभ हुँदा त्यो अनुभवले पनि तपाईँलाई अझ स्ट्रङ बनायो होइन अहिले कति लामो भयो त यो पेसा गरिरहेको
1: यो त हजुर यो ह्युमेनिटेरियन सेक्टरमा गरेको त 8 years भइसक्यो म सुरुमा लन्डनमा मैले युनिभर्सिटी डिग्री सकाएपछि चाहिँ युवा भाइब्स गरेर सकेपछि म लन्डन सर्दा चाहिँ म एक्चुली आई वाज इन द प्राइभेट सेक्टर आई वाज वर्किङ इन द फ्यासन इन्डस्ट्री एक्चुली 3 वर्ष गरेँ एकदम इन्ट्रेस्टिङ लाग्यो तर त्यो गर्दाखेरि आई जस्ट फेल लाइक मैले आई वाजन्ट रियली हेल्पिङ यु नो लाइक इट वाजन्ट गिभिङ मी पर्पस आई डोन्ट नो नेपालीमा के भन्छ त्यो आन्टी पर्पस उद्देश्य त्यस्तो एकदम फिलिङ भएको थिएन अनि एक्चुली के भयो भने म यो स्टोरी भन्छु किनभने इट्स लिङ्क टु नेपाल 2015 त्यो अर्थक्वेक भयो नि नेपालमा एकदम ठुलो अर्थक्वेक भयो इट वाज भेरी भेरी कतिले मान्छेहरू बित्नु भयो घरहरू बिग्रियो सो त्यो अर्थक्वेक हुँदाखेरि म लन्डनमा काम गरिरहेको थिएँ फ्यासन इन्डस्ट्रीमा त्यो अब न्युजमा देख्छ नि सबै नेपालमा यस्तो भयो त्यस्तो भयो हुँदाखेरि द्याट वाज वेन आई रियलाइज हो त्यस्तो अर्थक्वेकहरू हुँदाखेरि टु हेल्प पिपल नेपालमा पनि वान डे आई वन्ट टु वर्क देयर हो त्यो अर्थक्वेक भएपछि द्याट वाज वेन आई रियलाइज द्याट आई वाज इन द रङ जब त्यतिखेर मैले अनि आई स्टार्टेड लुकिङ इन टु कस ह्युमेनिटेरियन सेक्टरमा एन्टर गर्नुपर्छ भनेर अनि त्यहाँदेखि मैले छाडेँ एन्ड आई एन्टर्ड हजुर
0: जुन उद्देश्य लिएर तपाईँले आफ्नो स्टडी पुरा गर्नुभयो डिग्री गर्नुभयो होइन तर नेपालमा गएको भूकम्प छ त्यसले तपाईँलाई अझ पनि मानवीय क्षेत्रमा राम्रो गर्ने प्रेरणा भित्रदेखि नै आयो यो जबबाट तपाईँ पूर्ण रूपमा सन्तोष हुनुहुन्छ
1: हो एकदम सन्तोष एकदम आई फिल भेरी फुलफिल्ड तर यु नो जहिले पनि त्यस्तो ह्याप्पिनेस त हुन्न यो काम इज भेरी स्ट्रेसफुल अब जस्तै रिसेन्टली वान आई वाज इन सिरिया एकदम धेरै चेन्जेस भएको थियो इन द कन्ट्री सो एन्ड आई वर्क टु मच सो आई गट नियरली बर्न्ड आउट सो द्याट्स वाई आई ह्याड टु टेक अ ब्रेक सो द्याट्स वाई
0: यु आर सो काम एन्ड कुल पर्सनलाई त यस्तो हुन्छ भने हैन
1: त्यस्तो हुन्छ आन्टी तर त्यस्तो तर स्टिल एट द एन्ड अफ द डे म आई एम रियली ह्याप्पी to be in this job ani
0: sahi kura jindagi estai ho jun sukai kshetra ma pani ups and down ta jarur huncha haina part of life nai ho kasari line tapai ma bhar parne kura aile kati lama break cha tapai ko
1: mero break ta actually ma last year dase bathe ni october ma teti khera ma syria chharera ghar aaye ani ma so 6 mahina bhaisakyo hajur so yo break ma chai ma I traveled mero boju sydney ma hununcha mero mama maizu haru अस्ट्रेलिया गए बाली गए ट्राभल पनि गरेँ तर आई वाज अल्सो लुकिङ आफ्टर माई हेल्थ सो अब आई ह्याड हस्पिटल अपोइन्टमेन्ट्स आई अल्सो बिन लुकिङ आफ्टर मेरो मेन्टल हेल्थ एज वेल सो आइ एम डुइङ मेडिटेसन हो त्यो पनि इट हेल्प्स अ लट टु स्टे काम एन्ड देन आई अल्सो बिन डुइङ सम भोलन्टियरिङ यता फोक्सटोनमा फर दिस रेफ्युजी च्यारिटी रेफ्युजी काउन्सिल सो दे आर सम रेफ्युजिज हियर इन फोक्सटोन पहिला दे वर्क्ड विथ द British government in Afghanistan unyarlai they've been resettled here basically I'm volunteering to teach these female refugees English so English teach garne to aile volunteer gardechu hajur
0: ani sibani euta kura malai ali rochak lagyo tapai lai maile prashna rakhe bhane bhannai parcha bhanne pani chaina tara tapai haru jasto smart lady haru kina bhane hamro samaj ma ke chha bhane kehi kura haru kehi biramiharu kehi naramro mental sambandhi kura haru garyo bhane naramro huncha bhanne pahile dekheko मान्छेको सोच हो त्यसलाई लुकाउने नभन्ने सेयर नगर्ने हस्पिटलमा पनि नलैजाने भयो भने झन् बिग्रिन्छ नि त होइन त्यस्तो हाम्रो समाजमा स्टिल छ तर तपाईँले ह्युमेटेरियनको कुराकानी गर्दा जब गरिरहँदा अब सधैँ लाइफ इजी हुँदैन टेन्सन हुन्छ विभिन्न किसिमको समस्या हुन्छ यसबाट तपाईँलाई कुनै इफेक्ट पर्यो तपाईँको हेल्थमा
1: यस या या नो हजुरले यो एकदम इम्पोर्टेन्ट टपिक रेज गर्नुभयो आन्टी बिकज आई डु बिलिभ द्याट हाम्रो सोसाइटीमा विच इज नट आई मिन मैले नराम्रो भनेको होइन तर देयर इज अ बिग स्टिग्मा अराउन्ड अब मेन्टल हेल्थ होइन हेल्थहरूको बारेमा बोल्नु तर म त ओपनली झन् बोल्छु सो द्याट अब जति बोल्यो त्यति नर्मलाइज हुन्छ होइन त्यसैले म त सो मेरो कामले गर्दा इट वाज स्ट्रेसफुल सो अब एङ्जाइटी हुने एङ्जाइटी भनेको अलि त्यो ब्रेथ सोर्टनेस हुन्छ नि अनि अलि मुटु ढुकढुक हुने त्यो एकदम एक्सट्रिम स्ट्रेस हुँदा एन्ड देन राति सुत्दाखेरि पनि सुत्नु नसक्ने राति उठ्ने निन्द्रा जाने होइन
0: निन्द्रा नलाग्ने
1: हजुर निन्द्रा नलाग्ने अनि कोही कोही बेला त भोक पनि नलाग्ने त्यो काममा एकदम धेरै त्यो डेडलाइनहरू हुँदाखेरि एन्ड देन लेट्स से अब एउटा ह्युमेनिटेरियन इमर्जेन्सी भइरहेको छ हाम्रो अब लेबननदेखि कति धेरै मान्छेहरू आएको थियो सिरियामा सो इट वाज अब जति छिटो हामीले काम गर्यो त्यति छिटो त्यो मान्छेहरूले हेल्प पाउँछ नि त होइन सो त्यो त्यो सोध्दै सोध्दै झन् छिटो छिटो छिटो गर्दा झन् एकदम त्यो स्ट्रेस हुने अनि इट वाज रियली ब्याड अनि के हुन्छ भने खानेकुरा पनि राम्ररी नखाने अनि त्यो त अभियसली डाइरेक्टली हेल्थलाई अफेक्ट हुन्छ झन् सिरिया जस्तो ठाउँमा पनि अब हेल्थ केयर यहाँ जस्तो हुन्न सो हो त्यस्तो भएर मेरो एकदम त्यो एन्डतिर त अलि सिक्ने भएको थिएँ सो म काम छाडेर नै आए बिकज आई निडेड
0: तपाईँलाई थाहा भयो त्यति बेला एङ्जाइटी भएको छ है मलाई म अब यहाँबाट बाहिर निस्कनुपर्छ र मैले मेरो हेल्थलाई लुक आफ्टर गर्नुपर्छ भन्ने त्यो फिल भयो
1: त्यो फिल मलाई बल्ल भयो तर पहिला नाइजेरियामा पनि मलाई त्यस्तो स्ट्रेस भएको थियो तर आई थिङ्क के भयो भने म 8 years भयो म यो सेक्टरमा काम गरेको सो म 8 years मैले ब्रेक नै लिएन म एउटा देश गएँ फेरि अर्को देश गएँ होइन नि त्यो ट्राभल गरेको गरे
0: काम
1: मेरो काम अझै अझै म राम्रो गर्नुपर्छ अझै अझै त्यस्तो गर्दा गर्दा सिरियामा त लास्टमा त्यो म हस्पिटलमा नै गएँ त्यो त्यो त्यो भएपछि चाहिँ मलाई के थाहा भयो भने मेरो हेल्थ हेल्थ भनेको एकदम सबभन्दा इम्पोर्टेन्ट इट्स मोर इम्पोर्टेन्ट देन योर जब सो हेल्थलाई लुक आफ्टर गरेन भने इट्स इट्स द वर्स्ट थिङ सो आई थिङ्क त्यो भएर चाहिँ मलाई एकदम त्यो झसङ्ग भयो मैले अनि यो किन भनेको भने सबैजनालाई चाहिँ डोन्ट म नेपालीमा भन्नु खोजेको तर कस्तो गाह्रो भयो हो त्यस्तो नराम्रो नहोस् होइन अलिकति
0: सबैलाई
1: त्यस्तो नहोस् अलि अगाडि नै थाहा होस् कि अब हेल्थलाई लुक आफ्टर गर्नुपर्छ हामीले भन्छ त्यो हाम्रो हेल्थ इम्पोर्टेन्ट हो तर लास्टमा हामीले लुक आफ्टर नै गरेको
0: गर्दैन हो
1: अनि एकदम नराम्रो भएपछि मात्र थाहा हुन्छ
0: सबै ओर्स भइसकेपछि
1: हजुर हजुर
0: बल्ल थाहा हुन्छ
1: हजुर
0: तर शिवानी यु आर सो काइन्ड अनि यु आर सो यङ पर्सन होइन मैले सोध्न सक्छु हुन त
1: अलि यङ त मेरो सेतो कपाल देख्नु भएको छ एकदम धेरै
0: त्यो स्ट्रेसले गर्दा हो आई नो द्याट होइन शिवानी तपाईँको सेतो कपाल मैले देखिरहेको छु त्यो स्ट्रेसले गर्दा हो अहिले कति वर्षको हुनुभयो
1: म अहिले 35 years old, you are still young.
0: तपाईँको जुन कामले गर्दा कामलाई म जसरी भए पनि म राम्रो बनाउन चाहन्छु र म अझै तपाईँ कस्तो भनेपछि तपाईँको बाबा मम्मी नै त्यो ब्याकग्राउन्डबाट आउनुभयो कि अरूलाई हेल्प गर्नुपर्छ सबैको भावना बुझ्नुपर्छ भन्ने परिवार पनि हो क्या तपाईँको जसले गर्दा तपाईँ सानैदेखि अब छोरी मान्छेले घरको सबै कुराहरू बुझ्छन् क्या होइन अनि त्यसमा पनि आमाले सिकाएको कुराहरू तपाईँले घरको संस्कार सिक्दै जाँदा तपाईँले कामलाई काम नै सबैभन्दा ठुलो हो मैले त्यस्तो क्षेत्रमा तपाईँले भने जस्तै ह्युमेटेरियनको समस्या भइरहेको छ जति छिटो उनीहरूलाई हेल्प गरे उति राम्रो हुन्छ भन्ने सोच्नुभयो आफ्नो हेल्थलाई व्यवस्था गर्नुभयो र त्यसपछि तपाईँलाई एक दिन अब त्यस्तो समस्या भयो
1: हजुर अहिले अब त्यो ब्रेकमा चाहिँ अब एकदम मलाई थाहा भयो कसरी अब मलाई आई हेभ टु लुक आफ्टर माइ सेल्फ भनेर सो मेरो अब काम अब सुरु हुन्छ डेफिनेटली म त्यस्तो चाहिँ गर्दैन मलाई अहिले म एकदम फोकस भएको थिएँ मेरो अब हेल्थ अनि रेस्ट गर्नु अब चाहिँ म बिस्तारी हो त्यसरी
0: बिस्तारै बिस्तारै बलियो भएर आफ्नो हेल्थलाई केयर गर्दै अघि बढ्नुहुन्छ. ओके, शिवानीसँग एकदमै मिठो कुराकानी भइरहेको छ. हामी यो कुराकानीलाई कन्टिन्यू रूपमा अघि बढाउनेछौँ. अहिलेको लागि भने एक किसिम छोटो ब्रेक लिन्छौँ, साङ्गीतिक ब्रेक लिउँ. शिवानी, कुनै गीत सुन्ने?
1: ए हजुर, यस, मलाई आमाले एक्चुअली मलाई रिक्वेस्ट गर्नु भन्नुभएको थियो. आमालाई यो गीत एकदम मन पर्नुहुन्छ. अरुणा लामाको फुललाई सोधे.
0: फुललाई सोधे कहाँ जान्छ कहाँ. मलाई गाउनु त आउँदैन. ओके, यो गीत अब अनु दिदी तपाईँको लागि, तपाईँकी प्यारी छोरी शिवानीबाट यो मिठो गीत सुनाऊ.

0: FBS गोर्खा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ

0: बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ युथ ड्रिम्समा. आजको मेरो गेस्ट हुनुहुन्छ शिवानी घले. गोर्खा रेडियोमा पुनः स्वागत गर्न चाहन्छु.
1: हजुर, थ्याङ्क यू आन्टी. फेरि बीएबीएस सुन्नुभएको श्रोताहरूलाई नमस्ते.
0: अब शिवानीसँग कुराकानी गरिरहँदा अब तपाईँको स्टडीको बारेमा पनि कुराकानी गरौँ, र तपाईँले कुन सब्जेक्टमा ग्रेजुएसन गर्नुभयो अनि त्यसपछि तपाईँको फर्दर स्टडी के कस्तो भयो?
1: मैले डिग्री चाहिँ म्यानेजमेन्ट साइन्स गरेको थिएँ. त्यो चाहिँ इट वाज बेसिकली म्यानेजमेन्ट बिजनेस स्टेटिस्टिक. सो डिग्री गरेको राम्रो, तर डिग्री चाहिँ सबभन्दा इन्ट्रेस्टिङ चाहिँ लागेन मलाई. आई विल बी अनेस्ट, म फेरि इफ आई हेड टु चेन्ज देन आई वुड चेन्ज इट टु ए ह्युमेनिटेरियन रिलेटेड. लास्टमा अब आई एम स्टिल वर्किङ, तर मलाई त्यो चाहिँ थाहा भयो. अलि भाइ बहिनीहरू सुनेको छ भने पनि 18 इयर्स ओल्डमा आई थिङ्क त्यतिखेर टु डिसाइड म लाइफमा के गर्ने, म डिग्री के गर्ने, त्यो त एकदम ठुलो प्रेसर हो. मलाई त्यतिखेर थाहा पनि थिएन मलाई के गर्नु मन थियो भनेर. तर मलाई के चाहिँ थाहा थियो भने अब हाम्रो स्पेसली हाम्रो सोसाइटीमा आई थिङ्क सबैजना अब डक्टर, नर्स, अकाउन्टिङ त्यस्तो हुन्छ नि,
0: एकदमै
1: त्यो चाहिँ मलाई गर्नु मन थिएन. मलाई चाहिँ आई वाज लाइक मलाई त्यसमा इन्ट्रेस्ट पनि छैन. मलाई आई नो द्याट मलाई आई वान्ट टु हेल्प पिपल, आई वान्ट टु ट्राभल. अनि सो मलाई त्यो चाहिँ ट्रेडिसनल रुट चाहिँ मलाई आई डिन्ट वान्ट. म चाहिँ अर्कै
0: हाम्रो बच्चाहरूलाई तिमी डक्टर पढ, इन्जिनियर बन अनि पाइलट बन भन्छौ, र बच्चाको सोच कहाँ हुन्छ? कति बच्चाहरू त कन्टेन्ट क्रिएटर गरेर पनि कति फेमस भएको छ नि, होइन? अनि तिनीहरूको लागि डक्टर पाइलट पढ्नु भनेको त एकदमै गाह्रो कुरा हो. उनीहरूको इच्छा कहाँ छ, होइन? अनि त्यही अनुसारले हामीले बच्चाहरूलाई छोडिदिनु पर्छ.
1: युथ ड्रिम्स भयो होइन यो सोको नाम.
0: एकदमै
1: ड्रिम्सहरू अहिलेको युथहरू भाइ बहिनीहरूको ड्रिम्सहरू इट्स नट जस्ट अब साइन्समा, यु नो हजुरले भने जस्तो इन्जिनियरिङ, इट क्यान बी इन सो मेनी अरू क्रिएटिभ फिल्ड. म पनि आई रियली वान्ट टु अल्सो, मलाई एकदम आशा छ कि अझै धेरै नेपाली मान्छेहरू यो ह्युमेनिटेरियन सेक्टरमा नि आई होप द्याट दे क्यान जोइन. किनभने म वान आई ग्रो अप एन्ड आई स्टार्टेड अरू नेपालीहरू मैले भेटेन, सो मलाई पनि थाहा थिएन. तर मैले आफै अब रिसर्च गरेर अनि त्यसपछि थाहा भयो. तर इट्स अनेस्टली वान अफ द मोस्ट इन्ट्रेस्टिङ जब्सहरू आई हेभ एभर डन. सो अब कोहीले अहिले सुनेको इफ यु वान्ट मोर इन्फर्मेसन, अझै के क्वेसनहरू छ भने यु क्यान अलवेज कन्ट्याक्ट मी. आई एम मोर देन ह्याप्पी टु टक टु एनी वान टु हेल्प देम, यु नो.
0: ओके शिवानी, तपाईँले भन्नुभयो जस्तै मेरो अनुभव पनि छ, र मैले काम गरेको सेक्टरमा पनि तपाईँहरू आउन सक्नुहुन्छ अथवा अन्य नेपालीहरू जो कोही पनि आउन सक्नुहुन्छ भन्नुभयो. तपाईँले एकदमै राम्रो स्कोप त देख्नुभयो अनि त्यसको फेसिलिटी अनि जबबाट अब उहाँहरूले कति स्यालेरी पाउनुहुन्छ भन्न मिल्छ भने यी सबै कुरा जति पनि फाइदाका कुरा छन् त्यो विषयमा पनि सेयर गरिदिनुहोस् न.
1: यस, या द्याट्स अल्सो गुड क्वेसन आन्टी. किनभने यो करियरमा द बेनिफिट्स एन्ड स्यालेरी इज गुड, बट इट डिपेन्ड्स अन विच अर्गनाइजेसन. अब म पहिला लन्डनमा सेभ द चिल्ड्रेनको लागि काम गर्दा द स्यालेरी वाज क्वाइट गुड, लाइक यु क्यान लिभ अन द्याट स्यालेरी इन लन्डन. अनि मैले त्यही स्यालेरीमा मैले पैसा सबै सेभ गरेर एउटा फ्ल्याट पनि किनेँ लन्डनमा. हजुर. अनि त्यसपछि म अब म अहिले बाहिर अरू देशहरूमा काम गर्छु, होइन? सो वाट दे डु इज यु नो दे विल पे फर माई फ्लाइट्स. अनि वान आइ एम वर्किङ अब्रोड, अब घरहरू पनि उनी अर्गनाइजेसनको हुन्छ. फर फुड एज वेल दे गिभ यु मनी फर द फुड. सो अब रेन्ट नि पे गर्नु पर्दैन, होइन? फुडको लागि पनि पैसा दिइरहेको छ. सो पैसा चाहिँ एकदम धेरै सेभ हुन्छ. अनि फेरि छुट्टीमा जाँदाखेरि पनि उनीहरूले फ्लाइटको कस्टहरू दे पे फर इट. अभियसली रिस्क त हाई हुन्छ. अब I'm gonna go to Sudan, right? Risk the high unsa, tara unyale they cover everything. So yeah, I think your sector ma the salary that you get, you know, you can live on it, you can save as well. Obviously, if your main goal is to make a lot of money, your sector ma tyo hunna, you have to go to the private sector. A private sector ma ta it's about making profit, right? So you can go to the, I don't know, banking sector. Tesuma tara yo सेक्टर त अब नन प्रफिट भयो नि त इट्स इट्स द गोल इज टु हेल्प हेल्प पिपल द्याट निड आवर हेल्प तर विथ द स्यालेरी यु क्यान लिभ अन इट यु क्यान सेभ मनी यु क्यान अफोर्ड थिङ हजुर
0: अनि शिवानी तपाईँले जब पनि गर्नुभयो विभिन्न किसिमको जब गर्नुभयो तपाईँले अध्ययन पनि पुरा गरिसक्नुभयो हुन त अब अध्ययनको लागि तपाईँ अझै पनि फर्दर एजुकेसनको लागि तपाईँ अरू पनि सब्जेक्टमा गर्न सक्नुहुन्छ र पनि तपाईँले लाइफमा धेरै कुरा गरिसक्नुभयो अब फ्युचरमा भनिन्छ नि अब छोरी मान्छे भएपछि एक दिन अर्काको घरमा जानुपर्छ भन्ने हाम्रो नेपाली परम्परा छ होइन तर अहिलेको तपाईँहरू जस्तो एज ग्रुपको मान्छेहरूले किन र आन्टी बिए गर्नै पर्छ र भनेको पनि हामी सुन्छौँ होइन
1: हजुर
0: अनि शिवानीको विचार के छ
1: मलाई चाहिँ त्यही मलाई चाहिँ अब छोरी मान्छे म चाहिँ सो आई रियली बिलिभ अ लट इन जेन्डर इक्वालिटी द्याट अ म्यान एन्ड वुमेन हेज टु बी इक्वल पे एन्ड स्यालेरी पनि इक्वल हुनुपर्छ तर हो त्यस्तो छैन अनि पे मात्र होइन इभन घरको कामहरू पनि इट हेज टु बी सेयर्ड छोरीहरू केटी मान्छेहरू दे सुडन्ट अलवेज बी इन द किचन कुकिङ छोराहरूले पनि त्यो काम गर्नुपर्छ अनि मलाई चाहिँ त्यही अब छोरी मान्छे अर्काको घर जाने मलाई त्यो पनि अलिकति कस्तो नराम्रो लाग्छ होइन किनभने किन अर्काको घर जाने आफ्नै घर आफ्नो अब जात छ सरनेम छ होइन आफ्नो फ्यामिली छ सो मलाई चाहिँ हो त्यसरी द्याट्स वाइ म अब मलाई एक दिन अब बिहा त गर्नु मन छ अहिले चाहिँ छैन म आइएम नट म्यारिड ओर आइएम नट विथ एनी वान अब भनिहालौँ होइन तर म अब एक दिन बिहा गऱ्यो भने पनि म अब मेरो सरनेम चाहिँ म राख्छु मेरो घले सरनेम चाहिँ म चेन्ज गर्दिनँ अब तर मेरो आई डोन्ट नो मेरो फ्युचर अब पार्टनर नन नेपाली पनि हुनसक्छ त्यो चाहिँ या अब दे माइट नट बी नेपाली इट्स हाइली लाइकली द्याट नेपाली हुन सक्दैन आमा बाबालाई पनि थाहा छ यो मेरो होल फ्यामिलीले भन्छ नेपाली त बिहा गर्दैन होला सो अब जसलाई बिहा गऱ्यो पनि आई रियली बिलिभ इट्स इम्पोर्टेन्ट द्याट हाम्रो tradition, culture, that we keep that going. So, I'm not Nepali or Nepali. I'm not Nepali. I'm not Nepali. I'm not Nepali. I'm not Nepali. And I'm not Nepali. Traditions are still still going to say इम्पोर्टेन्ट लाग्छ
0: ठिक छ अनि उहाँलाई जो नेपाली हुनुहुन्न तर फ्युचरमा तपाईँको राजा हुनुहुन्छ होइन दिलको राजा उहाँलाई कहाँ भेट्नु भयो हामी थाहा पाउन सक्छौँ शिवानी
1: ए मैले भेटेको छुइनँ
0: ए भेटेको
1: छैन मैले भेटेको छैन सो मेरो त्यही हस्बेन्ड छैन अहिले पार्टनर छैन अब अहिले काम पनि एकदम मेरो यस्तो अब आई हेभ टु किप ट्राभलिङ होइन अब मान्छेहरू त भेटेको छु तर
0: मनले खाएको भेटेको
1: छैन
0: भनेको जस्तो अब शिवानी तपाईँले अब धेरै मान्छेहरूलाई भेट्नु भएको छ होइन देख्नु भएको छ अब कतिले त तपाईँलाई तपाईँ यस्तो ब्युटिफुल हुनुहुन्छ अनि अब मेरो हुनेवाला श्रीमान यस्तो होस् उस्तो होस् कस्तो होस् जस्तो लाग्छ शिवानी
1: आन्टी इट्स अ भेरी डिफिकल्ट एकदम गाह्रो ओके आई थिङ्क अब मैले मान्छेहरूलाई भेटेको छु होइन अनि सो अहिले चाहिँ मलाई थाहा भयो मैले भेटेको मान्छेको चाहिँ उसको भ्याल्युज र मेरो भ्याल्यु सेम हुनुपर्छ वी हेभ टु हेभ द सेम भ्याल्युज अनि हाम्रो अब वाट डु वी केयर अबाउट अनि त्यो मान्छेको चाहिँ लाइक पर्सनालिटी पनि हुनु पर्यो अब मलाई एकदम धेरै कुरा गर्नु मनपर्छ मलाई एकदम धेरै जवाब पनि सोध्नु मनपर्छ सो त्यो मान्छे पनि धेरै
0: बोल्ने
1: हुनु पर्यो त्यस्तो हुनु पर्यो नत्र भए मलाई आई विल गेट बोर्ड
0: भनेपछि विचार मिल्ने होइन पनि मिल्नु पर्यो होइन अनि विचार मिल्ने भावना मिल्ने मन त झन् मिल्नै पर्यो
1: हजुर त्यही हो
0: कहाँ छ होला त्यस्तो
1: आन्टी आई डोन्ट नो
0: यदि कसैले सुने त्यस्तै म शिवानीसँग मिलाउने छु भन्यो भने के भन्ने शिवानी
1: रूपा आन्टीलाई कन्ट्याक्ट गर्दा हुन्छ
0: थ्याङ्क यू सिबानीसँगको मिठो कुराकानी एकदमै रमाइलो भइरहेको छ. हो, जिन्दगीमा यो जिन्दगी भनेको एकदमै छोटो छ. यो छोटो जिन्दगीमा आफूलाई मन परेको, मनले खाएको र तपाईँले भने जस्तै हरेक कुरा मिल्ने होइन त्यस्तो व्यक्तिसँग बिहे हुनेछ. भगवान्ले जुराउने हो होइन, अनि आफूले चाहेर मात्र पनि हुँदैन होइन, भेटेर मात्रै पनि हुँदैन. तर सिबानीको निधारमा चाहिँ एकदमै राम्रो लेखिदिनु भएको छ होला.
1: आई होप सो.
0: सिबानी एकदमै खुसी लाग्यो तपाईँको समयको लागि. थ्याङ्क यू भेरी मच.
1: थ्याङ्क यू आन्टी सो मच फर इन्भाइटिङ मी. एन्ड आई होप पिएफपिएस श्रोताहरू सुनिरहनु भएको हजुरहरूलाई पनि इन्ट्रेस्टिङ लाग्यो. नमस्ते.
0: नमस्ते.

SBS Gorkha Radio. Gorkha Radio. आदरणीय श्रोता वृन्द सुन्दै हुनुहुन्थ्यो युथ ड्रिम्समा यतिखेर हाम्रो दिदी रूपा राणाको प्रस्तुतिलाई र अब यसको साथसाथमा कार्यक्रमलाई समापन गर्ने बेला भइसक्यो. आजको यो हाम्रो सुनौलो बिहानी यहीँ आएर अब अन्त्य हुँदैछ. शनिबारको सुनौलो बिहानी, भोलि आइतबार फेरि पनि सुनौलो बिहानी त छँदैछ. हाम्रो बहिनी सोनियाले तपाईँको लागि कार्यक्रम लिएर आउनुहुनेछ. म पनि अहिलेको लागि बिदा लिन्छु. अब एकैचोटि तपाईँसँग भेट्न सोमबार दिउँसो कार्यक्रम दिवा कोसेलको साथमा हाजिर हुनेछु. तपाईँको सप्ताहन्त राम्रो रहोस्. आजको शनिबार राम्ररी इन्जोय गर्नुहोला. यति नै भन्दै बिदा लिन चाहन्छु. टेक केयर अफ युर सेल्फ. हस्त, नमस्ते, बाई बाई.

0: आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरिका विरूद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गर्नुभएको छ। कुशलले 45 बलमा 7 चौका र 2 छक्काको मदतमा आफ्नो अर्धशतक पूरा गर्नुभएको हो। भुर्तेलको यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 10 अर्धशतक हो। जारी खेलमा अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ। किर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएको हो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले 83 रन बनाउनुभयो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4, सोमपाल कामीले 2 तथा सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिनु भएको छ। दारी खेलमा कुनै पनि विकेट नगुमाइकन नेपालले 26 ओभरमा 140 रन बनाएर खेलिरहेको छ। नेपालमा यो वर्षको मनसुन औसत भन्दा केही दिन अघि नै आउने सम्भावना देखिएको छ।
1: भारतको मौसम विभागले औसत मितिभन्दा 6 दिन अघि नै मनसुन केरल आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि औसत भन्दा अघि नै भित्रने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केरलामा जुन 1 को आसपासमा मनसुन प्रवेश गर्ने गरेको छ, तर यसपालि 6 दिन अघि नै मनसुन केरल आइपुग्ने संकेत देखिएको भारतको मौसम विभागले जनाएको छ। विभागले 4 दिन अघि पछिको अन्तर राख्दै यसपालि मे 22 देखि 30 कुनै पनि दिन मनसुन केरल आइपुग्ने आकलन गरेको हो। भारतमा सरदर जुन 1 भित्रने मनसुन नेपालमा सरदर जुन 13 आइपुग्ने गरेको छ। भारतमा मनसुन प्रवेशको 12-13 दिनमा नेपाल आइपुग्ने भएकाले यसपालि केही छिटो मनसुन प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। तर नेपालमा मनसुन भित्रिने मिति अहिले नै अनुमान गर्न नसकिने पनि उहाँको भनाइ छ। गएको वर्ष भने औसत मितिभन्दा 15 दिन अगाडि मे 29 नेपालमा मनसुन प्रवेश गरेको थियो। नेपालमा सरदर 13 जुनमा भित्रिने मनसुन अक्टोबर 2 बाहिरिने गर्छ, तर पोहोर साल औसत मितिभन्दा 8 दिन ढिला बाहिरिएको थियो। यो वर्षको मनसुनमा औसत भन्दा कम पानी पर्ने र मुलुकभर सरदर भन्दा बढी गर्मी हुने मौसम विभागले अनुमान गरेको छ।
0: सारङ्गीको मधुर धुनसँगै गाउँ गाउँ डुलेर नेपाली लोक संस्कृतिले मनोरञ्जन दिँदै आएको गन्धर्व समुदायको पुर्खौली पेसा संकटमा पर्दै गएको छ। विराटनगरबाट ध्रुव भट्टराईको रिपोर्ट।
2: हरियाली डाँडा, चिसो हावा र मनोरम दृश्य पूर्वकै पर्यटक स्थल भेटारको पहिचान हो, जहाँ दैनिक सयौं पर्यटकहरूको भिड लाग्छ। तर त्यही भिडबीच कहिल्यै छुट्न नहुने एउटा आवाज छ सारङ्गीको मधुर धुन। भेटारको मुख्य पर्यटकीय चोकमा जहाँ गन्धर्व समुदायका कलाकारहरू दिनभरि सारङ्गी बजाउँदै गीत सुनाउँछन्, उनीहरूको संगीतले पर्यटकलाई केही बेर रोक्न बाध्य बनाउँछ। भोजपुरको अरुण गाउँपालिका 6 जरायटारका मौसम गन्धर्व भेटारमा सारङ्गी रेटेर गीत सुनाउनुहुन्छ। उहाँलाई साथ दिनुहुन्छ र लय थप्नुहुन्छ अर्का गन्धर्व विनोद गन्धर्व। मौसमको गाउँ जरायटारमा अहिले 16 घर परिवार गन्धर्वको बसोबास रहेको छ। पहिला गाउँ गाउँ डुलेर गीत सुनाउँदै हिँड्ने परम्परा बिस्तारै हराउँदै गएको छ। सानैदेखि यही पेसा अँगालेको बताउने मौसम गन्धर्व अहिले पेसा संकटमा परेको बताउनुहुन्छ।
3: हामी पछाडि बजाउँदैन होला सायद, अहिले हाम्रै डामाले हामी जस्तै केटाहरू सबै नै बजारै हिँड्दै आएको।

0: उनीहरूलाई लाज भएर होला नि यस्तो के मागेर हिँडिरहेको भन्ने नि हुँदो कतिलाई गली पेछ अब जति हामीले जान्ने त्यति अब हामीभन्दा पछाडिकोले जान्दैन गर्दैन।
1: पहिला गाउँ गाउँ पुगेर गीत सुनाउँदा राम्रो आमदानी हुने गरे पनि अहिले सारङ्गी सिक्ने र पेसा अँगाल्ने नयाँ पुस्ता नै नभएको उहाँको गुनासो छ। सांस्कृतिक कार्यक्रम होमस्टे फेस्टिभलमा गन्धर्व सङ्गीतलाई प्राथमिकता दिन सके पुर्ख्यौली पेसा जोगाउन मद्द पुग्ने मौसमको भनाइ छ। पुनः मौसम गन्धर्व
0: आफ्नो संस्कृति अब आफूले यसरी नै देखाएर हिँडिरहनु परेको छ। कुनै ठाउँ यस्तो होमस्टे खोलिदिएर चाहिँ टी गाएर अरू अब सिक्ने मान्छेहरू पनि भेटिन्छ, मान्छेहरूले भन्छ हामीलाई पनि सिकाओ भाइ हो भन्छ। अब त्यसरी एउटा केही खोलेर राखिदिए त हुन्थ्यो नि त, हामीले जानेको कुरो त सिकाउँदा नि हुन्थ्यो। त्यो पोखरातिर अब त्यसरी सिकाइरहेको छ, काठमाडौँमै सिकाइरहेको छ, तर खै यताउति अब केही गरेको छैन हाम्रो जिल्लामा चाहिँ।
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। चिनिया राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता भएको केही घण्टापछि नै ट्रम्पले ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिनुभएको हो। ताइवानको विषय अत्यन्त संवेदनशील भन्दै ट्रम्पले कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने बताएको बीबीसीले जनाएको छ। बेजिङबाट फर्किए लगत्तै ट्रम्पले ताइवानबारे अमेरिकी अडान विपरीत अभिव्यक्ति दिनुभएको हो। ट्रम्पको अभिव्यक्ति ले ताइवानमा राजनीतिक र सुरक्षा चासो बढाएको बीबीसीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसार।

0: BFBS Gorkha Radio
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो

0: यो BFBS गोरखा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS Gorkha Radio.
4: BFBS, the Forces Station.
5: Back to the music.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपालका ओपनर कुशल भर्तेले अर्धशतक पूरा गर्नुभएको छ। कुशलले 45 बलमा 7 चौका र 2 छक्काको मद्दतमा अर्धशतक पूरा गर्नुभएको हो। भर्तेलको यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 10 अर्धशतक हो। यो खेलमा नेपालले अमेरिकालाई हराएको छ। गत भदौको जयन्ती विद्रोहका कारण झन्डै 1.5 खर्बको लेखा परीक्षण समेत हुन नसकेको तथ्य आएको छ।
4: महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जेएनजी विद्रोहको ध्वंसका कारण सरकारी र सार्वजनिक संस्थाका कागजात आगजनी हुँदा 1,47,89,70,00,000 बराबरको लेखा परीक्षण हुन नसकेको हो। प्रतिवेदन अनुसार विद्रोहका कारण 179 सरकारी निकायले आवश्यक श्रेष्ठता र कागज पेश गर्न नसक्दा ती निकायको आर्थिक कारोबार परीक्षण गर्न नसकिएको हो। खर्चको हिसाब किताबको लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको वास्तविक अवस्था नसक्ने र यस्ता घटनाले सरकारी पारदर्शिता र उत्तरदायित्वमै गम्भीर असर पार्ने महालेखाले चेतावनी दिएको छ। पछिल्लो समय वर्षेनी खर्च हुने तर खर्चको हिसाब देखाउन नसक्ने बेरोजुको दर समेत बढ्दै गएको प्रतिवेदनले देखाएको छ।
3: दैलेखको दुलो नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई फोनबाट धम्की दिएको घटनामा प्रधानमन्त्री कार्यालयले कार्यवाहीको निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव प्रवक्ता यमराज हरियाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरेर अश्लील भाषा प्रयोग गर्दै धम्की दिने प्रकाश खड्कामाथि कार्यवाही गर्न सुरक्षा र अनुसन्धान निकायलाई निर्देशन दिइएको जानकारी दिनुभएको छ। खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो। बेलायतको सत्तारूढ लेबल पार्टीले ग्रेटर म्यान्चेस्टरमा अब हुने मेयरफिल्डको उपचुनावका लागि उम्मेद्वार छान्ने प्रक्रिया थालेको छ। यो उपचुनावले स्वर्गीय स्टारमरको नेतृत्व भूमिका निर्धारण गर्ने खबर छ। यो चुनावका लागि ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बनहमलाई उम्मेद्वार बन्ने बाटो खुलिसकेको छ। यो निर्वाचन क्षेत्रमा रिफर्म युकेले कडा टक्कर दिने अड्कल छ। बीबीसीका राजनैतिक संवाददाता डेमियन ग्रामाटिकस उपचुनाव नहुँदासम्म सर्कियरको नेतृत्वमाथि चुनौती कम हुने टिप्पणी गर्नुभएको छ।
5: The potential candidates for any leadership challenge seem to be saying they'll wait to see what happens in this by-election. That leaves a bit of time. There is the question then if Andy Burnham is selected and goes ahead, can he win it? If he does win it, Andy Burnham will potentially be in a position to say, look, this was a tough fight against reform. I won it. I can do this nationally.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। चिनिया राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता भएको केही घण्टापछि नै ट्रम्पले ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिनुभएको हो। ताइवानको विषय अत्यन्त संवेदनशील भन्दै ट्रम्पले कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने बताएको बीबीसीले जनाएको छ। बेजिङबाट फर्किए लगतै ट्रम्पले ताइवानबारे अमेरिकी अडान विपरीत अभिव्यक्ति दिनुभएको हो। ट्रम्पको अभिव्यक्तिले ताइवानमा राजनीतिक र सुरक्षा चासो बढाएको बीबीसीले जनाएको छ। अमेरिकाले लामो समयदेखि ताइवानलाई सैन्य र राजनीतिक समर्थन गर्दै आएकोमा ट्रम्पको पछिल्लो अभिव्यक्तिले चीनसँग सम्बन्ध सुधारको सङ्केतका रूपमा हेरिएको छ। ट्रम्प र सी बीच भएको शिखर बैठकमा व्यापार प्रविधि सुरक्षा र ताइवानको मुद्दामा वार्ता भएको थियो। सीले ताइवान मामलामा कुनै हस्तक्षेप नगर्न ट्रम्पलाई चेतावनी दिनुभएको थियो। मौसम पूर्वानुमानमा शाखाले आज 6 वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना देखिएको जनाएको छ। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले आज कोशी मधेसका केही भेगसहित बागमती गण्डकी र कर्णालीका केही हिमाली र पहाडी भेग तथा सुदूरपश्चिमको हिमाली र पहाडी भूभागको एकाध ठाउँमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना देखिएको महाशाखाको भनाइ छ। गएको साउन यता साउदीमा 130 नेपाली श्रमिकको ज्यान गएको तथ्याङ्क आएको छ। यही अवधिमा 544 नेपाली साउदीको जेलमा परेका छन्। रियादको नेपाली दूतावासका अनुसार हाल विभिन्न मुद्दा र कानूनी प्रक्रियाका कारण

544 जना नेपाली साउदी अरबको जेलमा छन्। श्रम विवाद, कागजात समस्या, आर्थिक लेनदेन कम्पनीबाट भागेको आपराधिक अभियोग र प्रशासनिक जटिलतामा परेर उनीहरूलाई हिरासतमा राखिएको दूतावासले जनाएको छ। साउनदेखि हालसम्म 130 नेपाली श्रमिकको साउदीमा मृत्यु भएको पनि दूतावासले जनाएको छ। अधिकांशको हृदयघातका कारण मृत्यु भएको र सडक दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या लगायतका कारण पनि नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ। यो अवधिमा साउदीका अस्पताल र उपचार केन्द्रबाट 27 गम्भीर बिरामी नेपालीको उद्धार र उपचारको व्यवस्थापन गरिएको पनि दूतावासले जनाएको छ। अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुईवटा स्थानीय तहले विद्यालय समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बिहानी 17 चलाउन थालेका हुन्। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: रेडियो BFBS
1: गोरखा रेडियो हो।
2: तिमी सोशल मीडिया अपडेट मा व्यस्त हो?
3: हो।
2: के गर्दै गरेको?
3: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
2: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
1: BFBS, the forces station. Bags of music.

0: पर्षदल कार्यालयको नाम दुरूपयोग गर्दै दैलेखका वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुर्खेतको विद्यानगर छ। हाल काठमाडौँ बस्दै आएका 22 वर्षीय खड्कालाई पक्राउ गरिएको हो। खड्काले दैलेखको दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई आफू प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै टेलिफोन मार्फत अमर्यादित भाषा प्रयोग गरी धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घटनापछि प्रधानमन्त्री तथा मन्त्री पर्षद कार्यालयले आज विज्ञप्ति निकालेर खड्कामाथि कड़ा कार्यवाही गर्न निर्देशन दिएको थियो। प्रहरीका अनुसार शुरूमा खड्काले एउटा सिफारिश पत्र बनाइदिन आग्रह गरेका थिए, तर प्रक्रिया अनुसार हुने भनिएपछि खड्काले सचिवलाई गाली गलोज गर्दै धम्की दिएका थिए। नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले पार्टी अहिले विभाजनको संहारमा पुगेको दावी गर्नुभएको छ। कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता खड्काले आफू अझै पनि पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो।
1: कांग्रेस विभाजन बिलमा छ, मैले के के आज झन्डै तपाईँलाई मैले झाँटे पनि म बैमान हुन्छ, तर तैँले के गर्छस् भनेर सोध्नु हो भने म त्यो बाटोमा जानुहुन्न भन्छु, पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। तर पार्टी विभाजन पनि गिर्जाउनु कारणले भयो, पार्टी मिलाएको पनि गिर्जाउने नै हो, यसको साथी छ। यो कुरा मैले अस्ति गगन ऋषिले मलाई भेटाउनु भएको छु। पार्टी फुटकुटिलमा छ, सभापति उपसभापति पार्टी मिलाउने कि फुटाउने तपाईँको जिम्मा छ, सहयोगी भूमिका ऋषिको छ।
0: गत भदौको जेएनजी विद्रोहका कारण झण्डै 1.5 खर्बको लेखा परीक्षण समेत हुन नसकेको तथ्य आएको छ।
2: महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जेएनजी विद्रोहको ध्वंसका कारण सरकारी र सार्वजनिक संस्थाका कागजात आगजनी हुँदा 1.4789 करोड बराबरको लेखा परीक्षण हुन नसकेको हो। प्रतिवेदन अनुसार विद्रोहका कारण 179 सरकारी निकायले आवश्यक श्रेष्ठता र कागज पेश गर्न नसक्दा ती निकायको आर्थिक कारोबार परीक्षण गर्न नसकिएको हो। खर्चको हिसाब किताबको लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको वास्तविक अवस्था आउन नसक्ने र यस्ता घटनाले सरकारी पारदर्शिता र उत्तरदायित्वमै गम्भीर असर पार्ने महालेखाले चेतावनी दिएको छ। पछिल्लो समय वर्षेनी खर्च हुने तर खर्चको हिसाब देखाउन नसक्ने बेरोजुको दर समेत बढ्दै गएको प्रतिवेदनले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 15.43 खर्ब बढी बेरोजु पुगेको छ। त्योभन्दा अघिल्लो आर्थिक वर्ष 2080-81 सरकारी कार्यालय संगठित संस्था सहित प्रदेशका निकाय र स्थानीय तहको बेरोजु 12.84 अर्ब थियो। आर्थिक वर्ष 2079-80 11.83 करोड रुपियाँ थियो। हालसम्म फरछुट गर्न बाँकी 7.55 अर्ब नागेको महालेखाले जनाएको छ।
0: यो वर्षको वसन्तकालीन हिमाल आरोहणका लागि अनुमति बापत पर्यटन विभागले 1.25 करोड भन्दा बढी कमाएको छ।
3: विभागले यो सिजनमा हिजोसम्ममा 30 हिमाल आरोहणका लागि अनुमति दिँदा 1.25 करोड 84 लाख रोयल्टी संकलन गरेको हो। यो सिजनमा 142 आरोहण दलका 283 महिला सहित 1181 आरोहीले नेपालका 30 हिमाल चढ्ने अनुमति पाएका छन्। यो वर्ष पनि अरू हिमाल भन्दा सगरमाथा चढ्ने धेरै छन्। सगरमाथा आरोहणका लागि 51 टोलीका 105 महिला सहित 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा चढ्ने अनुमति दिँदा विभागले 1.87 करोड रोयल्टी उठाएको छ। त्यस्तै लोत्से हिमालबाट 6.36 करोड, मकालु 1 बाट 3.17 करोड, आमा दबलमबाट 1.66 करोड र कञ्चनजङ्घा चण्डेबाट 1.60 करोड रोयल्टी उठेको विभागले जनाएको छ। यो सिजनमा 79 मुलुकका आरोही नेपाल आएका छन्। चीनबाट 156, अमेरिकाबाट 150, भारतबाट 97, बेलायतबाट 74 र रसियाबाट 70 हिमाल चढ्न नेपाल आएको पर्यटन विभागले जनाएको छ। नेपालका 4 महिला सहित 43 पनि हिमाल आरोहणको अनुमति लिएका छन्।
0: मधेश प्रदेशमा एचआईभी एड्स संक्रमणको स्थिति भयावह बन्दै गएको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढी 1504 संक्रमित छन्। हाल प्रदेशभर 4680 एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिरहामा 457 र

0: तहटमा 422, महोत्तरीमा 371, बाह्रमा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। डोल्पाको सेफ फोक्सोन्डो राष्ट्रिय निकुञ्जभित्र अवैध रूपमा पुगी यार्सा गुम्बा संकलन गरिरहेका 15 जनालाई पक्राउ गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

0: के गर्छ?
1: बल्ल झन् ल्याउन
2: ल। अम्मा अम्मा छोड छोड छोड।
1: लाग्मा खेली फेरि बच्चा देखिन कुकुर बिरालो जस्तो झगडा परेछ।
0: यसले हैन त मलाई पहिला
1: सौदा लगेर भित्रिन। अन्त तँ चाहिँ के भएको?
2: ओए रिसाको त मसँग अम्बो
0: के?
2: अन्त भोलि ड्राइ पिकनिक आउँदैनस्?
0: आउँदिन
2: जम्न
0: आउँदिन आफै जा।
2: साच्चै के आउँदैनस्?

0: खड्काले दैलेखको दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई आफू प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै टेलिफोन मार्फत अमर्यादित भाषा प्रयोग गरी धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घटनापछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आजै विज्ञप्ति निकालेर खड्कामाथि कडा कार्यवाही गर्न निर्देशन दिएको थियो। प्रहरीका अनुसार शुरूमा खड्काले एउटा सिफारिश पत्र बनाइदिन आग्रह गरेका थिए, तर प्रक्रिया अनुसार हुने भनिएपछि खड्काले सचिवलाई गाली गलौज गर्दै धम्की दिएका थिए। मध्य प्रदेशमा एचआईभी एड्स संक्रमणको स्थिति भयावह बन्दै गएको छ। मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढी 1504 जना संक्रमित छन्। हाल प्रदेशभर 4680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। आर्थिक वर्ष 2076-77 मध्य प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढेर आर्थिक वर्ष 2081-82 सम्ममा 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्षमा 16 जना गर्भवती महिला र 18 वर्ष मुनिका 175 बालबालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले खुलासीमा वैदेशिक रोजगारी, लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताएका छन्। मध्य प्रदेशमा हाल 11 वटा एआरटी केन्द्र सञ्चालनमा छन् भने परीक्षण, परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ। गएको साउन यता साउदीमा 130 नेपाली श्रमिकको ज्यान गएको तथ्याङ्क आएको छ। यही अवधिमा 544 जना नेपाली साउदीको जेलमा परेका छन्।
1: रियादको नेपाली दूतावासका अनुसार हाल विभिन्न मुद्दा र कानूनी प्रक्रियाका कारण 544 जना नेपाली साउदी अरबका जेलमा छन्। श्रम विवाद, कागजात समस्या, आर्थिक लेनदेन, कम्पनी छाडेर भागेको, आपराधिक अभियोगमा परेर उनीहरूलाई हिरासतमा राखिएको दूतावासले जनाएको छ। जेल परेका नेपालीको अवस्थाबारे नियमित जानकारी लिने, कानूनी परामर्श दिनेसँगै रिहाई र स्वदेश फिर्ताका लागि पहल गरिरहेको पनि दूतावासले जनाएको छ। साउनदेखि हालसम्म 130 जना नेपाली श्रमिकको साउदीमा मृत्यु भएको पनि दूतावासले जनाएको छ। अधिकांशको हृदयघात, सड़क दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या र प्राकृतिक कारणले समेत मृत्यु हुने गरेको छ। यो अवधिमा साउदीका अस्पताल र उपचार केन्द्रबाट 27 जना गम्भीर बिरामी नेपालीको उद्धार र उपचारको व्यवस्थापन गरिएको पनि दूतावासले जनाएको छ। साउदीमा समस्यामा परेका 1564 नेपाली श्रमिकको समस्या समाधानका लागि रोजगारदाता कम्पनी, प्रहरी प्रशासन, श्रम कार्यालय र सामाजिक संघ संस्थासँग समन्वय गरिरहेको पनि दूतावासको भनाइ छ। तलब नपाउने, पासपोर्ट रोकका करार अनुसार सुविधा नपाउने, कुटपिट, मानसिक तनाव र बसोबास समस्या लगायतका गुनासो समाधान भइरहेको दूतावासको भनाइ छ। हालसम्म करिब 500 नेपालीलाई एक्जिट भिजा प्रक्रियामा सहयोग गरिएको र दैनिक 50 भन्दा बढी पुनः श्रम स्वीकृतिको प्रक्रिया सञ्चालन भइरहेको पनि दूतावासले जानकारी दिएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। चिनिया राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता भएको केही घण्टापछि नै ट्रम्पले ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिनुभएको हो। ताइवानको विषय अत्यन्त संवेदनशील भन्दै ट्रम्पले कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने बताएको बीबीसीले जनाएको छ। बेजिङबाट फर्किए लगत्तै ट्रम्पले ताइवानबारे अमेरिकी अडान विपरीत अभिव्यक्ति दिनुभएको हो। ट्रम्पको अभिव्यक्तिले ताइवानमा राजनीतिक र सुरक्षा चासो बढाएको बीबीसीले जनाएको छ। अमेरिकाले लामो समयदेखि ताइवानलाई सैन्य र राजनीतिक समर्थन गर्दै आएकोमा ट्रम्पको पछिल्लो अभिव्यक्तिले चीनसँग सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ। ट्रम्प र सी बीच भएको शिखर बैठकमा व्यापार, प्रविधि, सुरक्षा र ताइवानको मुद्दामा वार्ता भएको थियो। सीले ताइवान मामलामा कुनै हस्तक्षेप नगर्न ट्रम्पलाई चेतावनी दिनुभएको थियो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दावी गर्दै आवश्यक परे बल प्रयोग गरेरै नियन्त्रणमा ल्याउने चेतावनी दिँदै आएको छ। आइसिसी विश्वकप क्रिकेट लिग टूमा आज नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। किर्तिपुर मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले अवजित 120 रन बनाउनु भयो। आसिफ शेखले 58 रन बनाउनु भयो। कुशल र आसिफले 145 रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो।

सिक्स गोर्खा राइफलका भूपूसैनिकहरूले आज पोखराको ब्रिटिस क्याम्पमा भव्य रूपमा 209 स्थापना दिवस मनाएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।

0: गोर्खाहरूले सिक्स जीआरसँग सम्बन्धित पुराना सम्झना आदान प्रदान गर्नुका साथै गोर्खा सैनिकहरूको योगदानको चर्चा गर्नुभयो। कार्यक्रममा सिक्स जीआर रेजिमेन्टल एसोसिएसनका अध्यक्ष पूर्णबहादुर गुरुङ,
1: आज हामीले हाम्रो पल्टनको इतिहासको 209 वर्षमा पहिलो पटक भनौँ हामीले प्र्याक्टिस पहिले गरेन यो गर्दैछौँ। सिक्स जीआर मेमोरियलकै अगाडि पुराना सदस्यहरूको सम्झनामा मौन धारणा गर्नु जे मान्ने केक कटिङ सेरेमनी सकायौँ। त्यही केक कटिङ सेरेमनी गर्दै गर्दाखेरि पल्टनको आफ्नो नै चलन हुन्छ, कसैले बर्थडे मान्छन्, कसैले रेजिङ डे भनेर मान्छन्, कसैले एनिभर्सरी भनेर मान्छन्। हामीले पहिला पहिलाको चलन चाहिँ हामीले एनिभर्सरी मान्ने गर्दथ्यौँ, तर यसो विचार गर्दा मान्छे पनि जन्मेपछि बर्थडे मान्दै मान्दै मान्दै गएर आखिरमा अन्त हुन्छ जीवन। त्यही हिसाबले हामीले पनि बर्थडेबाट सुरु गरौँ न त, एउटा इतिहासको कन्टिन्युटी पनि हुन्छ भन्ने विचारले यो सुरु गरिएको हो। अब जबसम्म सिक्स इयर क्याप ब्याज लगाएका सदस्यहरू यो धरतीमा रहन्छ त्यो बेलासम्म हामीले यो गर्न सक्छौँ।
2: सारङ्गीको मधुर धुनसँगै गाउँ गाउँ डुलेर नेपाली लोक संस्कृतिले मनोरञ्जन दिँदै आएको गन्धर्व समुदायको पुर्खौली पेसा संकटमा पर्दै गएको छ। विराटनगरबाट ध्रुव भट्टराईको रिपोर्ट।
3: हरियाली, डाँडा, चिसो हावा र मनोरम दृश्य पूर्वकै पर्यटक स्थल भेटारको पहिचान हो, जहाँ दैनिक सयौं पर्यटकहरूको भिड लाग्छ। तर त्यही भिडबीच कहिल्यै छुट्न नहुने एउटा आवाज छ सारङ्गीको मधुर धुन। भेटारको मुख्य पर्यटकीय चोकमा जहाँ गन्धर्व समुदायका कलाकारहरू दिनभरि सारङ्गी बजाउँदै गीत सुनाउँछन्, उनीहरूको संगीतले पर्यटकलाई केही बेर रोक्न बाध्य बनाउँछ। भोजपुरको अरुण गाउँपालिका छ जरायटारका मौसम गन्धर्व भेटारमा सारङ्गी रेटेर गीत सुनाउनुहुन्छ, उहाँलाई साथ दिनुहुन्छ र लय थप्नुहुन्छ अर्का गन्धर्व विनोद गन्धर्व। मौसमको गाउँ जरायटारमा अहिले 16 घर परिवार गन्धर्वको बसोबास रहेको छ। पहिला गाउँ गाउँ डुलेर गीत सुनाउँदै हिँड्ने परम्परा बिस्तारै हराउँदै गएको छ। सानैदेखि यही पेसा अँगालेको बताउने मौसम गन्धर्व अहिले पेसा संकटमा परेको बताउनुहुन्छ।
4: हामीले पछाडि चाहिँ बजाउँदैन होला सायद, अहिले हाम्रै टामाले हामी जस्तै केटाहरू सबै नै बजारै हिँड्दै आयो, योभन्दा पछाडिको पिँढीले बजाउँदैन पनि होला, उनीहरूलाई लाज भएर होला नि, यस्तो के मागेर हिँडिरहेको भन्ने नि हुँदो कतिलाई। टोली पेसा अब जति हामीले जान्ने त्यति अब हामीभन्दा पछाडिकोले जान्दैन गर्दैन।
3: पहिला गाउँ गाउँ पुगेर गीत सुनाउँदा राम्रो आमदानी हुने गरे पनि अहिले सारङ्गी सिक्ने र पेसा अँगाल्ने नयाँ पुस्ता नै नभएको उहाँको गुनासो छ। सांस्कृतिक कार्यक्रम होमस्टे फेस्टिभलमा गन्धर्व संगीतलाई प्राथमिकता दिन सके पुर्ख्यौली पेसा जोगाउन मद्द पुग्ने मौसमको भनाइ छ। पुनः मौसम गन्धर्व,
4: आफ्नो संस्कृति अब आफूले यसरी नै देखाएर हिँडिरहनु परेको छ। कुनै ठाउँ यस्तो होमस्टे खोलिदिएर चाहिँ टी गाएर अरू अब सिक्ने मान्छेहरू पनि भेटिन्छ, मान्छेहरूले भन्छ हामीलाई पनि सिकाओ भाइ भन्छ, अब त्यसरी एउटा केही खोलेर राखिदिए त हुन्थ्यो नि त, हामीले जाने कुरो हो त सिकाउँदा नि हुन्थ्यो। त्यो पोखरातिर अब त्यसरी सिकाइरहेको छ, काठमाडौँमै सिकाइरहेको छ, तर खै यताउँदी अब केही गरेको छैन हाम्रो जिल्लामाउँदी चाहिँ।
3: गन्धर्व पेसा केवल जीविकोपार्जन माध्यम मात्र नभई नेपालको सांस्कृतिक पहिचानको महत्त्वपूर्ण हिस्सा पनि हो, तर संरक्षण र पुस्तान्तरणको अभावमा यो पेसा हराउने जोखिम बढ्दै गएको छ। सारङ्गीको धुनसँग जोडिएको नेपाली मौलिक संस्कृति जोगाउन अब राज्य, स्थानीय तह र समुदाय सबै सबैले साझा पहल गर्नुपर्ने देखिन्छ।
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता भएको केही घण्टापछि नै ट्रम्पले ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्ने चेतावनी।

मुभी एन्ड मोरको एउटा अर्को एपिसोड आइसकेको छ। बीएफबीएस गोर्खा रेडियोमा तपाईँहरूको लागि नेपाली सिनेमासँग रिलेटेड धेरै धेरै इन्फर्मेसनहरूको साथमा आज फेरि पनि यो कार्यक्रम आइसकेको छ। म सङ्गीता श्रेष्ठ तपाईँहरूको साथमा हुनेछु र आजको मेरो मुभी एन्ड मोरको कलेक्सनमा पनि तपाईँहरू माझ राख्नलाई केही यस्ता सिनेमाका कुराहरू मैले लिएर आएको छु जुन पछिल्लो समयको पछिल्लो दिनहरूको अपडेट तपाईँहरूको लागि हुनेछ। सो आजको कार्यक्रममा मेरो कलेक्सनहरू के छ विस्तारै अनफोल्ड गर्दै जानेछु, तर त्योभन्दा पहिले आजको लागि हाम्रो कार्यक्रमको जुन सुरुवात भइसकेको छ भने सुरुवातमा एउटा गीत तपाईँहरूलाई सुनाउँछु, त्यसपछि हाम्रो बाँकीको जानकारीहरू तपाईँहरू माझमा राख्नु।

आउनुहोस् आजको कार्यक्रमको न्युजहरूको सुरुवात, अपडेटहरूको सुरुवात, पछिल्लो दिनहरूको अपडेटको सुरुवात गरौँ परालको आगोबाट। यस वर्षको लागि या वैशाख महिनाको लागि जुन एकदमै धेरै अपेक्षा गरिएको सिनेमा थियो त्यो थियो परालको आगो, जुन लगभग दुई हप्ता या त्योभन्दा अलिकति बढी समय भयो रिलिजमा आएको, होइन। तर जे होस् हाम्रो यो वर्षको लागि, नयाँ वर्षको लागि, होइन, कम्प्लिटली नयाँ सिनेमा भनेर भन्दा पनि फरक हुँदैन। फरक यो कारणले पनि पर्दैन किनकि यो सिनेमा नै, परालको आगो नै, यसरी नयाँ वर्षको लागि सुरुवात गरिएको सिनेमाहरूमध्येको पहिलो सिनेमा जसले चाहिँ 4 करोडको बिजनेसको आँकडा चाहिँ पार गर्यो भन्दा, यो भन्दै गर्दाखेरि एकदमै खुसी पनि लाग्छ किनकि नेपाली सिनेमाले जति राम्रो बिजनेस गर्यो, जति राम्रो कमाइ गर्यो, जति धेरै चर्चा पायो भनेको सुन्दाखेरि तपाईँ हामी जो नेपाली सिनेमालाई माया गर्छौँ हाम्रो लागि वास्तवमै खुसीको कुरा हो। सो परालको आगोको कुरा गर्नुपर्दाखेरि यो सिनेमाले चाहिँ व्यापारमा 4 करोड बिजनेस नागेको छ, बिजनेस चाहिँ राम्रो गरेको छ भनौँ। अहिले थुप्रै अझै बिजनेस गर्नु त बाँकी नै छ, होइन, तर पछिल्लो रेकर्ड हेर्दाखेरि चाहिँ राम्रो बिजनेसको हिसाबले चाहिँ 4 करोड नाग्ने पहिलो नेपाली सिनेमा बनेको छ। र यो सिनेमाको बिजनेसले फाइदा त प्रड्युसर्सलाई हुने नै भयो, त्यसमा त डाउट छैन, होइन, राम्रो बिजनेस गरेको। तर त्योभन्दा पनि राम्रो बेनिफिट यदि कसैलाई भएको छ भने त्यो प्रकाश सपूत, फिल्मका एक्टर र सुहाना थापालाई, किनकि पछिल्लो दिनहरूलाई फर्केर हेर्ने हो भने एकपछि अर्को गर्दै प्रकाश सपूतको सिनेमाहरू फ्लप भयो, सुहाना थापाको सिनेमा फ्लप भयो भन्ने ट्याग लागेको थियो। आफ्नै होम प्रडक्सनबाट आफ्नै निर्देशनमा तयार गरिएको प्रकाश सपूतको बसन्तले सोचे जस्तो व्यापार गर्नै सकेन, इनफ्याक्ट फ्लप भएको थियो फिल्म। भने अर्को तिर सुहाना थापाको पनि भागवत गीता, जसबाट एकदमै धेरै अपेक्षा गरेको थियो, त्यो सिनेमा पनि नसोचेको असफलता त्यो सिनेमाले चाहिँ बेहोर्नु परेको थियो। सो दुवैजनालाई एक किसिमको मनमा घाउ थियो कि मैले यस्तो अपेक्षा गरेको मेरो सिनेमा चलेन, सो अब के हुने हो अगाडि, मेबी मेरो करियरै धरापमा पर्ने हो कि, होइन, के हुने हो भन्ने जुन एउटा सोच थियो त्यो सोचलाई तोड्दै यति बेला परालको आगोले जुन किसिमको बिजनेस गरेको छ, यो बिजनेसले दुवैजनाको अबको फिल्मी करियरमा अझ धेरै ऊर्जा चाहिँ थप्नेछ, त्यसमा चाहिँ डाउट नै छैन। सो भनौँ न, यो सिनेमाको होल टिम जसले चाहिँ एफोर्ट आफ्नो किसिमले लगाएको थियो फिल्मलाई राम्रो बनाउनको लागि, चलाउनको लागि, होइन, सो सिनेमाले जुन किसिमले बिजनेस गर्दैछ, गरिराखेको छ, दर्शकहरूले रेस्पोन्स दिइरहेको छ सिनेमालाई, हाम्रो तर्फबाटै धेरै धेरै बधाई दिन चाहन्छौँ यो होल टिमलाई नै।

नेपाली सिनेमाको जर्नीलाई फर्केर हेर्ने हो भने बेला बेला कुनै बेला एक्सन फिल्महरूको असाध्यै दर्शकहरूमा क्रेज देखिन्छ भने कुनै बेला चाहिँ कमेडी सिनेमाको होइन कमेडी जनरको सिनेमा. तर यति बेला हेर्ने हो भने नेपाली सिनेमामा प्रायः जसो नेपाली सिनेमामा पारिवारिक सिनेमा, त्यसमा पनि एउटा परिवारभित्रको दुःख पीडा अनि मिलन बिछोड होइन रिलेसनसिप भनौँ, त्यो किसिमको सिनेमाहरूलाई असाध्यै मन पराइएको माया गरेको छ देखिन्छ. पछिल्लो समय हेर्ने भने परान फिल्म जसले एउटा यस्तो राम्रो रेकर्ड राख्यो होइन, जसमा चाहिँ बाबा छोराको बिचको सम्बन्धलाई लिएर बनाइएको सिनेमा थियो, त्यो फिल्म परान बनिसकेपछि जुन किसिमको सफलता त्यो फिल्मले पायो सायद त्यसैले पनि हुनसक्छ. यो सिनेमाको टिम हामीले यस्तै यस्तै विषयमा या हुनसक्छ यस्तै पारिवारिक विषयहरूलाई लिएर चाहिँ सिनेमा बनाउनुपर्छ भन्ने किसिमको सोच पनि पलाएको हुनुपर्छ उनीहरूमा मात्रै होइन बाँकी फिल्म मेकिङमा लागेका टिमको पनि अवस्था चाहिँ त्यही देखिन्छ अहिलेको बेलामा. र यही क्रममा परान फिल्मका निर्देशक दीपक प्रसाद आचार्य, जसलाई हामी काकु भनेर पनि चिन्छौँ होइन, उनैले चाहिँ निर्देशन गर्ने एउटा अर्को नयाँ सिनेमाको अनाउन्समेन्ट भएको छ, जुन फिल्मको नाम राखिएको छ चिरञ्जीवी भव. शुभ मुहूर्त भर्खरै मात्र सकिएको छ यो सिनेमाको होइन, चाँडै नै यो सिनेमा हुनसक्छ तयार भएर तपाईँहरू माझ पनि आउनेछन् होइन. विषय पक्कै पनि परिवारभित्रकै हो कि जस्तो लाग्छ, टाइटल सुन्दाखेरि चिरञ्जीवी भव भनिएको छ, केही विशेष त पक्कै पनि छ फिल्ममा. र त्योभन्दा पनि विशेष यो सिनेमामा जुन क्यारेक्टरहरू जुन कलाकारहरूलाई कास्ट गरिएको छ होइन, त्यो देख्दाखेरि चाहिँ हामी के भन्न सक्छौँ भने सिनेमाले रेस्पोन्स आगामी दिनमा पक्कै पनि पाउनेछ, किनकि सिनेमामा जसरी कास्ट गरेको छ कलाकारहरू प्रियङ्का कार्की, सुवर्ण थापा, कमलमणि नेपाल, सरोज अर्याल, हरीश निरौला र साथमा हरिवंश आचार्य पनि. चाँडै नै सिनेमाको सुटिङ सकाएर पोस्ट प्रोडक्सनको काम सकाएर सबै कुरा मिलेको अवस्थामा माघको 1 गते सिनेमालाई रिलिज गर्ने यो सिनेमाको टिमको तयारी रहेको छ. सो हाम्रो तर्फबाट परानले जुन किसिमको रेस्पोन्स पाएको थियो होइन पारिवारिक सिनेमाको हिसाबले, हामी आशा गरौँ चिरञ्जीवी भवले पनि त्यही लेभलको चर्चा, त्यही लेभलको सक्सेस र त्यही लेभलको कमाई पनि गर्ने.

0: BS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
2: Movie and more.

आउनुहोस् हामी कार्यक्रममा एकछिन कुरा गरौँ बाल गायकको रूपमा चिनिएका अशोक दर्जी, जसको आवाजमा रहेको गीत मन बिनाको धन त सबैलाई थाहा नै छ, होइन? अब त सबैलाई थाहा नै छ यो विषयमा कुरा गर्नुपर्दा, गीतको बारेमा कुरा गर्नुपर्दा, यस सिनेमाको बारेमा पनि. यही टाइटल दिएर जुन एउटा सिनेमा बनाइयो मन बिनाको धन, त्यो सिनेमा तपाईँले सम्झिनु भएको होला, अशोक दर्जीलाई नै कास्ट गरिएको थियो यो सिनेमामा, र साथै निता ढुङ्गानालाई पनि कास्ट गरिएको थियो, या भनौँ निता ढुङ्गाना अनि अशोक दर्जीलाई हामीले सिनेमामा देखेका थियौँ. र यति बेला यो कुरा मलाई किन गर्नु मन लाग्यो भने, यो सिनेमा मन बिनाको धनले राम्रै कमाइ गरेको थियो त्यो बेला, होइन? र त्यो कमाइ सँगसँगै यति बेला यो सिनेमाले जुन अर्को सिक्वेल सिनेमाको यही टाइटल दिएर मन बिनाको धन सिक्वेल या पार्ट टू भनेर जुन नाम दिएर अर्को सिनेमा निर्माण गर्ने यति बेला जुन तयारी गरेको छ, यसको बारेमा हालसालै मात्रै जानकारी दिइयो सबैलाई, होइन? सिनेमाको पक्कै पनि जसले तयारी गरेका छन् उनी हुन् सङ्गीतकार अनि निर्देशक टङ्क बुढा थोकिनी, किनभने सुरुवातदेखि नै अशोक दर्जीलाई सपोर्ट गर्दै आएका व्यक्ति हुन् उनी. यति बेला यो सिनेमाको कुरा म यस कारणले गर्दैछु किनकि यो सिनेमाको जुन सिक्वेल भन्दैछ, यो सिनेमामा हामीले अब निता ढुङ्गानालाई चाहिँ देख्नै छैनौँ, जबकि पार्ट वानमा हामीले निता ढुङ्गानालाई देखेकी थियौँ. तर यसपल्टको पार्टमा चाहिँ अब निता ढुङ्गानाको ठाउँमा हुनसक्छ उनलाई रिप्लेस गरियो या कथा नै फरक होला के होला, तर जस निता ढुङ्गानाको सट्टामा यो सिनेमामा अब हामीले देख्नेछौँ पूजा शर्मालाई, र उनलाई अनुबन्ध पनि गरिसकिएको छ मन बिनाको धनको पार्ट टूमा. अर्कोतिर कुरा गर्ने हो भने निता ढुङ्गानाकै उनैले आफैले आफ्नो होम प्रोडक्सनमा एउटा नयाँ सिनेमाको अनाउन्स गरेर त्यसको सुटिङहरू पनि होइन भइरहेको छ भनेर मैले तपाईँलाई जानकारी गराएको थिएँ. पार्वती नाम गरेको सिनेमा, जुन सिनेमालाई फर्स्ट टाइम निता ढुङ्गाना आफैले निर्देशन पनि गरेकी हुन्, र यो सिनेमामा भने उनले आफूले कास्ट गर्नुपर्ने क्रममा अशोक दर्जीलाई पनि कास्ट गरेका छन्. आई मिन पार्वतीमा हामीले निता ढुङ्गानालाई त देख्नेछौँ, साथमा अशोक दर्जीलाई पनि देख्नेछौँ. निताको आफ्नै होम प्रोडक्सन सिनेमामा हो यो. अर्कोतिर भने टङ्क बुढा थोकीले आफैले निर्माण गरेको होइन आफैले निर्देशन गरेको यो सिनेमाको सिक्वेलमा चाहिँ निता ढुङ्गानालाई हटाई पूजा शर्मालाई कास्ट गरिएको छ. एनिवेज, नेपाली सिनेमामा यस्तो किसिमको होइन इन्सिडेन्टहरू रिपिट भइ नै रहन्छ, जसमध्येको यो जानकारी तपाईँलाई मैले गराउन अलिकति इन्ट्रेस्टिङ होला कि भन्ने लागेर सेयर गरेको. र यो जानकारीपछि म तपाईँलाई गीत सुनाउँछु, गीतपछि फेरि पनि हामी कुरा गर्नेछौँ अन्य विषयमा नेपाली सिनेमाबाट.

पछिल्लो समय लाली बजार सिनेमा, यो सिनेमाको कथा होइन, यसको विषयवस्तु र जुन समुदायलाई लिएर यो सिनेमा बनाइयो भनेर भनियो, त्यो समुदायबाट निकै नै विरोध भएपछि होइन, प्रदर्शन भइसकेपछि कोर्टमा होइन फाइल केस नै फाइल भइसकेपछि चाहिँ यस सिनेमालाई रोकेको थियो अदालतले, र रोकिएको बेलामा आफ्नै किसिमको कुराहरू चल्यो, कलाकारहरू पनि चाहिँ बाटोमै ओर्लिए, यसरी कलामाथि प्रतिबन्ध लगाउन मिल्दैन, कथा विषयवस्तु जे पनि हुनसक्छ भन्ने कुराहरू चल्यो, र धेरै प्रयासपछि अदालतले चाहिँ सिनेमा प्रदर्शन गर्ने अनुमति दियो र सिनेमा प्रदर्शनमा आयो पनि, र प्रदर्शनमा सिनेमा आए लगतै जुन दृश्यहरू देखियो त्यो दृश्यहरू प्राय जुन भाइरल भयो त्यो के थियो भने, सिनेमाका मुख्य कलाकारहरू विशेष गरी स्वस्तिमा खड्कालाई हामीले यहाँ वहाँ सबै ठाउँमा चाहिँ होइन कलाकारहरूको साथमा अनि आफ्नै दर्शकहरूको साथमा सेल्फी लिँदै ह्याप्पिनेस सेयर गर्दै गरेको देख्यौँ भने, कुनै कुनै दृश्यमा उनलाई हामीले आफ्नै सिनेमा र सिनेमाभित्रको आफ्नै अभिनयलाई देखेर रुँदै गरेको समेत पनि देख्यौँ, र ट्रोल पनि बनिन् उनी कि आफ्नै सिनेमा, आफैले बनाएको सिनेमा, आफ्नै कथा, आफैले एक्टिङ गरेको देखेर पनि रुने अवस्था पनि आउँदो रहेछ भन्ने किसिमको कुराहरू ट्रोल पनि भयो। तर एनिवेज जे भए पनि यो सिनेमा हेरेर धेरैले जुन किसिमको प्रतिक्रिया दिएको छ त्यो प्रतिक्रियामा चाहिँ धेरैलाई सिनेमा असाध्यै मन पर्यो, अनि स्वस्तिमाले गरेको अभिनय साह्रै सजीव लाग्यो होइन, र साह्रै राम्रो कथा एकदमै राम्रो ढङ्गले प्रस्तुत गरेको सम्पूर्ण कुरालाई नै अप्रिसिएट गरियो, मन पराइयो, र आई थिङ्क यो जुन रिलिजभन्दा अगाडि जे जति होइन लडाइँ भयो, जुन जति कुराहरूको विवाद भयो त्यो सबै कुरालाई हो भने, यो सिनेमा हेर्न यति बेला जसरी दर्शकहरू ओर्लिएका छन् र हेरिसकेपछि दर्शकहरूले जसरी रेस्पोन्स दिएका छन् त्यो आफैमा एउटा रेकर्ड राख्ने कुरा चाहिँ हो। अहिले धेरै बाँकी त छ, सिनेमा अझै पनि कन्टिन्यू नै छ, आउने दिनमा कस्तो रेकर्ड अझै राख्दै जाने हो त्यो त हेर्न बाँकी नै छ। एउटा कुरा चाहिँ के हो भने, यम थापाद्वारा लेखिएको अनि निर्देशन गरिएको सिनेमामा स्वस्तिमा खड्का, त्यस्तै गरी हामीले रविन्द्र सिंह बानिया, समायरा थापा, प्रशंसा सुवेदी, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल होइन, राम्रा राम्रा कलाकारहरू देख्यौँ र सब को प्रस्तुति उत्तिकै दमदार थियो भनेर दर्शकहरूबाट रेस्पोन्स आइरहेको छ। सो सुरुवातको दिनमा जति सङ्घर्ष गर्नु पर्यो पनि होइन, अन्त्य सुखद भइसकेपछि सबै कुरा सुखद हुन्छ भनिन्छ कि, सो लाली बजारको केसमा पनि यति बेला लाली बजारले लिएर स्वस्तिमा खड्काको जुन चर्चा भएको छ त्यो चर्चा उनको लाइफमा सदैव यतिकै रहोस्, हाम्रो तर्फबाट अल द बेस्ट टिम लाली बजारलाई।

0: TVS Gorkar Radio. Gorkar Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँको साथमा छु म सङ्गीता श्रेष्ठ। हामी सिनेमाको कुरा गर्छौँ, विशेष गरी नेपाली सिनेमाको कुरा गर्छौँ यो कार्यक्रममा। तर यति बेला सिनेमाको कुरा गर्ने क्रममा चाहिँ मलाई एउटा अर्को सिनेमाको कुरा गर्न मन लाग्यो, तर यो सिनेमा भने नेपाली सिनेमा नभए हिन्दी फिल्मको म कुरा गर्न जाँदैछु। एक्चुली कहिलेकाहीँ चाहिँ अलिकति ट्र्याकदेखि बाहिर अलिक फरक किसिमको केही कुराहरू रह्यो भने मलाई कुरा गर्न मन लाग्छ तपाईँहरूसँग। र यति बेला मलाई कुरा गर्न मन लागिरहेको छ बलिउडका सुपरस्टार, होइन, मानिने कलाकार, एक्टर, हिरो आमिर खानको होम प्रोडक्सनमा बनेको सिनेमा एक दिनको बारेमा। एक दिन नाम गरेर जुन एउटा फिल्मको प्लान बन्यो, होइन, आमिर खानको होम प्रोडक्सनमा बन्ने अनि यो सिनेमाबाट चाहिँ आमिर खानको छोरा जुनेद खानलाई चाहिँ कास्ट गर्ने भनेर कुरा चल्यो। सिनेमाको कथा लभ स्टोरी त हो, तर त्यसमा मेडिकल टर्म्स पनि छ। कुनै मेडिकल एउटा रिजनले गर्दाखेरि त्यो होल सिनेमाको कथा चाहिँ बुनिन्छ भनौँ न। सो मेडिकल टर्म्स पनि कथामा राखिएको छ। जुनेद खानलाई कास्ट गर्ने कुरा त आयो, जुनेद खानलाई पहिलोपल्ट कास्ट गर्न लागिएको पनि होइन। जुनेद खानले योभन्दा अगाडि पनि महाराज नाम गरेको सिनेमाबाट चाहिँ डेब्यू गरिसकेका छन्। त्यो सिनेमामा उनको तारिफ नै गरिएको थियो। सो त्यही क्रममा आमिर खानले एउटा अर्को कथा भेटिएको छ, यो कथामा चाहिँ छोरालाई नै कास्ट गरौँ भनेर पनि हुनसक्छ बनाए यो सिनेमा। तर यो सिनेमाको चर्चा कुरा जुनेद खानलाई आफ्नै छोरालाई कास्ट गरेर आमिर खानले बनाउन लागेको सिनेमा भन्दा पनि एउटा अर्को विषयले बढी चर्चामा आयो। त्यो के थियो भने पहिलोपल्ट साउथका अति नै मानिएका एक्ट्रेस साई पल्लवीलाई चाहिँ हिन्दी सिनेमामा कास्ट गर्न लागेको थियो, या उनलाई डेब्यू गराउन लागेको थियो पहिलोपल्ट, या भनौँ जे भनौँ हिन्दी भाषाको सिनेमामा चाहिँ, प्योर हिन्दी भाषाको सिनेमामा चाहिँ पहिलोपल्ट चाहिँ साई पल्लवीलाई कास्ट गर्न लागेको थियो। हुन त योभन्दा अगाडि पनि हामीले साई पल्लवीका थुप्रै फिल्महरू हेरिसक्यौँ, होइन, तर हिन्दीमा डब गरिएको अवस्थामा। प्राय हेर्ने हो भने दक्षिणका कलाकारहरूलाई हिन्दी राम्रोसँग बोल्न आउँदैन, जसमध्ये साई पल्लवी पनि पर्छिन्, र तिनै साई पल्लवीलाई चाहिँ कास्ट गर्न लाग्यो, उनले हिन्दी सिनेमामा डेब्यू गर्न लागिन् भनेर निकै चर्चा चल्यो है। यो सिनेमामा चाहिँ जुनेद खान र साई पल्लवीको जोडी देखाइएको छ, र सिनेमा अपेक्षा पनि गरियो किनकि साई पल्लवी यसै पनि एकदमै सेलेक्टेड र एकदमै स्ट्रङ स्क्रिप्टलाई मात्रै चाहिँ उसले ओके गर्ने गर्छिन् भनेर कुराहरू चलिरहेको बेलामा यो सिनेमा उनले गर्ने भइन्, त्यसको मतलब सिनेमाको कथा एकदमै स्ट्रङ हुनुपर्छ, केही एकदमै स्पेसियल हुनुपर्छ भन्ने फिल गरिएको थियो। तर सिनेमा रिलिज भयो, जसरी फिल्मको नाम राखिएको छ एक दिन भनेर, त्यस्तै गरिकन यो सिनेमाभित्रको आर्टिस्टहरूको, होइन, क्यारेक्टरहरूको एक दिनको कथा, होइन, मेडिकल टर्म्समा जुन एक्ट्रेसको चाहिँ नि कुनै एउटा इन्सिडेन्टबाट चाहिँ उनले चाहिँ आफ्नो कुराहरू सबै बिर्सिएपछि अनि त्यो एउटा दिन, एक दिन भनौँ न, जुन उनले चाहिँ जुनेद खानसँग बिताउँछिन्, त्यसलाई लिएर कथा बनाइएको छ। र फिल्म रिलिज भयो, हेरिसकेपछि जुन अपेक्षा गरिएको त्यो किसिमको फिडब्याक चाहिँ आउन सकेन। प्राय जसो दर्शकहरू जसले सिनेमा हेरे उनीहरूले चाहिँ नि रिलेट गर्न सकिएन, त्यति रमाइलो फिल गरेन, त्यति धेरै कनेक्ट फिल गरेनौँ, हामीले कथालाई क्यारेक्टरलाई फिल गर्न सकेनौँ भन्ने जस्तो किसिमको कुराहरू धेरै आयो। तर तपाईँलाई एउटा कुरा के बताइदिइहालौँ भने यो सिनेमा जुन एक दिन भनेर दिएको छ, होइन न, यो सिनेमा एक्चुली सन् 2016 एउटा थाई फिल्म थियो वान डे भनेर, त्यो वान डेको चाहिँ हिन्दी रिमेक चाहिँ हो। 2016 चाहिँ रिलिज भएको थियो एउटा थाई फिल्म है, तर त्यो थाई फिल्मलाई चाहिँ असाध्यै मन पराइएको थियो अनि कनेक्ट फिल गरेको थियो दर्शकहरूबाट। तर यो हिन्दीमा बनाइएको सिनेमा जुन छ, यो सिनेमालाई चाहिँ त्यति कनेक्ट गर्न सकेनौँ हामीले, त्यति फिल गर्न सकेनौँ भन्ने कुराहरू आइसकेपछि सिनेमा फ्लप रह्यो। जसरी अपेक्षा गरेको थियो त्यो केही पनि हुन सकेन। साई पल्लवीको हिन्दी सिनेमा इन्डस्ट्रीमा डेब्यू एकदमै दमदार हुन्छ भनेर जुन अपेक्षा गरेको थियो त्यस्तो केही पनि हुन सकेन। अहिले यति बेला कुरा के चलिरहेछ भने किन त यो सिनेमा चलेन, यो प्रश्नको उत्तरमा यति बेला के आइरहेछ र जुन इन्ट्रेस्टिङ कुरा मलाई तपाईँहरूसँग सेयर गर्नु मन लाग्यो त्यो के हो भने यति बेला बलिउडमा या भनौँ भारतमा चाहिँ दर्शकहरूले हिन्दी सिनेमामा आजभोलि ओरिजिनल स्क्रिप्टमा हामीले फिल्म हेर्नै पाउँदैन। प्राय जस्तो फिल्महरू चाहिँ रिमेक गरिएको हुन्छ, कतिबाट इन्सपायर भएको हुन्छ, हुबहु सारिएको हुन्छ, रिमेक गर्ने जुन चलन छ यो रिमेकलाई चाहिँ अब हामीले बहिष्कार गर्नुपर्छ भनेर एक किसिमले भारतका दर्शकहरूले चाहिँ यस्तो किसिमको फिल्मलाई बहिष्कार गरिरहेका छन् पनि त्यो पनि चलिरहेको छ, त्यो ट्रेन्ड पनि चलिरहेछ। हुनसक्छ यो सिनेमा एक दिन पनि यसै बहिष्कारको शिकार बन्यो, एउटा कुरा त्यो। अर्को कुरा चाहिँ स्वयं साई पल्लवी आफैले जसले चाहिँ हिन्दीमा डेब्यू गर्दै थिइन्, जसलाई हिन्दी भाषाको सिनेमामा हेर्न चाहने दर्शकहरू पनि धेरै छन् होइन, उनी आफैले पनि यति बेला के भनिरहेकी छिन् भने सायद यो सिनेमामा मलाई मिसकास्ट गरियो, सायद म यो रोलमा चाहिँ फिट हुन्न थिएँ होला, सायद अरू नै कोही एक्ट्रेसलाई चाहिँ कास्ट गर्नुपर्ने थियो होला जो चाहिँ म्याच हुन्थ्यो होला जुनेदसँग, त्यो केमिस्ट्री त्यो कनेक्सन हामीहरूको क्यारेक्टरमा भइरहेको छैन, सो त्यो अवस्थामा मलाई चाहिँ मिसकास्ट नै गरेको हुनुपर्छ, त्यस कारणले पनि सिनेमा चलेन भनेर पनि भनिरहेकी छिन्। प्राय यसो हेर्ने हो भने कलाकारहरूले आफूले काम गरेको सिनेमाहरूलाई लिएर यसरी हत्तपत्त भन्दैनन् कि होइन मैले त आफ्नो तर्फबाट 100% गरेको हो, मैले गर्न सकेकै हो होइन भनेरै एक किसिमको दावी गरिरहेको देखिन्छ। तर यहाँ चाहिँ जुनेद खानको लागि बनाइएको सिनेमामा चाहिँ साई पल्लवीले अनेस्ट भएर आफ्नो कुरा राखेकी छिन् कि सायद मलाई मिसकास्ट गरियो, म यो क्यारेक्टरको लागि सुटेबल थिइनँ। यतिको अनेस्ट भएर आफ्नै कुरा आफैले अभिनय गरेको सिनेमाको कुरा होइन एक किसिमले एक्सेप्ट गर्दै भन्ने अगाडि आएर बोल्ने कलाकारहरू हत्तपत्त भेटिँदैन, सो यो कुराको लागि पनि साई पल्लवीलाई अप्रिसिएट नै गरिएको छ। र त्यो जे होस् जुन एउटा अपेक्षा गरिएको थियो साई पल्लवी अनि जुनेद खानको यो सिनेमा एकदम सुपर डुपर हिट हुन्छ भनेर त्यो हुन सकेन अनफर्चुनेटली। सो यो कुरा मैले तपाईँहरूसँग सेयर यस कारणले पनि गरेँ किनकि नेपाली सिनेमाले पनि धेरै कुराहरू छ सिक्नुपर्ने, धेरै कुराहरू छ उदाहरणहरू, जसमध्येको एउटा उदाहरण यो पनि थियो जुन मैले तपाईँहरूसँग सेयर गरेँ मुभी एन्ड मोरमा।

समय भएको छ अब कार्यक्रमबाट मैले बिदा माग्ने, तर तपाईँहरूसँग जाँदा जाँदै बिदा माग्दा माग्दै एउटा अर्को रमाइलो गीत म छोड्छु। यो गीत सुन्नुहोस् तपाईँहरूको आफ्नै मनपर्ने सिनेमा इन्डस्ट्रीबाट, सिनेमाबाट यो गीत म तपाईँहरूमा चाहिँ राख्दै आजको लागि मुभी एन्ड मोरबाट म सङ्गीता श्रेष्ठ बिदा माग्न चाहन्छु। नेक्स्ट विक तपाईँहरूको लागि फेरि अन्य कलेक्सनहरूको साथमा आउनेछु। तबसम्मको लागि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: टूमा आज नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। किर्तिपुर मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर कुशल भुटेलले अवजित 120 रन बनाउनु भयो। आसिफ शेखले 58 रन बनाउनु भयो। कुशल र आसिफले 145 रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। पहिले ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएको थियो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले 83 रन बनाउनुभयो। नेपालका लागि दिपेन्द्र सिंह गिरीले 4, सोमपाल कामीले 2 तथा सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिनुभयो। नेपालले पर्सि सोमबार स्कटल्याण्डसँग खेल्नेछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरुपयोग गर्दै

0: गरिएको थियो। सोही आधारमा प्रहरी अनुसन्धानपछि खड्कालाई पक्राउ गरिएको हो। घटनाबारे दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीसँग हामीले कुरा गरेका छौँ। खासमा यो के चाहिँ कुरामा धम्की आएको थियो तपाईँलाई?
1: यो खासमा म प्रधानमन्त्री कार्यालयबाट बोलेको हो। अरूको कालो मिचेर मेरो काम सबभन्दा छिटो गरिदिनु पर्यो, तपाईँलाई देखाइदिउँ कालो मुसो गरिदिउँ भनेर अब त्यो प्रधानको धेरै अपशब्दहरू बोल्नुभयो।
0: के काम चाहिँ गराउनका लागि हो कि नगराउनका लागि हो त्यो धम्की चाहिँ दिएको?
1: काम गराउनको लागि हो। यो पर्यटन मन्त्रालयलाई डाइरेक्टली वडाबाट सिफारिस दिनुहोस् एउटा भन्ने थियो। मैले तपाईँहरू एकछिन चाहिँ त्यो सेवा गराएहरू हुनुहुन्छ, 12 जना 13 जना टोकन लगेको सेवा गरायो भने अगाडि हामीसँग स्टक हुनुहुन्छ, तपाईँहरू वेट गरिदिनुहोस् एकछिन भन्ने कुरा भएको थियो। त्यसपछि चाहिँ सुरु भएको कुरा हो।
0: कोही चाहिँ आउनु भएको थियो सेवाग्राही त्यहाँ, त्यसपछि फोन भएको
1: उहाँ सिधै फोनमा कुरा गर्दै फोन ल्याएर आउनु भएको थियो, ल सचिवलाई फोन दिनुहोस् न त भनेर सिधै फोन भएको, अरू सेवाग्राहीको पालो मिलेर सिधै अगाडि आउनु भएको थियो।
0: तपाईँले चाहिँ अब कुनै काम नगरिदिएको भएर वा के भएर चाहिँ हो विवाद यसरी भएको?
1: यो काम नगरेर विवाद होइन, उहाँहरूले चाहिँ अब पहुँच पावरको भरमा चाहिँ मेरो काम छिटो गरिदिनु पर्यो भन्ने जुन चाहिँ पहिलाको सरकारमा जुन सिस्टम थियो नि एउटा, त्यही सिस्टमलाई चाहिँ एकदम निरन्तरता दिँदै मेरो काम छिटो गरिदिनु पर्यो, मेरो मान्छेलाई छिटो गरिदिनु पर्यो भन्ने हिसाबमा यो सुरुवात भएको।
0: अनि अब यो धम्की आएपछि त्यहाँ सेवाग्राहीको काम भयो कि भएन त?
1: उहाँको प्रतिनिधि पठाउनु भयो, पछि मैले उहाँको प्रतिनिधि पठाइसकेपछि काम गरे, कागजात ल्याएर आवश्यक विवरण ल्याएर आइसकेपछि, र अरू सेवाग्राहीहरू जुन लाइनमा हुनुहुन्थ्यो लाइनको सेवाग्राही सकेर मात्र उहाँको चाहिँ लास्ट 4 बजे चाहिँ काम गरियो।
0: तपाईँले चिन्नु भएको थियो धम्की दिने प्रकाश खड्का?
1: प्रकाश खड्का भन्ने मान्छे त मेरो चिन्जान पनि थिएन, र उहाँलाई मैले कहिले जिन्दगीमा देखेको पनि थिएन, भेटेको पनि थिएन। जब चाहिँ मसँग बिहारमा मुसिनु भयो त्यसपछि मैले उहाँको सर्च गरेर सबै कुराहरू हेरेँ खोलेँ, अझै पनि चिन्न सकेन। अब चिन्न मन त उहाँलाई एकचोटि अब यो सरकारी प्रक्रियादेखि कानुनी कुराहरू सबै कानुनी उपचार खोजिरहेको छु मैले, अब कानुनी उपचारको रूपमा उहाँ पक्राउ पनि गरिसक्नु भएको छ भन्ने सुन्नु भएको छ। अब एकचोटि चाहिँ मैले डायरी दिएको कार्यालयमा उहाँ आइसकेदेखि को हुनुहुँदो रहेछ प्रत्यक्ष भेट्न चाहिँ मन छ उहाँलाई।
0: यो रेकर्ड गरेर जुन अडियो छ अहिले सामाजिक सञ्जालमा पनि हालिदिने भनेपछि तपाईँले नियोजित रूपमै फसाउन खोज्नु भएको हो त?
1: त्यो कुराहरू भित्र लुकाएर राख्यो भने भोलि राख्यो त्यो जुनसुकै कर्मचारीले नि फेरि धम्की खान सक्छ। त्यो भएर उहाँले फसाउनु भन्दा पनि उहाँहरूलाई चाहिँ विधिको शासन के हो होइन, कसैको पावरको भरमा हुँदैन कि नियम पालन गर्न चाहिँ राष्ट्रिय कर्मचारीहरू तयार छन्, अमर्यादित कार्य गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउने हो भने राष्ट्रिय कर्मचारीहरूको मनोबल उच्च हुनेछ र काम गर्न सक्नेछन् भन्ने हो। मेरो कसैलाई फसाउने डुबाउने उद्देश्य चाहिँ होइन। त्यो खास एक्सन लिएर प्रधानमन्त्री कार्यालयले नि यो चाहिँ पक्राउ पूर्ति जारी गरेर उहाँको नाममा र उहाँ पब्लिस गर्नुभयो भन्ने सुने, अहिले केही आशा चाहिँ बोलाएको छ, केही चाहिँ अहिले सुरक्षित महसुस भएको छ र ढुक्क
0: अडियो छ नि तपाईँहरू उहाँको संवादको कुरा चाहिँ, यो आफूले तपाईँले नै मिडियाहरूलाई दिनुभएको हो?
1: 13 जना 14 वटा फाइलहरू नागरिकता बनाउने साथीहरू प्लस चाहिँ अन्य साथीहरू पनि हुनुहुन्छ त्यहाँनिर, जो मैले चाहिँ मेरो मोबाइलमा फोन आयो कि अथवा फर्स्ट फोन भनेको जुन बलबहादुर खड्काको मोबाइलमा फोन आयो त्यो मैले लाउड स्पिकर गरेर नै मेरो टेबलमा राखेँ। त्यस्तो कुराहरू शङ्का लागिसकेपछि उहाँहरूले गाली गर्नुभयो, त्यसपछि साथीहरूले चाहिँ सुरुमा रेकर्ड गर्ने प्रमाण जुटाउने केही कुरा सबै हुनुहुन्छ न, मैले कुनै पनि यो कार्यक्रम दोहोरिन सक्छ भनेर लाउड स्पिकर गराइसकेपछि त्यही भएको कि सेवाग्राही साथीहरूले रेकर्ड गर्नुभयो, त्यसपछि त्यसरी यो बाहिर आयो र बाहिर आइसकेपछि पछि यसको इभिडेन्स केही कुराहरू चाहिँ नबुझिने जस्तो भयो कि केही मैले पनि मिडियालाई सहयोग चाहिँ गरे हो।
0: गएको साउन यता साउदीमा 130 नेपाली श्रमिकको ज्यान गएको तथ्याङ्क आएको छ। यही अवधिमा 544 जना नेपाली साउदीको जेलमा परेका छन्।
2: रियादको नेपाली दूतावासका अनुसार हाल विभिन्न मुद्दा र कानूनी प्रक्रियाका कारण 544 जना नेपाली साउदी अरबका जेलमा छन्। श्रम विवाद, कागजात समस्या, आर्थिक लेनदेन, कम्पनी छाडेर भागेको, आपराधिक अभियोगमा परेर उनीहरूलाई हिरासतमा राखिएको दूतावासले जनाएको छ। जेल परेका नेपालीको अवस्थाबारे नियमित जानकारी दिने, कानूनी परामर्श दिनेसँगै रिहाई र स्वदेश फिर्ताका लागि पहल गरिरहेको पनि दूतावासले जनाएको छ। साउनदेखि हालसम्म 130 जना नेपाली श्रमिकको साउदीमा मृत्यु भएको पनि दूतावासले जनाएको छ। अधिकांशको हृदयघात, सड़क दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या र प्राकृतिक कारणले समेत मृत्यु हुने गरेको छ। यो अवधिमा साउदीका अस्पताल र उपचार केन्द्रबाट 27 जना गम्भीर बिरामी नेपालीको उद्धार र उपचारको व्यवस्थापन गरिएको पनि दूतावासले जनाएको छ। साउदीमा समस्यामा परेका 1564 नेपाली श्रमिकको समस्या समाधानका लागि रोजगारदाता कम्पनी, प्रहरी प्रशासन, श्रम कार्यालय र सामाजिक संघ संस्थासँग समन्वय गरिरहेको पनि दूतावासको भनाइ छ। तलब नपाउने, पासपोर्ट रोकका, करार अनुसार सुविधा नपाउने, कुटपिट, मानसिक तनाव र बसोबास लगायतका गुनासो समाधान भइरहेको दूतावासको भनाइ छ। हालसम्म करिब 500 नेपालीलाई एक्जिट भिजा प्रक्रियामा सहयोग गरिएको र दैनिक 50 भन्दा बढी पुनः श्रम स्वीकृतिको प्रक्रिया सञ्चालन भइरहेको पनि दूतावासले जानकारी दिएको छ।

0: गत भदौको जेएनजी विद्रोहका कारण झण्डै 1.5 खर्बको लेखा परीक्षण समेत हुन नसकेको तथ्य आएको छ।
1: महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जेएनजी विद्रोहको ध्वंसका कारण सरकारी र सार्वजनिक संस्थाका कागजात आगजनी हुँदा 1,47,89,70,00,000 बराबरको लेखा परीक्षण हुन नसकेको हो। प्रतिवेदन अनुसार विद्रोहका कारण 179 सरकारी निकायले आवश्यक श्रेष्ठता र कागज पेश गर्न नसक्दा ती निकायको आर्थिक कारोबार परीक्षण गर्न नसकिएको हो। खर्चको हिसाब किताबको लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको वास्तविक अवस्था हुन नसक्ने र यस्ता घटनाले सरकारी पारदर्शिता र उत्तरदायित्वमै गम्भीर असर पार्ने महालेखाले चेतावनी दिएको छ। पछिल्लो समय वर्षेनी खर्च हुने तर खर्चको हिसाब देखाउन नसक्ने बेरोजुको दर समेत बढ्दै गएको प्रतिवेदनले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 15,43,00,000,00,000 बढी बेरोजु पुगेको छ। त्योभन्दा अघिल्लो आर्थिक वर्ष 2080-81 सरकारी कार्यालय संगठित संस्था सहित प्रदेशका निकाय र स्थानीय तहको बेरोजु 12,84,00,000,00,000 थियो। आर्थिक वर्ष 2079-80 11,23,26,00,00,000 थियो। हालसम्म फरछुट गर्न बाँकी 7,55,17,00,00,000,00,000 नागेको महालेखाले जनाएको छ।
2: आसन्न मनसुनमा 51,800 घरधुरीका 2,26,000 भन्दा बढी प्रभावित हुन सक्ने सरकारी निकायको आकलन। बाढी पहिरो र डुबानका जोखिमयुक्त जिल्लामा पूर्व तयारी तीव्र पारिएको दावी। सुन्धाराको केन्द्रीय कारागारबाट 25 वर्षकी महिला कैदी फरार। शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा सजाय पाएकी नुवाकोटकी सपना तामाङ पर्खाल नाघेर भागेपछि खोजिउँदै। काभ्रेको पनौतीमा महिला समूहले थालेको क्लिन पनौती अभियान 7 वर्ष पूरा। पनौती नगर क्षेत्रको रोशी र पुण्यवती खोलामा चल्दै आएको सफाई अभियानको 376 हप्तामा त्रिवेणी घाट र पुण्यवती खोला क्षेत्रमा सरसफाई। मुगलिन पोखरा सडकमा पर्ने दमौली नजिक मादीमा बन्दै गरेको आर्क पुलको काम 5 भाग मध्ये 1 भाग बाँकी। ठेक्काको म्याद असार 19 सकिँदै। कैलालीको टिकापुर 1 का ज्येष्ठ नागरिकलाई झोल वितरण। ओडाको 1 लाख बजेटबाट 73 वर्ष माथिका 150 जनालाई झोल दिइयो। नारायणघाट मुगलिन सडकमा तीव्र गतिमा हुइक्याउने चालकमाथि कारवाही हुँदै लिडार गन प्रयोग गर्न थालेको पहिलो दिनमै 60 भन्दा बढी चालक कारवाहीमा। र कञ्चनपुरमा खपिन नसक्नु गर्मी हुन थाल्यो। कृष्णपुर र शुक्लाफाटा नगरभित्रका विद्यालयमा बर्खे विदासम्म अब बिहान मात्रै पढाइ हुने।
0: बेलायतको सत्तारूढ लेबर पार्टीले ग्रेटर म्यान्चेस्टरमा अब हुने मेयरफिल्डको उपचुनावका लागि उम्मेद्वार छान्ने प्रक्रिया थालेको छ। यो उपचुनावले सर कियर स्टार्मरको नेतृत्व भूमिका निर्धारण गर्ने खबर छ। यो चुनावका लागि ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बर्नहमलाई उम्मेद्वार बन्ने बाटो खुलिसकेको छ। यो निर्वाचन क्षेत्रमा रिफर्म युकेले कड़ा टक्कर दिने अड्कल गरिएको छ। बीबीसीका राजनीतिक संवाददाता डेमियर ग्रामेटिक्स उपचुनाव नहुँदासम्म सर कियरको नेतृत्वमाथि चुनौती कम हुने टिप्पणी गर्नु
3: यो PFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट तपाईँको आफ्नो कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो श्रोताहरू। र आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना आइपुग्नु भएको छ हाम्रो स्टुडियोमा। र आजको नारीमा हामी उहाँसँगको एक घन्टाको बसाइमा, लगभग एक घन्टाको बसाइमा बस्नेछौ। साथमा गीत संगीत त छँदैछ श्रोताहरू, होइन त? र श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रमले आज श्री नेहा पोखरेललाई लिएर आएको छ श्रोताहरू। उहाँ समाजसेवी हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काखको, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित पनि हुनुभएको छ। वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट उहाँ सम्मानित हुनुभएको छ। र यसै खुसीमा मैले आज उहाँलाई स्टुडियोमा निम्त्याएकी छु। र अबेर नगरौँ, आउनुहोस्, अब हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते श्री नेहाजी।
1: नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु। हजुरलाई भेटेपछि त म झन् सन्चो हुन्छु।
0: जे होस्, भर्खरै तपाईँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट। त्यो खुसी हामीसँग सेयर गर्नुहोस् न अलिकति।
1: यो नेपाली स्नेह काख भने सम्पूर्ण नेपालीको हो, र म आज यहाँ बस्नु र पहिलोचोटि 3 महिनाको बच्चा लिएर आउनु मलाई उस्तै त्यही ताजा फिल भइरहेछ। त्यो कलिलो बच्चा लिएर आएर यहाँ कुरा गर्दाखेरि हामीले बेसार खुवाउन सक्ने अवस्था थिएन नेपाली स्नेह काखमा, र आज ओल्ड बुक अफ रेकर्डमा हामी पढ्दाखेरि चाहिँ यो नेपाली स्नेह काखको होइन, यो नेपाल आमाको छोराछोरीको सम्पूर्णको पसिना मिसिएको सफलता हो यो। र मैले सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई जतिजना नेपाली स्नेह काखमा अनुदान गर्न आउनु भएको थियो नि, सम्पूर्णको अनुहार झलझल आउँछ, र म बिएफबिएसमा आएको दिन झलझल याद आउँछ, र यो सम्पूर्णले प्राप्त गर्नुभएको उहाँहरूको पसिनाको प्रतिफल हो, र सम्पूर्णलाई अझै धेरै आशीर्वाद लागोस् भन्न चाहन्छु। र यो खुसीको चाहिँ सीमा कस्तो भने, त्यो सम्मान थापिराख्दाखेरि मुटु फुलेको जस्तो भयो कि, साँच्ची नै हामीले पाएको हो र यो, होइन हामीले नै प्राप्त गरे हो त यो भन्ने चाहिँ एउटा प्रश्न चिन्ह चाहिँ मनमा थियो। अझै आएर पनि मैले होइन त्यो हेरिराखेँ, हामीले कसरी पायौँ, किनभने नारायण गोपाल सर होइन, लक्ष्मीप्रसाद देवकोटा सम्झेँ क्या मैले त्यो मेरो हातमा पर्दा। इकोनोमिकली चाहिँ हामी त्यस्तो वाइल्ड डेभलप भइसकेका छैनौँ, तर सम्पूर्णको आशीर्वादले चाहिँ एउटा नाम चाहिँ इतिहासमा रहने काम गरेको रहेछौँ भन्ने चाहिँ त्यो फिल भयो।
0: हजुर श्रोताहरू, उहाँको खुसी उहाँको आँखामा झल्किरहेको छ, मैले देख्दैछु अहिले। र जे होस्, उहाँ सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मान गर्नुभएको छ। र जे होस्, हामी सबैको तर्फबाट तपाईँलाई थुप्रै थुप्रै बधाई फेरि अनि शुभकामना पनि।
1: थ्याङ्क यू सो मच।
0: तपाईँले सुरुमा यहाँ 3 महिनाको बच्चा लिएर आएको थिएँ भनेर भन्नुभएको थियो होइन, त्यति बेला चाहिँ अलिकति भनौँ न अवस्था भनौँ अलिकति धेरै नै दयनीय नै थियो। तपाईँको संस्थाको भर्खर भर्खर सुरुवात थियो भनौँ होइन, मलाई पनि थाहा छ तपाईँको बच्चा रुएर बोल्नु नदिएर रेकर्ड गर्दाखेरि होइन, त्यो कुराहरू तपाईँ पहिला आजको नारीमा आउनु भएको थियो होइन, सबभन्दा पहिला, त्यसपछि हाम्रो विनोदजीको प्रोग्राममा आउनु भएको जस्तो लाग्छ।
1: होइन, विनोद सरको प्रोग्राममा आए
0: ए
1: अनि हजुरसँग मेरो भेटघाट भयो नि आजको नारीमा।
0: ए हजुर श्रोताहरू, सबैभन्दा पहिला यहाँ हाम्रो श्री नेहा पोखरेल बहिनी, उहाँ चाहिँ विनोदजीको लाइभ सोमा आउनु भएको थियो, 3 महिनाको बच्चा लिएर आउनु भएको थियो। कत्रो भएको छ त्यो बच्चा अहिले?
1: त्यो अहिले एकदमै चकचके है, 8 वर्ष, अब 9 वर्ष लाग्छ।
0: ए
1: छोरी 9 वर्ष लाग्छ।
0: 9 वर्ष लाग्छ है।
1: हजुर,
0: अनि अब धेरै भयो है तपाईँले यो नेपाली स्नेही काख सुरु गर्नुभएको, कति वर्ष पो भयो?
1: 16 वर्ष भयो। 16 वर्ष भयो। सुरुमा चाहिँ कस्तो भने, म जेम्समा काम मैले स्टार्ट गर्दा 10 इयर्स भर्खरै लागेको एज थियो।
0: हजुर।
1: र अनि मैले यसकै लागि धेरै काम गरेँ, थिएटर गरेँ, मोडलिङ गरेँ होइन, त्यो 10 इयर्स टाइम भरपूर सदुपयोग भएको थियो, अनि त्यहाँबाट आएको अलिअलि पैसा पनि उहाँहरूलाई नै लाउँथेँ। त्यतिखेर धेरै मान्छे हुनुहुन्थेन, तर जब बच्चाहरू जन्मिएर मैले आफ्नै काखमा हुर्काउन थालेपछि चाहिँ नुन नहुने, काम सबै छोडिदिनु पर्ने त्यस्तो अवस्था आएको थियो। र मैले बिएफबिएसमा चाहिँ परिचित गराउनु हुने हाम्रो सुमन खरे खरेल सरलाई मैले बिर्सिनुहुन्न, उहाँले एकछिन आउन त यहाँ भन्छ्या थियो, विनोद सरलाई भेटाइस्यो, हजुरलाई भेट्न पाएँ र आज चाहिँ हामी वर्ल्ड बुक अफ रेकर्ड लन्डनसम्म पुग्न पायौँ। थ्याङ्क यू सो मच। र यसमा मैले बिर्सिनै नाम हामीलाई वर्ल्ड बुक अफ रेकर्डमा पढ्नुपर्छ है भन्ने भवानी राणा म्याम, ज्योति दवाडी र विनोद श्रेष्ठ सरलाई मैले सम्झिनुपर्छ। हाम्रो विनोद खड्गा सर पनि भइसक्यो अनि विनोद श्रेष्ठ सर पनि ग्रिन ब्रिकमा उहाँले कर्म गर्दै हुनुहुन्छ, सिए हुनुहुन्छ होइन, उहाँलाई पनि धन्यवाद।
0: जे होस् पिएफपिएसमा पहिलोचोटि आउँदाको हामीले सम्झ्यौँ भर्खरै श्रोताहरू। अहिले वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मानित गर्नुभएको छ र अब भनौँ न तपाईँको त अब काम सबैलाई थाहा छ, विश्वभरि बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई थाहा छ होइन के गर्नुहुन्छ कसरी गर्दै हुनुहुन्छ भन्ने कुराहरू। अब अहिले परिवार चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरू?
1: हाम्रो 96 जना परिवार हुनुहुन्छ अहिले।
0: लास्ट इयर मैले सोद्धा 90 जना भन्दै हुनुहुन्थ्यो होइन, 6 जना बढिसकेछ। बच्चाहरू कतिजना, ठुलाहरू कतिजना छन्?
1: आमाहरू 60 जना हुनुहुन्छ, बच्चाहरू 17 जना अनि हाम्रो बुवाहरू चाहिँ कहिले घटबड गरे कहिले 21 कहिले 20 कहिले 19 भइराख्नुहुन्छ।
0: हजुर हजुर। बच्चाहरू चाहिँ तपाईँले विशेष गरेर बाटोमा भेट्नुभएका महिलाहरू जति पनि हुन्छ उहाँहरूको बच्चाहरू विशेष गरेर होइन?
1: हजुर।
0: कोही त तपाईँले बाटोमा जन्मिँदा पनि लिएर आउनु भएको छ नि है?
1: हजुर,
0: त्यो कथा अलिकति सुनौँ।
1: व्यथा लाग्दा लाग्दै पनि रेस्क्यु गरेका छौँ। कतिले त आमाले आफ्नो बच्चा स्वीकार नै नसक्ने अवस्थामा म प्रेग्नेन्ट छु म महिला हुँ भन्ने थाहा नभएको महिलाहरू चाहिँ बाटोमा बेवारिसे त्यो फोहोरको थुप्रोमा दिसा पिसाबको बिचमा खाना खोजिरहेको महिला बलात्कृतबाट प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई व्यथा लाग्दा लाग्दै रेस्क्यु गरेका छौँ। अनि बच्चाहरू चाहिँ उहाँले के दिसा पिसाब गरे जस्तो पाउने त्यो सालनालाई त्यो दिसा पिसाब छोडेर हिँडे जस्तो उहाँहरू हिँड्ने अवस्थामा पनि हामीले फोहोरमा बच्चाहरू लिएर आएका छौँ होइन। र कतिजनाले चाहिँ बच्चा पाउनै नखोज्ने के म चाहिँ प्रेग्नेन्ट छु थाहा छ तर त्यो अभ्युज भएको पीडाले चाहिँ उहाँले बच्चालाई माया नगर्ने हो त्यस्तो अवस्थाको नानीहरू चाहिँ हामीसँग हुर्किराख्नु भएको।
0: हजुर, त्यही त अब विचाराहरू मेन्टल्ली अलिकति डिस्टर्ब हुन्छ होइन, अब मेन्टल्ली भनौँ न मनोरोगीहरू हुनुहुन्छ उहाँहरू सबैजना र उहाँहरूलाई थाहा हुँदैन म प्रेग्नेन्ट छु म भित्र एउटा बच्चा बढ्दैछ भन्ने कुराहरू पनि त थाहा हुँदैन है उनीहरूलाई। र त्यस्तो बेलामा एउटा मलाई एउटा के सोध्नु मन लाग्यो, तपाईँले बाटोबाट जन्मिँदै गरेको आमा बच्चा उठाएर ल्याउनु भएको छ रेस्क्यु गर्नु भएको छ त्यो सिन अलिकति तपाईँको शब्दमा एउटा हामी सुनौँ न कस्तो थियो?
1: अहिले त हजारौँ स्टोरीहरू दिमागमा घुमिरहेको छ कि हामीले एकजना आमालाई चाहिँ प्रेग्नेन्ट महिला जो चाहिँ टाउकोमा फेटा बाँध्नु भएको छ वरिपरि एकदमै फोरै फोहोरको थुप्रोमा होइन अनि रोइराख्नु भएको किन रुनु भएन त्यो बच्चा जन्मिँदै गर्दाखेरि भएकोबाट चाहिँ रोइराख्नु भएको अनि हामीले रेस्क्यु गऱ्यौँ रेस्क्यु गर्दाखेरि चाहिँ चिथार्नु भयो क्या उहाँले अब उहाँलाई चाहिँ मलाई हार्म गर्न लिएर जान लाग्यो के गर्न लाग्यो भन्ठान्नु भएछ अनि हामीले त्यो गाडीमा राख्यौँ अनि गाडीमा राखेर लिएर आउँदै गर्दाखेरि अब प्रहरी रिपोर्ट पनि चाहियो वरिपरिको चाहिँ हो यो मान्छे चाहिँ बेवारिसे नै हो यसरी बाटोमा यति दिनदेखि बसिरहेछ भन्ने थाहा नपाउने उहाँलाई लिएर आयौँ अनि उहाँलाई त्यो खाना खाने आइडियै छैन कि अनि त्यसपछि चाहिँ उहाँको पानी ब्रेक भन्छ नि वाटर ब्रेक चाहिँ हुन थालेको थियो प्रहरीबाट एकदम रिक्वेस्ट गरेर हतार हतार लेटर बनाएर हामी चाहिँ गयौँ हस्पिटल गयौँ हामी प्रसूति गृह गयौँ प्रसूति गृह गएर जब बच्चा पाउन लाग्छ उहाँले चाहिँ खुट्टा बटार्नुहुन्छ कि एउटा खुट्टासँग अर्को खुट्टा टच गरेर त्यो बच्चा चाहिँ होल्ड गरिदिनुहुन्छ कि बच्चा पाउनै न उहाँलाई मन नलागेको अनि हामीले चाहिँ दुईवटा नर्सले दुईवटा खुट्टा र मैले यसरी चाहिँ उहाँलाई यसरी शरीरमा समाएर अनि त्यो बच्चा जन्मिँदाको हेन्ड चाहिँ मलाई यस्तो गाह्रो भएको थियो होइन त्यो दृश्य चाहिँ रियालिटीमा भइरहेको छैन मैले कुनै सपना देखिरहेको छु जस्तो कि त्यो पीडा ऊ चिच्चाको बच्चा पाउन नखोजेको अर्को होइन मिश्रित त्यो भाव चाहिँ सहनै नसक्ने अनि फेरि त्यहाँ त्यो खालको बेवारिसे भनेर होइन अब त्यो खालको वातावरण चाहिँ नउब्जियोस् उसलाई चाहिँ मेरो मान्छे भनेर एकदम सादा तरिकाले चाहिँ हामीले बच्चा पाऊँ भनेर एकदमै हामीले त्यहाँ चाहिँ सकारात्मक वातावरण क्रिएट गरिरहेको थियौँ तर उहाँले चाहिँ नर्सलाई पाए नर्सलाई लुस दिने अब म त पछाडि छु मलाई लुस्ने होइन एक त उहाँलाई पीडा भएको छ बच्चा पाउनु भनेको चान्चुने कुरा पीडा होइन त्यो होइन यो संसारैको दुःख भन्दा पनि माथिको दुःख सहेर आमाले एउटा बच्चालाई जन्म दिन्छन् अनि त्यो बच्चा बल्ल बल्ल टाउको निक्लिरहेछ तर उहाँले चाहिँ हामीले पिसाब रोक्छौँ नि हो त्यसरी होल्ड गरिदिने के नर्सले चाहिँ यसरी तानेर बच्चा निक्लिएपछि चाहिँ म यसलाई मार्छु मेरो पकेटमा ब्लेड छ झिक म यसलाई मार्छु भन्नुभएको चाहिँ मलाई एकदमै पीडा हामीले कैयौं आमाहरूले आफ्नो कोख नभरिएर मलाई कल गर्नुहुन्छ कि मेरो कोख नभरिए पनि मैले काख भर्न पाउँछु कि भनेर मैले तपाईँलाई कल गरेको भन्नुहुन्छ होइन, त्यस्तो विडम्बना र यता चाहिँ उहाँलाई कोख पनि नभरियोस् र काख पनि नभरियोस् भन्ने एउटा आमा दुईटा आमाको मिश्रित त्यो अनुहार देखेको छु होइन, त्यो एकदमै पीडा लाग्छ मलाई।
0: हामीलाई सुन्दै कस्तो लाग्छ होइन, तपाईँले त प्रत्यक्ष देख्नु भएको छ, स्याहार्नु भएको छ, माया गर्नु भएको छ उनीहरूलाई, मनोरोगीहरूलाई भनौँ होइन। अब अहिले भर्खरै तपाईँले भन्नुभयो कतिले मलाई फोन गर्छ काख अलिकति भर्न पाइन्छ कि होइन, मेरो काख रित्तिएको छ, मेरो काख खाली छ, कसरी हुन्छ भनेर जुन चाहिँ तपाईँलाई फोनहरू आउँछ, के छ लिगल्ली तपाईँको लिगल उसमा होइन गएर चाहिँ दिनु भएको छ बच्चाहरू?
1: हामीले कुनै पनि बच्चा दिन मिल्दैन, कसैले चाहिँ ल म एडप्ट गर्छु अदालतै गएर म प्रोसेस वाइज हाम्रो देशको कानुनले जस्तो दिएछ त्यसरी गर्छु भन्नु भने तपाईँहरू आफै कुरा गर्नु, तर हामीले दिन मिल्दैन भनेर चाहिँ गर्छौँ। त्यस्तो छ, सबैजना आउन चाहिँ आउनुहुन्छ, हामीले आइएम सरी भन्ने चाहिँ आइएम सरी नै हुन्छ कि हजुरलाई होइन, किनभने भोलि गएर निको भएर मेरो बच्चा खोइ भनेर एउटा आमाले खोज्नु भयो भने चाहिँ अर्को आमाको काख भरे मैले भन्न त त्यो सहज हुँदैन जस्तो लाग्छ। अनि म चाहिँ यसो दा आमा हो, उहाँको होस् नआइन्जेल, उहाँ सबल नभइन्जेल मैले मेरो बच्चालाई चाहिँ हुर्काइदिने कर्म मात्र मेरो हातमा पर्छ र मैले उहाँको बच्चालाई दिन सक्ने अधिकार म भित्र पर्दैन, त्यो कारणले चाहिँ हामीले एडप्सनको केससम्म जान पाउँदैनौँ।
0: हजुर हजुर, अब दिनुमा त तपाईँकै मन मान्दैन होला फेरि जस्तो लाग्छ मलाई
1: त्यो एउटा ठुलो ठुलो विडम्बना चाहिँ त्यो एउटा हो, किनभने जब त्यो बच्चा मेरो हातमा आउँछ नि मलाई त्यो मैले पीडा नगरे पनि होइन हुन्छ नि, फिजिकल्ली चाहिँ मलाई पीडा भएर मैले बच्चा जन्मा त होइन नि, तर त्यो मुटुबाट जन्मिँदो रहेछ क्या त्यो बच्चा, र त्यो जब अनुहार हेर्छु कसैले माग्नु भने मेरो बच्चा कसरी माग्न सक्नु भएको भन्ने चाहिँ एउटा हुन्छ क्या मलाई, त्यो जति पनि 17 बच्चा हुर्काएँ मैले मलाई कहिले त्यो बच्चा धेरै लाग्दैन, र मलाई कहिले त्यो हुन्छ नि भैँसीलाई सिङ्को भारी हुँदैन भने जस्तो मेरो बच्चाहरूलाई चाहिँ बेस्ट लाइफ दिउँ है भन्ने चाहिँ जहिले पनि आइरहेको छ क्या यो एउटा कुरा चाहिँ।
0: अब आफैले आफूलाई यशोदा माको रूपमा राखिसकेपछि भनौँ होइन, मेन्टल्ली इमोसनल्ली होइन, तपाईँ आफैले आफूलाई यशोदा माको रूपमा राखिसकेपछि आफूले आफूलाई यशोदा माको रूपमा स्वीकार गरिसकेपछि ती बच्चाहरूलाई दिनु त मन मान्दैन नै है?
1: एकदमै म दिनै सक्दिनँ मैले, त्यही भएर केही त्यस्तो केस हो भने बरु बाहिरै तपाईँहरू कुरा गर्नु होला, मैले यसरी मेरो हातमा जन्मेको बच्चा चाहिँ म एक त म दिन सक्दिनँ, अर्को कानुनको दायराभित्र पर्दैन।
0: हजुर हजुर,
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो, यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: हामी भन्ने गर्छौँ प्रिभियस बर्थ, हजुर पहिलो जन्मको कर्मको फलहरू हामी यो जन्ममा भोग्छौँ रे भनेर होइन, रहेको जति पनि कर्महरू छ यो यो जन्ममा गर्छौँ रे भन्ने पनि सुनिन्छ। कस्तो लाग्छ तपाईँले के गर्नुभएको थियो रे यति ठुलो सेवा गर्ने मौका पाउनु भएको छ, कस्तो लाग्छ आफूले कल्पना गर्दा म के गर्थेँ होला?
1: अब यो धर्मतिर गएर सम्झिँदा पूर्व जन्म सम्झिँदा चाहिँ होइन एउटा ठुलै पुण्य गरेका थियौँ होला कि चाहिँ एकदमै पुण्य गरेको मदरहरू होइन बाट जन्मेको थिएँ होला कि, अनि उहाँका अधुरा सपनाहरू चाहिँ मैले पुरा गरिरहेको छु कि जस्तो लाग्छ। अनि फेरि कहिले काहीँ चाहिँ हुन्छ नि अब साइन्टिफिक सोच्ने हुन्छ, अघिको आउँदा आउँदै त कतिवटा कुरा बिर्सिसकेँ त्यो पूर्व जन्ममा त के थियो होला, तर यो जन्म चाहिँ मैले ठुलो भाग्य लिएर जन्म्या हुँ कि मैले यत्रो ठुलो फ्यामिली पाएको छु, एकदम प्लेजर होइन, कहिले काहीँ उहाँहरूबाट पाउने प्रेम चाहिँ एकदमै चोखो अमूल्य हुन्छ कि, म कसैले इच्छा खाना खुवाउनु भयो भने म प्रार्थना गर्छु कि उहाँहरूको घरमा चाहिँ हामीलाई दिनुभएको चामल उहाँको सीता गुन्न नसके जस्तो सफलता र खुसी प्राप्त होस् उहाँको घरमा, किनभने यत्रो ठुलो परिवारलाई पाल्नलाई आजको दिनलाई हेल्प गर्नुभएको छ। अनि मैले गरे प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ कि हुँदैन थाहा छैन, तर त्यो गाँस भरिरहेको छ अनि पेट भरिरहेको व्यक्ति जो चाहिँ भोलि के खाने भरे के खाने नै मतलब छैन, जसलाई चाहिँ समाजकै भर छ, उहाँले जे ल्याउनुहुन्छ त्यसले पेट भर्नु पर्नेछ भन्ने व्यक्तिले गरेको प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ भनेर प्रार्थना गर्छु नि म।
0: हजुर हजुर, तपाईँ जस्तो मान्छेको प्रार्थना त सुन्न पनि पर्छ होइन, र यति धेरै ठुलो परिवार छ तपाईँको है, 17-18 जना साना साना बच्चाहरू, त्यसपछि ठुलाहरू सबै धेरै जस्तो मनोरोगी होइन, धेरैलाई सन्चो बनाएर पनि पठाइसक्नु भएको छ तपाईँले होइन, कहिलेकाहीँ झर्को लाग्दैन?
1: अब त प्लेजर हुने टाइम आएछ, त्यो झर्को भन्दा नि अब त्यतिखेर त लागेन, जुन दिन मेरो होइन सुतिरहेको ठाउँमा टाउकोमा आएर आची गर्नु भएको थियो, अब अहिले त त्यो आची गर्ने व्यक्तिहरू निको भएर आमा भन्नुभएको हुँदैछ, भनेपछि अब त झन् सुखको दिन आयो कि।
0: त्यही त, अब होइन मैले सोध्नु खोजेको छ, अब यति यङ एजमा हुनुहुन्छ होइन, अब लाउ लाउ खाउ खाउ बेला नै छ तपाईँको, यति बेला यति धेरै ठुलो परिवार पालेर त्यही पनि राम्रो कन्डिसनमा छैन कोही पनि होइन, त्यो हेर्दाखेरि चाहिँ कहिलेकाहीँ यसो हाम्रो श्रीनाहा पोखरेललाई झर्को लाग्छ कि लाग्दैन होला भन्ने होइन चाहिँ क्वेसन मार्क मेरो एउटा।
1: मलाई कहिले झर्को लागेन, बरु बच्चाहरू चाहिँ कहिले काहीँ हुन्छ नि, मैले धेरै माया गरेँ, नो हिट फर चाइल्डमा हुर्काएँ होइन, म आफै पनि साइकोलोजिस्ट भएको कारणले चाहिँ नो हिट फर चाइल्डमा हुर्काएँ, अनि यिनीहरूलाई चाहिँ मैले हुन्छ नि अनुशासित चाहिँ कसरी बनाउने, त्यो एउटा चाहिँ बच्चाको पार्ट, 17 जना बच्चाको पार्ट होइन, उनीहरूले फेरि के सोच्छन् भने यो मेरो आमा हो, जसरी मैले आमालाई घुर्काउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ, जसरी मैले आमालाई चाहिँ मैले मागेको कुरा नपाउँदाखेरि सताउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ, र जसरी मैले मेरो आमासँग 100% अधिकार खोज्थेँ त्यो मेरो बच्चाले नि पाउनुपर्छ भनेर होला, मलाई झर्को लाग्दैन। हुन्छ नि आफ्नो बच्चाले गरेको चाहिँ अरूलाई बरु झर्को लागिसकेको हुँदो रहेछ होइन, त्यो देखेर मलाई चाहिँ लाग्दैन। अनि अर्को आयो आमाहरूको आमा, म उहाँहरूले चाहिँ जति निको हुनुहुन्छ नि थ्याङ्कफुल भइदिनुहुन्छ कि। अब हजुरलाई एउटा कुरा अचम्म लाग्ला, नेपाली स्नेही काखमा त्यत्रो ठुल्ठुलो महिलाहरूसँगै हुनुहुन्छ, कहिले झगडा हुँदैन कि, त्यो एउटा कुरा त एउटा भाग्यमानी आमाले मात्र प्राप्त गर्न सक्छ।
0: अब यस्तो नि त तपाईँ यही कर्मको लागि विशेष गरेर जन्मिनु भएको हो, तपाईँको जन्म हामीले देख्दाखेरि
1: हजुर
0: होइन, त्यसले गर्दा अब झर्को लाग्दैन पनि। एक त अर्को फेरि साइकोलोजी लिएर पढ्नु भएको रहेछ होइन, साइकोलोजिस्ट हुनुहुँदो रहेछ, कम्प्लिट गरिसक्नु भयो होला भनेपछि है।
1: मैले ब्याचलर सिद्धाएँ, अब मास्टर्स गर्न
0: लाग्नु भएको छ। जे होस् तपाईँ जस्तो मान्छेले तपाईँले जुन कर्म गर्नु हुँदैछ यो फिल्डमा त एउटा साइकोलोजी पढेर आएको मान्छे, बच्चाहरूको साइकोलोजी बुझ्न पर्यो, ती मनोरोगी महिलाहरूको पुरुषहरूको, पुरुषहरू पनि छन् नि होइन, उहाँहरूको साइकोलोजी बुझ्न पर्यो, उहाँहरूले भन्नु खोज्नुभन्दा पहिला तपाईँले बुझ्नुपर्ने हुन्छ, किनभने अब उहाँहरूले भनेको बुझेन भने उहाँहरू अचानक अग्रेसिभ हुन सक्छ होइन, त्यसले गर्दा तपाईँ त जहिले त्यसले अलर्ट भएर बस्नुपर्ने हुन्छ।

0: श्रोता र हाम्रो श्रीनेहा पोखरेल हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काकको। उहाँको बारेमा तपाईँहरू सबैलाई थाहा छ उहाँले के गर्दै हुनुहुन्छ भन्ने। तपाईँहरू पनि आउँदाखेरि अवश्य पनि तपाईँहरू जानुहुन्छ उहाँको आश्रममा भनौँ, होइन, पवित्र आश्रम हो नि त्यो त, होइन। र उहाँ एउटा थिएटर आर्टिस्ट पनि हुनुहुन्छ, मोडल पनि हुनुहुन्छ, साइकोलोजिस्ट हुनुहुन्छ। थिएटर चाहिँ सानैदेखि गर्नुभएको तपाईँले?
1: थिएटर चाहिँ मेरो सानैदेखि, मैले सानो विधाहरूमा काम गरिरहेको थिएँ, अनि पछि चाहिँ ठ्याक्क सडक एउटा नाटक गरेपछि चाहिँ मैले लिड क्यारेक्टरहरू पाएँ। मैले स्कुलहरूमा गर्ने त छुट्टै भयो त्यो बचपना, होइन, अनि लिड क्यारेक्टरहरू पाइसकेपछि चाहिँ दुई तिनवटा सिरियलहरू गर्दै जाँदा त अब म बच्चैदेखि सेवामै भएको भएर चाहिँ यता धेरै तानियो कि, कर्तव्यले तानिएपछि हुन्छ नि त्यो सपनाहरू चाहिँ कति चाहिँ अधुरा हुँदा रहेछन्।
0: हजुर, सिरियल पनि खेल्नु भयो, कुन कुन खेल्नु भयो?
1: मैले अनौठो समय खेले, एउटा चाहिँ गाँस भन्ने छ, त्यो चाहिँ युट्युबमा आइसकेको छैन, त्यो चाहिँ मैले आफैले लेखेर आफैले नै त्यो नेपाली स्नेही काककै इकोनोमिकको लागि बनाएको थिएँ, अनि त्यसले चाहिँ त्यो नेपाली स्नेही काक बनाउनलाई चाहिँ मद्दत गर्यो।
0: हजुर हजुर, भनेपछि जति पनि थिएटरहरू खेल्नुहुन्छ, मोडलिङ गर्नुहुन्छ, होइन, सिरियलहरूमा खेल्नुहुन्छ, सबै यतै भनौँ न आफ्नो परिवारको सेवामा नै जान्छ भनेपछि, होइन।
1: यतिसम्म कि मेरो दिदीहरू बाहिर हुनुहुन्छ विदेशमा, एउटा बच्चा त पढाइदिनु न, अनि मेरो दिदीहरूको नि प्रोग्राम, फुपूहरूको यस्तो प्रोग्राम भयो भने चाहिँ मलाई के गर्नुहुन्छ नि, उहाँहरूको जस्तो वर्तमान भयो त्यसमा उठेको पैसा ल श्रीनेहालाई नै दिउँ है, यसलाई गाह्रो छ, यसरी मद्दत गर्दै हुनुहुन्छ कि हजुरले भइसक्यो, होइन। अनि फेरि मेरो फ्यामिली चाहिँ मैले, होइन, मेरो म जन्मेको फ्यामिली मात्र मेरो हो भनेर मान्ने चाहिँ भन्दा पनि यो नेपालको सम्पूर्ण नेपाली, होइन, स्नेही काकलाई सहयोग गर्नुहुने नै मेरो फ्यामिली हो भनेर मान्छु कि, अनि त्यही भएर एकदम थ्याङ्कफुल छु सबैप्रति।
0: तपाईँको त आमा पनि ठुलो समाजसेवी हुनुहुन्छ है?
1: हजुर, त्यो मम्मीकै आएको होला कि मलाई, होइन, मम्मीले डक्टर इन्जिनियर बनाइसक्नु भयो तर कहिले पनि त्यो भाइ बहिनी र हामीमा कहिले फरक गर्नु भएन, त्यतिसम्मको बिग हार्ट त मसँग छैन जस्तो लाग्छ कि मलाई।
0: आमा छोरी दुवैजना भनौँ समाज सेवाको लागि जन्मिनु भएको रहेछ भन्ने कुरा हामी छर्लङ्ग देख्न सक्छौँ, बुझ्न सक्छौँ, होइन। उहाँले पनि अनाथ आश्रम खोलेरै चलाउनु भएको थियो अरे, होइन, मैले त हुन त
1: भेटेको छ
0: अहिलेसम्म छ
1: मम्मीको, अहिले पनि मम्मीले 3 महिनाको बच्चा ल्याएर चाहिँ अहिले 9 महिनाको बनाउँदै, भर्खर 9 महिनाको छ, अनि मैले भन्छु कि मम्मीलाई, मम्मी तपाईँ 70 वर्ष पुगिसक्नुभयो, तपाईँलाई इरिटेसन लाग्दैन बच्चा रुँदाखेरि रुममा भन्दा, तिमी रुँदा मलाई लागेको थियो र भन्छ कि। अनि त्यो कुरा चाहिँ हुन्छ नि, हामीले साइन्टिफिकली हेर्ने हो भने आफ्टर 45 चाहिँ बच्चाहरू करायो रोयो यताउता भने अलिकति झर्को मान्छ है मान्छेले भन्ने हुन्छ नि त,
0: हजुर,
1: तर त्यो मम्मीमा छैन कि, एउटा हुन्छ नि बचपना जहिले पनि मम्मीसँग छ कि, त्यसले चाहिँ काम गरिरहेको जस्तो लाग्छ कि।
0: त्यही त भनिन्छ पनि नि, आफूभित्रको बच्चालाई मर्न नदिनु भनेर भन्ने पनि गर्छौँ नि हामी, होइन। जे होस्, श्रोता र उहाँको आमा पनि समाजसेवी हुनुहुन्छ, अहिलेसम्म पनि उहाँले बच्चाहरू पालेर बस्नु भएको रहेछ, उहाँले पाल्नु भएको बच्चाहरू अहिले डक्टर इन्जिनियर बनिसक्नु भएको छ, कन्ट्याक्टमा हुनुहुन्छ उहाँहरू?
1: कन्ट्याक्टमा हुनुहुन्छ, सबैजना कन्ट्याक्टमा हुनुहुन्छ, एउटा बहिनी वीरगन्जमा अहिले यो लास्ट सेमेस्टर गर्दै हुनुहुन्छ, प्राप्ति पोखरेल, उसलाई नागरिकता पनि मम्मीकै नामबाट प्राप्त भयो।
0: हजुर हजुर, त्यही त है, अब सबैले गर्न सकिँदैन नै, किनभने मान्छेको डेस्टिनी हुन्छ, एउटा एउटा लिएर आएको, होइन, जिम्मेवारी लिएर आएको, कर्म गर्नुपर्ने, के गर्नुपर्ने भन्ने कुराहरू, त्यसले गर्दा आफ्नो आफ्नो कर्म हो, श्रोताहरू आफूले लिएर आएको भनौँ न डेस्टिनी हो। र अब तपाईँको जुन चाहिँ यो नेपाल स्नेही काकको चाहिँ खर्चहरू कस्तो प्रकारले चलाउनुहुन्छ? अब आफूले काम गरेको त लगाउनै हुन्छ, होइन, कसरी चल्दैछ त
1: यो लोकल? हामी बर्थडे तिथि एनिभर्सरी यसले नै सपोर्ट गरिरहेछ अहिलेसम्म चाहिँ, त्यही भएर हामी गाँसभन्दा माथि उठ्न सकेका छैनौँ, किनभने आज कसैले खुवाइदिनु भयो भोलि कसरी खुवाइदिनु भयो, अहिले नै खसीको मासु र भात मजाले खान्छन्, होइन, भरे गुन्द्रुक पनि हुनसक्छ क्या, हो यो स्थिति। अघि म अस्ति त्यही वर्ल्ड बुक अफ रेकर्डको त्यो प्रमाणपत्र हातमा लिँदाखेरि म त नारायण गोपाल, होइन, अनि लक्ष्मीप्रसाद देवकोटा भए क्या हो जस्तो पनि फिल भएको क्या, किनभने लक्ष्मीप्रसाद देवकोटा नि घरमा आउँदा रित्तै हुनुहुन्थ्यो अरे के, ओल्ड बुक अफ रेकर्डको सर्टिफिकेट नेपाली स्नेह काखमा भित्र छिराउँदाखेरि त्यो दिन चाहिँ फेरि उत्साह नै थियो। प्रेरणा थापा दिजुले चाहिँ उहाँको छोरीको बर्थडेमा, मेरो दुईटा बच्चाको नि बर्थडे थियो त्यो दिनमा, उहाँले चाहिँ खसकै मासु खुवाउनु भएको थियो कि, तर भोलिपल्ट फेरि त्यस्तो दिनहरू छ। अब अहिले झन् हामी यस्तो डिफिकल्ट टाइममा छौँ कि जहाँ हामीले मेहनत गरेर बिएफ बिएसमा हामीले एउटा शब्द बोलेर चाहिँ हामी ब्रिटिस लाउरेज्यूहरूले चाहिँ त्यहाँ फलाम झार्छ थियो कि पहिलोचोटि, त्यो बनेको थियो, त्यो ठाउँ पनि छोड्न पर्ने भएको छ कि अहिले हामीले, अनि कसरी गर्ने त
0: अहिले जहाँ बस्नु भएको छ त्यो ठाउँ पनि अब छोड्नु पर्ने
1: हामीलाई परार भन्नुभएको, अनि हामीले चाहिँ थोरै टाइम मागेछौँ, अनि त्यसपछि चाहिँ अब नयाँ घर बनाउनलाई चाहिँ अब च्यालेन्ज भइरहेछ। अनि मैले चाहिँ मेरो हजुरबाको सम्पत्ति, मम्मी पनि सेवातिर लाग्छु होइन, दाइहरूले आफ्नै गरेर खानु भएको छ, बुवाले आफै कमाएर गर्छु, हजुरबाको सम्पत्ति चाहिँ हामीले चला छैनौँ, अनि मैले चाहिँ अंश देउन, म त्यो अंशमा चाहिँ मेरो छोराछोरी लर राख्छु भनेर मैले मागिरहेको छु, अनि पोजिटिभ एन्सर आइरहेछ। अब हेरौँ, त्यो जग्गा पाएँ भने चाहिँ घर बनाउन सबैले सहयोग गरिदिनु भयो भने भोलि उठेर जा कसैले पनि भन्नुहुन्न,
0: पक्का हो। अनि जग्गा चाहिँ कहाँनिर छ?
1: मेरो लुबुमा छ।
0: ए हजुर,
1: लुबुबाट चाहिँ त्यहाँ बेचेर चाहिँ अझै सस्तो ठाउँमा चाहिँ अलिक ठुलो ठाउँ लिने प्लानमा हामीले बढी खेलमा हेरिरहेछौँ।
0: ए हजुर हजुर, भनेपछि अब अंश पहिला पाउनु पर्यो होइन, त्यसपछि चाहिँ तपाईँको बन्दोबस्त हुने रहेछ। विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, श्रोताहरू आफ्नो छोराछोरीको लागि भनौँ, आफ्नो लगभग 100 पुग्नु आँटेको रहेछ उहाँको परिवार, आफ्नो परिवारको लागि उहाँ अंश पनि माग्दै हुनुहुँदो रहेछ, आफ्नो मम्मीसँग आफ्नो बाबासँग भनौँ, हजुरबाको अंश जति पनि छ, अलिकति अलिकति मात्रै पाए पनि धेरै सपोर्ट हुन्छ नि होइन, त्यसमा सबैको साथ सहयोग अवश्य पनि हुन्छ मलाई जहाँसम्म लाग्छ। अनि रुटिन कस्तो छ तपाईँहरूको, भनौँ स्कुल पठाउने नानीहरू कतिजना नानीहरू चाहिँ स्कुल जान्छ?
1: बच्चाहरू सबै जानुहुन्छ, अहिले 2 वर्षसम्मको बच्चालाई चाहिँ स्कुल हाल्दैछ।
0: हजुर हजुर,
1: अनि सानो बच्चालाई 9 बजे, अनि एउटाले चाहिँ सेन्ट जेभियर्समा नाम निकाल्यो, अनि उसलाई चाहिँ स्कलरसिप छ, अनि त्यो स्कलरसिप भएको कारणले ऊ 7:30 बजे चाहिँ बस चढिसक्नु पर्छ, अनि अर्को 9:30 बजे चाहिँ होइन, बिहान त हामी एकदमै बिजी नै हुन्छौँ, बुक पेन होइन ब्याग यताउता गरेर बिजी हुन्छ, अनि कसैको चाहिँ जुत्ता पोलिस गरेको छैन, कसले के गरेको छैन, कसैले कलर मिलाएको छैन होइन, बिहान उठ्ने बित्तिकै उनीहरूलाई नास्ता पछि हात खुट्टा धुने, अनि मैले चाहिँ अहिले मेरो एउटा बच्चा चाहिँ 11 वर्ष पुग्न लाग्यो, अनि 2-3 छोरीलाई चाहिँ यसो घरमा धुप बाल्न सिक्नु पर्छ है, भोलि केही सिकाएन म त होइन यसरी हुर्केको नभनोस् भनेर घरमा जे हुँदैछ त्यो चाहिँ सिकाइरहेको छ, यसो धुप बाल्छन्, अनि त्यसपछि चाहिँ खाजा खान्छन्, अनि त्यसपछि एकछिन पढ्न 5 मिनट भयो भने तिमीले रिभिजन गर, हिजो होमवर्क गरेको भनेर भन्छु, एकछिन पढ्छन्, अनि त्यसपछि ब्याग प्याक गरेर खाना खाएर स्कुल जान्छन्, अनि फेरि ठुलोहरूको चाहिँ त्यही टाइममा योगा भइरहन्छ, अनि उनीहरू योगा गर्छन्, अनि त्यसपछि एकछिन तातो पानी खाएर डुल्नुहुन्छ आफ्नो दैनिकी सरसफाइतिर 1/2 घन्टा लागेपछि, अनि फेरि आफ्नो खाना खाने, औषधि खाने, दिउँसोको क्लास गर्ने, अनि त्यसपछि फेरि आफ्नो सेयरिङ गर्ने, त्यो गरेर चाहिँ दिन बिताउनुहुन्छ।
0: हजुर, अनि स्कुलहरूमा चाहिँ के छ, सबैले पढाइदिँदै होला स्कुलले?
1: स्कुलमा हामीले लगभग हजुरलाई 8-9 जतिको चाहिँ स्कलरसिप पाएका छौँ, अरू बच्चाको पाउन बाँकी छ।
0: अरू बच्चालाई चाहिँ आफैले पढाउँदै हुनुहुन्छ?
1: हजुर, आफैले।
0: नत्र त अब स्पोन्सरसिप खोज्दा पनि त हुन्छ, तपाईँले एउटा बच्चा पढाइदिने ट्राई गर्नु भएको छैन?
1: रिक्वेस्टमा चाहिँ पढ्नुभयो बच्चाहरू, लगभग 9-10 जस्तो पढ्नुभयो होला।
0: ए हजुर हजुर, तपाईँको रुटिन बिहानभरि चाहिँ एकदमै व्यस्त है, एकदमै व्यस्त। अनि स्टाफहरू साँच्चै कतिजना छन् त तपाईँको?
1: स्टाफहरू हामीसँग पहिला धेरैजना हुनुहुन्थ्यो, अहिले घट्दा 8 पुग्नु भएको छ, किनभने त्यो निको भएको छोरीहरू आफै गर्न सक्ने भइसक्नु भयो कि, अनि त्यो भएको भएर सरसफाइ यताउतामा चाहिँ अहिले त्यहीँकै घरकै छोरीहरू हुनुहुन्छ, 2-4 त ब्याग बनाउने, 11 ग्रुप बनाए उसले, ब्याग बनाउँछ, कहिले के बनाउँछ, स्वेटर बनाउँछ होइन, अनि आमा यसको प्रचार गर्दैन अब म बेच्नतिर लाग्छु भन्ने भइसक्यो।
0: ठिकै हो नि त, अहिले अब यो युट्युबतिर किसिम बनाउनु सिकाउँछ होइन,
1: हजुर,
0: ट्रेनिङ गर्न जानै पर्दैन, घरमै बसेर सबै सिकेर होइन अनि भनौँ न बुकेहरू बनायो भने कागजको के को बुकेहरू बनायो भने बाहिरसम्म विदेशतिरबाट पनि मगाउँदो रहेछ त्यस्तो अहिले त धेरै गर्नेलाई धेरै छ अहिले होइन तपाईँले विशेष गरेर छोराछोरीलाई अब चाहिँ एउटा स्किल भनौँ न केही सिकाउने ट्रेनिङ ताकि पछि गएर उनीहरूले त्यही गरेर खाँदा पनि हुन्छ होइन भनेपछि स्टाफहरू पनि हुनुहुन्छ है हुनुहुन्छ सबैलाई हेर्नु पर्यो सबैको मिलाउनु पर्यो होइन कहिलेकाहीँ अब स्टाफ त चाहियो नि कहिलेकाहीँ अग्रेसिभ हुनसक्छ त्यस्तो सिचुएसन ह्यान्डल गर्नेहरू के छ तपाईँको
1: त्यहाँ चाहिँ एकजना नर्सै पढ्नु भएको बहिनी औषधि दिनुहुन्छ अनि एकदमै गाह्रो सिचुएसनमा चाहिँ हामीले हस्पिटलै लान्छौँ कि अहिले अब त्यहाँ चाहिँ कुट्ने पिट्ने नहोस् भनेर चाहिँ अहिले एकदम सरल भइरहेको छ दुई तिनजना स्टाफले चाहिँ च्याप्प उहाँहरूलाई काउन्सिलिङ गर्दै हस्पिटलसम्म लानुहुन्छ अनि कतिजना चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ हरेक दिन चाहिँ काउन्सिल हामी सबै त्यहाँ हुनुभएको होइन हाम्रो सचिवजी हुनुहुन्छ म छु सबै यो साइकोलोजीकै स्टुडेन्ट भएकोबाट चाहिँ हामीलाई सजिलो भएको छ कि त्यहीँभित्रै एउटा काउन्सिलर भएकोबाट चाहिँ सजिलो भएको छ अनि महिनामा हप्तामा योगाहरूले पनि धेरै डेभलप गर्दो रहेछ अब त मैले मेरो बच्चाहरूलाई लगभग 20-25 पुनस्थापना गरेर नयाँ स्ट्रिटको बिरामीहरूलाई चाहिँ हामीले रेस्क्यु गर्ने वातावरण बनिसक्यो त्यहाँ
0: ए भनेपछि त होइन सेवा गर्नेहरू पनि सबैजना
1: सेवै गर्न
0: थालिसकेको रहेछ होइन भनिन्छ नि प्रार्थना गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू धेरै पवित्र हुन्छन् भनेर भन्छन् है होला पनि सायद तपाईँलाई हेर्छु म है जहिले तहिले उज्यालो अनुहार त्यस्तो लगभग 100 भनौँ 95-96 परिवार त्यसमाथि पनि मनोरोगीहरू उहाँहरूले जन्माउनु भएको बच्चाहरू भनौँ सबै सम्हाल्दा सम्हाल्दै पनि यति उज्यालो चाहिँ किन फेरि
1: यस्तो रहेछ कि रिफ्लेक्सन हजुरलाई पानी मुनि जति लाइट जान्छ नि त्यसको डबल लाइट चाहिँ बाहिर निक्लिन्छ अरे
0: हजुर हजुर
1: त्यो रिफ्लेक्सन होला त्यो प्रेमको रिफ्लेक्सन मलाई कहिले पनि हजुरलाई भरे केही छैन भने पनि पिरै लाग्दैन क्या केही न केही हुन्छ किनकि म एक्लै त कहाँ हो र त्यो नेपाल आमाको होइन सम्पूर्ण छोराछोरीको बिचमा हामी छौँ केही न केही त हुन्छ हजुरलाई फोन गरे पनि नुन एक प्याकेट चाहिँ मैले पठाइदिएँ है भनेर होइन गर्छिन्छ भने त्यो पिर लिने होइन कि आउने दिनलाई चाहिँ हाउ टु डु बेटर होइन त्यतातिर लाग्नुपर्छ जस्तो लागेर म अलवेज रिफ्लेक्सन ह्याप्पिनेसमा भरिरह हुन्छु कि
0: त्यही त तपाईँको अनुहारमै झल्किन्छ भनौँ उज्यालो अनुहार होइन अब यस्तो नि त यो पनि त हो नि जसले पठायो यो कामको लागि
1: उनी त छन्
0: उसले त ऊ त पछाडि पिलर भएर बस्नु पर्यो नि होइन श्री नेहालाई पठाएर यति ठुलो कामको लागि पठाएर ऊ चाहिँ अर्कोतिर हिँड्ने त मजा आएन नि त
1: होइन
0: माथि जसले हामीलाई सञ्चालन गर्छ होइन उसैले पठायो होइन त्यसले गर्दा उसले पठाएपछि त पछाडि तपाईँको पछाडि एउटा पिलर बनेर त उही बस्नु पर्यो नि होइन भरोसा त उसैको छ त्यसले गर्दाखेरि अब सुर्ता भन्ने वरि भन्ने चाहिँ भएन भनौँ होइन जो छ उहाँ हुनुहुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ त्यो एउटा विश्वासमा पनि बस्नु पर्यो होइन
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ जीवनलाई भाग्यको सहारामा नछोडौँ
0: अनि अरू के छ तपाईँ अब व्यस्त हुन्छ दिनभरि होइन सोसियल मिडियामा अब रिल्सहरू हाल्नु पर्यो अनि यता टिकटकमा हाल्नु पर्यो त्योबाट पनि इन्कम त हुन्छ होला नि तपाईँलाई होइन
1: टिकटकबाट चाहिँ लाइभमा बस्यो भने चाहिँ हुन्छ
0: हजुर
1: त्यो भएकैबाट चाहिँ मैले त्यो बडी खेलमा मैले अहिले अंश होइन मागेर त्यो बेचेर चाहिँ त्यहाँ आउनेसम्म चाहिँ फेरि टिकटकले पनि गर्यो
0: त्यही
1: हदसम्म त्यो गिफ्टहरूले काम गर्यो त्यहाँ मैले बैना चाहिँ गर्न पाएको छु कोभिडको टाइममा अनि त्यसमा चाहिँ पुरा प्योरली टिकटकको मात्र होइन कि कसैले चाहिँ तपाईँहरू पर्मानेन्ट त्यता कतै बस्नुपर्छ है भनेर 10,000, 15,000, 50,000 कलेक्सन गर्नुभएको थोरै मनीहरू छ. त्यो चाहिँ मैले त्यहाँ बैना गरेको भएर म त थिचिरहेको छु नि त, कसैले दिएको पैसालाई चाहिँ त्यहाँ फ्रिज भइरहेछ भने चाहिँ गर्नुपर्छ भनेर हम्स मागेको मैले.
0: ए हजुर, यो कामको लागि पठाउने त छँदैछ होइन,
1: उहाँले नै हो सब रच्नु भएको.
0: हो हो, मिलाउने हाम्रो हातमा केही छैन, हाम्रो हातमा केही छैन होइन. कहिले काहीँ याद गर्नु भएको छ, यतातिर जाँदै गर्दा एक सेकेन्डको डिसिजनले अर्कोतिर जानुपर्छ, त्यो जाँदै गरेको बाटो हाम्रो लागि नै हुँदैन खासमा. कहिलेकाहीँ नसोचेको कुरा हुन्छ, कहिलेकाहीँ कस्तो हुन्छ भने नि कसैको लागि पकाइराखिदिएको खाना होइन पकाएर राख, मतलब भन्नाले त्यो कसैको लागि पकाइराखेको खाना अर्को आएर खाइदिन्छ, त्यो दिनको त्यो भनौँ न भाग उसको लागि लेखिएको. एउटा भनाइ छ नि, दाने दाने पर लिखाए खाने वालेका नाम भनेर होइन. त्यसैले गर्दाखेरि नत्र त यो सेवा हामीलाई किन आउँदैन मनमा, हामी पनि त बाटोमा देख्छौँ, कति देख्छु मै देख्छु, तर त्यो भावना आउँदैन. यसो हेऱ्यो होइन, बिचारा भने सक्यो. त्यस्तो देख्दा त तपाईँले त आफूले आफूलाई रोक्न सक्नुहुन्न, किनभने तपाईँ त्यही कामको लागि आउनु भएको हो होइन. तपाईँलाई यसरी क्वेसन सोध्नु चाहिँ म आएको हो.
1: हजुर, यो साथ दिनलाई चाहिँ हजुर आएछ, फेरि हजुर होइसिन्न थियो भने होइन. विनोद सर, मैले भने नि फर्स्ट टाइममा मैले त्यो छोरी च्यापेर ल्याउँदा बेसार थिएन नेपाली स्नेह काकमा. आज मलाई एक बोरा चामल दिनु न भन्नको लागि व्यक्तिहरू जम्मा गरिदिसकेको छ कि, मैले फोन गर्न सक्छु, यहीँ फोन गऱ्यो भने ल एक बोरा चामल पठाइदेऊ त त्यहाँ भोकाएछन् भन्छ भने मैले व्यक्तिहरू चाहिँ पाएको छु जसको दयालु हृदयहरू छ कि. त्यो कारणले चाहिँ म थ्याङ्कफुल छु बिएफबिएसमा. मैले जहिले पनि कुरा गर्दा हजुरको नाम सुजन बाला म्याम र विनोद सर, बिएफबिएसलाई मैले कहिले पनि त्यो बिर्सिन सक्दिनँ. र बिएफबिएसबाट जम्मा हुनुभएको दाताहरू जो चाहिँ मेरो लागि भगवान् स्वरूप उभिनु भएको छ, उहाँहरूलाई म थ्याङ्कफुलै भन्छु. आज हामीले वर्ल्ड बुक अफ रेकर्डसम्म पुग्नको लागि नेपाली स्नेह काक एक्लै हुन्थ्यो र त्यो बेसारकै अवस्थामा हुन्थ्यो, र म यहाँ नटेकेको भए चाहिँ त्यो अवस्था आजको अवस्था आउँथेन.
0: अच्छा, एउटा कुरा, तपाईँले यति मिठो बोल्नु, म बिएफपिएसमा नआएको भएदेखि होइन सायद म यहाँ हुन्थेन होला भन्नुभयो होइन, यहाँसम्म पुग्ने थिएन होला भन्नुभयो. तर अरू बेला किन आउनुहुन्न, इन्टरभ्यू दिनलाई मात्रै, बोलाउँदाखेरि मात्रै आउनुहुन्छ त्यही माथि होइन, अरू बेला किन आउनुहुन्न, यो मेरो गुनासो.
1: म त जहिले पनि यताबाट हिँड्दाखेरि म सम्झेँ मैले पोडकास्ट यहीँ चलाएको, यहीँ तल यसको दुई घर उतापट्टि होइन. म जहिले आउँछु हजुर यति बिजी देख्छु मैले होइन, अनि म मलाई पनि थाहा छ नि त, कहिले काहीँ म कोही मेरो आफ्नो मान्छे नेपाली स्नेह काकमा आउँदा नि उहाँहरू बस्नुहुन्छ बस्नुहुन्छ, म चाहिँ बिजी भएर हुन्छु, अनि यतिकै ल है म जान्छु, ए जाने एकछिन बस्नु न तपाईँसँग कुरा गर्न पाएको छैन भन्ने कहिले काहीँ त्यो दिन आउँछ कि नेपाली स्नेह काकमा. अनि हजुरहरूको बस्दा पनि सेम हो, त्यो भएको भएर बोलाउन बोलाउँदा आएँ भने त अङ्गालो त मार्न पाउँछु नि त मैले.
0: है त है, जे होस् श्रोताहरू, व्यस्तता उहाँको छ होइन, र मेरो त एउटा भनौँ न एउटा उहाँ बोल्दा बोल्दा मनमा आएर मात्र किन आउनुहुन्न अरू बेला भनेर. जे होस् व्यस्त हुनुहुन्छ, पोडकास्ट पनि चलाउनुहुन्छ, उहाँ आफै मोडल हुनुहुन्छ, थिएटर आर्टिस्ट हुनुहुन्छ, सिरियलहरूमा पनि खेलिसक्नु भएको छ, त्यसले गर्दा उहाँको व्यस्तता अब रिल्स बनाउनु पर्यो, किनभने इन्कमलाई त फेरि छोड्नु भएन, रिल्स बनाउनु पर्यो, टिकटकमा लाइभ बस्नु पर्यो. तपाईँहरू सबैलाई थाहा छ उहाँको व्यस्तता, र यसो अब हुन त सबैजना आउनुहुन्छ छुट्टी आउँदाखेरि है तपाईँकोमा, र पनि एउटा रिक्वेस्ट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, हाम्रो श्रीनेहाजीलाई भेट्नुहोला, नेपाल स्नेह काखमा आउनुहोला यसो कहिलेकाहीँ नेपाल छुट्टी आउँदाखेरि, र उहाँकोमा मनोरोगीहरू उहाँले राख्नु भएको छ भनौँ न एउटा परिवार जस्तो गरेर राख्नु भएको छ, सडकबाट प्राय जस्तो सबैजना सडकबाट उठाएर उहाँले ल्याउनु भएको छ, कतिलाई त घरमा नसकेर गाउँघरमा नसकेर पनि ल्याउनु भएको छ नि तपाईँकोमा है.
1: हामीले चाहिँ प्योरली व्यवहारिसी ल्याएछौँ, अनि फ्यामिली भेट्यो पछि हामीले राम्रो काउन्सिलिङ गरेर उहाँहरूलाई फेरि बेवारिसे हुनबाट बचाउने तरिकाले घरमा पठाछौँ.
0: हजुर,
1: फ्यामिली भेटियो.
0: कतिजनालाई चाहिँ सन्चो बनाइसक्नु भएको छ अहिले?
1: अनगिन्ती, अब गन्ती नै बिर्सिन थालिसक्यो, अब त फाइलै पल्टाउनु पर्छ होला कि. 24 आवरभित्र गरेको त हजारौँ भए होइन, 2 वर्ष अलि लङ टाइम बस्नु भएको छ थोरैजना, नभए भने 2 दिन 3 दिन 1 हप्तामा त हजारौँ माथि कटिसक्नु भयो.
0: हजुर, श्रोताहरू धेरैलाई उद्धार गर्नु भएको छ भनौँ, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले पनि सम्मानित हुनुभएको छ, वर्ल्ड बुक अफ रेकर्ड लन्डनले. तर उहाँ अघि भन्दै हुनुहुन्थ्यो वर्ल्ड बुक अफ रेकर्ड लन्डनको सर्टिफिकेट हातमा थियो तर मन उदास थियो भनेर उहाँ भन्दै हुनुहुन्थ्यो. सर्टिफिकेट मात्रै पाउनुभयो भनेपछि एउटा सम्मान मात्रै पाउनुभयो, एउटा जे होस् केही होला होइन, त्यसले पनि केही होला, केही गर्ला आउँदो दिनहरूमा भनौँ होइन, पोजिटिभ बनाऊ, तपाईँ त्यसै पनि पोजिटिभ हुनुहुन्छ होइन. र श्रोताहरू फेरि पनि एउटा रिक्वेस्ट, नेपाल आएको बेलामा नेपाल स्नेह काखमा चाहिँ आउनुहोला प्लिज. मेरो यो तपाईँहरू सबै सबैलाई आग्रह, हाम्रो श्री नेहा पोखरेललाई चाहिँ भेट्नुहोला, यसो उहाँको हालखबर के कसो छ, उहाँको परिवारको हालखबर के कसो छ त्यो पनि यसो सोध्नुहोला. र अब आजको नारीलाई प्राय प्राय बिट मार्ने बेला भयो श्री नेहा बहिनी होइन. अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: आज यो नारीमा म आउन पाउँदा म साँच्चै नै भाग्य माने, किनभने म मौका खोजिरह हुन्छु हजुरलाई भेट्नलाई. र सम्पूर्ण विश्वभरि छरिनु भएको व्यक्तिहरूको आशीर्वादले चाहिँ सबैले बहिनी छोरी दिदी होइन भन्छेर मैले यो पाएको आशीर्वादले पाएको हो यो. र सुजन बाला म्यामले भन्छ जस्तो नेपाली स्नेह काखमा एकचोटि आइसेला हजुरहरूलाई त्यहाँ हामीले पाऊँ. र अहिले घर बनाउँदैछौँ हामीले, त्यो घर बनाउनलाई चाहिँ एउटा इट्टामा त थपिदिनु भयो भने पनि भोलि उठेर जा कसैले भन्नु हुँदैन, त्यसको लागि चाहिँ मैले बिन्ती गरेँ यसो हातेमालो गरिदिनु होला. र थ्याङ्क यू सो मच नारी यो प्रोग्रामलाई मैले हृदयदेखि थ्याङ्क यू. र बिएफबिएसलाई त सधैँ ब्लेस होस् कि म यहाँ आएर बोलिराख्न पाऊँ. थ्याङ्क यू
0: हजुर. श्री नेहा बहिनी तपाईँलाई धेरै धेरै धन्यवाद, समय दिनुभयो, यहाँसम्म आउनुभयो व्यस्त हुँदाहुँदै पनि होइन. जे होस् विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट मेरो तर्फबाट तपाईँलाई फेरि पनि धेरै धेरै बधाई छ यो सम्मान प्राप्त गर्नुभएकोमा र अल द बेस्ट पनि. हजुर श्रोताहरू, हाम्रो श्री नेहा पोखरेलजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ. र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुजन बालालाई पनि आज्ञा दिनुहोस्. नमस्ते बाबा.

0: प्रकाश खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार डुलु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई फोन मार्फत धम्की दिएको आरोपमा खड्कालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो। हिजो दिउँसो करिब 12:40 भएको घटनामा खड्काले शुरूमा एउटा सिफारिस पत्र बनाइदिन आग्रह गरेका थिए, तर प्रक्रिया अनुसार हुने भनिएपछि खड्काले सचिवलाई अपशब्द प्रयोग गर्दै धम्की दिएको बताइएको छ। अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज विज्ञप्ति जारी गर्दै खड्कामाथि कड़ा कार्यवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो। सोही आधारमा प्रहरी अनुसन्धानपछि खड्कालाई पक्राउ गरिएको हो। घटनाबारे दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीसँग हामीले कुरा गरेका छौँ। खासमा यो के चाहिँ कुरामा धम्की आएको थियो तपाईँलाई?
1: यो खासमा म प्रधानमन्त्री कार्यालयबाट बोलेको हो। अरूको पालो मिचेर मेरो काम सबभन्दा छिटो गरिदिनु पर्यो, मलाई देखाइदिउँ कालो मुसो गरिदिउँ भनेर अब त्यो तथा नामको धेरै अपशब्दहरू बोल्नुभयो।
0: के काम चाहिँ गराउनका लागि हो कि नगराउनका लागि हो त्यो धम्की चाहिँ दिएको?
1: काम गराउनको लागि हो। पर्यटन मन्त्रालयलाई डाइरेक्टली वडाबाट सिफारिस लेखिदिनुहोस् एउटा भन्ने थियो। मैले तपाईँहरू एकछिन चाहिँ त्यो सेवा गराएहरू हुनुहुन्छ, 12-13 टोकन लगेको सेवा गराए भने अगाडि हामीसँग स्टक हुनुहुन्छ, तपाईँहरू वेट गरिदिनुहोस् एकछिन भन्ने कुरा भएको थियो। त्यसपछि चाहिँ सुरु भएको कुरा हो।
0: कोही चाहिँ आउनु भएको थियो सेवाग्राही त्यहाँ, त्यसपछि फोन भएको
1: हो? उहाँ सिधै फोनमा कुरा गर्दै फोन ल्याएर आउनु भएको थियो, ल सचिवलाई फोन दिनुहोस् न त।

0: र अरू सेवाग्राहीहरू जुन लाइनमा हुनुहुन्थ्यो लाइनको सेवाग्राहीको सकेर मात्र उहाँको चाहिँ लास्ट 4 बजे चाहिँ काम गरियो।
1: तपाईँले चिन्नु भएको थियो धम्की दिने प्रकाश खड्का?
0: प्रकाश खड्का भन्ने मान्छे त मेरो चिन्जान पनि थिएन र उहाँलाई मैले कहिले जिन्दगीमा देखेको पनि थिएन, भेटेको पनि थिएन। जब चाहिँ मसँग विवादमा मुसिन हो त्यसपछि मैले उहाँको सर्च गरेर सबै कुराहरू हेरेँ, खोलेँ, अझै पनि चिन्न सकेन। अब चिन्न मन त उहाँलाई अब एकचोटि अब यो सरकारी प्रक्रियादेखि कानुनी कुराहरू सबै कानुनी उपचार खोजिरहेको छु मैले। अब कानुनी उपचारको रूपमा उहाँ पक्राउ पनि गरिरहनु भएको छ भन्ने सुन्नमा आज अब एकचोटि चाहिँ मैले डायरी दिएको कार्यालयमा उहाँ आइसकेदेखि को हुनुहुँदो रहेछ प्रत्यक्ष भेट्न चाहिँ मन छ उहाँलाई।
1: यो रेकर्ड गरेर जुन अडियो छ अहिले सामाजिक सञ्जालमा पनि हालिदिने भनेपछि तपाईँले नियोजित रूपमै फसाउनु खोज्नु भएको हो त?
0: त्यो कुराहरू भित्र लुकाएर राख्यो भने भोलि राख्छ त्यो जुनसुकै कर्मचारीले नि फेरि धम्की खान सक्छ। त्यो भएर उहाँलाई फसाउनु भन्दा पनि उहाँहरूलाई चाहिँ विधिको शासन के होइन कसैको पावरको भरमा हुँदैन कि नियम पालन गर्न चाहिँ राष्ट्रिय सेवा कर्मचारीहरू तयार छन्। चाहिँ अपराधिक कार्य गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउने हो भने राष्ट्रिय कर्मचारीहरूको मनोबल उच्च हुनेछ र काम गर्न सक्नेछन् भन्ने हो। मेरो कसैलाई फसाउने डुबाउने उद्देश्य चाहिँ होइन। त्यो फास्ट एक्सन लिएर प्रधानमन्त्री सरकारले नि यो चाहिँ पक्राउ पुल जारी गर्यो उहाँको नाममा र उहाँ पब्लिस गर्नुभयो भन्ने सुने। अहिले केही आशा चाहिँ पलाएको छ, केही चाहिँ अलिक सुरक्षित महसुस त भएको छ तर ढुक्क चाहिँ
1: अडियो छ नि तपाईँ र उहाँको संवादको कुरा चाहिँ यो आफूले तपाईँले नै मिडियाहरूलाई दिनुभएको हो?
0: 13-14 फाइलहरू नागरिकता बनाउने साथीहरू प्लस चाहिँ अन्य साथीहरू पनि हुनुहुन्थ्यो त्यहाँनिर जो मैले चाहिँ मेरो मोबाइलमा फोन आएदेखि अथवा फर्स्ट फोन भनेको जुन बलबहादुर खड्काको मोबाइलमा फोन आयो त्यो मैले लाउड स्पिकर गरेर नै मेरो टेबलमा राखेँ। त्यस्तो कुराहरू शङ्का लागिसकेपछि उहाँले गाली गर्नुभयो। त्यसपछि साथीहरूले चाहिँ सुरुमा रेकर्ड गर्ने यो प्रमाण छ भने केही कुरा सबै हुनुहुन्थेन, मैले कुन पनि यो कार्यक्रम दोहोरिन सक्छ भनेर लाउड स्पिकर गरेपछि केही भएको कि सेवा गराए साथीहरूले रेकर्ड गर्नुभयो। त्यसपछि त्यसरी यो बाहिर आयो र बाहिर आइसकेपछि पछि यसको एभिडेन्स केही कुराहरू चाहिँ नबुझिने जस्तो भयो कि केही मैले पनि मिडियालाई सहयोग चाहिँ गरे हो।
2: आइसिसी विश्वकप क्रिकेट लिग 2 आज नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। किर्तिपुर मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले अवजित 120 रन बनाउनु भयो। आसिफ शेखले 58 रन बनाउनु भयो। कुशल र आसिफले 145 रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। पहिले ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएको थियो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले 83 रन बनाउनु भयो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4, सोमपाल कामीले 2 तथा दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिनुभयो। नेपालले पर्सि सोमबार स्कटल्याण्डसँग खेल्नेछ। नेपालमा यो वर्ष मनसुन औसत समयभन्दा केही दिन अगावै भित्रिने सम्भावना देखिएको छ। भारतको मौसम विभागले मनसुन यसपालि औसत मितिभन्दा करिब 6 दिन अघि केरला आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि मनसुन चाँडै प्रवेश गर्ने
3: BFBS, Gorkha Radio.

एफपी गोर्खा रेडियो सुन्ने हुनुहुन्छ श्रोता, तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस कार्यक्रम घर संसारमा म सिनेको तर्फबाट। यो एक घन्टाको कार्यक्रम अवश्य पनि आजको दिनमा सुन्न सक्नुहुनेछ। अवश्य पनि यो समय मिठा मिठा गीत सङ्गीत राख्ने नै छु र यसैगरी घरसँग सम्बन्धित घरको जे जति हो रहेको छ यसबारेमा पनि जानकारी रहनेछ। अब हामीले घरको संसार कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा, अब त्यसमा हाम्रो तिनवटा क्षेत्र हुन्छ, हाम्रो आत्मिक जीवन, हाम्रो मानसिक जीवन, हाम्रो शारीरिक जीवन। यी तिनवटा क्षेत्रमा हामी स्वस्थ रह्यो भने पक्कै पनि हामी घरको परिवारमा स्वस्थ रहन सक्दछौँ। र यसै क्रममा आज चाहिँ आमाले बच्चालाई कठिनाइबाट बचाउने मात्र होइन लड्न सिकाउने हो, यस विषयमा पनि म राख्ने नै छु। अब नानीहरू भनेको भविष्यको कर्णधारहरू हुन्, उनीहरू भविष्य हुन् र उनीहरूबाट चाहिँ हामीले अवश्य पनि संसारलाई चाहिँ अवश्य पनि एउटा राम्रो ठाउँ हुनको लागि चाहिँ उनीहरूको अहिलेदेखि नै उनीहरूलाई शिक्षा दिएर राम्रो वातावरणमा हुर्काएर चाहिँ एउटा गुड ह्युमन बिइङ भएर चाहिँ उनीहरूले संसार चलाउन सक्दछन्। र अवश्य पनि यसैमा चाहिँ एउटा घरबाट नै सुरु हुन्छ सबै कुराको सुरुवात चाहिँ, केही क्षणमा रहने नै छ। तर त्योभन्दा अगाडि आउनु श्रोता लागौँ अहिलेको लागि भने यो मिठो गीत सुन्ने क्रमतर्फ।

एफपी एफपी स्कूलका रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रम अहिले घर संसारमा छौँ र अवश्य पनि आमाले बच्चालाई कठिनाईबाट बचाउने मात्र होइन लड्न सिकाउने हो, यस विषयमा पनि केही जानकारी म राख्ने नै छु। बालबालिकाले बाहिरी संसारमा जस्तो मूल्य मान्यता बोकेर जान्छन् त्यसको सिकाएको सुरुवात घरबाट हुन्छ र आमा बन्नुले एकै समयमा सबैभन्दा बलियो र सबैभन्दा कमजोर दुवै महसुस गराउनेछ भनेर कहिल्यै पनि कल्पना गरेको हुँदैन। तर छोराछोरीहरू आएपछि जीवनमा चाहिँ एउटा केन्द्रबिन्दु नै बदलिन्छ। हरेक निर्णय, हरेक काम, हरेक दिनचर्या, हरेक जोखिम एउटै प्रश्नको वरिपरि घुम्छ र यसैमा चाहिँ कस्तो संसार सिर्जना गर्ने हो र छोराछोरीहरू कस्तो हुनुपर्छ भन्ने विषयमा चाहिँ यो बुझेर चाहिँ हुर्किन एकदमै महत्त्वपूर्ण छ। उनीहरू बुद्धिमान, आत्मनिर्भर, अनुशासित, संवेदनशील र बोल्न नडराउने हुनुपर्छ। प्रसिद्धि र ह्वाट यो हाउसमा बसेर चाहिँ यतिकै विशेष बनाउन सकिँदैन र जिम्मेवारी चाहिँ बनाउनु पर्दछ र यसैमा छोराछोरीहरूले चाहिँ आफ्नो ओछ्यान मिलाउनुपर्छ, सरसफाइहरूमा पनि कामहरू गर्नुपर्दछ। संसार हाम्रो इच्छामा मात्रै अनुसार बदलिँदैन तर सिकाउने क्रमहरू हुनुपर्छ। उनीहरूलाई चाहिँ अवश्य जिम्मेवार भएर हुर्कन चाहिँ सिकाउनुपर्ने हुन्छ र यो चाहिँ आमाको सबैभन्दा एउटा ठुलो जिम्मेवारी पनि रहेको हुँदछ। आफ्नो बच्चाहरूको सुरक्षा गर्नुपर्दछ र यसैमा मार्गदर्शन दिनुपर्छ, गल्ती सुधार्नुपर्छ, उनीहरूको हेरचाह गर्नुपर्छ र बिस्तारै उनीहरूलाई यसमा चाहिँ इन्डिपेन्डेन्ट भएर छोड्न सिकाउनु पर्छ। अभिभावक हुनु भनेको बच्चाहरूलाई आफै सक्षम र स्वतन्त्र हुनको लागि तयार गर्नु हो। यो पीडादायी छ किनभने एक निश्चित बिन्दुपछि बच्चाहरू अब पूर्ण रूपमा तपाईँमा रहँदैनन्, उनीहरू चाहिँ पहिचानका एउटा व्यक्ति भएका हुँदछन्। र कार्यक्रममा अवश्य पनि यसबारेमा जानकारी रद्द गर्नेछ। अहिलेलाई लागो यो मिठो गीत सुन्ने क्रमतर्फ।

FBI scorecard video sunne nun sa stratar le hami kari crom yus same kar sansar ma sam ra bishapni tabik samichama eura ghar ko sansar hami kasari swachha banaun saksau bhanne bishayma raheko cha ra abishapni abo aile ko yes same ma pani kei jankari mulak kuraru ma tabai ko maaj ma rakhne nai chu abo ghar ma hami abo nariwal pani haru pani khana saksau haina ra abo khan banar ko kura auncha ra ghar ma chi kati patak haru right food haru right way मना खाँदा चाहिँ त्यो ले चाहिँ ज्यानसम्म जाने जोखिमहरू पनि हुन्छ त्यसै कारणले गर्दाखेरि यी कुराहरू पनि एकदमै महत्त्वपूर्ण छ र अवश्य पनि यसैमा चाहिँ आज हामी चर्चा गरौँ यो समय अहिलेलाई नरिवल पानी कति समयसम्म राख्नुपर्छ त खोलेपछि चाहिँ भन्ने विषयमा खोलिसकेपछि नरिवल पानी धेरै लामो समयसम्म भण्डारण गरेमा बिग्रन्छन् यसका पोषक तत्त्वहरू पनि कम हुन थाल्छन् हरियो नरिवलको पानी स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ नरिवल पानीमा भिटामिन बीका साथै भिटामिन सीको मात्रा प्रशस्त पाइन्छ जसले शरीरमा एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ त्यसै त्यसमा पाइने साइटोकोनिन्सको पनि यो एन्टी एजिङ र एन्टिकार्सिनोजेनिक तथा एन्टी थ्रोम्बोटिकहरूको रूपमा पनि काम गर्ने विभिन्न अनुसन्धानहरूले जनाएको छ विशेष गरी धेरै गर्मी हुने क्षेत्रमा नरिवल पानी धेरै रुचाइन्छ नेपालको तराई क्षेत्र लगायत काठमाडौँ र अन्य सहरहरूमा समेत यसको खपत राम्रै हुन्छ कतिपय स्वास्थ्यमा हामीले नरिवल पानी चाहिँ अस्पतालमा बिरामी भेट्न जाँदा पनि यसको प्याकहरू लैजाने गरिन्छ त अब के कसरी नरिवलबाट पानी निकालेर टाढा लैजानु राम्रो हुन्छ नरिवल फोरिसकेपछि त्यो पानी कतिसम्म बाहिर राख्नु मिल्छ त यस विषयमा अवश्य पनि म कुरा गर्ने नै छु अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

पीएफपी खुर्खा बिडी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी छौँ श्रोता घर संसारमा, र म चर्चा गरिरहेको छु खोलिसकेपछि नरिवल पानी कति समयसम्म राख्नु मिल्छ त भन्ने विषयमा। अब यसै गरी खोलिसकेपछि नरिवल पानी धेरै लामो समयसम्म भण्डारण गरेमा बिग्रन्छन्, यसका पोषक तत्त्वहरू पनि कम हुन थाल्छन्। नरिवल खोल्ने बित्तिकै तुरन्तै पिएमा सबैभन्दा बढी फाइदाजनक मानिन्छ। यदि 22-24 डिग्रीमा तापक्रम रहेको कोठामा राखिन्छ भने 2-4 घन्टासम्ममा यो बिग्रन्छ। बिग्रिएपछि पिउँदा यसको स्वाद नमिठो हुनुका साथै स्वास्थ्यलाई फाइदाको सट्टा हानि गर्ने जोखिम पनि रहन्छ। लामो समयसम्म ताजा राख्न अब के गर्ने त? फ्रिजहरूमा राखिएको हो भने यो लगभग 24 घन्टासम्म राख्न सकिन्छ। त्यसपछि यो अवश्य नै त हुँदैन, तर पनि यसको स्वाद, पोषण र ताजापन कम हुन थाल्छ। त्यसैले यसलाई निकालेपछि जति सक्यो चाँडै पिउनु नै उपयुक्त हुन्छ, यदि यसलाई प्याकेट बन्द बनाएर फ्रिजरेटरमा राखिएको हो भने लामो समय भण्डारण गर्न सकिन्छ। यसलाई 1-2 महिनासम्म सजिलै राख्न सक्नुहुन्छ। यद्यपि प्याक खोलेको 24-48 घन्टाभित्र यो प्रयोग गरिसक्नुपर्छ। नरिवल पानी भण्डारण गर्ने सबैभन्दा सजिलो उपाय भनेको बलियो बिर्को भएको बोतल राखेर रा फ्रिजमा राख्नुपर्छ। धेरै मात्रामा भण्डारण गरेको हो भने निकालेर पिउँदै फेरि त्यसै गरी राख्दै गर्न सकिन्छ। तर बिर्को खोलेर धेरै बेर नराखी तुरन्त फेरि पहिलेकै जसरी राख्नुपर्दछ। कार्यक्रम घर संसार सुन्दै हुनुहुन्छ श्रोता, र अब भने फेरि पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ, र त्यस पछाडि हामी कस्तो सङ्केत दिए देखिए चाहिँ नरिवल पानी खराब छ भनेर बुझ्ने भन्ने विषयमा राख्ने नै छौँ।

पीएफपीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई हामी सबै घर संसारमा छौँ र म चर्चा गरिरहेको छु नरिवल निकालेपछि कति समयसम्म राख्न सकिन्छ भन्ने विषयमा. अब कस्तो सङ्गीतदेखि नरिवल पानी खराब छ भनेर बुझ्ने त स्वाद अमिलो भएको छ भने बिग्रिएको भनेर बुझ्नुपर्छ. रङ परिवर्तन हुने नै र नराम्रो गन्ध आएको छ भने पनि त्यो पिउनु हुँदैन. कहिलेकाहीँ कुनै खराब कुरा मिसिएर पनि यो बिग्रिन सक्छ, त्यसलाई पनि राम्ररी ध्यान दिनुपर्दछ. अब यसै गरी बिरामी भेट्न जाँदा नरिवल पानी नलाने त भन्ने विषयमा अब एउटा सोच्न पनि सकिन्छ, तर यो बारेमा पनि म जानकारी राख्ने नै छु श्रोता तपाईँको समीक्षामा. त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: AM, FM, online apps
1: तथा स्मार्ट स्पीकर हरुमा सुनना सकने
0: यो BFBS
1: गोरखा रेडियो हो।

बीएफपीज गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रमलाई हामी घर संसारमा छौँ र चर्चा गरिरहेको छु तपाईँको समक्षमा अहिलेको लागि भने खोलिसकेपछि नरिवल पानी कति समयसम्म राख्न मिल्छ भन्ने विषयमा र यसै गरी हामी यो बिरामी भेट्दा जाँदाखेरि नरिवल पानी नलाने त भन्ने विषयमा अब यसमा आफू जान लागेको दूरी र आफ्नो ठाउँको तापक्रमलाई विचार गर्न आवश्यक हुन्छ। यति सानो लागेको गन्तव्य नजिकै छ भने नरिवल पानी लैजान मिल्छ। यदि दूरी टाढा छ र धेरै गर्मी वातावरण भएको अवस्थामा चाहिँ चाँडै बिग्रिन सक्छ। अर्को महत्त्वपूर्ण कुरा भनेको यसरी लगेको नरिवल पानी जति सक्यो चाँडो पिउनु राम्रो हुँदछ। र अवश्य पनि श्रोता, आज कार्यक्रम घर संसारमा मैले चर्चा गरिसके खोलिसकेपछि नरिवल पानी कति समयसम्म राख्नु मिल्छ भन्ने विषयमा निकै नै जानकारीमूलक भएको छ भने म आशा गर्दछु। र यस्तै जानकारीमूलक कुराहरू म नेक्स्ट विक पनि ल्याउनेछु। घरको संसार हामी कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा भन्दै यो मिठो गीत पनि इन्जोय गर्नुहोस्। म सिने पनि आजको लागि बिदा लिनेछु। नमस्ते, बाई।

0: ESP Gurkar Radio. Gurkar Radio. AM FM
1: Online
0: Apps
1: तथा स्मार्ट स्पीकर हरुमा सुनना सकने
0: यो BFBS
1: Gurkar
0: Radio हो.

मध्य प्रदेशमा एचआईभी एड्स संक्रमणको स्थिति भयावह बन्दै गएको छ। मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढी 1504 जना संक्रमित छन्। हाल प्रदेशभर 4680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। आर्थिक वर्ष 2077-77 मध्य प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढेर आर्थिक वर्ष 2081-82 सम्ममा 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालु आर्थिक वर्षमा 16 जना गर्भवती महिला र 18 वर्ष मुनिका 175 बालबालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले खुला सीमा, वैदेशिक रोजगारी, लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताए। मध्य प्रदेशमा हाल 11 एआरटी केन्द्र सञ्चालनमा छन् भने परीक्षण, परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ। धनगढीमा कैलालीको धनगढीमा शुरू भएको सुदूरपश्चिम कचहरी 2083 विकास, संघीयता र इतिहास संरक्षणबारे व्यापक बहस भएको छ। वक्ताहरूले सुदूरपश्चिमको समृद्धिका लागि तीनै तहका सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्ता बीच सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यक्रममा संघीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगर्दा संघीयता कमजोर बनेको धारणा पनि राखिएको छ। आजको कार्यक्रमको टीकाराम यात्री, मनमोहन सुहार र शिवराज भट्टले सहजीकरण गर्नुभएको थियो। भोलिसम्म जारी रहने सुदूरपश्चिम कचहरीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नुभएको हो। राष्ट्रिय जेनजी नागरिक अभियानले वर्तमान सरकार जनताप्रति क्रूर र निरङ्कुश बन्दै गएको आरोप लगाएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले सरकारले राष्ट्रिय मुद्दामा मौनता अप्नाउँदै जनतामाथि

0: ब्रिटिस गोर्खा सैनिकको ऐतिहासिक र प्रतिष्ठित रेजिमेन्ट 6 गोर्खा राइफल 6 जीआर का भूपु सैनिकहरूले पोखरामा भव्य रूपमा स्थापना दिवस मनाएका छन्। सन् 1817 स्थापना भएको 6 जीआरको स्थापनाको 209 जन्मदिन पोखराको ब्रिटिस क्याम्पमा मनाइएको हो। गोर्खा संग्रहालय अगाडि रहेको 6 जीआरको स्मारक अगाडि मौन धारण गरी कार्यक्रम शुरू भएको थियो। ब्रिटिस क्याम्पको हलमा केक काट्ने तथा आपसमा शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम गरिएको थियो। कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका भूपु गोर्खा सैनिकका परिवारहरूले 6 जीआरसँग सम्बन्धित पुराना सम्झना आदान प्रदान गर्नुका साथै गोर्खा सैनिकहरूको योगदानको चर्चा गर्नुभयो। कार्यक्रममा 6 जीआर रेजिमेन्टल एसोसिएसनका अध्यक्ष पूर्णबहादुर गुरुङ,
1: आज हामीले हाम्रो पल्टनको इतिहासको 209 वर्षमा पहिलो पटक मेमोरियल अगाडि पुराना सदस्यहरूको सम्झनामा मौन धारण गर्नु जे मान्ने केक कटिङ सेरेमोनी सकायौँ। केही केक कटिङ सेरेमोनी गर्दै गर्दाखेरि पल्टनको आफ्नो चलन हुन्छ, कसैले बर्थडे मान्छन्, कसैले रेजिङ डे भनेर मान्छन्, कसैले एनिभर्सरी भनेर मान्छन्। हामीले पहिला पहिलाको चलन चाहिँ हामीले एनिभर्सरी मान्ने गर्दथ्यौँ, तर यसो विचार गर्दा मान्छे पनि जन्मेपछि बर्थडे मान्दै मान्दै मान्दै गएर आखिरमा अन्त हुन्छ जीवन। त्यही हिसाबले हामीले पनि बर्थडेबाट सुरु गरौँ न त, एउटा इतिहासको कन्टिन्युटी पनि हुन्छ भन्ने विचारले यो सुरु गरिएको हो। अब जबसम्म 6 जीआर क्याप ब्याज लगाएका सदस्यहरू यो धरतीमा रहन्छ त्यो बेलासम्म हामीले यो गर्न सक्छौँ।
2: अखिल नेपाल फुटबल संघ एन्फाले भारतको गोवामा हुने साफ महिला च्याम्पियनशीपका लागि नेपालको अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनौट गरेको टोलीमा अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिनु भएको छ। गीता राणा, सबिना चौधरी र अनिता केसीले टोलीमा पुनरावगमन गरेका छन् भने नियमित खेलाड़ी सरस्वती हमाल र मनमाया दमाई टोली बाहिरिनु भएको छ। प्रतियोगितामा समूह ए सँगै नेपाल, श्रीलंका र भूटान पनि छन्। नेपालले उद्घाटन खेलमा जेठ 11 गते भूटानसँग प्रतिस्पर्धा गर्नेछ।

0: हजुर, धुन बज्यो, कार्यक्रम सुरु भयो। सञ्चालक विनोद कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु। आजको यो विषयमा समस्त आदरणीय श्रोतामा नेपालमा जो हुनुहुन्छ उहाँलाई पनि नमस्कार र कार्यक्रममा हार्दिक स्वागत छ, र विदेशमा धेरै ठाउँमा हुनुहुन्छ उहाँहरू, उहाँलाई पनि कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर, कार्यक्रम पर्दैछको सन्देशको पर्खाइमा बस्नुहुने समस्त हाम्रा प्रिय श्रोतालाई नमस्कार छ र मेरो पनि कार्यक्रममा स्वागत छ। गत हप्ता भने मिना दिदी र म थियो दाजु, हामीले गत हप्ता छिनोफानो गरेका थियौँ है। छिनोफानोमा चाहिँ हाम्रो धनकुटाका रमा सापकोटा विजय हुनुभएको थियो। हामीले त्यति बेला चाहिँ तपाईँलाई मिस गर्यौँ र त्यो हप्ता भने हामीले गत हप्ता भने हामीले प्रश्न केही पनि राखेका छैनौँ दाजु।
0: किन नि?
1: अब हामीले चाहिँ तपाईँलाई कुरेर बसेका छौँ।
0: तपाईँले राखिदिएको प्रश्न सजिलो हुन्छ, विरोधीले राखेको ठिक हुँदैन भन्ने कम्प्लेन पनि छ नि त।
1: होइन, सजिलो भन्दा पनि अप्ठ्यारो नै ठिक हुन्छ, होइन र?
0: हो र, ओके। फेरि यो कुरा सुनेपछि हाम्रो महत बहिनी के भन्नुहुन्छ त?
1: हो, महत दिदीले त मलाई दुईचोटि फोन गर्नु भएको रहेछ। हाम्रा ब्रुनाईका दिदी बहिनीहरूले र दाजुभाइहरूले हामीलाई साथ दिनुभयो हजुर गत हप्ता पनि, होइन, र उभौली पर्वको विशेष विशेष अवसरमा उहाँहरूले सन्देश पठाउनु भएको थियो
0: र
1: ती सन्देशहरू पठाउन मद्दत गर्नुहुने लाल दाजु र उहाँको टिम, विशेष गरी धनराज राई दाजुलाई हामी धन्यवाद भन्न पछि पर्दैनौँ र आज पनि उहाँहरू सबैलाई धन्यवाद छ हजुर।
0: ओके, लाल दाजु बेला त बसेर सुन्दै हुनुहुन्छ हाम्रो कार्यक्रम, होइन त? केही समयको लागि त्यहाँ पुग्नु भएको छ, कारणले भन्नुपर्छ। एनिवे, यो कार्यक्रम चाहिँ अब नयाँ वर्षको अर्को नयाँ महिना सुरु हुने भएछ त, होइन त?
1: हो नि, यो कार्यक्रम प्रसारण हुन्जेल त जेठ महिना पनि सुरु भइसकेको हुन्छ दाजु,
0: र
1: आइतबार भने जेठ महिनाको 3 गते परेको छ।
0: फड्को मारिसकेका छौँ, होइन?
1: हजुर हजुर,
0: टाइम फ्लाइज भन्ने कारण यही हो, एकदम कसैलाई

0: सकिँदैन, त्यस कारणले अब आफूले सक्दो गर्नुपर्छ, इन्जोय पनि गर्नुपर्छ, पसिना पनि बगाउनुपर्छ, सबै चिज ठिक गर्नुपर्छ भन्ने कुरा हो। ओके, अब हामी आजको यो बसाइमा सबभन्दा पहिला विभिन्न चाडपर्वको कुरा गर्दाखेरि कुन कुन आउँदा दिनका चाडपर्व छ, तपाईँले केही हेका राख्नु भएको छ?
1: हजुर, चाडपर्व विशेष विशेष त मैले अलिकति याद गरिनँ दाजु, यहाँनिर क्यालेन्डरमा पनि खासै छैन
0: है। ओके, मे महिनाको अब अन्तिमसम्ममा के के छ भनेर सर हेरिहाल्नु भयो भने सबभन्दा पहिला सार्वजनिक विदाहरूका कुराहरू गर्दाखेरि कहाँ छ त राष्ट्रिय गणतन्त्र दिवस आउँदै रहेछ, यो चाहिँ 29 तारिकको दिनको कुरा हो होइन, र यो कवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती पनि यही महिना परेको छ, र हामीले विश्व संस्कृति दिवसदेखि लिएर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस पनि मनाउनु पर्ने महिना यही रहेछ क्या बहिनी, होइन? र अब पानी भएन भने के हुन्छ त भन्नुहोस् त?
1: पानी भएन भने त काकाकुल होइन, हाकार हुन्छ,
0: जीवनै हुन्न होइन। विश्व महासागर दिवस पनि 25 गते परेको रहेछ, महासागर भएन भने पनि फेरि पानी पर्दैन नि होइन, किनभने बाष्पीकरण हुँदै फेरि चिसिएर पानी पर्ने हो। यो मनसुन जुन चाहिँ हामीले भोग्नुपर्छ अथवा चाहिँ इन्जोय गर्नुपर्छ अथवा चाहिँ त्यो आवश्यकता छ, यो चाहिँ महासागरकै कारणले हुने हो भनेर हामीले एसएलसीमै पढाए जस्तो लाग्छ होइन। तपाईँले एसएलसी पढ्नु भयो भने नि होइन र कि एसई हो तपाईँ?
1: मेरो त एसएलसी नै हो दाजु।
0: ओके, एनिवे एसईको पनि नतिजा यसपालि राम्रो भयो भने सुन्ने होइन त,
1: राम्रो छ।
0: यसपालि एसई उत्तीर्ण गरेका राम्रो राम्रो ग्रेड ल्याएका विद्यार्थीहरूलाई हाम्रो शुभकामना छ।
1: अब
0: अझै फर्दर स्टडिज नेपालमै पढ्ने अनि फेरि ट्रेडहरू लिएर विभिन्न शिक्षाका भनौँ न अब हाँगा बिगामा गएर नेपालको एउटा सक्षम एउटा टेक्नोक्राट बन्ने होइन, त्यसपछि देशको सेवा गर्ने भनेर चाहिँ शुभकामना दियो है बहिनी। यति भन्दै अब ठेगानातर्फ लाग्नु पर्ला।
1: हजुर हजुर, अब ठेगानातर्फ लाग्छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल। र यो पोस्ट बक्स 95 भने युक्त प्रसाद श्रेष्ठ दाजुको पत्र 8 महिना बजे हामीले प्राप्त गऱ्यौँ। हुन त यो पत्र पहिला नै आइसकेको रहेछ दाजु, हामीले चाहिँ लिन जान अलिक ढिलो गऱ्यौँ है, तर त्यो अन्तरालमा अलिकति टाइममा चाहिँ के भयो है, थुप्रै कुराहरू भयो नि त, त्यो भएको भएर अलिकति डिस्टर्ब पनि भयो त्यो बेला।
0: ढिलै भए पनि पत्र हाम्रो हातमा पर्यो होइन,
1: एकदमै हजुर। मङ्सिर पुस महिनामा पठाउनु भएको रहेछ, अनि एउटा पत्र पुगेन भनेर अर्को पत्र पनि ट्युबेलै लेख्नु भएको रहेछ।
0: ओके, त्यसलाई फोटोकपी गरे त होइन, गुगलले फोटोकपी पठाउनु हुन्छ नि होइन,
1: त्यो
0: पनि लेख्नलाई अलिकति अप्ठ्यारो हुन्छ क्या हो। एनिवे तपाईँको पत्र आइपुग्यो, कोहलपुरवासी होइन त?
1: हो, उहाँ कोहलपुर बाँकी निवासी हुनुहुन्छ,
0: बाँकी निवासी
1: हजुर।
0: र उहाँको अहिलेको बसाई कोहलपुरमा अलिक गर्मी बढिसकेका छ कि बहिनी
1: होइन,
0: त्यहाँ त 40 भने त मामुली हो, अहिले 40 पुगिसक्यो भनेर म सुन्छु होइन, गर्दाखेरि अलिकति शीतल ठाउँमा बस्नु है भन्नु पर्यो
1: हजुर। अब हाम्रो कोहलपुरका दाजु युक्त प्रसाद श्रेष्ठको पत्र आज हामी राख्छौँ दाजु होइन, र अन्य हाम्रा ठेगाना छन्, बिएफपीओ ठेगाना छ, बिएफपीएस नेपाल, एचक्यूबिजिएन बिएफपीओ, इमेल आइडी छ bfpsgurkha@bfps.com, फेसबुक रहेको छ बिएफपीएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930।
0: ठेगाना पाइहाल्नु भयो भने अब हामी पहिलो पत्रलाई स्थान दिउँ त।
1: हजुर हजुर,
0: यो पहिलो पत्रतर्फ बिएफबिएस गोर्खा रेडियोको प्रस्तुति रहेको कार्यक्रम परदेशको सन्देशको म नियमित श्रोता हुँ। यो कार्यक्रम मार्फत निशा गुरुङ, सुशन बाला, विनोद ध्वज खड्का, आरती रम्साल, निरा राणा भाट, मिना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नरजङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार भन्नुहुन्छ हाम्रो श्रोता।
1: उहाँले त हामी सबै सबैलाई सम्झनुहुन्छ दाजु होइन, हाम्रो नर्जङ गुरुङजीदेखि लिएर हामी सबै सबै कर्मचारीहरूलाई सम्झनुहुन्छ। अरुणदीजी तपाईँलाई, अरुणदीजी तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी सबैजनाको नमस्कार छ।
0: ओके, अब उहाँको गाउँमा अस्ति गएको थियौँ क्या बहिनी, झन्डै 4-5 दिन अगाडि होइन, पासीकोट
1: हजुर,
0: बस्ती त उज्यालो हो कि के हो मलाई थाहा भएन, तर पासीकोट नै भनिन्छ। एकजना मेरो आफन्त हुनुहुन्छ होइन,
1: लामा
0: ससुराज्यूहरू, उहाँलाई यसो ड्रप गर्न पुगेको थिएँ। पहिला जाँदाखेरि बाटो नि बहिनी लामै हुन्थ्यो होइन, यो बर्खाको बेलामा गाडी अड्किने होइन, हिँड्न पनि गाह्रो थियो. अहिले चाहिँ पक्का राम्रो पिच भइसकेको रहेछ, चारैतिर डाँडा र चाहिँ खेती गर्ने जमिनहरू पुरा भरिभराउ घरै घर होइन. अनि मुख्य कुरा चाहिँ एकदम उज्यालो नै भएको छ, सायद त्यो उज्यालो पछि त्यही नै होला होइन. म राति बेलुकातिर गएको थिएँ, चारैतिर झिलिमिली, पहिला चाहिँ स्याल कराउने ठाउँ रे, अहिले चाहिँ झिलिमिली झिलिमिली. अनि बाटो पनि कता हो कता के भनी, चो बाटो पनि छ दो बाटो पनि छ होइन. त्यसले गर्दाखेरि म झन्डै हराएँ, गर्दाखेरि यो बस्ती असाध्यै राम्रो बनिसकेको रहेछ भनेर मैले भन्न चाहेको के खासमा होइन. अब उहाँ चाहिँ कहाँ बस्नुहुन्छ थाहा भएन, उज्यालो त हो बस्तीको नाम, तर चाहिँ एक्ज्याक्टली त्यो लोकेसन यति ठुलो छ भनेर साध्यै छैन होइन. गर्दाखेरि त्यसमा चाहिँ अब तपाईँ वडा नम्बर कुन हो, कुन ठाउँमा छ भनेर अर्को पत्रमा लेख्नु होला है त. अब उहाँ लेख्नुहुन्छ, परदेशको सन्देश कार्यक्रममा पुरस्कार नपाएको पनि लामो समय भयो रे बहिनी.
1: उहाँले हुन त प्रश्नको उत्तर त दिइराख्नु भएको छ दाजु होइन, अब कहिले
0: मिलाउनु भएको छैन छैन.
1: धेरै जसो त उहाँले अस्तिको प्रश्न थियो नि हाम्रो जुन खेल सम्बन्धी यो रेकर्ड ब्रेक गरेको होइन, त्यसमा चाहिँ उहाँले अलिकति रङ आन्सरै दिनुभयो, गलत आन्सर दिनुभयो होइन. कतिपय ठाउँमा अब गलत पनि हुन्छ, कतिपय ठाउँमा उहाँको नाम नपढ्न नै सक्छ होइन.
0: ओके, मैले त्यो म्याराथनको कुरा गरेको थिएँ होइन, म्याराथनमा सबैभन्दा छिटो अहिलेसम्मको मानव सभ्यताले जानेको दौडमा म्याराथन 26 miles 42 समथिङ किलोमिटर हुन्छ होइन. म्याराथन दौडको रेकर्ड अहिलेसम्म 2 घन्टा भन्दा मुनि आएको थिएन, यानि कि सब 2 hours भनिन्छ होइन. त्यो चाहिँ कसैले पनि अहिलेसम्म तोडेका थिएनन्, र अस्ति सेबास्टियन भन्ने एकजना व्यक्तिले, सेबास्टियन शिवे भन्ने व्यक्तिले तोडे होइन त. त्यही एउटा प्रश्न राखेको थियो, तातो कुरा थियो, उहाँले मिलाउनु भएन उसमै, अनि कसरी जित्ने त बहिनी. त्यसले गर्दाखेरि प्रश्न उत्तरी कार्यक्रममा जित्नको लागि प्रश्न मिलाउनु पर्छ, कहिले कहिले मिलाए पनि अनलक्की भइन्छ क्या बहिनी होइन, सबैलाई हामीले जिताउनु सक्दैनौँ. खैर, तपाईँ निराश नहुनुहोस्, कोसिस चाहिँ बरकरार राख्नुहोस्, किप इट अप भनेर भनौँ होइन.
1: हजुर हजुर, एकदमै.
0: साहित्यिक कार्यक्रममा बेला बेलामा पुग्ने गर्दछु. बिरगन्ज गहवामा बस्नुहुने मेरो पुरानो मित्र कुरवान हवारी, अनि कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, र महानन्द ढकाल जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू होइन, अनि बेलायतमा बस्नुहुने मेरो पहिलो पदमित्र साथी किरण भट्टराई, सानु काजी र ठालुमान माबो, र बर्दिया बस्नुहुने पुरानो पत्र मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, ओममणि सापकोटा, सिमला चिम्सी राई र बिमला याम्फु, पञ्चा खुजुम पारखरी र सुनिल निर्दोष पारखरी, नानु करुणा र सामना तामाङ, दर्पण देविका राई जो बेलायतमा हो क्या रे होइन. ओके, अनि रौतहट बस्नुहुने रामपुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तवा राई, छवि थापा, धनवीर पुन, सबिना मगर, सबै सबैमा मिठो मिठो सम्झना शुभकामना साथ साथमा सबैलाई धेरै धेरै सम्झना छ भनेर भनिदिनु होला भन्नुभएको छ बहिनी.
1: हजुर, उहाँले त्यो ठुला थालुमान माबो भनेर भन्नुहुन्छ नि दाजु, उहाँ अहिले युकेमा हुनुहुन्छ, उहाँको पत्र मित्र साथी हुनुहुँदो रहेछ उहाँ चाहिँ है, पहिला पहिलाको, र पहिलाको साथीहरू अहिले पनि कन्ट्याक्टमै हुनुहुँदो रहेछ, कति रमाइलो कुरा, कति राम्रो कुरा होइन दाजु.
0: हजुर, कहिले कहिले त पत्र मित्रले चाहिँ प्रगाढ मित्रता बढेर चाहिँ विवाह गरेको कुरा सुनेका छौँ होइन, अनि छुट्टिएका साथीहरू पनि परिवारजनहरूसँग पनि नाता फेरि गाँसिएको कुरा सुनेका छौँ. गर्दाखेरि यो पेन फ्रेन्ड सिस्टम एकदमै राम्रो हो, र देश विदेशका कुराहरू बुझ्ने, आफ्नो कुराहरू पनि एक्सप्रेस गर्न पाउने, देशको चालचलनदेखि लिएर अहिलेको स्थिति बुझ्ने होइन, गर्दाखेरि राम्रो तरिका हो. तर आजकल के भयो भने नि, नयाँ इन्भेन्सनले गर्दाखेरि यो पत्र मित्रता भन्ने कुरा चाहिँ बिस्तारै बिस्तारै अलि ओझेलमा परेको छ के बहिनी होइन. अब किनभने अब पोस्टल सिस्टम नै अब आजकल धेरै युज हुन्न, त्यसले गर्दाखेरि पनि हो. अरुण नदी खत्री आएपछि केही न केही भावना त भडाउनुहुन्छ नि होइन. ओके, उहाँ भन्नुहुन्छ, तिमीसँग मनभित्रका कुरा गर्न बाँकी छ. ओके, तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ, सुन्दर सपना सजाएर जिउनै बाँकी छ रे बहिनी. तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ, सुन्दर सपना सजाएर जिउनै बाँकी छ, मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द, मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द, अमृत प्याला भरेर पिउने बाँकी छ अरे के बहिनी
1: हो है
0: तर उहाँले लेखेको चाहिँ नसालु थियो मैले अमृत भन्दै मैले पनि करेक्ट गर्ने मौका पाएँ नि त होइन तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ सुन्दर सपना सजाएर जिउने बाँकी छ मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द नसालु प्याला भरेर पिउने बाँकी छ रे त्यसमा नसालुको सट्टा अमृत भन्दै मैले है त अर्को पनि हरप रहेछ फुल हाँस्दाखेरि तिमी पनि हाँस्ने गर फुल हाँस्दाखेरि तिमी पनि हाँस्ने गर मयूर नाच्दाखेरि तिमी पनि नाच्ने गर मेरो मुटु चल्छ मात्र नजर तिमीले दिए वाह होइन मेरो मुटु चल्छ मात्र नजर तिमीले दिए म बाँच्न सके भने तिमी पनि बाँच्ने गर ओके इफ आई लिभ यु लिभ भने जस्तो लाग्यो होइन ओके उहाँको भावना त्यसलाई तोडमोड नगरौँ धेरै अलिअलि त गर्न पाइन्छ क्यारे होइन
1: ओके
0: ल अलिकति चलाइदिएँ माफ नगर्नु होला अरुण नदी खत्री कवि महोदय यदि भन्दै अब उहाँलाई के गीत सुनाउनु थियो भन्नुहोस् त
1: हजुर उहाँले पुराना पुराना गीतहरू मात्र रोज्नुहुन्छ त्यही भएर हामीले चाहिँ अलिक नयाँ गीतै राखिदिएका छौँ यसपालि पनि भुनफुन माहुरी बोलको गीत छ श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लले गाउनु भएको छ दाजु यो अहिले एकदमै चर्चित गीत भन्छु म र टिकटकमा पनि निकै ट्रेन्डिङमा रहेको गीत हो यो
0: अनि ट्रेनिङ अलिअलि दाम पनि आउँछ अरे नि त होइन
1: हो एकदमै जति धेरै भ्युज बढ्यो अब यो टिकटकमा पनि हुन्छ है जस्तै टिकटकमा पनि धेरै व्यक्तिहरूले यसमा एक्ट गरेर डान्स गर्नुहुन्छ अनि भ्युजहरू बढी आउँछ लाइक्सहरू बढी आउँछ त्यहाँबाट पनि उहाँहरूले कि त पैसा पाउनुहुन्छ
0: ओके कहिले त फेरि अपर्च्युनिटी होइन मौका राम्रो राम्री अनि नाच्न जान्ने बोल्न जान्ने एक्टिङ गर्न जान्नेलाई चाहिँ हिरो हिरोइन बनेको पनि देखिया छ होइन
1: एकदमै र अहिले लेटेस्टमा हाम्रो टेरिया मगर नयाँ फिल्ममा उहाँले एक्ट गर्नु भएको छ होइन उहाँ डान्स इन्डिया डान्सबाट आउनुभएको हो नि त सानो हुँदाखेरि होइन नेपाली फिल्ममा पनि उहाँले चाहिँ दयाहाङ राईको अपोजिट भएर खेल्नु भएको छ
0: ओके मैले यो बारे पनि यसो समाचारमा पढेको थिएँ र उहाँले गरेका कामको सफलताको कामना गरौँ हामी होइन र राम्रो अभिनय गर्न पनि सकेको सुन्न पाऊँ नाच्न त नो डाउट होइन इन्डियामा गएर जित्नु चाहन्छु नै कुरा होइन डिडिआइडी भन्छ क्या अरे होइन
1: डान्स इन्डिया डान्स
0: डिआइडी
1: हजुर डिआइडी
0: डिआइडी ओके डान्स इन्डिया डान्समा जितेको र हामीले पनि यहाँबाट चाहिँ भनौँ न उहाँलाई धेरै अन्तर्वार्ता पनि गरेको सम्झना आयो मलाई एनिवे अब यो गीततर्फ लागौँ है त

0: अत्यन्त रमाइलो गीत रहेछ. श्रीकृष्ण भाम मल्ल र लक्ष्मी मल्ल गाउँदै रहेछ यस गीतलाई, होइन त बहिनी?
1: हजुर हजुर, भुनभुन माहुरी पानको पत्तामा अनि के भन्दै हुनुहुन्थ्यो रे दाजु?
0: ओहो, जिन्दगी तिम्रै हातमा छ भने जस्तो लाग्यो
1: मलाई.
0: ओके, र त स्वर पनि मिठो, लय राम्रो, म्युजिक राम्रो, डान्स गर्नेहरूले त मजाले नाच्ला नि, होइन?
1: एकदमै एकदमै राम्रो नाच्नु भएको छ.
0: अलिअलि त पारा तपाईँले ल्याउनुहुन्छ नि, होइन? ओके, अब हामी पल्टनमा हुँदाखेरि नि भन्थ्यौँ के डिस्को जान्थ्यो कि कहिले कहिले, बाँकी कुरा. अनि कहिले कहिले जाँदाखेरि चाहिँ मजाले नाच्नुपर्छ भनेपछि पसिना नेत्रुक्कै भएर नाच्नुपर्छ भन्थ्यो कि बहिनी,
1: होइन?
0: त्यतिखेरको अब रियल रियालिटी अफ लाइफ भन्नुपर्छ नि, होइन? सोल्जरहरू मजाले के भन्छ डिस्को जाँदाखेरि तपाईँ अब हङकङको पोसिक्याट अनि मक्काटिन भन्ने आउँथ्यो, अहिले नाम पनि परिवर्तन भएछ, अस्ति साथीले भन्दै हुनुहुन्थ्यो,
1: होइन?
0: त्यहाँ गएपछि दुई तिन घन्टा नाच्दैपछि नेत्रुक्कै हुने कि मोजा भिज्ने गरी नाच्ने भन्थ्यो कि हामी. तपाईँ आएर चाहिँ के भन्नुहुन्थ्यो होला भन्नुहोस्, आनन्दले नाच्ने भन्ने के भन्नुहुन्थ्यो?
1: हामी त त्यस्तो त के पनि भन्दैनौँ, मजाले के भन्छ चिल पारामा नाच्ने
0: ओके, यसरी त्यस्तो नाच्ने खालको गीत रहेछ. जीले पाउनुभयो भने त भन्सार नाच्नुहुन्छ. नाचगान भन्ने जिन्दगीको एउटा भाग पनि हो, होइन? ओके, यो गीत पछि अब हामी कता जाने भन्नुहोस् त?
1: हजुर, अब गीत पछि भने हामी दोस्रो पत्रतर्फ लाग्छौँ दाजु. पोस्ट बक्स नम्बरमा खसीको पत्र भन्नुपर्छ दाजु, अब मेरो हातमा परेको छ र उहाँ हाम्रा श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ.
0: ओके, सबभन्दा पहिला यति पछि प्राप्त गरेको पत्रलाई तपाईँले पढ्ने मौका पाउनुभयो. अलिअलि आउट अफ डेट पनि कुरा प्रसङ्ग होलान्, होइन? किनभने आठ नौ महिना अगाडि लेखेका कुराहरू कति प्रसङ्ग परिवर्तन भइसक्यो होला, राजनीतिमा यत्रो ठुलो हलचल आइसकेको छ, होइन? नयाँ सरकार गठन भइसकेको छ, संसार अर्कै भइसकेको छ, इरान अमेरिकाको इजरायलको लडाइँ भएको थिएन, त्यो अहिले यो स्टेजमा छ भने के लेख्नु भएको छ म सुन्न पो मन लाग्यो.
1: मङ्सिर महिनामा लेख्नु भएको रहेछ दाजु.
0: ओके,
1: करिब छ सात महिना भनौँ है,
0: दसैँ ताका.
1: हजुर, त्यो बेला लेख्नु भएको रहेछ, अलिक चिसो थियो नि त्यो बेला
0: है.
1: अनि उहाँले के लेख्नु भएको छ भन्दाखेरि, आदरणीय कार्यक्रम सञ्चालक दाजु विनोद ध्वज खड्का ज्यू, दिदी सुसन बाला, बहिनी निशा गुरुङ, मिना थापा, तुलसी ज्यू, कृष्ण ज्यू, प्राविधिक मित्र सबैमा यो चिसो चिसो मौसममा न्यानो अभिवादन भनेर लेख्नु भएको छ.
0: ओके, अहिले त गर्मी छ नि, होइन? तुलनात्मक रूपमा
1: हजुर,
0: त्यति पहिला पठाएको पत्रलाई पनि हामीले स्थान दियौँ, किनभने त्यो पत्रको सम्मान हो, लेखाइको सम्मान हो, प्रेषकको सम्मान हो, होइन त?
1: हजुर हजुर,
0: थ्याङ्क यू भेरी मच भन्नुपर्छ. अरू के लेख्नु भएको छ?
1: अब आज अहिले गर्मी त भनेर भन्यो दाजु, तर काठमाडौँको कुरा गर्नुपर्दा बिहान चिसो हुन्छ, फेरि घाम लाग्दा अलिअलि न्यानो हुन्छ, होइन? मतलब गर्मी हुन्छ, पानी पर्दाखेरि रेनकोट ओढ्नु पर्ने हुन्छ, फेरि बेलुकी फेरि त फेरि के त चिसो हुन्छ, फेरि है एकदमै.
0: यसपालि चाहिँ अलि मनसुन भए पनि यसपालि अलि मनसुन चाहिँ अलिक खडेरी पर्छ कि भन्ने पनि एउटा आङ्कलन छ नि, होइन त?
1: प्रोजेक्सन छ.
0: त्यसले गर्दाखेरि अब विशेष गरी उहाँ बसेको ठाउँमा धान उब्जनी हुने ठाउँ हो, होइन? यसपालि अलि धान नहोला कि भन्ने डर छ, तर भगवान्सँग फेरि प्रार्थना गरौँ यो चाहिँ गलत होस्, गलत सिद्ध होस्,
1: टाइममा पानी परोस्. उहाँको एउटा एकदमै खुसीको कुरा पनि छ, उहाँले रिभिल गर्न मिल्छै मिल्दैन, होइन? उहाँले के भन्नुभएको थियो भन्दाखेरि, यो अहिले गर्मी छ बहिनी, तपाईँहरूलाई बोलाउनु त हुन्थ्यो, इन्भाइट त गर्नुहुन्थ्यो, तर मैले गर्न पाइनँ भन्नुभएको थियो, के को लागि दाजु भनेर मैले सोधेँ. उहाँको छोराको बिहे भएको रहेछ, हेर्नुहोस् दाजु है. अनि यो गर्मीमा तपाईँहरूलाई गाह्रो पनि हुन्छ, होइन? चिसो ठाउँमा बसेको मान्छेहरूलाई गर्मीमा गाह्रो हुन्छ भनेर मैले त बोलाइनँ, त्यसको लागि माफी चाहन्छु पनि भन्नुभएको थियो.
0: सलाह हुनुहुँदो रहेछ, पहिला नै कुरा बिचै हाल्नुभयो,
1: होइन? हामी आउँथ्यो कि बा, होइन?
0: आजकल त कति सजिलो छ नि बहिनी, चार्टर फ्लाइट लियो, होइन? नेपालगञ्जबाट कति पर होला र, होइन? धनगढीबाट कति पर होला र, होइन? त्यसले गर्दाखेरि ठ्याक्कै ओर्लियो, गाडीमा गयो, भोज खायो, भोलि बिहान फर्के पनि हुन्छ, नभए त्यो बेलुका फर्के पनि हुन्छ क्या बहिनी,
1: होइन?
0: एनिवे, तपाईँले राम्रो एक्सक्युज बनाउनु भयो.
1: आराम छु, तपाईँहरू पनि आराम कुशलै हुनुहुन्छ होला भन्ने पूर्ण आशा लिएको छु भन्नुभएको छ.
0: थ्याङ्क यू सो मच. तपाईँ सबभन्दा पहिला हेल्दी हुनुहुँदो रहेछ, खल्ती मात्रै अलिकति पल परे होला बिहाले गर्दाखेरि, नभए चाहिँ इट्स गुड न्युज हाम्रो निम्ति.
1: एकदमै राम्रो कुरा. कार्यक्रम नियमित रूपमा सुनिरहन्छु, केही कार्यव्यस्तताले गर्दा पत्र पठाउन ढिला भएको हो, यसरी हातले लेखेर पत्र यो भन्दा अगाडि पनि पठाएको थिएँ, निकै ढिला पुगेको थियो, यो पत्र छिट्टै तपाईँहरूको हातमा पुगेर वाचन हुनेछ भन्ने आशामा छु भन्नुभएको थियो त्यो बेला है, र यो पत्रमा त्यो लेख्नु भएको छ।
0: एकदम भनौँ न अब यो ढिलो पत्रलाई पनि मिलाइ मिलाइ पनि सोची सोची भन्नुपर्छ। बिहा चाहिँ अहिले भयो हो नि त होइन, यो त टेलिफोनमा थाहा भयो नि होइन, यो पत्रमा लेखेको कुरा त होइन नि,
1: होइन
0: नभए चाहिँ फेरि अब ग्रान्ड ड्याड भइसक्यो हो कि भन्ने चाहिँ होइन, जिजु बुवा भइसक्यो हो कि भन्ने पनि थियो। हाम्रो शुभकामना चाहिँ छ,
1: एकदम शुभकामना छ दाजु। र यो वैशाख महिनामै उहाँको छोराको विवाह भएको छ होइन, सो उहाँको छोरा लगायत हाम्रो युक्त प्रसाद श्रेष्ठ दाजु यहाँको परिवारलाई हामी एकदमै धेरै शुभ नयाँ दाम्पत्य जीवन सुरु भएको छ उहाँहरू दुवैजनाको, भाइ र बुहारीको, यहाँहरू दुवैजनालाई शुभकामना अनि बधाई छ। हजुर, अब दिनदिनै चिसो बढ्ने क्रम जारी छ भनेर चाहिँ मङ्सिर महिनामा लेख्नु भएको थियो है, अब अहिले लेख्नु पर्दाखेरि दिनदिनै गर्मी बढ्दैछ बहिनी भनेर पनि लेख्नु भएको थियो गत हप्ता है।
0: हजुर, अहिले
1: त्यता पनि चिसो धेरै बढिसकेको होला, हजुरहरूले पनि स्वास्थ्यको राम्रो ख्याल राख्नु होला, यतातिरको खासै नयाँ नौलो खबरहरू त केही छैन भनेर लेख्नु भएको थियो त्यति बेला।
0: सम्झना पुराउनु भएको छ होला होइन।
1: हजुर हजुर, अनि कार्यक्रम मार्फत स्वरूपराज आचार्यले गाउनु भएको तिम्रो झल्को कति आउँछ बताऊ कसरी म बोलको गीत सुन्न चाहन्छु, र यस गीत मार्फत सम्झाउनु पर्दा जीवन सङ्गी हिरा श्रेष्ठ, घर परिवार, इष्टमित्र अनि बहिनी, दर्पण देवीका रुदुङ, हिमा राई, कमला मुखिया, कमला वनेम लिम्बु, धनवीर पुन, राजेन्द्र बान्तवा राई, छवि थापा, सरस्वती राई, रचना अन्जान राई, विनिता सुनवार, अरुण नदी खत्री, रामलाल सुमन, मुना मुखिया, सुषमा सहयात्री, त्यस्तै गरी सुमु लिम्बु, नानु निर्मला शाह, अनि लक्ष्मी छेत्री, अल्का बान्तवा, जुनिना राई, संगीता मगर, पुष्पा राई, शोभा भट्टराई, भूमिका राई लगायत बीएफबीएस रेडियोका सम्पूर्ण कर्मचारीहरू, रेडियो नेपालका सम्पूर्ण कर्मचारी र अहिले कार्यक्रम सुनेर बस्नुहुने सबै सबैमा सम्झना छ। यति भन्दै आजलाई यतिमै पत्रको बिट मार्दछु। हवस् त, नमस्कार भन्नुभएको छ युक्त प्रसाद श्रेष्ठ दाजुले कोहलपुर बाँकेबाट हामीलाई हातले पत्र लेख्नु भएको थियो।
0: पुरानो पत्र हो, त्यसले गर्दाखेरि श्रोताहरूले सुन्ने मौका पाउनु भयो होला, ज जसलाई उहाँले सम्झना गर्नुभयो होइन। कहिले कहिले त फेरि कहिले विदेश जाने, कहिले के भनी हुन्छ, आशा गर्नु सबै सबैमा चाहिँ आरामी होला र उहाँले सुन्न पाउनु भयो होला, यति मात्रै भनौँ होइन बहिनी। ओके, अब हामी उहाँलाई गीत सुनाउने त
1: हजुर, उहाँले
0: यो पनि पुरानो गीत पऱ्यो नि त होइन त।
1: हजुर, पुरानो गीत छ, स्वरूपराज आचार्य दाजुले गाउनु भएको छ, र यस गीतका सङ्गीतकार र शब्द रचनाकार हुनुहुन्छ राजकुमार बगर।
0: तपाईँले प्रश्न राख्ने भन्दै हुनुहुन्थ्यो, प्रश्न कतिखेर राख्ने गीतपछि?
1: हजुर, अब गीतपछि राखौँ दाजु।
0: ओके, पहिला गीत सुनौँ है त। हजुर सुधारू, यसपालिको नयाँ प्रश्नको लागि तयार भएर बस्नु होला गीतपछि है त।

0: रेडियो गोर्खा रेडियो बीएबीएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश यहाँले सुन्दैनुहुन्छ भने अबको यस हाफवे पोइन्ट भनौँ होइन आधाउधि भागमा आइपुगेका छौँ भन्ने समाचार पनि सुन्यौँ नेपालमा होइन अरू अब हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा सबैलाई त सम्पूर्ण श्रोतालाई नमस्कार छ स्वागत छ अब भनिदिनुहोस् ठेगाना दिने होला
1: हजुर एकदमै पुनः स्वागत तथा अभिवादन गर्दै ठेगाना छुटकरीमा भन्छु कार्यक्रम परदेशीको सन्देश बीएफपीएस नेपाल पोस्ट बक्स नम्बर 50 95 काठमाडौँ नेपाल हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930
0: अब आजको लागि प्रश्न तपाईँले भनिहाल्नु भएको छ होइन तपाईँले साइकल चल्नु भएको छ नि होइन
1: मैले चाहिँ अलिक ठुलो भएर चलाएको यस्तै 13-14 वर्ष पछि मात्र चलाएँ मैले चाहिँ
0: काठको साइकल चढ्नु भएको छैन छैन साइकलको सुरुवात नि होइन यो प्रश्नकै एउटा भाग है यो चाहिँ साइकलको सुरुवात चाहिँ 19 औं शताब्दीको सुरुवातमा काठका दुई पाङ्रे सवारी साधनबाट आधुनिक सुरक्षित साइकलसम्म भएको रहेछ होइन जसले यातायात प्रविधि र समाजमा ठुलो परिवर्तन ल्याउन सफल भयो
1: होइन
0: प्रारम्भिक यसको उत्पत्ति चाहिँ पहिलो चिनिने साइकल चाहिँ ड्यान्डी हर्स भनिँदो रहेछ कि होइन जर्मन भाषामा लफ मसिन पनि भन्दो रहेछ जसलाई जर्मन नागरिक ब्यारन क्लार्क भोन ड्राइसले 1817 आविष्कार गरेका रहेछन् यो दुई पाङ्रे पेडल नभएको सवारी साधन थियो जसले चलाउन चालकले आफ्नो खुट्टाले जमिनमा धकेल्दै होइन घोडा चला जस्तो होइन धकेल्दै अगाडि बढ्नु पर्थ्यो र अगाडिको पाङ्राबाट यसलाई डाइरेक्सन के दिशा चाहिँ नियन्त्रण गरिन्थ्यो यसरी सुरु भएको रहेछ होइन अनि यसलाई नै मानव शक्तिद्वारा चलाइने पहिलो साइकलको रूपमा लिइन्छ कि बहिनी त्यसमा पेडल पछि आयो होइन अहिले चाहिँ पाइला भन्छौँ नि हामीले होइन त्यो चाहिँ पछि आयो त्यस कारणले यसको उत्पत्ति चाहिँ 1817 जर्मन वैज्ञानिक नै भनौँ होइन जर्मन ब्यारन क्लार्क भोन ड्राइसले चाहिँ आविष्कार गरेका रहेछन् त्यसपछिको कथाहरू थुप्रै छ होइन त्यसपछि यसको नयाँ नयाँ भेरिएसन आयो भने साइकलको उत्पत्ति मैले कुरा गरेँ किन होला भन्नुहोस् त
1: सायद यही विषयमा हजुरले प्रश्न राख्न लाग्नु भएको कि
0: हो तपाईँले कुरा बुझ्नुभयो संसारमा विभिन्न दिवसहरू मनाइन्छ क्या होइन अब कम्प्युटर दिवस मनाइन्छ होला के मनाइन्छ भने साइकल दिवस पनि विश्व साइकल दिवस मनाइन्छ के होइन मैले त ब्याकग्राउन्ड दिएँ भने विश्व साइकल दिवस चाहिँ कहिले पर्दो रहेछ
1: कति सजिलो अनि तर हाम्रो श्रोतालाई खोज्न चाहिँ अलिक टाइम लाग्छ होला
0: लाग्छ होला होइन विश्व प्रश्न चाहिँ खासमा विश्व साइकल दिवस चाहिँ कहिले मनाइन्छ यति मात्र अङ्ग्रेजी तारिकमा भने पनि भयो नेपाली गतेमा भने पनि भयो होइन आजको लागि तपाईँलाई प्रश्न यो र तपाईँले याद गर्नुपर्ने कुरा चाहिँ 1817 चाहिँ पहिलो पटक आविष्कार गरेको साइकल त्यो पनि दुई पाङ्रे होइन ड्यान्डी हर्स ओके प्याडल नभएको सवारी साधन थियो खेल्नु पर्थ्यो कि खुट्टाले होइन चलाउनु पर्ने डाइरेक्सन हातले मिलाउनु पर्ने ओके भने आजको प्रश्न होइन ओके अब हामी कता जाने भन्नुहोस् त
1: अब हामी अन्ततिर आइसकेका छौँ र हामी भने अब आवाजमा रहेको सन्देशतर्फ लाग्छौँ र मिठो कुराकानी भएको छ कोसँग भन्दाखेरि हाम्रो दाजु हुनुहुन्छ परशुराम राई अनि विदुर हाङ राई विनोद दाजुले नै गर्नु भएको छ कुराकानी दाजु
0: अचानक भेट भयो
1: हजुर
0: होइन अनि उहाँलाई मैले निम्तो गरेँ बिएबिएस गोर्खा रेडियोको सम्पूर्ण हाम्रो स्टुडियोहरू घुमाएँ दङ्ग पर्नुभयो होइन अनि हाम्रा अग्रज र मेरो नम्बरी हुनुहुँदो रहेछ 7GR7GRका सदस्यहरू एकजना फोकरन लडाइँ लडेका होइन 21-16-11-02 कोर्पल परशुराम राई होइन उहाँ चाहिँ भोजपुरको यति मिठो कुरा गर्नुभएको छ भने साध्य छैन सुन्नु होला र अर्को मेरै नम्बरी साहेब हुनुहुन्छ उहाँको नम्बर चाहिँ 21-16-38-40 7GR बिएबिएस गोर्खा स्वागत भन्न चाहन्छु नमस्कार
2: नमस्कार हजुर
0: यो पल्टने नमस्कार हो कि यो सिभिल नमस्कार हो अलि मधुर आयो नि
2: यो नमस्कार दुइटैलाई लिनुपर्छ नेपालमा बसेकै कारणले गर्दा पनि अलिकति त्यो हुनु पर्यो र पल्टनमा सिकिएका नमस्कार र यो नमस्कार चाहिँ फरक चाहिँ
0: अलिकति फरक होइन अनि गुरुजी तपाईँ त 7GR भनेपछि त 1982 फोकलेन्ड लडाइँमा नि पर्या जस्तो लाग्छ यसो अनुहार हेर्दाखेरि साँच्चै पर्या हो ओके अलिअलि बयान गर्नुहोस् न त लडाइँको अलिअलि अनुभव सेयर गरौँ हाम्रा नयाँ जेनेरेसन अफ गोर्खास एन्ड नेपालीहरूलाई होइन पहिला चाहिँ घरकै कुरा गर्नु पर्यो नेपालको ठेगाना कहाँ हो
2: भोजपुर जिल्ला तिवारी भन्ज्याङ वार्ड नम्बर 2 आबु बाक्सिगुङ भन्छ मेरो गाउँ घर
0: त्यहाँबाट पल्टनमा भर्ती भएका साथीहरू हुनुहुन्छ भाइहरू गुरुजीहरू
2: हुनुहुन्छ
0: है अहिले बेलायततिर हुनुहुन्छ कि कहाँ हुनुहुन्छ
2: बेलायततिर हुनुहुन्छ होला
0: नयाँ जेनेरेसन भाइहरू पल्टनमा हुनुहुन्छ कि हुनुहुन्न
2: हुनुहुन्छ
0: थुप्रै हुनुहुन्छ कता कता सुनेको ज्वाइँ साहब पनि हुनुहुन्छ अरे होइन
2: मेरो ज्वाइँ छोरी पनि उतै हुनुहुन्छ
0: कुन पल्टनमा
2: अहिले हालमा मेरो ज्वाइँ छोरी चाहिँ टुआरजिआर
0: भने मतलब बुढनातिर हो कि क्या हो
2: पल्टन त टुआरजिआर चाहिँ बुढनामा जानुभएको छ मेरो छोरी ज्वाइँ चाहिँ युकेमै हुनुहुन्छ एक दुई महिना त्यहाँभित्र उहाँहरू बुढना जानुहुन्छ
0: ए ओके अहिले अर्कै पल्टनमा हुनुहुन्छ त्यसपछि बुढना जानुहुँदो रहेछ खुसी लाग्यो ज्वाइँ साहबको नाम के नि
2: क्याप्टन सन्दीप राई
0: सन्दीप राई पहिला पहिला त क्याप्टन क्युजे भन्ने थियो आजकल त क्याप्टन मात्रै होइन त तपाईँ हाम्रो जमानामा त्यस्तो थियो कि विदुर नम्बर हिसाबको चाहिँ आफन्त साथीभाइहरू कहाँ कहाँ हुनुहुन्छ पल्टनमा कोही हुनुहुन्छ
2: हुनुपर्छ किनभने यो पछाडिका युवाहरू जानुभएकोमा त्यति थाहा छैन कारण किनभने आफ्नो व्यस्तताले गर्दा आफ्नो कामको खोजीले गर्दाखेरि आफू पनि भेटघाट हुने त्यस्तो मौका मिलेन तर पुराना आफ्ना नम्बरीहरू आफ्ना गाउँलेहरू बेलायतमा हुनुहुन्छ बसिराख्नु भएको छ त्यस कारणले गर्दाखेरि उहाँहरू हामी टेलिफोन मार्फत सम्पर्क चाहिँ नम्बरीहरूसँग प्लस आफ्ना गाउँलेहरूसँग भेटघाट हुन्छौँ हामी
0: ओके लिङ्क भइरहेको छ तर बिएपिएस गोर्खा रेडीको माध्यमबाट आज चाहिँ राम्रै लिङ्क हुने भयो होइन सम्झना गर्ने मौका पाइयो यहाँको जिन्दगी कस्तो छ भने पहिला गुरुजीबाट सोच्छु 2116 1102 परशुराम राई गुरुजीबाट सोच्छु के छ त के गर्नुहुन्छ यहाँ तपाईँ
2: रिटायर लाइफ एकदम भन्नु पर्दाखेरि असल छ मेरो लागि
0: हो र किन असल सोधौँ
2: मेरो लागि असल छ मेरो गाउँ ठाउँमा मेरो बाबु बाजेले जन्माए हुर्काए त्यो ठाउँमा त्यही ठाउँमा मैले नि अलिकति सर्भिस गरेर अलिकति लगानी लगाएँ अनि यहाँको मेरो जग्गा जमिनहरू छ अनि त्यसमा खेतीपाती गर्दाखेरि बगैँचाहरू लगाएको छु त्यो हेरेर मलाई आनन्द अति आनन्द स्वास्थ्य हावापानी एकदम फ्रेस खानापिना स्वास्थ्य छ तपाईँको आफ्नो खेतीबारीमा आफ्नो
0: यसो चल्न पाउँदाखेरि
2: कोठेबारीमा तपाईँको सागसब्जीदेखि लिएर सम्पूर्ण चिज म अर्ग्यानिक खान्छु
0: आफ्नै आफ्नै बारीको उत्पादन
2: आफ्नै आफ्नै बारीको माछा मासुको लागि तपाईँको लोकल कुखुरा पाल्छु लोकल सुँगुर पाल्छु
0: है
2: अनि यो लोकल माछा पाल्छु दुईवटा फिस पोन्ड छ मसँग लगाएको छु
0: यो चाहिँ कहाँ कुखुरा काठमाडौँ कि बाहिर
2: म भोजपुरमा
0: भोजपुरमा
2: तिवारी भन्छ तपाईँको
0: गाउँमा
2: अनि अति आनन्द र मेरो स्वास्थ्यको लागि त अति बेस्ट
0: अनि यसो गाउँलेहरूसँग कुराकानी गर्न पाइने घाम ताउन पाइने एकजना मैले झन्डै 90 वर्षका अग्रजसँग कुरा यसरी मौका मिलेको थियो कुरा गर्नलाई उहाँ बेलायत गएर फर्किनु भएको रहेछ अनि उहाँले उसलाई सोधेँ मैले किन फर्किनु भयो बाजे है भनेर सोधेँ होइन म त घाम ताप नै फर्क्या भन्नुहुन्थ्यो तपाईँलाई पनि मोटापोटी त्यस्तै हो
2: एकदम तपाईँको त आफ्नो ठाउँमा बस्दाखेरि अति आनन्द शान्त आउँछ कसैको केही टेन्सन छैन
0: अनि यो जग्गा जमिन चाहिँ पछि जोडेको कि पुर्खौली
2: पुर्खौली पनि छ पुर्खौलीमा त्यसमा आफूले अलि राम्रो राम्रो आफूले नि जोडिएको छ त्यसमा अहिले त सबैले अब खेती गर्नु छोडे बगैँ चलाउने आनन्दले बस्ने दुःख नगर्ने त्यो फलफुल खाने बेच्ने त्यस्तै छ
0: ओके उसै अलिअलि पैसा पनि आउँछ
2: एकदम
0: आउँछ है कुन चाहिँ फलफुल धेरै छ
2: सन्तला कागती जे लाउँदै नि हुन्छ माछा बेच्छु सन्तला बेच्छु कागती बेच्छु
0: कुन थरीको माछा राम्रो हुन्छ
2: अनि त अम्लिसो भन्छ नि हजुर त अम्लिसोको अब कुचो हुन्छ
0: हुन्छ
2: घाँस हुन्छ दुहुन भैँसीले खान्छ र दिन्छ घिउ आउँछ खानु
0: पाइन्छ कुरा गर्नुभयो तपाईँले
2: बिक्री हुन्छ तपाईँको हो
0: अनि गाउँ घरमा बसेर यो यस्तो रमाइलो वातावरण बस्नु भएको छ अलिअलि समाजसेवा पनि गर्नुहुन्छ होला अलिअलि राजनीति पनि चासो होला के छ त तपाईँको
2: राजनीति त तपाईँको मैले र पनि
0: जानिनँ
2: हो त आफ्नै लागि मोटामोटी यसो केही गरी खाने यताउति मात्रै हो अरू त केही
0: ओके यो तपाईँले भन्दै गर्दा अहिले विदेशमा हाम्रै पल्टनका साथीहरू गुरुजीहरू साहेबहरू भाइहरूले ओहो जिन्दगी त नेपालमा रहेछ त्यो रिटायर्ड लाइफ भनेर भन्नेहरूलाई तपाईँले यहाँबाट के सन्देश दिनुहुन्छ ल भन्नुहोस्।
2: मेरो विचारमा साथीभाइहरूलाई मेरो गाउँको आफन्तहरूलाई
0: ज्यू
2: सबैलाई म के भन्न चाहन्छु भने हामीले यही ठाउँ मात्रै बसेर गरेर पनि हुँदैन, जानुपर्छ है, जानुपर्छ। उमेर हुइन्जेल देश विदेश गएर अलिअलि कमाएर ल्याएर आफ्नो देशमा ल्याउनुपर्छ, आफ्नो गाउँठाउँ बनाउनुपर्छ भन्छु म। पहिले बाहिर गएर के को लागि जान्छु, आफ्नो परिवार बनाउनुको लागि
0: हो नि।
2: परिवार आफ्नो बनाएपछि आफ्नो छिमेकीले पनि अलिकति बनाउनु पर्यो, सिकाउनु पर्यो,
0: सन्तानलाई पनि हेर्नु पर्यो।
2: अब छिमेकीलाई अलिकति त हाम्रो हेरेर उसले पनि ज्ञान पाउँछ, अनि उसले ज्ञान पाएपछि समाजमा अलिकति अगाडि बढ्छ। उमेर हुन्छ जाने, जस्तै म जस्तो रिटायर भएर अब गर्नु सकिँदैन धेरै, रिटायर भएर चाहिँ आएर आफ्नै गाउँठाउँमा कुनै होस् त केही खेती किसान गरेर कुनै न कुनै नयाँ, त्यहाँ हाम्रो गाउँमा केही थिएन, मेरो गाउँमा त्यस्तो बगैँचा भन्ने त्यस्तो माछा पाल्ने त केही थिएन, म आएर गरेर सबैले सिकेको छ। अहिले
0: अरूले पनि गरेको छ,
2: अरूले पनि गरेको छ।
0: अहिले
2: तपाईँले सबै गाउँको अब खेती नगर्ने बाँझो जग्गा रहेछ नि, त्यसमा सबैले बगैँचा लगाउँदैछ, माछा पाल्दैछ, घाँस बनाए, कुचो बेचे, त्यो घाँसले भैँसी किनेर दुना भैँसी पाले, अहिले पनि छ, अनि हो त्यस्तो अरूले गरिरहेको गर्दैछ।
0: कति राम्रो कुरा,
2: त्यसले गर्दा फर्केर आउनुहोस् म जस्तो रिटायर भएर बुढेसकालमा आएर आफ्नो स्वास्थ्य आफ्नो गाउँठाउँको
0: हावापानी
2: एकदम अर्ग्यानिक खाना भुटेको मकै भटोस् खानुहोस्, आफ्नो बारीमा फलेको बिहान उठेर
0: कुनै मिसावट छैन,
2: त्यो के भन्छ ग्रिन टीको साथमा त्यो भुटेको मकै र उसलाई टाक्क बसेर चिसो हावापानीमा
0: हिमाल हेर्दै
2: खाँदाखेरि कति आनन्द स्वास्थ्य।
0: अब उहाँले यस्तो भनेपछि नम्बरी नम्बरीको पनि त्यस्तै हो कि के हो बिदुर नम्बरी
3: के रहेछ भने जिन्दगीलाई डोराएर हिँड्दै जाँदाखेरि हरेक किसिमका जङ्गारहरू तर्नु पर्दो रहेछ। जुन त्यतिखेरको पल्टन एउटा जिन्दगी थियो त्यो एक किसिमको आनन्द त्यतिखेरकै आनन्द मजा छ। जब रिटायर भएर आइसकिसकेपछि फेरि रिटायर लाइफको फेरि एउटा आनन्द छ। यो मानेमा म के लाग्छ भन्नुहुन्छ भने यो रिटायर लाइफ चाहिँ यस्तो एउटा भनौँ न कसैको कोहीबाट पनि त्यो टेन्सन हुनेवाला छ, आनन्द जीवन बिताउनु पाइँदो रहेछ। तर मान्छे हो गर्नुपर्छ, के को लागि, पेटका लागि
0: हो।
3: अब यो भनिरहँदा के राख्छ भने त्यो हामी गएर 15-16 हुँदै कति वर्षसम्म नोकरी गऱ्यौँ, त्यो नोकरी गरेको समयलाई भनेको चाहिँ त्यतिखेर भनेको चाहिँ आफ्ना पेटका लागि मात्रै गरियो है, आफ्ना पेटका लागि। अब आएर बाँकी रहेको समय चाहिँ के गर्नु त भनेर रिटायर हुने रिटायर भएकाहरूले चाहिँ के सोध्नु पर्दो रहेछ भने आफ्नो लागि पेटका लागि गरियो, अब भनेको चाहिँ परिवारको लागि प्लस गाउँठाउँको लागि र
0: देशको लागि,
3: देशका लागि यी चिजहरू सोध्नु पर्ने। कारण किनभने देश कसले बनाउँछ त भन्ने कुरा पनि जानुपर्छ। हामी चाहिँ यस्तो राम्रो देश छ हाम्रो, यस्तो सबै चिज भएको ठाउँ छ हाम्रो देशमा, अनि हामीले चाहिँ भन्छ नि एउटा कस्तुरीमा उसँग चाहिँ अमूल्य चिज हुन्छ अरे तर उसलाई थाहा हुन्न अरे,
0: बास्न कहाँबाट आउँछ,
3: बास्न कहाँबाट आएर खोजिन्छ,
0: खोजिन्छ अरे, मुतारिन्छ।
3: हजुर हामी नेपाली सेम त्यस्तै छौँ, हामीसँग भएका चिजहरू हामीसँग खोला नाला जरीबुटी सबै कुरा थोक्छ।
0: अब तपाईँलाई एकछिन रोके, तपाईँ संसार घुम्नुभयो होइन, गुरुजी झन् धेरै ठाउँमा घुम्नुभयो होला, लडाइँमै जानुभयो फोकल्यान्डमा, सबै चिज मिलेको, बानकी पनि मिलेको, हावा पानी मिलेको, गाउँठाउँ मिलेको, जमिन मिलेको, जे रोप्दा पनि उम्रिने धेरै कम देशमा नेपाल हो कि भएन, हाम्रो देश हो कि होइन भन्नुहोस् त, तपाईँ भन्नुहोस् त पहिला।
2: 100%
0: हो,
2: 100% म पनि 14-15 वर्ष सर्भिस गरियो, त्यसमा धेरै ठाउँ गइयो घुमियो, तर हाम्रो नेपाल देश जस्तो चाहिँ मैले कहीँ पनि भेटिनँ।
0: मनले भनेको होइन, भोगेरै भनेको,
2: एकदम भोगेरै त्यो ठाउँमा पुगेरै जानेरै देखेरै भनेको हो। अनि म रिटायर भएर आएर पनि आफ्नो देशको माया त कसले हुँदैन, हुन्छ, आफू जन्मेको हुर्केको ठाउँको सबैले माया हुन्छ, तर त्यत्रो घुम्दा म बाहिर बस्छु नि सर्भिसमा हुँदाखेरि पनि राति सुतिन्छ सपना भन्छ नि, सपना देख्दा पनि तपाईँको म कहिले पनि त्यो ठाउँतिर हुन्थिनँ क्या, आफ्नै जन्मस्थलमा सपना पनि आइपुग्थेँ हुन्थे। त्यसले गर्दाखेरि हाम्रो देश जस्तो, हाम्रो नेपाल देश जस्तो विश्वमा कहीँ पनि छैन,
0: अलिअलि कता कता मिलाउनु पर्छ, त्यो समयले मिल्छ, मिलाउने हामी नै हो होइन, त्यसले गर्दाखेरि
2: तपाईँ हामी अहिले हाम्रो देशमा नेपालमा चाहिँ तपाईँको वर्ष दिन छ महिना वर्ष दिन त दिने काम नगरेर त्यो डुलेर हिँड्दा पनि हामी भोकै हुँदैनौँ, नाङ्गै हुँदैनौँ।
4: हाम्रो नेपाल देश छोडेर गएपछि तपाईँको सास हुन्जेल यो लौरो टेकेर के भन्छ टिपिनमा भात बोकेर गएर काममा जानुपर्छ
0: होइन
4: अनि मात्रै बाँचिन्छ हाम्रो देश नेपाल भनेको तपाईँको हो मेरो केही काम छैन होइन कुनै काम व्यापार व्यवसाय केही छैन तर भोकै हुँदैन
0: अब एउटा कुरा सोध्न मन लाग्यो फेरि तपाईँलाई गाउँठाउँमा बस्नुहुन्छ नम्बरी त आफ्नै गाउँमा हुनुहुँदो रहेछ होइन र अब तपाईँहरूले जुन चाहिँ पल्टन बसेर संसार घुमेर अनुभव पल्टनको अनि बाहिरको अनुभव लिनुभयो सँगाल्नुभयो यहाँ आएर तपाईँले गाउँमा बसेर कतिको सिकाउने मौका पाउनुभयो र गाउँलेहरू कति लिए कतिले लिन चाहे कतिले त्यसबाट बेनिफिट लिएन के छ त तपाईँको अनुभव के छ त गुरुजी पल्टनमा हामीले फर्स्ट एड सिक्यौँ होइन हामीले लेसन प्लान सिक्यौँ होइन छिट्टो समयमा काम गर्ने सिक्यौँ आफ्नो तन्दुरुस्त हुन सिक्यौँ र चाहिँ लुगा चटक्क परेर हिँड्नुपर्छ भन्ने सिक्यौँ डिसिप्लिन सिक्यौँ ठुलालाई आदर गर्नुपर्छ मुनिकोलाई चाहिँ माया गर्नुपर्छ लुकआफ्टर गर्नुपर्छ प्रोटेक्ट गर्नुपर्छ बाटो देखाउनुपर्छ समकालीनसँग प्रतिस्पर्धा हुन्छ तर स्वस्थ र स्वच्छ प्रतिस्पर्धा त्यो सिक्यौँ भने त हामीले होइन र डुज एन्ड डोन्ट्स धेरै सिक्यौँ गर्नुहुने नहुने कुराहरू तपाईँले कतिको सिकाउने मौका पाउनुभयो तपाईँले पनि उहाँबाट कति सिक्नु मौका पाउनुभयो तपाईँबाट सोच्छु अनि नभएलाई सोच्छु ल भन्नुहोस् यो महत्त्वपूर्ण कुरा छ कि यो चाहिँ
4: एकदम एकदम मैले यो कुरा अघि पनि भने जस्तै हामी बाहिर गएर आएर सिकेर आएर आफ्नो गाउँमा आफ्नो घरमा पहिले आफ्नो परिवारलाई आफ्नो श्रीमतीलाई अब छोराछोरी नभए श्रीमतीलाई बोल्नु सिकाउनु पऱ्यो गाउँघरमै जन्मेका हुर्केका उनीहरूले जानेका हुँदैन उनीहरूले भन्दा हामीले निकै कुराहरू जानेको देखेर आएको
0: देखेर भोगेर
4: त्यसले गर्दा आफ्नो श्रीमतीलाई बताउनु पर्छ बतायौँ अब उसले सिको जानु बुझो अनि उसको पनि साथी गाउँको साथीहरू हुन्छ दिदीबहिनीहरू हुन्छ जेठानी देउरानी
0: यस्तो
4: हुन्छ अनि त्यो घरमा काम गर्दा बोल्दाखेरि हरेक कुरो तपाईँ हामीले सिकेर आएको आफ्नो श्रीमतीलाई त बतायौँ हो उसले उसलाई सिकायो उसले सिकेर फेरि उसको साथीलाई सिकायो हेर्नुहोस् अनि सिक्दाखेरि तपाईँको हुँदाहुँदै र आँदा बस्दाखेरि हाम्रो जय जन्म हो बच्चा बच्ची भयो होइन छोराछोरी भयो अब हामीले त्यो नानीहरूलाई सिकायौँ त्यही अनुसारले उसको साथीहरूलाई पनि त्यो गाउँमा बोल्ने हिँड्ने डुल्ने खाने इत्यादि काम कुरा हरेक कुराहरू सिकाउँदो रहेछ अनि त्यसरी नै सबै सिक्दो रहेछ जान्दो रहेछ अगाडि बढ्दो रहेछ क्या हजुर त्यो चाहिँ मलाई अनुभव हो
0: ओके हाम्रो नम्बरको पनि त्यस्तै हो कि के छ तपाईँको कस्तो अनुभव छ
3: हामीबाट यहाँका हाम्रा दाजुभाइहरूले कसरी लिन्छन् गाउँठाउँका दाजुभाइहरूले भन्नेमा मेरो चाहिँ बुझाइ मेरो भोगाई औ के छ भने हामीले भनेका कुरा उनीहरूले कतिका लिन सक्छन् हामीले त्यो कुरा त गरिरहेको हुन्छौँ ती कामहरू देखाइरहेको हुन्छौँ तर कतिको गर्न सक्छन् अथवा त्यसलाई कतिको लिन सक्छन् भन्नेमा फरक पर्दो रहेछ मैले देखेको हाम्रा मान्छेलाई अब अहिले आएर त यो 21औँ शताब्दीमा यी सबै कुरा औँलाको टुप्पीमा छ हेर्नुहोस् सबै देखेका छन् पहिला अहिले गुरुबाको पाला जसदेखि लिएर हाम्रै पालासम्म पनि के थियो भने ती कुराहरू मानौ एउटा चिठी
0: घरमा
3: एउटा चिठी घरमा आइपुग्नुको लागि भने 6 महिना त्यसको एन्सर पाउनुको लागि 1 वर्ष कुरेर पर्नु पर्थ्यो तपाईँको के छ भने त्यो छिनको छिन हामीले यहाँनिर बोलिसकेको छैनौँ हामीले यहाँनिर त्यो कामहरू गरिसकेको हुन्छ हुँदैनौँ तर त्यो चिज भनेको चाहिँ अर्को ठाउँ पुगिसकेको तर त्यसलाई सही तरिकाले लिने हो भने राम्रो हुन्छ
0: ओके ल त अब दुबईलाई म एउटा गीत सुनाउँछु अन्तमा विशाललाई पनि के भन्न चाहनुहुन्छ उहाँको गीत म सुनाउँदैछु
3: उन्नति प्रगति गरेको देख्न पाऊँ धेरै शुभकामना
0: उहाँहरूसँग बिदा लिन चाहन्छु नमस्ते तपाईँ दुईजना है थ्याङ्क यू सो मच
5: ईएफबीएस गोर्खा रेडियो
1: कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धन्यवाद छ र विश्व साइकल दिवस हामीले कहिले मनाउँछौँ भन्ने हाम्रो यो प्रश्नको उत्तर लिएर हामीलाई फोन गर्न नभुल्नुहोला 54-28-055-54-37-364 र 54-33-930 यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते शुभ दिन
0: हस् त यो सञ्चालक विनोद खड्कालाई पनि बिदा दिनुहोस् यस्तै यस्तै रमाइला रमाइला ज्ञानवर्धक प्रश्नहरू लिएर हामी अर्को हप्ता पनि आउँला अहिलेलाई मलाई बिदा दिनुहोस् नमस्ते हेभ अ ग्रेट डे शुभ दिन बिदा दिनुहोस् दर्शन नमस्ते पनि बाबा

0: માં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે BFBS યુ BFBS ગોઠા રેડિયો હો ગોઠા રેડિયો
1: સરકાર ક્રોધ ર નિરંકુશ પંડે ગાયકુ આરોપ લગાએકો છ काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले सरकारले राष्ट्रिय मुद्दामा ममता अपनाउँदै जनतामाथि कठोर व्यवहार गरिरहेको बताउनु भएको हो। अभियानले सुकुम्बासी बस्तीमा डोजर चलाएको, विधिको शासन कमजोर बनाएको तथा संवैधानिक नियुक्तिमा योग्यता व्यवस्था गरिएको आरोप लगाउँदै सरकारका गतिविधिमाथि निरन्तर निगरानी राख्ने चेतावनी दिएको छ। कङ्ग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी अहिले विभाजनको सङ्घारमा पुगेको दावी गर्नुभएको छ। कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता खड्काले आफू अझै पनि पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट
2: पार्नुभयो। यो कुरा मैले अस्ति गगन विश्वजी मलाई भेटाउनु भएछ। पार्टी फुटफुटिलोपछि सभापछि उपसभापछि पार्टी मिलाउने कि फुटाउने तपाईँको जिम्मा छ, सहयोगी भूमिका विश्वजीको छ।
1: मर्दी हिमाल पदयात्राका क्रममा हराएका एक पर्यटक मृत फेला परेका छन्। काठमाडौँका सङ्घाराम बुद्ध विहारका भिक्षु धामिसारो गत वैशाख 30 गते मर्दीको भ्यू पोइन्टबाट हराउनु भएको थियो। सुरक्षाकर्मी र स्थानीयको टोलीले माथिल्लो भ्यू पोइन्ट नजिकको खोसमा सब फेला पारेको मर्दी ट्रेक व्यवस्थापन समिति अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो। कठिन भूगोलका कारण सब उद्धार गर्न समस्या भएको बताइएको छ। भिक्षु दृश्यावलोकनका लागि भन्दै उनी निस्किएका थिए। नेपालमा यो वर्षको मनसुन औषधभन्दा केही दिन अघि नै आउने सम्भावना देखिएको छ।
3: भारतको मौसम विभागले औषध मितिभन्दा 6 दिन अघि नै मनसुन केरल आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि औषधभन्दा अघि नै भित्र नै मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केरलामा जुन 1 आसपासमा मनसुन प्रवेश गर्ने गरेको छ, तर यसपालि 6 दिन अघि नै मनसुन केरल आइपुग्ने सङ्केत देखिएको भारतको मौसम विभागले जनाएको छ। विभागले 4 दिन अघि पछिको अन्तर राख्दै यसपालि मे 22 30 कुनै पनि दिन मनसुन केरल आइपुग्ने आकलन गरेको हो। भारतमा सरदर जुन 1 भित्रने मनसुन नेपालमा सरदर जुन 13 आइपुग्ने गरेको छ। भारतमा मनसुन प्रवेशको 12-13 दिनमा नेपाल आइपुग्ने भएकाले यसपालि केही छिटो मनसुन प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। तर नेपालमा मनसुन भित्रिने मिति अहिले नै अनुमान गर्न नसकिने पनि

0: बैद्यनाथ बाहिनीको तालिम प्राप्त टोलीले उहाँको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता 2083 को उपाधि जितेको छ। भुटोलमा भएको फाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँलाई 1-0 गोल अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। फाइनल खेलको प्लेयर अफ द म्याच पुलिसकी सम्झना लावती घोषित हुनुभयो। उपाधिसँगै पुलिसले सिल्ड प्रमाणपत्र सहित 2,50,000 रुपियाँ प्राप्त गरेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको पुरस्कार सङ्कटाकी लुसिया जेन्सले जित्नुभयो। प्रतियोगितामा ट्रिनिटी युवा क्लब वालिङ, राइजिङ स्टार कपिलवस्तु, पद्मा स्पोर्ट्स क्लब ओखलढुङ्गा, आरएस क्लब पोखरा, नेपाल पुलिस, सङ्कटा, मकवानपुर फुटबल एकाडेमी हेटौँडा र आयोजक 2075 युवा क्लबको सहभागिता थियो। आइसिसी विश्वकप क्रिकेट लिग टूमा नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ।
1: किर्तिपुर मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले अवजित 120 रन बनाउनुभयो। आसिफ शेखले 58 रन बनाउनुभयो। कुशल र आसिफले 145 रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। पहिले ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएको थियो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले 83 रन बनाउनुभयो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4, सोमपाल कामीले 2 तथा दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिनुभयो। नेपालले पर्सि सोमबार स्कटल्याण्डसँग खेल्नेछ।
0: अखिल नेपाल फुटबल संघ एन्फाले भारतको गोवामा हुने साफ
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

हेलो नमस्ते बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म सुसन बालाको तर्फबाट र सङ्गीत सागर आइपुगेको छ श्रोताहरू तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा सताझै आफ्नै समय अनुसार भनौँ तोकिएको समयमा भनौँ होइन त र मिठा मिठा गीत सङ्गीतको साथमा आइपुगेको छ आज पनि सङ्गीत सागर र आशा छ विश्वास छ आजको सङ्गीत सागरलाई एकदम इन्जोय नै गर्नुहुन्छ भन्ने र सुरुमा एउटा गीत सुन्यौ श्रोताहरू हामीले नसम्झ भुलि दिनेलाई टाढा भइजानेलाई नबोलाऊ साथी फेरि फेरि हृदय तोड्नेलाई भनेर हाम्रो गायक एड्रियन प्रधान भन्दै हुनुहुन्थ्यो श्रोताहरू र कहिलेकाहीँ यस्तै हुन्छ श्रोताहरू चोट लागिदिन्छ मन दुखिदिन्छ होइन त्यो नजिकको मान्छेलाई पनि भुलिदिउँ कि जस्तो लाग्छ त्यो नजिकको मान्छेलाई पनि नसम्झ्यौँ कि जस्तो लाग्छ कहिले पनि नसम्झ्यौँ जस्तो लाग्छ कहिले पनि नबोलाऊ जस्तो लाग्छ होइन त यस्तै यस्तै भावनाहरू थियो यो कार्यक्रमको धारणीमा यो गीतमा श्रोताहरू हृदय तोड्नेलाई चाहिँ किन बोलाउने भन्ने हाम्रो गायक एड्रियन प्रधानको भनाई हजुर र मिठा मिठा गीत सङ्गीतको साथमा आइपुगेको छ तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा सङ्गीत सागर र हामी सङ्गीत सागरको छालहरूमा छौँ आइपुगिसकेका छौँ तपाईँ हाम्रो भेट भइसकेको छ सङ्गीत सागरको किनारामा भनौँ तपाईँ हाम्रो भेट भइसकेको छ र श्रोताहरू अर्को गीततर्फ पनि लागिहालौँ गीतै मिठो होइन त श्रोताहरू सुरेश लामा र सबिना योङहाङले गाउनु भएको गीत छ तिमी हाँसिदेऊ साथ दिन्छु पहरामा फुलाउला भनेर उहाँहरू एकअर्कामा भन्दै हुनुहुन्छ श्रोता र माया प्रीतिका कुराहरू छन् अबको प्रस्तुतिमा सम्बन्धमा यस्तै यस्तै मिठा मिठा कुराहरू हुन्छ यस्तै यस्तै मिठा मिठा सोचहरू भनौँ होइन कल्पनाहरू भनौँ हुन्छन् र सुरेश लामा सबिना योङहाङले गाउनुभएको गीत अबको प्रस्तुतिमा भद्रकला आङबुहाङ राईले लेख्नुभएको शब्दहरू छन् भने सङ्गीत यसमा सञ्जीव बराइलीको रहेको छ श्रोताहरू स्वीकार्नुहोस् यो गीत तिमी हाँसिदेऊ म साथ दिन्छु पहरामा फुलाउला

आफ्नो नजिकको मान्छेको साथ पाएपछि श्रोताहरू आफ्नो नजिकको मान्छेको मुस्कान देखेपछि पहरामा पनि फुलाउला भन्ने भनाइहरू थिए सुरेश लामा र सबिना योङहाङको भने अब यहाँ स्वप्निल शर्मा र जोन राईको यो गीत छ श्रोताहरू बादल सरी वरिपरि पछि लाग्नेछु बारुलकी भनेर पछ्याउने छु भनेर उहाँहरू दुईजना भन्दै हुनुहुन्छ बारुलकी भनेर एकअर्कालाई पछ्याउने भनिन्छ नि कसैले सम्झे पनि बारुली लाग्छ भनेर होइन त श्रोताहरू बारुलकी लगाउँदै सम्झना गर्दै होइन थुप्रै थुप्रै सम्झना गर्दै बारुलकी लगाउँदै एकअर्काको पछि लाग्ने एकअर्काको पछि नछोड्ने उहाँहरूको भनाइ रहेछ कल्पना रहेछ

स्वप्निल शर्मा र जोन राई बादल सरी वरिपरि पछि लाग्ने कुरा गर्दै भनौँ बाडुल्की बनेर पछ्याउने कुरा गर्दै हुनुहुन्थ्यो भने अब यहाँ एसटी योगी र नविता पौडेल आउनु भएको छ चलचित्र लन्डन टु प्यारिसको गीत बोकेर तपाईँहरू समक्ष भनौँ आजको संगीत सागरको यो किनारामा भनौँ शब्दहरू राम अविरल विष्टले लेख्नु भएको छ भने संगीत एसटी योगीको रहेको छ गीतको बोल चाहन्छु यो माया दिन तिमीलाई तर भन्न सक्दिन किन तिमीलाई भनेर भन्दै हुनुहुन्छ श्रोताहरू मायालाई एक्सप्रेस गर्नभन्दा टाइम लाग्छ नि होइन त

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: श्रोताहरू, एसटी योगी र नविता पौडेलको आवाजमा यो गीत सुन्नुभयो, चलचित्र लन्डन टु प्यारिसको। र अब अर्को गीत छ फिरोजको आवाजमा रहेको छ, उहाँ 1974 AD को चाहिँ लिड भोकलिस्ट हुनुहुन्छ। र आएन चिठीहरू मेरो धेरै दिन भो किन आएन, सम्झेन उसले मलाई आज भोलि, त अलिकति निराश पो पाइयो त उहाँलाई, होइन त? र चिठीहरू आएन रहेछ नजिकको मान्छेबाट, धेरै दिन भो भइसकेछ, उसले सम्झेन कि आज भोलि मलाई बिर्सियो कि भनेर, उहाँको मनमा अलिकति शंका जागेको छ। श्रोताहरू, आशा छ बिर्सिनु भएको छैन उहाँको नजिकको मान्छेले।

बीएसपीएस गोर्खा रेडियो हजुर श्रोता र बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. संगीत सागरमा छौँ, मिठा मिठा गीतहरूमा छौँ भनौँ, गीत संगीतमा छौँ भनौँ, संगीत सागरको किनारामा बसेर होइन तपाईँ हामी यी गीतहरूमा रमाइरहेका छौँ. आजको भेट हाम्रो रमाइलो हुँदैछ पक्कै पनि, होइन त श्रोताहरू? र अब यो मिठो रमाइलोको साथसाथै भनौँ अर्को गीततर्फ पनि हामी लागौँ, किनभने यो रमाइलोलाई कन्टिन्यू त गर्नु पर्यो नि त, होइन त? यहाँ अनुराधा पौडवाल आउनु भएको छ चलचित्र दिल है कि मान्ता नहीं को टाइटल गीत लिएर. गीतको बोल दिल है कि मान्दा नहीं. हजुर श्रोताहरू, दिल कहिलेकाहीँ मान्दैन पक्कै पनि, अटेरी गर्छ नि होइन त, बेइमानी गर्छ कहिलेकाहीँ दिलले पनि कि कसो.

दिल है कि मान त नहीं उहाँ हाम्रो अनुराधा पौडवालले गाउनु भएको गीत सुन्नुभयो। चलचित्र दिल है कि मान त नहीँको टाइटल ट्र्याक थियो यो। र अब यहाँ नेपाली गीत अर्को सुजन चापा गाई। हजुर श्रोता, र हाम्रो चर्चित गायक सुजन चापा गाईलाई मैले निम्त्याएकी छु। उहाँ आइपुग्नु भएको छ। उहाँले हर्क साउथको शब्दहरू बोकेर आउँदै हुनुहुन्छ। अबको प्रस्तुतिमा आफ्नै सङ्गीतले सजाउनु भएको छ ती शब्दहरूलाई। जाँदा माया हाँस्दै जानुला, खुसी सबै सङ्गाली लानुला भन्ने उहाँको भनाई। किन माया बस्छ आफै दुख्नलाई भनेर उहाँको भनाइहरू छन् श्रोताहरू। माया भन्ने चिज यस्तै हो, कहिले हाँसो दिन्छ भने कहिले दुःख दिन्छ, आँसु दिन्छ, कहिले एकदमै पीडा दिन्छ। यो मायाले होइन त श्रोताहरू, कहिले काहीँ धेरै खुसी दिन्छ भने कहिले काहीँ धेरै पीडा, सही नसक्नुको पीडा दिन्छ। त्यसले गर्दाखेरि पोजिटिभ भएर बरु मायालाई पनि जाँदाखेरि हाँस्दै जानु, खुसी सबै सङ्गालेर तिमी नै लैजानु भनेर उहाँ हाम्रो गायक सुजन चापागाईको भनाइ छ।

0: is Gorkha Radio. Gorkha Radio.
1: कहिले काहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
2: जाँदा माया हाँस्दै जानु ल, खुसी सबै सँगाले लानु ल भनेर हाम्रो सुजन चापागाई, हजुर चर्चित गायक सुजन चापागाईले भन्दै हुनुहुन्थ्यो। पक्कै पनि श्रोताहरू अलिकति पोजिटिभ भएर उहाँले आफ्नो मायालुलाई भनौँ, आफ्नो प्रियसीलाई भनौँ, आफ्नो नजिकको मान्छेलाई भनौँ, होइन, जान त जाऊ तर तिमी हाँस्दै जाऊ र खुसीहरू सबै तिमीले नै सँगालेर लैजाऊ, सम्हालेर लैजाऊ भनेर उहाँ भन्दै हुनुहुन्थ्यो। र अब अर्को गीत श्रोताहरू, मैले हिन्दी गीत फेरि लिएकी छु, एउटा फाहिम अब्दुल्लाको आवाजमा रहेको छ, इर्शाद कमिलको शब्दहरू छन् भने सङ्गीत तनिष्क बागीको रहेको छ। सैयारा चलचित्रको गीत हो र यो टाइटल सङ्ग हो यो चलचित्रको, तु पास है मेरे पास है ऐसे, मेरा कोही एहसास है जैसे, हाय मैं मरी जाऊँ। हजुर, यो गीत निकै चर्चित गीत भनौँ होइन, यो गीत सुनौ फाहिम अब्दुल्लाको आवाजमा, अबको प्रस्तुतिमा यो सङ्गीत सागरको छालहरूमा, सङ्गीत सागरको किनारामा बसेर।

हजुर श्रोताहरू, मिठा मिठा गीत सङ्गीतमा डुब्दा डुब्दै भनौँ, मिठा मिठा गीत सङ्गीतमा रमाउँदा रमाउँदै भनौँ, यो सङ्गीत सागरको किनारामा बसेर रमाइलो गर्दा गर्दै भनौँ, आजको सङ्गीत सागरलाई बिट मार्ने बेला भइसकेको छ र अर्को साता फेरि पनि यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा म आउनेछु। आजलाई भने म सुसन बालालाई आकी दिनुहोस्। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: व्यवसायबीच सडक निर्माणमा बिटुमिन अभावबारे मतभेद देखिएको छ। स्थलगत अनुगमनका लागि बुटवल गुरुसुङ्गे सडक क्षेत्रमा पुगेका मन्त्री लम्सालले काम गर्न बिटुमिन अभाव नरहेको बताउँदा व्यवसायले अस्वीकार गरेका छन्। जवाबमा मन्त्री लम्सालले समस्या भए मन्त्रालय आउन भन्नुभएको छ।
4: मन्त्रीज्यूलाई सर मैले अर्को कुरो पनि के अवगत गर्न चाहेँ सर, हाम्रो जुन अब अहिले यो इयरमा हामीले हजुरको कपिल वस्तु सेक्सनमा अराउन्ड 12 किलोमिटर्स र हाम्रो रूपन्देही सेक्सनमा अराउन्ड 8 किलोमिटर्सको बिटुमिनस कामको टार्गेट राखेका थियौँ र बिटुमिनको अभावले गर्दा त्यो पनि गर्न सकिएको छैन।
5: छ
4: सर, हामीले एकदम बल्कमा ल्याउनुपर्छ, बल्कमा मेटेरियल पाइरहेको छ, हाम्रो छैन सर, ड्रममा पाइरहेको छ, हामीले ड्रममा पाइरहेको छ, जस्तो हजुरको बल्कमा हामीले डेली नै हजुरको अब 100 to 150 टन खपत हुन्छ।
5: कन्ट्र्याक्टरले यही कुरा भन्नुभएको थियो, पछि मार्केटमा बुझ्दा फेरि कति चाहियो त्यति झारिदिन्छु 137 रुपियाँमा भनेर दुई तिनवटा सब
4: छैन सर, हाम्रो बल्कमा चाहिँ
5: हो भने
4: हजुर
5: मन्त्रालय आउनु होइन अनि त्यसपछि सहजीकरण गरिदिन्छ मन्त्रालयले। बिटुमिनको कमी चाहिँ पनि एक टुक्रा पनि कमी हुँदैन
4: है।
3: पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि गोरुसिङ्गे कपिलवस्तुसम्मको 50 किलोमिटर खण्डमा 4-6 लेन सडक बनाई 3 वर्षभित्र काम सम्पन्न गर्ने टेक्का छ। निर्माण सुरु भएको 1 वर्ष भइसकेको छ। चिनको साङ्सी कम्पनी र नेपालको आशिष कन्स्ट्रक्सनले 13.55 अर्ब करोडमा ठेक्का लिएको सडकमा 30 पुल 149 कल्भर्ट र 6 अन्डरपास बनाउने भनिएको छ। प्रतिनिधि सभा संसदीय समिति बैठकमा कानुन बनाउने जिम्मा विज्ञलाई दिन सांसदले आग्रह गरेका छन्। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा स्वतन्त्र सांसद महावीर पुनले विषयगत विज्ञले चाहिने कुरा समेट्न सक्ने तर्क गर्नुभयो।
6: ऐनहरू यताउता बनाउँदाखेरि यो विज्ञ चाहिँ यो स्वास्थ्य क्षेत्रको विज्ञ चाहिँ राख्नुपर्छ। ऐन बनाउने काममा मैले चाहिँ एकदमै पहिलेदेखि नै भनिरहेको छु, ऐन बनाउने काममा कानुन पढेकोलाई नलगाउनु। कानुन पढेकोले केमा राख्ने हो भने उसलाई भाषा मिलाउन राख्ने हो। अब ऐन पढेको छ, अब के अरे यहाँ कानुन बनाउनु पर्नेछ, विज्ञान प्रविधिको कानुन बनाउनु पर्नेछ होइन, अनि स्वास्थ्यको कानुन बनाउनु छ। उसलाई विज्ञान प्रविधि भनेको के हो त्यो दिमागमा छँदै छैन। उसले त उयो सरकारी तवरको हिसाबले त्यो उसले पढेको कानुनको हिसाबले सोच्छ।
3: स्वास्थ्य बिमा सुधारका लागि चुहावटका विषयमा ध्यान दिन सकिने उहाँको सुझाव छ।
6: त्यस कारणले यो चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरा पनि एकदमै यसको चाहिँ अध्ययन अनुसन्धान चाहिँ गर्नैपर्छ। त्यसले चाहिँ कमसेकम चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरालाई पहिचान गरेर त्यसलाई रोक्न सकियो भने पनि त्यो पैसा चाहिँ धेरै बच्छ होला जस्तो लाग्छ। जस्तो औषधिको कुराहरू आयो, उहाँहरूले चाहिँ सस्तोमा दिने भन्नुहुन्छ, अब यहाँ सरकारले चाहिँ फेरि सस्तोमा औषधि किन्दैन।
3: सिक्स गोर्खा राइफलका भोपू सैनिकहरूले पोखराको ब्रिटिस क्याम्पमा 209 स्थापना दिवस मनाएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।

0: सांस्कृतिक कार्यक्रम गरिएको थियो। कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका भूपू गोर्खा सैनिकका परिवारहरूले सिक्स जीआरसँग सम्बन्धित पुराना सम्झना आदान प्रदान गर्नुका साथै गोर्खा सैनिकहरूको योगदानको चर्चा गर्नुभयो। कार्यक्रममा सिक्स जीआर रेजिमेन्टल एसोसिएसनका अध्यक्ष पूर्णबहादुर गुरुङ,
1: आज हामीले हाम्रो पल्टनको इतिहासको 209 वर्षमा पहिलो पटक भन्यो हामीले सिक्स जीआर मेमोरियलकै अगाडि पुराना सदस्यहरूको सम्झनामा जे मान्ने केक कटिङ सेरेमनी सकायौँ। केही केक कटिङ सेरेमनी गर्दै गर्दाखेरि पल्टनको आफ्नो नै चलन हुन्छ, कसैले बर्थडे मान्छन्, कसैले रेजिङ डे भनेर मान्छन्।
2: अखिल नेपाल फुटबल संघ एन्फाले भारतको गोवामा हुने सात महिला च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक नवीन नेपानेले छनौट गरेको टोलीमा अनिता लम्जेल र कृष्णा चौधरी पहिलो पटक समेटिनु भएको छ। गीता राणा, सबिना चौधरी र अनिता केसरी टोलीमा पुनरागमन गर्नुभएको छ।
3: यो बीएफबीएस

मानिसको दिमागमा छ नि, एक दिनमा हजारौँ हजार विचारहरू उत्पन्न हुन्छन् रे भन्ने मान्यता छ, होइन? अब यो त दिमागमा

एका हजारौं विचार भयो, तर इन्ट्रेस्टिङ कुरा के भन्दाखेरि चाहिँ एउटा सकारात्मक सोचले तपाईँ हाम्रो शरीरको एनर्जी नै यति पोजिटिभ यति सकारात्मक हुन जान्छ अरे, जसले गर्दाखेरि हामी अत्यन्तै निरोगी एकदमै उत्साहित हुन सक्छौँ रे। त्यस्तो सोचका साथ हामीले आफ्नो जीवनलाई अगाडि बढायौँ भने त सोच्नुहोस् त, जस्तो सोच त्यस्तै दिन, जस्तो दिन त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै फल। कति राम्रो कुरा। तपाईँको दिन अत्यन्तै सुन्दर होस्, तपाईँको रात उत्कृष्ट रहोस्, तपाईँको मन स्वच्छ रहोस्, तपाईँको विचार पवित्र रहोस्, तपाईँको स्वास्थ्य स्वस्थ रहोस्, तपाईँको मन सदैव प्रसन्न रहोस्। यिनी शुभकामनाका साथ तपाईँलाई स्वागत छ मनको आवाजमा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिरा हाजिर भइसकेको छु। हजुर, के छ तपाईँको हालखबर? मस्तीमा हुनुहुन्छ होला, यस्तै खुसीमा दिन बिताउनु होला। आज पनि हाम्रो मनको आवाजको साथ हामी यात्रा गर्नेछौँ, रमाइलो यो साथ रहनेछ, त्यसैले साथै बस्नु होला। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ, अभिनन्दनका साथ यो गीत पनि तपाईँको नाममा समर्पित गर्दछ।

हजुर, अत्यन्तै सुन्दर गीत तपाईँले सुन्नुभयो मनका आवाजमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो। आज पनि हामी रमाइला रमाइला कुराहरूको साथमा अगाडि बढ्नेछौँ, किनकि जीवनमा सधैँ खुसी मात्रै होइन, सधैँ अवसर मात्रै होइन, चुनौती पनि आउँछ। कहिले काहीँ त्यही चुनौतीबाट निस्किनलाई सानो आइडियाले पनि जीवनको डिरेक्सन नै बदलिदिन्छ, जीवनलाई सहज बनाइदिन्छ। यस्ता थुप्रै कुराहरू छन् जुन आज हामी गर्नेछौँ। एउटा प्रेरणादायी कुरा पनि छ, आफ्नो स्वास्थ्य आफ्नो सौन्दर्यका बारेमा पनि आफैले ख्याल राख्नुपर्छ, होइन? अब सबैजनाले केही न केही गर्न चाहन्छन्, व्यापार व्यवसाय आफ्नो केही होस् भन्ने हुन्छ नि त। सानो सानो पाइलाबाट घरबाटै बिजनेस स्टार्ट गर्न सकिन्छ कि, सानो सानो आइडियाका बारेमा पनि कुरा गरौँला, अनि एउटा मिठो मोरल स्टोरी पनि छ। यी सबै तपाईँले आज पाउनुहुनेछ मनको आवाजमा। यसको साथसाथै मिठा मिठा गीतहरू मैले तपाईँको लागि छानी छानी लिएर आएकी छु। यी सबै कुरा तपाईँको मनको लागि हुनेछ। यो मनको आवाज त्यो मनसम्म, त्यो मनको आवाज यो मनसम्म हुन्छ हजुर। र यो गीत तपाईँको लागि आउन सुनाऊ।

हेर्नुहोस् है, तपाईँको मन सुन्दर पवित्र छ र तपाईँको मन भित्रको भावना पनि त्यस्तै छ। कति राम्रो कुरा, बनोट राम्रो हुनका साथसाथै मन सुन्दर पवित्र हुनुको साथसाथै तपाईँको स्वास्थ्य स्वस्थ छ भने झन् वाह भइहाल्यो। त्यसमाथि पनि तपाईँमा भरपूर क्षमता छ भने झन् डबल वाह भयो है। त्यसपछि तपाईँको रङ रूप सबै राम्रो छ र तपाईँको अनुहारको छाला पनि एकदम सुन्दर चम्किलो छ भने सुनमा सुगन्ध। हाम्रो अनुहारको स्किनलाई हेल्दी राख्नको लागि चाहिँ हामीले प्रत्येक बिहानी उठ्न साथै 2 ग्लास मनतातो पानी त पिउनु परिहाल्यो, पर्याप्त निद्रा त चाहियो चाहियो, चाहे जुनसुकै काममा होस्। यो 2 चिज त नियमित गर्नै पर्छ, सौन्दर्यको साथसाथै अरू काम गर्नको लागि पनि। यति गरिसकेपछि 1 चम्चा बेसन, 1 चम्चा दही, 1 चम्चा मह, 1/2 चम्चा बेसार र 1 चम्चा चन्दनको पाउडरलाई मिसाएर यसलाई पेस्ट बनाउनुहोस् र यो सिम्पल फेस प्याक तयार भयो। र यसलाई तपाईँले हप्ताको 2 चोटि आफूलाई फुर्सद भएको समयमा अनुहारमा लगाउनुहोस् र 15-16 मिनट राखेर यसलाई धुन सक्नुहुन्छ। यो सबैभन्दा एकदम नेचुरल, तपाईँको अनुहारलाई ग्लो ल्याउने, घरमै गर्न सकिने, पैसा पनि खर्च नहुने ब्युटी टिप हो। यसलाई प्रयोग गरेर आफ्नो अनुहारको छालालाई सुन्दर बनाउन सक्नुहुन्छ। यो त भयो एउटा ब्युटी टिप तपाईँको लागि, तर आत्मविश्वास सबैभन्दा ठुलो ब्युटी टिप हो मानिसका लागि उसको जीवनमा।

0: SBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS Gorkha Radio।
4: BFBS Gorkha Radio मा मन को आवाज़।

तपाईँले भर्खरै रेडियो अन गर्नु भएको हो भने चाहिँ यो हो BFBS गोर्खा रेडियो। सातै दिन चौबिसै घण्टा तपाईँ जहाँ बसे पनि यसले तपाईँसँग केही माग्दैन, बस दिइरहन्छ। माग्छ त केवल तपाईँको अलिकति माया। यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ। मन्दिरा तपाईँको नजिकै छु। एउटा मानिस थियो होइन, ऊ चाहिँ 50 कटिसकेको थियो। अब गाउँघरमा चाहिँ आँगन ठुलो हुन्छ होइन, अनि उसले चाहिँ के गरेछ भने त्यो आँगनको एउटा छेउमा चाहिँ एउटा बिरुवा लिएर आएर रोपेछ। सबैजनाले भनेछन् के भएको तपाईँ यो उमेरमा आएर अब बिरुवा रोपेर कहिले ठुलो हुन्छ, कहिले बढ्ने र कहिले यो ठुलो भएर तपाईँलाई शीतल छहारी दिने, यसले यो रोपेर तपाईँलाई के फाइदा। मानिसहरूले चाहिँ उनलाई त्यसो भन्दा रहेछन्। तर उनले कसैको पनि कुरा नसुनिकन त्यो बिरुवालाई रोपे र हरेक दिन उनले त्यसलाई पानी हाल्न थाले, मलजल गर्न थाले, गोड्न थाले। उनको त्यो दिनचर्यामा समावेश भयो त्यो काम पनि। वर्षौँ पछि त्यही बिरुवा ठुलो रुख बन्यो, किनकि उनले मेहनत गरिरहे। उनले पानी हाल्न छोडेनन्, उनले त्यसको स्याहार सुसार गर्न छोडेनन्। मान्छेहरूले भनिरहे अब यी बुढा हुन थालिसके, कहिले यो रुख ठुलो हुने र यिनले यसको छहारीमा बस्न पाउने। मान्छेको भाग्यको कुरा कसलाई थाहा हुन्छ, मान्छेको उमेरको कुरा कसलाई थाहा हुन्छ, को कति वर्ष बाँच्छ भनेर, होइन। वर्षौँ बित्यो, ती बुढा बुढै भए, तर त्यही बिरुवा ठुलो रुख बन्यो जसको छहारीमा धेरै मानिसहरू बस्न पाए, धेरै मानिसहरूले त्यसको छाया लिन पाए, बुढाले पनि त्यो अनुभव गर्न पाए, किनकि उनी धेरै वर्ष पनि बाँचे र उनले आफ्नै जीवनमा आफूले रोपेको त्यो बिरुवालाई ठुलो रुख भएको पनि हेर्न पाए, त्यसको छहारीमा बसेर उनले शीतल खान पनि पाए। उनको त्यो मेहनत, उनको त्यो परिश्रमको प्रशंसा अरूले पनि गरे। कुनै दिन उनलाई के गरेको यस्तो के फाइदा भन्थे मानिसहरूले, तर त्यही रुखमुनि बस्ने मानिसहरूले उनलाई धन्यवाद दिइरहेका थिए। एउटा नियमितता हुन्छ नि, जुन प्रत्येक दिन नियमित रूपमा त्यो कार्यलाई गर्नाले चाहिँ त्यसको परिणाम, त्यसको असर, त्यसको रिजल्ट चाहिँ एकदमै राम्रो सुखद हुन्छ, राम्रो परिणाम आउँछ। त्यसैले एक दिन दुध उम्रेको जस्तो अनि अर्को दिन चाहिँ सेलाको जस्तो गर्नु हुँदैन, नियमित रूपमा एकदम निरन्तर काम गर्नुपर्छ भनेको सायद यही बुढाबाको कथाबाट हामीले सिक्न पाउँछौँ।

0: हामी भन्छौ केही गर्न पाए हुन्थ्यो, हो केही न केही गर्न पाए हुन्थ्यो। हामी पनि भन्छौ कोही ठुलो ठुलो व्यवसाय एकैचोटि आँट्छन्, कोही सानो सानो गर्छन्, कोही के गर्ने भनेर अल्मलेका हुन्छन् भने कोही अर्काको काम पनि गरिरहेका हुन्छन्। तर कहिलेकाहीँ चाहिँ हामीले अलिकति आइडिया लगाएर सानै सोचबाट, सानै कुराहरूबाट पनि आफ्नो बिजनेस स्टार्ट गर्न सक्छौँ। कसरी भन्दा, अहिले सोसल मिडियाको यस्तो समय छ होइन, जे पनि हामीले घरबाटै सुरुवात गरेर संसारभरि पुर्याउन सक्छौँ, इन्कमको बाटो जेनेरेट गर्न सक्छौँ। त्यसको लागि पनि उही अघि भने जस्तै संयम र धैर्यता हुनु पर्यो, मेहनत त गर्नै पर्छ होइन। त्यो एउटा नियमितता भएन काममा भने त्यसले सुख दिँदैन। हुनसक्छ तपाईँ हामीले घरमै बनाएको होममेड रेमेडिजहरू हुन्छ नि होइन, घरमा बनाउन मिल्ने अचार हुन्छ, गुन्द्रुक हुन्छ, मस्यौरा हुन्छ, दाल हुन्छ, कति चिजहरू, दालमोठ हुन्छ, भुजियाहरू हुन्छ, यति धेरै सिप छ मानिसहरूको हातमा। उहाँहरूले अलिकति त्यो चिजलाई चाहिँ कसरी प्याकेजिङ गर्ने, कसरी लेबल टाँच्ने, कसरी त्यसलाई कति महिनासम्म राखेर खान हुन्छ, त्यसको बारेमा अलिकति ज्ञान हासिल गरेर घरमा आफूले जानेको सिपलाई पनि व्यापारमा बदल्न सकिन्छ, बिजनेस बनाउन सकिन्छ। अहिलेको जमानामा सबैभन्दा पहिला आफ्नो क्षमता केलाउनु पर्यो, आफ्नो क्षमताको हतियार कुन चाहिँ तिखो छ त्यसलाई चाहिँ तपाईँले एउटा कापीमा लेख्नुहोला, अनि आफूले गर्न सक्ने आफूसँग भएको क्षमतालाई चाहिँ एउटा दुईवटा जे छ त्यसलाई निकालेर यो आफ्नै घरबाट पनि बिजनेस सुरु गर्न सक्नुहुन्छ, दुई पैसा कमाउन सक्नुहुन्छ। आजकल त जे पनि बिजनेस, जे पनि करियर हुन्छ, सानो आइडियाले पनि जीवनलाई बदल्न सक्छ, त्यो करियरको रूपमा रूपान्तरण हुन सक्छ। त्यस कारणले आ मैले के गर्न सक्छु र कहिले पनि नभन्नुहोला।
1: हेर्दै टोलाउँछु ताराहरूमा, उसैलाई देख्छु

मैले कति देख्छु कि केटाकेटीहरूका लागि पनि अनि घरमा हुनुभएका महिलाहरूको लागि पनि अनि वृद्ध वृद्धाको लागि तिनीहरूको लागि पनि अलिकति घरको मुलीहरूले चाहिँ के भन्छन् भने किन जानु पर्यो, बसे भइहालिन् घरमै, किन हिँड्नु पर्यो, बुढाबुढीलाई पनि त हिँड्न मन लाग्छ नि, अब कसै कहाँ पूजा छ अथवा कसैलाई भेट्न जान मन लाग्यो भन्यो भने आज म फलान कहाँ जान्छु नि भनेर आफ्नो घरका अलिकति जवानहरूसँग सोध्छन् अनि उनीहरूको एउटै सिधै गोली जस्तो जवाफ आउँछ, किन जानु पर्यो, आफ्नो घर थेचेर बसे हुँदैन, त्यही शब्द पनि राम्रोसँग त बोल्न सकिन्थ्यो होला नि त, होइन? बुढाबुढीले सोध्छन् डराई डराई, बिचरा ती आँखाहरूमा अपेक्षा हुन्छ अनि यताबाट चाहिँ किन जानु पर्यो, किन गर्नु पर्यो, चुपो लागेर बसे हुँदैन अनि ती बुढाबुढी खुम्चिन्छन्। जति जति वृद्ध हुँदै गए बोल्न पनि बन्देज, किन बोल्नु पर्यो, किन भन्नु पर्यो, किन जानु पर्यो, किन खानु पर्यो, यस्ता कुराहरूले चाहिँ मानिसहरूलाई दुःख दिन्छ, मनमा चोट पुर्याउँदछ। हामीले सक्छौँ भने चाहिँ बुढाबुढीहरूलाई वातावरण बनाइदिउँ, जति जति उमेर छिप्पिँदै गयो उनीहरूले गर्ने व्यवहार पनि अलि बेग्लै हुँदै जान्छ अनि हामीहरूसँग फुर्सद हुँदैन अनि त्यही कुरा जसरी सुन्नु पर्दाखेरि हाम्रो मन पनि भारी हुन्छ अनि हामी पनि कराउँछौँ। अब हामीले चाहिँ अन्डरस्ट्यान्ड गर्नु पर्यो कि उहाँहरूको स्वभावै यस्तै भइसक्यो, गरेर उहाँहरूको मनलाई दुखाउनु भन्दा उहाँहरूको मनलाई खुसी पार्दा राम्रो हुन्छ कि जस्तो लाग्छ। अनि केटाकेटीहरूलाई पनि मायाले कि अब गर्न सक्दैन कि हुँदैन कि केही भइहाल्ला कि भनेर उनीहरूलाई पनि हामी फ्री छोड्न सक्दैनौँ। कहीँ गएर आउँछु भन्यो भने दसवटा शङ्का दसवटा क्वेसन, उनीहरू पनि इरिटेट हुन्छन्। कन्ट्रोलमा राख्नुभन्दा केयर जरुरी छ भन्ने कुरा चाहिँ हामीले पनि बुझ्नुपर्छ जस्तो लाग्छ कि मलाई। कति घरमा चाहिँ यस्तै यस्तै कुराहरू नबुझ्नाले मनमुटाव भएको, बच्चाहरू बिग्रेको, बुढाबुढीहरूले पनि घरकै मान्छेको कुरा काटेको यस्तो समाजमा देखिन्छ। आफ्नो घरमा कसैले हेरचाह गर्यो, केयर गर्यो भने त गुणगान गाउँछ मान्छेले, कुरा काट्दैन नि त, त्यस्तै लाग्छ मलाई चाहिँ, होइन? यो अब मेरो व्यक्तिगत धारणा हो, यो म गलत पनि हुन सक्छु, मेरो सोच तपाईँसँग नमिल्न पनि सक्छ अथवा मैले भनेको कुरा ठिकै पनि हुनसक्छ, मलाई थाहा छैन, मलाई लागेको कुरा मैले तपाईँसँग भनेकी मात्रै हो, मनको कुरा।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
0: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

म यो साता महाकवि लक्ष्मी प्रसाद देवकोटाज्यूको संग्रहालय सँगै उहाँको संग्रहालय सँगै बनेको उहाँको छोरा पद्म देवकोटाको घरमा एउटा सानो कामले म त्यहाँ पुगेको थिएँ। प्रायः मौका मिलेको बेलामा म जान्छु, गफसप गर्छु अनि उहाँको घरमा चिया खाएर आउँछु। कवि लक्ष्मी प्रसाद देवकोटाज्यूको बुहारी पद्म देवकोटाज्यूको श्रीमती, उहाँको हात चाहिँ मिठो छ भन्नुपर्छ। उहाँले पकाउनु भएको चिया असाध्यै स्वादिलो, अत्यन्तै मिठो हुन्छ। अनि म जहिले पनि भन्छु चिया खाने बेला म तपाईँलाई जहिले पनि सम्झिन्छु, तपाईँको हातको चिया चाहिँ असाध्यै मिठो हुन्छ। म भन्छु उहाँ फुसुक्क हाँस्नुहुन्छ कि मिठो हुनु भन्नुहुन्छ, एकदम सरल उज्याली हुनुहुन्छ होइन। अब बिस्तारै बिस्तारै वृद्ध अवस्थाले छुँदैछ, तैपनि आफ्नो काम आफै गर्नुहुन्छ, पुटुपुटु सबै काम हँसिलो तरिकाले गर्नुहुन्छ। अनि हामी जान्छौँ, रमाइलो गफसप हुन्छ, बसेर चिया खान्छौँ, रमाइलो गफसप गऱ्यौँ, कविजीको बारेमा पनि कुरा गऱ्यौँ। उहाँ कविजीको चम्पा नामक उपन्यासको अलिअलि हामीले आफ्नो लागेको कुराहरू पनि व्यक्त गऱ्यौँ, धारणा व्यक्त गऱ्यौँ। अनि पद्म देवकोटाले चाहिँ आफ्नो पितालाई पनि कविजी भन्नुहुन्छ होइन। एकातिर नेपाली एकातिर अङ्ग्रेजी भएको कविताको पुस्तक पनि छापिएको रहेछ, त्यो चाहिँ मलाई दिनुभयो उहाँले, पागल र अन्य कविताहरू भनेर, यो पढ्नुहोस् है भनेर दिनुभयो। त्यो किताब पनि लिएर आएँ मैले होइन। अनि रमाइलो भयो, जे होस् म त्यहाँ पुगेँ, हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा अलिकति त्यहाँ बसेर कुराकानी गरियो, रमाइलो लाग्यो र त्यही भेट त्यही रमाइलोपन मैले तपाईँलाई बाँडेकी हुँ होइन। धेरै कुरा त खास केही होइन, र म उहाँले दिनुभएको त्यो कविताको किताबबाट पागल भन्ने जुन कविता छ त्यो अत्यन्तै चर्चित कविता पनि हो, त्यसको केही केही लाइन म तपाईँलाई सुनाउँछु। जरुर साथी म पागल, यस्तै छ मेरो हाल, म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु, बास्नालाई स्वाद लिन्छु, आकाश भन्दा पाताला कुरालाई छुन्छु, ती कुरा जसको अस्तित्व लोक मान्दैन, जसको आकार संसार जान्दैन, म देख्दछु ढुङ्गालाई फूल, जब जल किनारका जल चिप्लाती कोमलकार पाषाण चाँदनीमा स्वर्ग कि जादु गर्ने मतिर हाँस्दा पत्रिएर नर्मिएर झल्किएर बल्किएर उठ्दछन् मुख पागल झैँ फुल झैँ एक किसिमको चकोर फुल, म बोल्दछु तिनसँग जस्तो बोल्दछन् ती मसँग, एक भाषा साथी जो लेखिन्न छापिन्न बोलिन्न बुझाइन्न सुनाइन्न, जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा साथी छाल छाल, जरुर साथी म पागल यस्तै छ मेरो हाल। कस्तो राम्रो, कति गहिरो, कति मनलाई आनन्दित पार्ने खालको। त यति बेला उनी महाकवि लक्ष्मी प्रसाद देवकोटाको शब्दको यो गीत पनि तपाईँको लागि राख्छु मनको आवाजमा।

तपाईँ हामीलाई सबैले विश्वास नगर्न सक्छन्, गर्नै पर्छ भन्ने पनि छैन, तर केहीले गर्छन् पनि। तर अरूले जे गरे पनि आफूले आफैलाई विश्वास गर्न भने कहिल्यै छोड्नु हुँदैन। अरूले जेसुकै गरून्, आफूले आफैमाथि विश्वास गरिन्छ भने कमसेकम आफूले आफैलाई माया गरिन्छ, आफूले आफैलाई विश्वास गरिन्छ, आफैले आफ्नो क्षमतामाथि विश्वास गरेर अगाडि बढ्न सकियो भने त अरूले पनि गरिहाल्छ नि। यो आफूले आफैलाई विश्वास गर्न चाहिँ छोड्नु हुँदो रहेनछ। यस्तै साना साना आफ्ना राम्रा बानीहरूलाई चाहिँ सदैव आफूसँग राखेर अगाडि बढ्नु पर्ने रहेछ, त्यही बानी त्यही आफ्नो राम्रोपनको सहारामा। यस्तै साना साना राम्रा राम्रा सुरुवातले जीवनलाई सुन्दर बनाउँछ, राम्रो बनाउँछ, अनि अगाडि बढ्नलाई प्रेरणा पनि दिन्छ। अब आजलाई चाहिँ मैले तपाईँसँग बिदा पनि माग्नुपर्छ। तपाईँको मनमा पक्कै पनि केही कुराहरू छन्, यसो लेखिदिनु होला। तपाईँले जानेका कुराहरू पनि हुन सक्छन्, ती कुराहरू सुनेर म पनि त दङ्ग पर्छु नि, होइन? तपाईँको मनको आवाज मसम्म आइपुग्नका लागि mandira.dhungel3@gmail.com यो ठेगानालाई प्रयोग गर्नुहोला। म तपाईँको चिठी इमेल मेसेजको प्रतीक्षा गरिरहनेछु। हजुर, लेख्नुहोला है। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, फेरि भेटौँला।

0: काठमाडौँ महानगरपालिकाले विस्थापित सुकुम्बासीका 14 जना बालबालिकालाई आवासीय सुविधासहित निशुल्क अध्ययनको व्यवस्था गरेको छ। राधा स्वामी सत्सङ्ग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई कक्षा 10 सम्म निशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरिएको महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन जिल्ला कार्य समिति अध्यक्ष गगन सिंह अयरले बालबालिकाले देखेको सपना पूरा गर्न आफूहरूले सहयोग गरेको बताउनु भयो। सो होल्डिङ सेन्टरमा 61 जना बालबालिकाको नाम दर्ता भएको थियो। तनहुँमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। तनहुँको ब्यास नगरपालिका 14 रुम्सेकी 19 वर्षीय ललिसा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर ललिसा घाइते हुनुभएको थियो। थापाको तपोपचारका क्रममा मृत्यु भएको एसपी टेक बहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार चट्याङ लागेर घाइते ललिसाको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो। नेपालमा यो वर्षको मनसुन औसतभन्दा केही दिन अघि नै आउने सम्भावना देखिएको छ।
1: भारतको मौसम विभागले औसत मितिभन्दा 6 दिन अघि नै मनसुन केरल आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि औसतभन्दा अघि नै भित्र नै मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केरलामा जुन 1 को आसपासमा मनसुन प्रवेश गर्ने गरेको छ, तर यसपालि 6 दिन अघि नै मनसुन केरल आइपुग्ने संकेत देखिएको भारतको मौसम विभागले जनाएको छ। विभागले 4 दिन अघि पछिको अन्तर राख्दै यसपालि मे 22 देखि 30 सम्म कुनै पनि दिन मनसुन केरल आइपुग्ने आकलन गरेको हो। भारतमा सरदर जुन 1 मा भित्रने मनसुन नेपालमा सरदर जुन 13 मा आइपुग्ने गरेको छ। भारतमा मनसुन प्रवेशको 12-13 दिनमा नेपाल आइपुग्ने भएकाले यसपालि केही छिटो मनसुन प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। तर नेपालमा मनसुन भित्रिने मिति अहिले नै अनुमान गर्न नसकिने पनि उहाँको भनाइ छ। गएको वर्ष भने औसत मितिभन्दा 15 दिन अगाडि मे 29 मै नेपालमा मनसुन प्रवेश गरेको थियो। नेपालमा सरदर 13 जुनमा भित्रिने मनसुन अक्टोबर 2 मा बाहिरिने गर्छ, तर पोहोर साल औसत मितिभन्दा 8 दिन ढिला बाहिरिएको थियो। यो वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने र मुलुकभर सरदरभन्दा बढी गर्मी हुने मौसम विभागले अनुमान गरेको छ।
0: अब खबर फटाफट।
1: आसन्न मनसुनमा 51,800 घरधुरीका 2,26,000 भन्दा बढी प्रभावित हुन सक्ने सरकारी निकायको आकलन। बाढी पहिरो र डुबानका जोखिमयुक्त जिल्लामा पूर्व तयारी तीव्र पारिएको दावी। सुन्धाराको केन्द्रीय कारागारबाट 25 वर्षकी महिला कैदी फरार। शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा सजाय पाएकी नुवाकोटकी सपना तामाङ पर्खाल नाघेर भागेपछि खोजी हुँदै। काभ्रेको पनौतीमा महिला समूहले थालेको क्लिन पनौती अभियान 7 वर्ष पूरा। पनौती नगर क्षेत्रको रोसी र पुण्यवती खोलामा चल्दै आएको सफाई अभियानको 376 हप्तामा त्रिवेणीघाट र पुण्यवती खोला क्षेत्रमा सरसफाई। मुगलिन पोखरा सडकमा पर्ने दमौली नजिक मादीमा बन्दै गरेको आर्क पुलको काम 5 भाग मध्ये 1 भाग बाँकी। ठेक्काको म्याद असार 19 मा सकिँदै। कैलालीको टिकापुर 1 का ज्येष्ठ नागरिकलाई झोल वितरण। ओडाको 1 लाख बजेटबाट 73 वर्षमाथिका 150 जनालाई झोल दिइयो। नारायणघाट मुगलिन सडकमा तीव्र गतिमा हुइक्याउने चालकमाथि कारवाही हुँदै लिडार गन प्रयोग गर्न थालेको पहिलो दिनमै 60 भन्दा बढी चालक कारवाहीमा। र कञ्चनपुरमा खपिन नसक्नु गर्मी हुन थाल्यो। कृष्णपुर र शुक्लाफाटा नगरभित्रका विद्यालयमा बर्खे विदासम्म अब बिहान मात्रै पढाइ हुने।
0: बेलायतका राजाले रोयल विन्सर हर्समा घोडाबाट लडेर मृत्यु भएका सैनिकका परिवारसँग सम्पर्कमा रहने बकिङम राजदरबारले जनाएको छ। थप जानकारी

पुलिस क्लबले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता 2083 को उपाधि जितेको छ। बुटोलमा भएको फाइनल खेलमा सङ्कटा फुटबल क्लब काठमाडौँलाई 1-0 को अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। फाइनल खेलको प्लेयर अफ द म्याच पुलिसकी सम्झना रावती घोषित हुनुभयो। उपाधिसँगै पुलिसले सिल्ड प्रमाणपत्र सहित 2,50,000 रुपियाँ प्राप्त गरेको छ। सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको पुरस्कार सङ्कटा गोर्खा।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

Hello, a very, very good afternoon and namaste. Swagat sa Karyakram Children's Club ma. Well, Karyakram Children's Club ma hami bal balika ko holistic development lai liyera bibhinna bishay tapaiharu ma aaj prastut gardai airaheka chhau shrota. Accordingly, yes, yes karyakram ma hami bal balika swayam lai liyera waharu sanga bhayeko pratibhaharu pani rakhne garchau. Tyati matra hoina yo karyakram ma hamile bibhinna bigyaharu lai pani nimtyaune gareka chhau waharu sanga chai parenting athawa bhanum na educating ka experience haru sunna ko lagi pani केही टिप्स एन्ड ट्रिक्स पेरेन्टिङसँग रिलेटेड पनि सेयर गर्ने गरेका छौँ. आज यस्तै खालको इन्फर्मेसन मैले लिएर आएकी छु श्रोता. बालबालिकाले स्कुलमा पढ्नुहुन्छ र घरमा पनि केही गाइडेन्स चाहिन्छ भनेर चाहिँ स्कुलको टिचर्सहरूले म्यानेजमेन्टहरूले भनिरहेको हामीले सुन्छौँ. त एज अ पेरेन्ट्सहरू स्पेसली सुन्नुहोला, घरमा बालबालिकालाई हामीले स्टडीमा पढाइमा चाहिँ कसरी चाहिँ हेल्प गर्न सक्छौँ. हुन त एक्सेसिभ अब एकदमै धेरै पढाएर मात्र पनि हुँदैन, अहिले टाइम भनेको स्किल बेस भइसकेको छ. सो इट्स भेरी इम्पोर्टेन्ट वी सुड थिङ्क द्याट वे. तर एजुकेसन एन्ड एकाडेमिक्स इज अल्सो इम्पोर्टेन्ट. सो घरमा तपाईँ हामीले कसरी चाहिँ बालबालिकाहरूलाई चाहिँ स्टडीमा चाहिँ हेल्प गर्न सक्छौँ, उहाँहरूको रुटिनमा हेल्प गर्न सक्छौँ भन्ने कुरा सेयर गर्नेछु कार्यक्रम चिल्ड्रन्स क्लबमा. सुन्दै गर्नुहोला.

very simple tarikale ekdam light sanga ekdam aho bachcha padhaunu parne cha aba kasari herne kasari guide garne ke garne bhanera tension linu bhanda unharlai khelai khelai ekdam ramailo parale hamile padhaunu sakchhau ke so create a simple study routine fixed time euta jasto kunai din chai tapai le school bata aune bittike padhaune kunai bela ma evening ma padhaune kunai la sutne bela padhaune kunai la bihana padhaune esto garnu bhayo bhane chai unharulai pani garo tapai harulai pani garo haina tyo hunda khiri euta fixed time study रुटीन को टाइम सेट गर्नुस् हैन अनि ईच सेशन सर्ट राख्नुस् के यंग किड्स हरुले चाहिँ उनीहरुले लामो समय सम्म ध्यान दिएर पढ्न सक्दैन हैन सो 15 देखि 20 मिनेट अथवा आधा घण्टा जस्तोको टाइम राखि सकिसकेपछि तपाईले उहाँहरुलाई ब्रेक दिनुस् सर्ट ब्रेक अनि त्यसपछि फेरि अर्को ब्रेक गर्सकिसकेपछि चाहिँ फेरि कन्टीन्यु गर्ने तरिकाले गर्न सक्नुहुन्छ बीचमा तपाईले ब्रेक स्न्याक्स टाइम अथवा प्ले टाइम राख्न सक्नुहुन्छ हैन र विजुअल चार्टहरु टाइम चार्टहरु युज गर्नुस् के उनीहरुलाई पनि ए हाम्रो रुटिन यो हो है भनेर यसपछि हामीले यो गर्नुपर्छ भनेर र त्यो टाइममा तपाईले चाहिँ जस्तै अब होमवर्क गर्ने रिभिजन गर्ने रीडिंग गर्ने क्रिएटिभ एक्टिभिटी गर्ने आउटडोर प्ले टाइम्सहरु गर्ने हो यो कुरालाई चाहिँ इन्क्लुड गर्न सक्नुहुन्छ

0: पढ्न बसाल्न मात्रै सजिलो छैन, उनीहरूलाई पढ्न कम्फर्टेबल ठाउँ पनि हुनु पर्यो के. कुन ठाउँमा उनीहरूलाई पढ्न सजिलो हुन्छ होइन, कम्फर्टेबल स्पेस पनि दिन जरुरी छ, इन्भाइरोमेन्ट पनि त्यही अनुसार दिन जरुरी छ. काम इन्भाइरोमेन्टले चाहिँ कन्सन्ट्रेसनलाई चाहिँ इम्प्रुभ गर्छ होइन. क्वाइट अनि लाइट एरिया, लिट एरिया हुनु पर्यो, उज्यालो हुनु पर्यो. अँध्यारो छ होइन, एकदमै हल्लाखल्ला भइरहेको छ भने त्यस्तो ठाउँमा त हामी ठुलो मान्छेलाई त कन्सन्ट्रेट गर्न गाह्रो हुन्छ भने बालबालिकाको केसमा त्यो झन् गाह्रो हुनसक्छ. अनि त्यो उनीहरू पढ्ने ठाउँमा चाहिँ जस्तै बुक्सहरू भयो अनि सप्लाइजहरू, अब स्टडीसँग रिलेटेड सप्लाइजहरू छ नि, एकदमै अर्गनाइज गरेर राखिदिनुहोस्. त्यसो गर्दाखेरि उनीहरूले आफै पनि अर्गनाइज गर्न थाल्छन्, कुनै सामान एकतिर छ अर्को सामान अर्कोतिर छ गर्दाखेरि चाहिँ डिस्ट्र्याक्सन हुन्छ. र भरसक उनीहरूले पढ्ने ठाउँमा टिभी अनि मोबाइल फोन्सहरू चाहिँ एकदमै नराख्नुहोस्, र तपाईँ हामी आफैले पनि उनीहरूको पढ्ने ठाउँमा गएर त्यो प्रयोग नगरौँ होइन. उनीहरूलाई लेट द चाइल्ड पर्सनलाइज द स्पेस लिटल के, जस्तै उनीहरूले हामीले यस्तो यस्तो बनाइदिने भन्दा उनीहरू सँगसँगै डिस्कस गर्दै मिलाएर ओरेर त्यो तरिकाले हामीले स्पेस उनीहरूलाई बनाइदिउँ भने पनि त्यसले पनि उनीहरूलाई के राख्ने के नराख्ने कस्तो तरिकाले बनाउने भन्ने तरिकाको कुरा तपाईँले सेयर गर्नुभयो भने पनि उनीहरूले सँगसँगै यो दिस इज माई प्लेस आई हेभ टु अर्गनाइज भन्ने खालको हुन्छ. र इन्करेज के उनीहरूलाई कन्ट्रोल गर्न नखोज्नुहोस् होइन. जब जब चिल्ड्रेन्सहरूले चाहिँ उनीहरूले केही कुराहरू करेक्सनको लागि सोद्धाखेरि वाइ डिड यु डु दिस रङ भन्दा पनि लेट्स फिगर आउट इट टुगेदर होइन, कसरी चाहिँ हामी दुवैजनाले यसलाई चाहिँ करेक्ट गर्न सक्छौँ भनेर, र उनीहरूको जुन एफोर्ट उनीहरूले चाहिँ जुन इम्प्रुभ गर्नको लागि मेहनत गरेर हुन्छ होइन, कन्सिस्टेन्ट तरिकाले त्यही अब ल एकाडेमिकली उनीहरू राम्रो भए पनि नराम्रो भए पनि तर कन्सिस्टेन्ट तरिकाले उनीहरूले एउटा आफ्नो बानी बसालिरहेको छ पढ्नको लागि, क्युरियोसिटी आइरहेको छ भने यो कुराहरूलाई चाहिँ प्रेज गरौँ के. सकेसम्म उनीहरूले सोधेको कुरा मिस्टेक नै गर्यो भने पनि तपाईँले मिस्टेक भयो भन्ने तरिकाले जजमेन्टल हुनुभन्दा यो सँगै सल्भ गरौँ ल भन्ने तरिकाले चाहिँ अगाडि बढ्दाखेरि बेटर, यसले चाहिँ विन विन सिचुएसनको काम पनि गर्छ.
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट. प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो. यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्. जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला. यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ. अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्. अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्. थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk. BFPS. Gorkha Radio.

बालबालिकाले पढ्दै युज गर्दाखेरि तपाईँहरूलाई केही क्वेसन सोधे भने चाहिँ उनीहरूलाई स्टडी स्किल्स सिकाउनुहोस् क्या, आन्सर्स दिने मात्रै होइन. नेपालको के भन्छ कतिवटा चाहिँ जिल्ला छ भनेर उनीहरूले सोध्यो भने 77 जिल्ला छ भनेर उहाँलाई भन्ने भन्दा त्यसको अलिकति ब्याकग्राउन्डको कुराहरू तपाईँले उहाँलाई भन्नुभयो, टाइम लाग्छ है. 77 जिल्ला छ भनेर उनीहरूले 77 लेख्नु र 77 जिल्ला कसरी भयो एकदमै हिस्ट्रीदेखि आउनुपर्छ भन्ने छैन. हुन त एज कस्तो छ भन्ने कुरा पनि हो, एज अनुसार तपाईँले इन्फर्मेसन दिन सक्नुहुन्छ. तर अलिकति त्यसको ब्याकग्राउन्ड, त्योसँग जोडिएका कुराहरू तपाईँले अलिकति म्यापिङ गरेर अथवा म्यापमा देखाएर गर्नुभयो भने चाहिँ त्यसले उनीहरूलाई अझै इफेक्टिभ र एकदमै मेमोराइज गर्ने हुन्छ. जस्तै तपाईँले आन्सर्स दिने मात्र नगर्नुहोस् क्या, हेल्प चिल्ड्रेन लर्न हाउ टु स्टडी. जस्तै युजफुल मेथड के हुनसक्छ भने एउटा तपाईँले म्यापिङहरू उनीहरूलाई स्टोरी थ्रु बनाउन सक्नु भन्न सक्नुहुन्छ. रिड लाउड होइन, अनि जे कुरा पनि तपाईँले समरीमा लेसन उनीहरूलाई गर्न सक्नु, यो फ्ल्यास कार्ड्सहरू तपाईँले गर्न सक्नुहुन्छ. क्विज र प्र्याक्टिसहरू तपाईँले एकदमै गर्न सक्नुहुन्छ. तपाईँ उनीहरूले पढिसकेको कुरालाई क्विज अनुसार सोध्ने होइन, टिच समवन एल्स व्हाट दे लर्न्ड होइन. जस्तै उनीहरूले पढेको कुरा चाहिँ तपाईँलाई पनि सिकाउने, अथवा सिब्लिङ्स हुनुहुन्छ भने सिब्लिङ्सलाई पनि सिकाउने होइन. फर मेमोराइजेसन चाहिँ रिपिटेसन गर्ने, माइन्ड म्याप्सहरू युज गर्ने, भिजुअल लर्निङ्सहरू, सङ्ग्सहरू, रिदम्सहरू होइन, राइम्सहरू हो, यस्तो खालको चिजहरू प्रयोग गर्नुभयो भने पनि एकदमै सजिलोसँग पढ्न सकिन्छ. र स्मल गोल राख्नुहोस् क्या, एकदमै यो गरेर ओभरवेलमिङ तरिकाले यो भएपछि यस्तो खालको निस्किनुपर्छ आउटकम भन्दा पनि वान च्याप्टर अथवा 5 म्याथको प्रब्लम, 10 न्यू वर्ड्स हुनसक्छ. अनि इच एन्ड एभ्री कम्प्लिसन उनीहरूले गरिसकेपछि चाहिँ सेलिब्रेट गर्ने गर्नुहोस्. त्यसले गर्दाखेरि चाहिँ तपाईँ पनि खुसी, तपाईँलाई पनि एनर्जी आउँछ अझै पढौँ भन्ने, र उनीहरू पनि अझै पढौँ भन्ने खालको एउटा एनर्जी फ्लो हुन्छ.

कसरी हामीले स्टडी हेबिट बनाउन सक्छौँ भन्ने कुरा सेयर गर्दैछौँ. सो एउटा रिडिङ हेबिट पनि उनीहरूलाई बनाउन जरुरी छ. डेली रिडिङ होइन, इम्प्रुभ भोकाबुलरिजहरू, फोकस र कन्फिडेन्सहरू बनाउँछ. एकछिन भए पनि बुक टाइम दिनुहोस्. स्टोरी बुक्सहरू अथवा कमिक्सहरू, साइन्सको फ्याक्ट्सहरू, न्युज पेपर्सहरू होइन, रिडिङ टुगेदर बिफोर बेड टाइम, त्यसले पनि एकदमै हेल्प गर्छ. यो कुरालाई पनि तपाईँले प्र्याक्टिस गर्न सक्नुहुन्छ. र प्रेसर र कम्पेरिजन चाहिँ कम गर्नुहोस्. जस्तै यो पढ्नुपर्छ, आज यो सक्नुपर्छ, यो गर्नुपर्छ भन्ने भन्दा पनि अवोइड कम्पेयरिङ. साथीहरू सिब्लिङ्सहरूसँग यस्तो गर्यो भनेर भन्ने भन्दा पनि प्रोग्रेस, उसले बिस्तारै आफैले गरेको प्रोग्रेसहरूलाई चाहिँ तपाईँले एड्रेस गर्दै जानुहोस् अनि अन्डरस्ट्यान्ड ट्राई टु उनीहरूको अन्डरस्ट्यान्डिङ लेभल के छ त्योलाई, कन्फिडेन्स लेभल के छ त्योलाई होइन, अनि लर्निङमा इन्ट्रेस्ट बिस्तारै बढाउँदै जानुहोस्. त्यसले चाहिँ अझ हेल्प गर्छ तपाईँको छोरा या छोरीको स्टडी हेबिटलाई राम्रो बनाउन.

समयसँगै हामी चल्नुपर्छ. नो मोबाइल नो इलेक्ट्रोनिक डिभाइस त हामीले भनिरहेका हुन्छौँ, तर त्यसबाट पनि उनीहरूले पोजिटिभली सिक्न सक्ने खालका कुराहरूको लागि चाहिँ टेक्नोलोजी केयरफुल्ली युज गर्नुहोस्. उनीहरूलाई त्यो एडिक्टेड बनाउने काम चाहिँ नगर्नुहोस् होइन. एजुकेसनल भिडियोजहरू एप्सहरू उनीहरूलाई नर्मल लेभलमा चाहिँ मोडरेट लेभलमा युज गर्न दिनुहोस् होइन. लर्निङ म्याथ भिजुअली ल्याङ्ग्वेज प्र्याक्टिस हुनसक्छ, एजुकेसनल गेम्सहरू हुनसक्छ, साइन्स एक्सपेरिमेन्ट हुनसक्छ होइन. हो यी यस्ता खालका कुराहरूमा तपाईँले फोकस गर्नुहोस् र टिचरसँग चाहिँ कनेक्टेड रहनुहोस्. टिचरसँग कनेक्टेड इन अ सेन्स लाइक तपाईँले के विच सब्जेक्ट निड्स मोर प्याक प्र्याक्टिस उनीहरूलाई टिचर्सले अझ राम्रोसँग अब्जर्भ गरेको हुन्छ. क्लासमा बिहेभियर कस्तो छ होइन, के खालका स्किल्सहरू चाहिँ इम्प्रुभ गर्नुपर्छ भनेर रेगुलर कम्युनिकेसनमा बस्नुहोस् र उनीहरूलाई चाहिँ बेटर हुनको लागि चाहिँ हेल्प गर्नुहोस्. र एकदमै इम्पोर्टेन्ट चिज भनेको चाहिँ तपाईँ रोल मोडल भन्न जरुरी छ. चिल्ड्रेन्सहरूले चाहिँ ठुलो मान्छेहरूलाई कपी गर्छन् क्या. सो उनीहरूको अगाडि किताबहरू पढ्नुहोस्, आस्क क्वेसन्सहरू, अनि तपाईँ पनि एकदमै क्युरियस रहनुहोस् अनि म्यानेज टाइम प्रपरली ताकि तपाईँ ओभरलोडेड नहोस् होइन. तपाईँले जे गर्नुहुन्छ त्यही हेबिट चाहिँ उनीहरूले पनि डेभलप गर्दै जान्छन् क्या. त्यसै कारणले गर्दाखेरि तपाईँले यी यस्ता खालका कुराहरू चाहिँ विचार गर्नुहोला.

0: सिरियस गोर्खा रेडियो
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिउँ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं

यो सबै कुरा शेयर गरिसकिसकेपछि अब केही एज अनुसार चाहिँ कस्तो तरिकाले पढाउन सकिन्छ भन्ने कुरा चाहिँ म शेयर गर्न गइरहेको छु. जस्तो 4 to 8 years छ भने चाहिँ गेम्स भयो, पिक्चर्स भयो, कलरिङ भयो, स्टोरी टेलिङ्सहरू, ह्यान्ड्स अन एक्टिभिटिजहरू, फन एक्टिभिटिजहरू गराउन सकिन्छ. 9 to 16 छ भने टाइम म्यानेजमेन्ट, उनीहरूलाई कसरी चाहिँ पढ्नको लागि लाइक टेकिङ नोट्सहरू धेरै पढ्दै जानुपर्ने हुन्छ, अनि इन्डिपेन्डेन्टली कसैको हेल्प बिना कसरी पढ्न सकिन्छ, गोल सेटिङ म आज यति गर्छु हो त्यस्ता खालका, अनि रेस्पोन्सिबिलिटी उनीहरूलाई चाहिँ यो कुरामा चाहिँ अलिकति फोकस गराउनुपर्छ. ग्रेजुअली गिभ देम मोर कन्ट्रोल ओभर देयर लर्निङ. क्या सानोमा चाहिँ हामीले गाइड गराउनुपर्छ, ठुलोमा चाहिँ उनीहरूले नै आफै सब कुरै गर्न सक्ने तरिकाले तपाईँले अगाडि बढाउन जरुरी छ. यी कुराहरूमा विचार गर्नु भने डेफिनेटली तपाईँको छोरा या छोरीको स्टडी हेबिट र घरको स्टडी रुटिन पनि राम्रो हुन्छ. यो भन्दै आजको कार्यक्रम चिल्ड्रेन्स क्लबबाट म प्रियाङ्काले पनि बिदा माग्ने बेला भइसकेको छ. थ्याङ्क यू सो मच एभ्रीबडी फर लिसनिङ. भन्दै आई गट टु गो. बाई बाई.

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली समुदायमा प्रचलनमा रहेको मलमास अर्थात् अधिक मास आजदेखि सुरु भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णय विकास समितिले जनाएको छ। मलमास अर्थात् अधिक मासमा नित्य कर्म, पूजापाठ, जप, ध्यान गरिन्छ। नित्य पशुलाईको व्रत गर्ने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुवात गर्नु नहुने नियम रहेको पनि उहाँले बताउनुभयो। मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता कर्म गर्न नहुने तथा गर्भाधान गर्न नहुने विश्वास छ। आजै काठमाडौँको मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ। राष्ट्रिय जेएनजी नागरिक अभियानले वर्तमान सरकार क्रूर र निरङ्कुश बन्द गएको आरोप लगाएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले सरकारले राष्ट्रिय मुद्दामा मौनता अपनाउँदै जनतामाथि कठोर व्यवहार गरिरहेको बताउनु भएको हो। अभियानले सुकुम्बासी बस्तीमा डोजर चलाएको, विधिको शासन कमजोर बनाएको तथा संवैधानिक नियुक्तिमा योग्यता व्यवस्था गरिएको आरोप लगाउँदै सरकारका गतिविधिमाथि निरन्तर निगरानी राख्ने चेतावनी दिएको छ। कङ्ग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजनको सङ्घारमा पुगेको दावी गर्नुभएको छ। कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता खड्काले आफू अझै पनि पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो।
4: काङ्ग्रेस विभाजन बिलमा छ, मैले के के आज झन्डै तपाईँलाई ढाके पनि म भइरहनु, तर पहिले के गर्छस् भनेर सोध्नुभयो भने म त्यो बाटोमा जानुहुन्न भन्छ, पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छ। तर पार्टी विभाजन पनि पार्टी मिलाएको पनि यो कुरा मैले अस्ति गगन विश्वले मलाई भेटाउनु भएछु। पार्टी फुटफुटिल गर्छ, सभापति उपसभापति पार्टी मिलाउने कि फुटाउने तपाईँको जिम्मा छ, सही भूमिका विश्वजी गर्छ।
3: हुम्ला सदरमुकाम सिमकोट सहित 2 गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ। हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत सेवा बन्द भएको छ। आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि वितरण केन्द्रबाट आपूर्ति हुँदै आएको सम्पूर्ण विद्युत सेवा बन्द गरिएको वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताउनुभयो। समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको र मर्मत कार्य सम्पन्न नभएसम्म विद्युत सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रमुख शाहको भनाइ छ। विद्युत सेवा बन्द हुँदा सिमकोट र खारपुनाथका करिब 2500 उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्। मर्ती हिमाल पदयात्राका क्रममा हराएका एक पर्यटक मृत अवस्थामा फेला परेका छन्। काठमाडौँका सङ्घराम बुद्ध विहारका भिक्षु धमेशहरू गत वैशाख 30 गते मर्तीको भ्यू पोइन्टबाट हराउनु भएको थियो। सुरक्षाकर्मी र स्थानीयको टोलीले माथिल्लो भ्यू पोइन्ट नजिकको खोजमा शव फेला पारेको मर्ती ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो। कठिन भूगोलका कारण शव उद्धार गर्न समस्या भएको बताइएको छ। मध्य प्रदेशमा एचआईभी एड्स संक्रमणको स्थिति भयावह बन्दै गएको छ।
5: मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढी 1504 जना संक्रमित छन्। हाल प्रदेशभर 4680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। आर्थिक वर्ष 2076-77 मध्य प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढेर आर्थिक वर्ष 2081-82 सम्ममा 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालु आर्थिक वर्षमा 16 जना गर्भवती महिला र 18 वर्ष मुनिका 175 बालबालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले खुला सीमा, वैदेशिक रोजगारी, लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताए। मध्य प्रदेशमा हाल 11 एआरटी केन्द्र सञ्चालनमा छन् भने परीक्षण, परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

नमस्कार, बीएबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाईको साथी म तुलसीको हार्दिक नमन।

त आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम, जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा हाम्रो सामाजिक परिवेशसित कति मेल खान्छ, हाम्रो जीवनसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीहरू राख्ने कार्यक्रम सङ्गीत गङ्गामा फेरि एकपटक तपाईँहरूको सामिप्यमा म सुमधुर नेपाली गीत सङ्गीतको साथमा उपस्थित भइसकेको छु र व्यवसाय अर्थात् कार्यक्रम सङ्गीत गङ्गाको उठान सधैँ जस्तै आज पनि एउटा देशभक्ति गीतबाट गर्न गइरहेछु। देश बोलेको गीतबाट, माटोको सुगन्ध पोखिएको गीतबाट गर्न गइरहेको छु। हामी जहाँ रहौँ जता रहौँ, हाम्रो मन अनि हाम्रो सोच नेपालतिरै हुने गर्दछ। त्यही भएर पनि कार्यक्रम सङ्गीत गङ्गाको उठानमा गीतकार राजु अर्यालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। गैरे सुरेशको सङ्गीत अनि सत्यराज आचार्य र गायिका निशा देशारको स्वरमा।

हजुर श्रोताहरु, यो माटो प्यारो छ, यो बाटो प्यारो छ। अर्थात् आदरणीय श्रोता, हामी नेपाली यति धेरै स्वाभिमानी र देशभक्ति छौँ जसको हिसाब दुनियाँको कुनै गुणाङ्क गर्ने मेसिनले समेत त्यो नेपाली देशभक्तिको कसिन मापन गर्न सक्दैन, कदापि सक्दैन। र नै त हाम्रो लागि नेपालको माटो प्यारो छ, यहीँका बाटो प्यारो छ, अनि यही माटोमा उब्जिएको ढिँडो र आँटो हामीलाई साँच्चै प्यारो लाग्दछ। यो देश नेपाल छ र नै त हामी छौँ, त्यसैले त हाम्रो चाहना आफू हारेरै भए पनि यो देशले जितोस् भन्ने सधैँ भइरहन्छ। यो ज्यान देशको लागि चढाएर देशलाई खुसी पार्न समेत हामी पछाडि हट्दैनौँ, र चाहना पनि हामीमा अर्को जुनी पाइहालेमा यही देशमा जन्म नपाऊ भन्ने नै हुने गर्दछ हरेक नेपालीको। विभिन्न रीति रिवाज, विभिन्न जात जातिको साझा फुलबारी, यो राष्ट्र नेपालको पहिचान हो। यहाँको पहिरनमा समेत हामी नेपालीत्व भेट्टाउने गर्दछौँ, र नै त हामी भन्ने गर्दछौँ नेपालको जय जय, नेपालीको जय जय भनेर। गीतकार राजु अरियालको गीत रचना, गैरे सुरेशको सङ्गीत, अनि सत्यराज आचार्य र निशा देसारको स्वरमा रहेको देशभक्ति गीतले पनि हो यस्तै यस्तै भाव टिपेको थियो, यस्तै यस्तै बिम्ब टिपेको थियो। र भने श्रोताहरू, सङ्गीतको झन्कार, गीतको भाव अनि स्वरको लहरी राख्ने क्रममा यहाँ म जोडिहाल्छु स्वर सम्राट नारायण गोपाललाई हरिभक्त कटुवालको गीत रचना अनि अम्बर गुरुङको सङ्गीतमा।

आदरणीय श्रोताहरू, मनभित्र मायाको अङ्कुरा बिस्तारै पलाउँदा, कोही कसैको मायाले मनलाई तान्न थाल्दा, थोरै बोल्ने रहर पलाउँदा, सबै थोक बिर्सेर त्यही एउटै मायाको अङ्गालो भित्र कसिन तीव्र इच्छा चाहना उर्लिन थाल्दा, दुनियाँको सबै सबै आग्रह र अनुरोध लत्यारै भए पनि त्यही प्रिय मान्छे रोज्ने चाहनाले बेसरी मनको शान्त तलाउमा हलचल ल्याउन थाल्दा, कुनै प्रिय मान्छेलाई एकाएक सोध्ने अपार चाहना मनभित्र सलबलाउन थाल्दा कस्तो हुन्छ? हो, त्यसैको एउटा सग्लो बिम्ब यहाँ राखे मैले हरिभक्त कटुवालको गीत रचना, अम्बर गुरुङको सङ्गीत अनि स्वर सम्राट नारायण गोपालको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यति धेरै मायाको प्रस्ताव आएपछि त्यस्तो मायालाई सङ्गालेर राख्नु र जोगाइराख्नु भने प्रेमीहरूको धर्म चाहिँ पक्कै नै हुने गर्दछ है।

0: एसबीएस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशाबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: हजुर आदर श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि पारदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय बसाई, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक बसाईमा हुनुहुन्छ, साङ्गीतिक उडानमा हुनुहुन्छ। र यसै क्रममा भर्खरै मैले एउटा कालजी गीत यहाँहरू माझमा राखेँ, अम्बर गुरुङको गीत रचना अनि शान्ति ठटालको स्वर र सङ्गीतमा, जुन गीतले श्रोताहरू मायाको सीमित परिधिभित्र रहेर मायाको त्यही मिठो साथ स्वीकार्न चाहनेले मायालाई सम्हालेर राख्न समेत सक्नु पर्दछ है भन्ने एउटा सन्देश दिन खोजेको थियो। हावा तुफान छिरेर अप्ठ्यारोमा पार्दा समेत त्यसलाई नखसाई नछोडी राख्न भने चाहिँ सक्नु पर्दछ, तब मात्र त्यस्ता मायाको साथ टाढा कदापि हुने छैन र भन्नु पनि पर्ने छैन, टाढा नभइदेऊ भनेर, सारा बन्धन तोडेर नगइदेऊ भनेर।

आदरणीय श्रोताहरू, मायाको त्यो मखमली खुसी मनभरि बोकेर आएको त्यो क्षण, त्यो बेला मायाका सबै बेली विस्तार सुनाउन आतुर प्रेमी मनहरू टाढा हुने कल्पनासम्म गर्दैनन्। एक अर्काको नयनभित्र मोती टल्के झै मायाको तस्विर र खुसीहरू टल्केको देख्न पुग्दा मायाको त्यो पागलपन यति धेरै पोखिन्छ नि। हो, त्यसैलाई मनभित्र सजाएर राख्ने बाचा कसम यसै भइ निहाल्दछ। कुसुम गजमेरको गीत रचना, रञ्जित गजमेरको सङ्गीत अनि प्रेमदोष प्रधान र आशा भोसलेको स्वरको गीतले यस्तै प्रेमी लय समातेको थियो। हुन त आधुनिक श्रोता, मायाको यति धेरै मिठासले मनलाई पुलकित बनाइदिएको बेला कुन प्रेमीको चाहना हुन सक्छ आफ्नो प्रिय मान्छेले तिन पाते डाँडा काटेर गइदियोस् भन्ने।

तिनपाती डाँडै काटेर आदरणीय श्रोताहरू, मायाले मिठो गरी मनलाई सताइदिँदा, मनलाई सताइदिँदा मन दुख्नुभन्दा पनि मायाकी अङ्गालोमा बाँधिन यति आतुर भइदिन्छ नि, सायद त्यो त माया गर्नेहरूलाई नै थाहा हुन सक्दछ। अनि त्यसैभित्र घुर्की र छेडछाड भइहाल्दछ र त्यही नै हो साँचो प्रेमको सङ्केत भन्ने एउटा भाव थियो प्रस्तुत गीतमा कमल थापा अर्थात् गीतकार कमल थापाको, सम्भुजित बास्कोटाको सङ्गीत अनि अनुराधा पौडवालको स्वरमा। वास्तवमा श्रोता, जसरी पवनले सुगन्धित फुललाई चुमेर रमाउँछ नि, हो त्यसरी नै प्रेमिल मनहरू पनि वैश्यको गीतमा यति धेरै लुलाइदिन्छ, यति धेरै रमाइदिन्छ नि। सायद त्यसको जानकारी यहाँ गीतकार रत्न शमशेर थापालाई भएको हुनुपर्दछ, सङ्गीतकार शक्ति बल्लभलाई भएको हुनुपर्दछ, अनि गायक प्रकाश श्रेष्ठ र गायिका सुकमित गुरुङलाई।

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
3: हजुर आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो साप्ताहिक प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक लहरमा हुनुहुन्छ तपाईँ। यो क्षण यो बेला र साथमा छु म तुलसी। आदरणीय श्रोताहरू, सङ्गीत गङ्गा गीत सङ्गीत र स्वरको त्रिवेणी जाम हो। स्वरको लयसँगै सङ्गीतको झन्कार अनि गीतको भावहरू राखिरहेको छु र यसै क्रममा भर्खरै मैले प्रकाश श्रेष्ठ र सुकमित गुरुङको स्वरमा रहेको एउटा सुमधुर गीत राखे, रत्न शमशेर थापाको गीत रचना शक्ति बल्लभको सङ्गीतमा। र सुधार, जुन गीतले मखमली मायाभित्र हराइसकेका दुई प्रेमीहरू त्यो मिठो अतीतमा समेत यति धेरै लठ्ठ र लालहित बन्न पुग्दा पवन पनि जिस्के जस्तै लागिदिन्छ ती प्रेमी मनहरूलाई, अनि मौसम पनि जिस्केर मिठो रमझम बीचमा पुर्याइदिँदाको एउटा भाव बोलेको थियो। सायद यसैले पनि हुन सक्दछ प्रेमी मनहरू यति धेरै मायाको संसारमा, मायाको सागरमा चुर्लुम्म डुबेपछि हिमाल सरी बिस्तारै अग्लिँदै जाने पनि।

आदरणीय श्रोताहरू, मायाको त्यो विश्वास, त्यो समर्पण बिस्तारै अग्लिँदै जाँदाखेरि प्रेमी मनहरू वास्तवमा एक अर्कालाई सम्हालिन यति आतुर भइदिन्छ भन्ने भावको यो गीत राखेँ मैले। चेतन कार्कीको गीत रचना अनि गोपाल युञ्जनको सङ्गीतमा, स्वर सम्राट नारायण गोपाल र अरुणा लामाको स्वरमा। आदरणीय श्रोताहरू, अब नै कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारमा बिसौनीमा ईश्वर वल्लभको गीत रचना अनि भक्तराज आचार्यको स्वर सङ्गीत रहेको एउटा गीत हजार सपनाहरूको माया लागेर आउँछ। यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: नेपाल टेलिकमले डोल्पाको दुवै क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको छ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका छ लान र ठुलीभेरी नगरपालिका एक दुवै क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ। यो क्षेत्रमा समुद्री सतहबाट करिब 3,900 मिटरको उचाइमा पर्दछ। त्यस्तै ताप्लेजुङको ओलाङचुङ्गोला क्षेत्रमा पनि पहिलोपटक 4G सेवा सञ्चालनमा आएको छ। यो क्षेत्र समुद्री सतहबाट 3,400 मिटरको उचाइमा पर्छ। बाजुराको बढीमालिका मन्दिर क्षेत्रमा 4G सेवा सञ्चालन गर्ने तयारी गरेको टेलिकमले जनाएको छ। यो क्षेत्र समुद्री सतहबाट 4,200 मिटरमा छ। यससँगै सगरमाथा आधार शिविरमा पनि 4G सेवा विस्तारका लागि अध्ययन अगाडि बढाइएको टेलिकमले जनाएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र निर्माण व्यवसायबीच सडक निर्माणमा बिटुमिन अभावबारे मतभेद देखिएको छ। स्थलगत अनुगमनका लागि बुटोल गोरुसङ्गे सडक क्षेत्रमा पुगेका मन्त्री लम्सालले काम गर्न बिटुमिन अभाव नरहेको बताउँदा व्यवसायले अस्वीकार गरेका छन्। जवाफमा मन्त्री लम्सालले समस्या भए मन्त्रालय आउन भन्नुभएको छ।
1: मन्त्रालय आउनु होइन, अनि त्यसपछि सहजीकरण गरिदिन्छ मन्त्रालयले। बिटुमिनको कमी चाहिँ एक दिन पनि एक टुक्रा पनि कमी हुँदैन
2: है।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटोल रूपन्देहीदेखि गोरुसिङ्गे कपिलवस्तुसम्मको 50 किलोमिटर खण्डमा 4-6 लेन सडक बनाई 3 वर्षभित्र काम सम्पन्न गर्ने ठेक्का छ। निर्माण सुरु भएको 1 वर्ष भइसकेको छ। चीनको साङ्सी कम्पनी र नेपालको आशिष कन्स्ट्रक्सनले 13,55 करोडमा ठेक्का लिएको सडकमा 30 पुल, 149 कल्भर्ट र 6 अन्डरपास बनाउने भनिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको नाम दुरूपयोग गर्दै दैलेखका वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्। दुल्लु 13 वडा सचिव कमल भण्डारीलाई फोन मार्फत धम्की दिएको आरोपमा खड्कालाई काठमाडौँबाट पक्राउ गरिएको हो। घटनाबारे दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीसँग हामीले सोधेका छौँ।
3: खासमा यो के चाहिँ कुरामा धम्की आएको थियो तपाईँलाई?
4: यो खासमा म प्रधानमन्त्री कार्यालयबाट बोलेको हो। अरूको पालो मिचेर मेरो काम सबभन्दा छिटो गरिदिनु पर्यो, मलाई देखाइदिउँ कालो मुसो गरिदिउँ भनेर अब त्यो तथा नामको धेरै अपशब्दहरू बोल्नुभयो।
3: के काम चाहिँ गराउनका लागि हो कि नगराउनका लागि हो त्यो धम्की चाहिँ दिएको?
4: काम गराउनको लागि हो। यो पर्यटन मन्त्रालयलाई डाइरेक्टली वडाबाट सिफारिस लेखिदिनुहोस् एउटा भन्ने थियो। मैले तपाईँहरू एकछिन चाहिँ त्यो सेवा गराईहरू हुनुहुन्छ, 12-13 टोकन लगेको सेवा गरायो भने अगाडि हामीसँग स्टक हुनुहुन्छ, तपाईँहरू वेट गरिदिनुहोस् एकछिन भन्ने कुरा भएको थियो। त्यसपछि चाहिँ सुरु भएको कुरा हो।
3: कोही चाहिँ आउनु भएको थियो सेवाग्राही त्यहाँ, त्यसपछि फोन भएको
4: हो? उहाँ सिधै फोनमा कुरा गर्दै फोन ल्याएर आउनु भएको थियो, ल सचिवलाई फोन दिनुहोस् न त भनेर सिधै फोन भएको। अरू सेवाग्राहीको पालो मिचेर सिधै अगाडि आउनु भएको थियो।
3: तपाईँले चाहिँ अब कुनै काम नगरिदिएको भएर वा के भएर चाहिँ हो विवाद यसरी भएको?
4: यो काम नगरेर विवाद होइन, उहाँहरूले चाहिँ अब पहुँच पावरको भरमा चाहिँ मेरो काम छिटो गरिदिनु पर्यो भन्ने जुन चाहिँ पहिलाको सरकारमा जुन सिस्टम थियो नि एउटा, त्यही सिस्टमलाई चाहिँ एकदम निरन्तरता दिँदै मेरो काम छिटो गरिदिनु पर्यो, मेरो मान्छेलाई छिटो गरिदिनु पर्यो भन्ने हिसाबमा यो सुरुवात भएको।
3: अनि अब यो धम्की आएपछि त्यहाँ सेवाग्राहीको काम भयो कि भएन त?
4: उहाँको प्रतिनिधि पठाउनु भयो, पछि मैले उहाँको प्रतिनिधि पठाइसकेपछि काम गरे, कागजात ल्याएर आवश्यक विवरण ल्याएर आइसकेपछि, र अरू सेवाग्राहीहरू जुन लाइनमा हुनुहुन्थ्यो लाइनको सेवाग्राही
0: मकवानपुरको मनहरी गाउँपालिकाले कृषि समूहलाई जेनेरेटर सहयोग गरेको छ। विद्युत अवरुद्ध भएका बेला दुध किसान केन्द्रका लागि जेनेरेटर दिइएको हो। पालिकाले नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई 7.5 लाख रुपियाँ बराबरको 30 केभी क्षमताको जेनेरेटर सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापालाई जेनेरेटर हस्तान्तरण गर्नुभयो। किसानबाट दुध बिक्रीका आधारमा सङ्कलित रकम पुनः किसानका हितमा खर्च गर्ने नीतिअनुसार सहयोग गरिएको उहाँको भनाइ छ। स्वास्थ्य मन्त्री पद त्यागेका वशिष श्रुटिङले आफू बेलायतको प्रधानमन्त्री बन्न इच्छुक रहेको बताउनु भएको छ। उहाँले स्वर्गीय स्टार्टअपलाई स्थापना गर्न चाहनु भएको छ।
5: रेडियो, BFBS कुलकर्म रेडियो।

0: Pelaajan pari.
1: Moner.
0: Äpmä.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: प्रतिनिधि सभा संसदीय समिति बैठकमा कानून बनाउने जिम्मा विज्ञलाई दिन सांसदले आग्रह गरेका छन्। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा स्वतन्त्र सांसद महावीर पुनले विषयगत विज्ञले चाहिने कुरा समेट्न सक्ने तर्क गर्नुभयो।
4: ऐनहरू यताउता बनाउँदाखेरि यो विज्ञ चाहिँ यो स्वास्थ्य क्षेत्रको विज्ञ चाहिँ राख्नुपर्छ। ऐन बनाउने काममा मैले चाहिँ एकदमै पहिलेदेखि नै भनिरहेको छु, ऐन बनाउने काममा कानुन पढेकोलाई नलगाउनु। कानुन पढेकोले केमा राख्ने हो भने उसलाई भाषा मिलाउन राख्ने हो। अब ऐन पढेको छ, अब के अरे यहाँ कानुन बनाउनु पर्नेछ, विज्ञान प्रविधिको कानुन बनाउनु पर्नेछ होइन, अनि स्वास्थ्यको कानुन बनाउनु छ। उसलाई विज्ञान प्रविधि भनेको के हो त्यो दिमागमा छँदै छैन। उसले त सरकारी तवरको हिसाबले त्यो उसले पढेको कानुनको हिसाबले सोच्छ।
3: स्वास्थ्य बिमा सुधारका लागि चुहावटका विषयमा ध्यान दिन सकिने उहाँको सुझाव छ।
4: त्यस कारणले यो चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरा पनि एकदमै यसको चाहिँ अध्ययन अनुसन्धान चाहिँ गर्नै पर्छ। त्यसले चाहिँ कमसेकम चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरालाई पहिचान गरेर त्यसलाई रोक्न सकियो भने पनि त्यो पैसा चाहिँ धेरै बच्छ होला जस्तो लाग्छ। जस्तो औषधिको कुराहरू आयो, उहाँहरूले चाहिँ सस्तोमा दिने भन्नुहुन्छ, अब यहाँ सरकारले चाहिँ फेरि सस्तोमा औषधि किन्दैन।
3: काठमाडौँ महानगरपालिकाले विस्थापित सुकुम्बासीका 14 बालबालिकालाई आवश्यक सुविधासहित निशुल्क अध्ययनको व्यवस्था गरेको छ। राधास्वामी सत्सङ्ग अभ्यास आश्रम होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई कक्षा 10 निशुल्क आवश्यक सुविधा र अध्ययनको प्रबन्ध गरिएको महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गुरले जानकारी दिनुभयो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन जिल्ला कार्य समितिका अध्यक्ष गगन सिंह गायरले बालबालिकाले देखेको सपना पूरा गर्न आफूहरूले सहयोग गरेको बताउनु भयो। सो होल्डिङ सेन्टरमा 61 बालबालिकाको नाम दर्ता भएको थियो। तनहुँमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। तनहुँको प्यास नगरपालिका 14 रुम्सेकी 19 वर्षीय ललिसा थापाको मृत्यु भएको प्रहरले जनाएको छ। आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर ललिसा घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा मृत्यु भएको एसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार चट्याङ लागेर घाइते ललिसाको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षाको 63 प्रतिवेदनले पुष्टि गरेको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयको 63 प्रतिवेदनको सारांशमा लेखिएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत कार्यकालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ। संस्थानमा रहेको जग्गा मध्ये 72 बिघा, 12 बिघा, पर्सामा 7 बिघा तथा काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ। संस्थानले विभिन्न 68 जिल्ला अन्तर्गतका पहाडमा 561,990 रोपनी र तराईमा 66,320 बिघा जग्गा गुठीको नाममा रहेको प्रतिवेदनमा उल्लेख छ। स्वास्थ्य मन्त्री पद त्यागेका वेस्ट स्ट्रिटिङले आफू बेलायतको प्रधानमन्त्री बन्न इच्छुक रहेको बताउनु भएको छ। उहाँले सर कियर स्टारमरले सम्हालिदिएको जिम्मेवारी लिन जुनसुकै कदम चाल्न तयार रहेको उल्लेख गर्नुभयो। अब स्ट्रिटिङलाई एन्डी बर्नहमले दलको नेताका लागि चुनौती दिन सक्नुहुनेछ। स्ट्रिटिङले ब्रेक्सिटमा जानु गल्ती भएको भन्दै युरोपेली संघमा पुनः प्रवेश गर्ने बताउनु भएको छ।
5: The voters did more than send Labour a message last week. They issued a warning that unless we change course, Labour risk being the handmaidens of Nigel Farage and the breakup of the United Kingdom.
3: प्रधानमन्त्री सर कियर स्टारमरले अर्को हप्ता रक्षा बजेटमा 18 अर्ब पाउन्डको वृद्धि गर्ने रिपोर्ट आएका छन्। सेनालाई भविष्यका युद्ध लड्न सक्ने बनाउन रकम वृद्धि गर्न लागि द टाइम्सले जनाएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेलले रक्षा खर्च वृद्धिका लागि हालै प्रधानमन्त्रीलाई पत्र लेख्नु भएको थियो। पूर्व चिफ अफ द जनरल स्टाफ जनरल लर्ड डनर्टले भने जति बढाए पनि रक्षा क्षेत्रमा अपुग हुने बताउनु भयो।
6: £18 billion extra is very welcome. It's not the £28 billion that the service chiefs have made quite widely known that they believe is what is required. It's also not the increase to 3% of GDP that Keir Starmer talked about at the Munich Security Conference back in January.
3: र नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता 2083 उपाधि जितेको छ। बुटोलमा भएको फाइनलमा सङ्कटा क्लबलाई 1-0 पराजित गर्दै पुलिस च्याम्पियन भएको हो। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: मलमास अर्थात अधिकमास आजदेखि सुरु भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा पाठ जप ध्यान गरिन्छ। नित्य बसेरको व्रत गर्ने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुवात गर्नु नहुने नियम रहेको पनि उहाँले बताउनुभयो। मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता कर्म गर्न नहुने तथा गर्भाधान गर्न नहुने विश्वास छ। आज काठमाडौँको मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्दछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखका वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्। दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई फोन मार्फत धम्की दिएको आरोपमा खड्कालाई काठमाडौँबाट पक्राउ गरिएको हो। घटनाबारे दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीसँग हामीले कुरा गरेका छौँ।
1: खासमा यो के चाहिँ कुरामा धम्की आएको थियो तपाईँलाई?
2: यो खासमा म प्रधानमन्त्री कार्यालयबाट बोलेको हो। अरूको कालो मिचेर मेरो काम सबभन्दा छिटो गरिदिनु पर्यो, मलाई देखाइदिउँ, कालो मुसो गरिदिउँ भनेर अब त्यो तथा नामको धेरै अपशब्दहरू बोल्नु हो।
1: के काम चाहिँ गराउनका लागि हो कि नगराउनका लागि हो त्यो धम्की चाहिँ दिएको?
2: काम गराउनको लागि हो। यो पर्यटन मन्त्रालयलाई डाइरेक्टली वडाबाट सिफारिस लेखिदिनुहोस् एउटा भन्ने थियो। मैले तपाईँहरू एकछिन जति सेवा गराएहरू हुनुहुन्छ, 12 जना 13 जना टोकन लगेको सेवा गराए भने अगाडि हामीसँग स्टक हुनुहुन्छ, तपाईँहरू वेट गरिदिनुहोस् एकछिन भन्ने कुरा भएको थियो। त्यसपछि चाहिँ सुरु भएको कुरा हो।
1: कोही चाहिँ आउनु भएको थियो सेवाग्राही त्यहाँ, त्यसपछि फोन भएको
2: हो? उहाँ सिधै फोनमा कुरा गर्दै फोन ल्याएर आउनु भएको थियो, ल सचिवलाई फोन दिनुहोस् न त भनेर सिधै फोनबाट अरू सेवा गराएको पालन मिचेर सिधै अगाडि आउनु भएको थियो।
1: तपाईँले चाहिँ अब कुनै काम नगरिदिएको भएर वा के भएर चाहिँ हो विवाद यसरी भएको?
2: यो काम नगरेर विवाद होइन, उहाँहरूले चाहिँ अब पहुँच पावरको भरमा चाहिँ मेरो काम छिटो गरिदिनु पर्यो भन्ने जुन चाहिँ पहिलाको सरकारमा जुन सिस्टम थियो नि एउटा, त्यही सिस्टमलाई चाहिँ एकदम निरन्तरता दिँदै मेरो काम छिटो गरिदिनु पर्यो, मेरो मान्छेलाई छिटो गरिदिनु पर्यो भन्ने हिसाबमा यो सुरुवात भएको।
1: अनि अब यो धम्की आएपछि त्यहाँ सेवाग्राहीको काम भयो कि भएन त?
2: उहाँको प्रतिनिधि पठाउनु भयो, पछि मैले उहाँको प्रतिनिधि पठाइसकेपछि काम गरेँ, कागजात ल्याएर आवश्यक विवरण ल्याएर आइसकेपछि र अरू सेवाग्राहीहरू जुन लाइनमा हुनुहुन्थ्यो लाइनको सेवाग्राही सकेर मात्र उहाँको चाहिँ लास्ट 4 बजे चाहिँ काम गरियो।
1: तपाईँले चिन्नु भएको थियो धम्की दिने प्रकाश खड्का?
2: प्रकाश खड्का भन्ने मान्छे त मेरो चिन्जान पनि थिएन, र उहाँलाई मैले कहिले जिन्दगीमा देखेको पनि थिएन, भेटेको पनि थिएन। जब चाहिँ मसँग विवादमा मुछिनु हो त्यसपछि मैले उहाँको सर्च गरेर सबै कुराहरू हेरेँ, खोलेँ, अझै पनि चिन्न सकेन। अब चिन्न मन छ उहाँलाई, अब एकचोटि अब यो सरकारी प्रक्रियादेखि कानुनी कुराहरू सबै कानुनी उपचार खोजिराख्छु मैले, अब कानुनी उपचारको रूपमा उहाँ पक्राउ पनि गरिरहनु भएको छ भन्ने सुन्नमा आएको छ।
0: नेपाल टेलिकमले डोल्पाको दुनै क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको छ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 6 लान र ठुलीभेरी नगरपालिका 1 दुनै क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ। यो क्षेत्र समुद्री सतहबाट करिब 3,900 मिटर उचाइमा पर्छ। त्यस्तै ताप्लेजुङको ओलाङचुङकोला क्षेत्रमा पनि पहिलोपटक 4G सेवा सञ्चालनमा आएको छ। यो क्षेत्र समुद्री सतहबाट करिब 3,400 मिटरको उचाइमा पर्छ। बाजुराको बढी मालिका मन्दिर क्षेत्रमा 4G सेवा सञ्चालन गर्ने तयारी रहेको टेलिकमले जनाएको छ। यससँगै सगरमाथा आधार शिविरमा पनि 4G सेवा सञ्चालनका लागि अध्ययन अगाडि बढाइएको टेलिकमले जनाएको छ। मकवानपुरको मनहरी गाउँपालिकाले कृषि समूहलाई जेनेरेटर सहयोग गरेको छ। विद्युत अवरुद्ध भएका बेला दुध किसान केन्द्रका लागि जेनेरेटर दिइएको हो। पालिकाले नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई 7.5 लाख रुपियाँ बराबरको 30 KV क्षमताको जेनेरेटर सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापालाई जेनेरेटर हस्तान्तरण गर्नुभयो। किसानबाट दुध बिक्रीका आधारमा सङ्कलित रकम पुनः किसानकै खेतमा खर्च गर्ने नीतिअनुसार सहयोग गरिएको उहाँको भनाइ छ। नेपालमा यो वर्षको मनसुन औसतभन्दा केही दिन पहिले आउने सम्भावना देखिएको छ।
3: भारतको मौसम विभागले औसत मितिभन्दा 6 दिन अघि नै मनसुन केरल आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि औसतभन्दा अघि नै भित्र नै मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केरलामा जुन 1 को आसपासमा मनसुन प्रवेश गर्ने गरेको छ, तर यसपालि 6 दिन अघि नै मनसुन केरल आइपुग्ने संकेत देखिएको भारतको मौसम विभागले जनाएको छ। विभागले 4 दिन अघि पछिको अन्तर राख्दै यसपालि मे 22 देखि 30 सम्म कुनै पनि दिन मनसुन केरल आइपुग्ने आकलन गरेको हो। भारतमा सरदर जुन 1 मा भित्रने मनसुन नेपालमा सरदर जुन 13 मा आइपुग्ने गरेको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: दक्षिण पूर्वी एसियाका प्रत्येक 10 मध्ये 8 जनामा उच्च रक्तचापको समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। रक्तचाप विरुद्धको दिवस मनाउन लागि एक बेला संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयले 15 करोड 90 लाख मानिसले यो क्षेत्रमा उच्च रक्तचाप भएको थाहै नपाएका पनि जनाएको छ। रक्तचाप नियमित जाँच गरौँ भन्ने नारासहित यो वर्षको दिवस मनाउन लागि छ। उच्च रक्तचापलाई आनीबानी र खानपान नियन्त्रण गर्न सकेमा रोक्न सकिने मानिन्छ। संगठनले रक्तचाप नियन्त्रणमा दक्षिण एसियाले राम्रो प्रगति गरेको पनि उल्लेख गरेको छ। स्वस्थकर खानपान, शारीरिक व्यायाम, सुर्ती र मदिरापानबाट टाढा रहन सके जोखिम घट्ने पनि संगठनले स्मरण गराएको छ। आगामी 4 वर्षभित्र यो क्षेत्रका 6 करोड मानिसको रक्तचाप नियन्त्रण हुने गरी काम गर्न सरकारहरूले प्रतिबद्धता जनाएका छन्। तर नियन्त्रणका लागि चाहिने यन्त्र अभाव जस्ता समस्या रहेका छन्। हाल यो क्षेत्रका 6 देशले मात्रै मानिसको रक्तचाप अवस्थाबारे नियमित विवरण दिन सक्दछन्। रक्तचापलाई अहिले पनि विश्वको साइलेन्ट किलर नसर्ने रोग मानिन्छ। मध्य प्रदेशमा एचआइभी एड्स संक्रमितको स्थिति भयावह बन्दै गएको छ।
1: मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढी 1504 जना संक्रमित छन्। हाल प्रदेशभर 4680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। आर्थिक वर्ष 2076-77 मध्य प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढेर आर्थिक वर्ष 2081-82 सम्ममा 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्षमा 16 जना गर्भवती महिला र 18